0: टाइम चाहिन्छ।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरू

यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: गुड न्यूज एफएम 105.1
1: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ चाहिँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ आपत्तिबाट आश्चर्य कर्म। पहिलो पत्रुस 5:10 यसरी लेखिएको छ, सबै अनुग्रहका परमेश्वरले ख्रीष्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनु भएको छ। तिमीहरूले केही बेर कष्ट भोगिएपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ भनिकन यस खण्डमा बताइएको छ। आधीबेरी पछि घमाइलो दिन आउँछ भनेर चाहिँ अंग्रेजीमा कहावत छ, र समस्या सधैँभरि बसिराख्न आउँदैन, समस्या जानको लागि आउँछ भनिकन पनि नेपाली साहित्यले त्यही कुराहरू बताउँदछ भने पवित्र बाइबलमा आपत्तिबाट आश्चर्य कर्मको जन्म हुन्छ भनेर चाहिँ भनिएको छ। र हामीले अय्युबको पुस्तकलाई पढ्दाखेरि अय्युब नाम गरेको एकजना धर्मी व्यक्ति हुनुहुन्थ्यो र उहाँ धर्मी पनि हुनुहुन्थ्यो साथै धनी पनि हुनुहुन्थ्यो। उहाँको 10 छोरा छोरीहरू थिए, 7,000 भेडाहरू थियो, 3,000 उँटहरू नै थियो, 500 हल गोरु थियो भने त्यहाँ जमिन कति थियो तपाईँले अन्दाज लगाउनुहोस्, र 500 गधा बाहेक धेरै कमारा कमारीहरू पनि थिए भनिकन यस खण्डमा बताइएको छ। तर उहाँ धर्मी व्यक्तिलाई पनि समस्या आइपर्यो। कति समय विश्वासीलाई विभिन्न प्रकारको समस्या आइपरेको छ भने विश्वासी बिरामी पर्नुभयो भने कति विश्वासीहरूले यो मान्छेले पाप गर्यो होला र बिरामी पर्यो होला भनेर चाहिँ भन्ने चलन पनि छ। तर प्रभु येशूले धर्मी र पापीको दुवैको खेतमा पानी एउटै पर्छ, घाम एकै प्रकारको लाग्छ भन्नुभए जस्तै धर्मी व्यक्तिलाई पनि आपत्ति आउन सक्छ र पाप गर्ने व्यक्तिलाई पनि आपत्ति आउन सक्छ। आपत्तिले एउटा व्यक्ति पापी एउटा व्यक्ति धर्मी भन्ने कुराहरू जनिँदैन, र यहाँ अय्युबको जीवनमा त्यो आपत्ति विपत्ति आइपर्यो। आपत्ति विपत्तिमा चाहिँ परमेश्वर र शैतानको बीचमा यहाँ बाजी परेको थियो, र परमप्रभु परमेश्वरले अय्युबलाई एउटा परमेश्वरको भय राख्ने मान्छे भनेर चाहिँ प्रशंसा गरिराख्नु भएको थियो। शैतानले चाहिँ दोष नै लगाइराखेको थियो, र केही समय शैतानको हातमा परमप्रभु परमेश्वरले अय्युबलाई हुनको लागि दिनुभयो। र यहाँ 13 यसरी लेखिएको छ, एक दिन अय्युबका छोरा छोरीहरू आफ्नो जेठा दाजुको घरमा खानपिन गर्दै थिए, एउटा समाचार बाहक कुदेर अय्युब कहाँ आएर भन्यो, गोरुहरू जोतिरहेका र गधाहरू तिनीहरूको नजिक चढिरहेको बेला सबैहरूले गोठालाहरूलाई आक्रमण गरेर मारे र ती सबै लगे, अनि तपाईँलाई समाचार दिन म मात्र उम्के। त्यो बोल्दा बोल्दै अर्को समाचार बाहक कुदेर आइपुग्यो, श्रृङ्खलाबद्ध तरिकाले यहाँ घटना घट्न शुरू गर्यो। त्यसले भन्यो, परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेडाहरू र गोठालाहरूलाई भस्म पार्यो, अनि तपाईँलाई समाचार दिन म मात्र उम्के। भन्छ अर्कोले भन्यो, 17 त्यो बोल्दा बोल्दै अर्को एकजना आएर भन्यो, कल्दीहरूको छापा मार्ने 3 बनाएर तपाईँका उँटहरूलाई आक्रमण गरी लगे, तिनीहरूले नोकरहरूलाई मारे र तपाईँलाई समाचार दिन म मात्र उम्के भने चाहिँ श्रृङ्खलाबद्ध तरिकाले घटनाहरू घटेको घटेछ। 18 त्यो मानिस बोल्दा बोल्दै एकजना आइपुग्यो र भन्यो, तपाईँका छोराछोरीहरू आफ्नो जेठा दाजुको घरमा खानपिन गर्दै थिए, त्यसै बेला मरूभूमिबाट अचानक आधीबेरी आएर घरको चारै कुनामा हान्यो र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर ती सबैलाई थिचेर उनीहरू सबैलाई मार्यो, अनि समाचार दिन म मात्र उम्के। यो सुनेर अय्युब उठे र तिनले आफ्नो लुगा च्याते र तिनले आफ्नो कपाल खौरी भुइँमा घोप्टो परेर दण्डवत गरी भने, म आफ्नी आमाको गर्भबाट नाङ्गै आएको हुँ अनि म नाङ्गै फर्केर जानेछु, परमप्रभुले दिनुभयो परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस् भनेर अय्युब त्यसरी आपत्ति आउँदाखेरि उहाँ डङ्गै भुइँमा लड्नुभयो। परमप्रभुले दिनुभएको त्यो कुरा ठिकै हो, लानु त परमप्रभुले लग्नु भएको थिएन, यहाँ त दुष्ट आत्माले लगेको छ, तर पनि अय्युबले उहाँको भनाइमा गल्ती गर्नु भएन, सबै परिस्थितिमा धन्यवाद दिनुभयो। अब 2 पछाडि पढ्दै जानु भएको खण्डमा उहाँको शरीरमा सबै नै रोग यानी गिर्खाहरू आउँदछ, उहाँ केराको दाम्सामा सुत्नु पर्ने हुन्छ, त्यो प्रकारको अवस्था भएर जानुहुन्छ। आफ्नै श्रीमतीले अय्युबलाई अब कति प्रभु प्रभु भन्नुहुन्छ, प्रभुलाई तपाईँले श्राप दिनुहोस् र बाँच्नुहोस् बरू भनेर श्रीमतीले त्यसरी निराशका कुराहरू गर्छिन्। आफ्नो साथी मित्रहरूले आएर तपाईँको जीवन ठिक छैन होला, तपाईँले भित्र गोप्यमा पाप गरिराख्नु भएको होला र त तपाईँलाई यसरी समस्या आएको होला भनेर चाहिँ झन् निराश बनाउँदछन्। र आदरणीय ख्रिस्ट प्रेमी दाजु भाइ दिदी बहिनीहरू, आपत्ति विपत्ति परेको बेला हामीले को मानिसबाट सल्लाह लिँदैछौँ, को मानिसबाट सुन्दैछौँ, हामी होसियार हुनुपर्छ। अयुबलाई सल्लाह दिनुहुने श्रीमती पनि ठिक हुनुहुन्थेन, अयुबलाई सल्लाह दिनुहुने साथी मित्र पनि ठिक हुनुहुन्थेन। र तपाईँ समस्यामा भएर जानुहुँदाखेरि कोबाट कुरा सुन्दै हुनुहुन्छ? होसियार हुनुहोस्। तपाईँले विश्वास भएको मानिस, परमेश्वरलाई राम्ररी चिनेको मानिस, प्रभुमा भरोसा राख्ने मानिसबाट तपाईँले सरसल्लाह लिनुपर्दछ समस्या परेको बेला। र यही नै अयुबको पूर्ण कथा थिएन। र अयुबले भन्नुभयो उहाँहरूको प्रति उत्तरमा, मलाई प्रभुले मार्नुभयो भने पनि म उहाँलाई चाहिँ छोड्नेवाला छुइनँ, मृत्युसम्म पनि उहाँको प्रशंसा गर्दै म मर्नेछु भने चाहिँ त्यसरी अडिग रूपमा उहाँ रहि नै राख्नुभयो। र अयुबको पुस्तक 42:10 आइकन उहाँ जो दुःख कष्ट भोगेर उहाँ जसरी जानुभयो, त्यो दुःख कष्टमा पछि उहाँलाई डबल परमेश्वरले आशिषमा फर्काइदिनु भयो। अयुबको पुस्तक 42:10 यसरी लेखिएको छ, यसरी अयुबले आफ्ना मित्रहरूका निम्ति प्रार्थना गरिएपछि परमप्रभुले अयुबको सुदिन फर्काइदिनु भयो र तिनका सबै धन सम्पत्ति पहिलोको भन्दा 2 गुणा बढाइदिनु भयो। 11 पददेखि तल पढ्दै जानुभयो भने उहाँले प्रचुर मात्रामा छोरा छोरीहरू पनि जन्माइदिनु भयो। अयुबको सुदिन उहाँले फर्काइदिनु भयो। र आजको वचनको शीर्षक रहेको छ आपत्तिबाट अश्चर्य कर्म भनिकन चाहिँ यो शीर्षक रहेको छ। र प्रियहरू, आपत्तिमा भएर तपाईँ जाँदै हुनुहुन्छ भने यही नै तपाईँको जीवनको पूर्ण कथा होइन। अब आशिषले, तपाईँको असल दिनले, सुदिनले तपाईँलाई पर्खिरहेको छ, किनकि सृष्टिकर्ता परमेश्वरको हातमा तपाईँलाई कतिसम्म खप्नु सक्ने परीक्षा आउन दिने, कतिसम्म समस्या आउन दिने, कतिदेखि आउन नदिने भन्ने पनि उहाँकै हातमा छ। चाहे अघिको पुस्तकमा होस्, चाहे लुकाको सुसमाचारका पुस्तकहरूमा हुन्, परमप्रभु परमेश्वरले यति भनेर नखटाउनु हुनु जेलसम्म दुष्टात्माले त्यो घेरा उसले नागेर कामहरू उसले गर्न सकेको हामी देख्दैनौ। त्यसले गर्दाखेरि उहाँ सृष्टिकर्ता परमेश्वर तपाईँको बुवा हुनु भएको कारणले गर्दा उहाँले तपाईँलाई खप्नु नसक्ने परीक्षा आउनु दिनुहुने छैन भनिकन बाइबलमा यो स्पष्ट गरिएको छ। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, समस्या पर्दाखेरि तपाईँ एकदमै संकष्ट नमान्नुहोस्, सुर्ता फिक्रीमा नजानुहोस्। र तपाईँ आशाबाट बाँचेको व्यक्ति, यानि आशाको जेलमा परेको व्यक्ति जस्तो तपाईँ हुनुहोस्। मेरो चाहिँ सुदिन आउँदैछ, मेरो चाहिँ असल दिनले मलाई पर्खिरहेको छ भनेर चाहिँ तपाईँले त्यो प्रकारले लगातार भित्र विश्वासबाट त्यही नै कुराहरू तपाईँले सोचिराख्नुहोस्, सम्झिराख्नुहोस्। र पवित्र बाइबलको हामीले अन्य खण्डहरूमा हामीले हेर्दाखेरि पनि समस्या परमेश्वरको छोरा छोरीको जीवनमा बसिराख्नको लागि आएको हामी देख्दैनौ, यो जानको लागि आउँदछ। साथै यो गइसके पछाडि तपाईँको जीवनमा, यानि त्यो व्यक्तिको जीवनमा आशिष भएको हामी देख्दछौ। यसको अर्थ समस्यामा परेर तपाईँ गइराख्नु भएको समयमा तपाईँलाई शंका लाग्दैन भन्ने कुराहरू होइन। परमेश्वरको महान दासहरूले पनि समय समयमा शंका गर्नुभएको छ। उदाहरणको लागि न्यायकर्ताको पुस्तकमा जो गिदियोन भन्ने व्यक्ति हुनुहुन्छ, उहाँ गिदियोन भन्ने व्यक्तिले चाहिँ जो आपत्ति विपत्तिमा परेर गइराख्नु भएको समयमा जो स्वर्गदूत आउनु भएर परमेश्वर तपाईँको साथमा हुनुहुन्छ, ए वीर मानिस भन्दाखेरि उहाँले आफूलाई वीर मानिस भनेर लिनु भएन, साथै उहाँले चाहिँ अब प्रभुले हामीलाई सहायता गर्नुहुन्छ भन्ने कुराहरूमा विश्वास गर्न सक्नु भएन। र स्वर्गदूतलाई उहाँले धेरैवटा त्यो आश्चर्य कर्महरू, चिन्हहरूबाट टेस्ट गर्नुभयो र अन्तिममा गएर मैले सृष्टिकर्ता परमेश्वरकै समाचार सुनेको रहेछु भनेर चाहिँ बताउनु भएपछि 300 मानिसहरूको सहायताबाट पूरा टोटल दुश्मनहरूलाई उहाँले जित्नुभयो र आफ्नो जातिहरूलाई, यानि आफ्नो राष्ट्रलाई उहाँले आजत गर्नुभयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, त्यो समयपछि यहाँ गिदियोन लगायत इजरायलीहरूले एउटा स्वतन्त्रताको सास फेर्न पाउनु भएको थियो। र आपत्ति सदा सर्वदा बस्नको लागि आउँदैन। गिदियन जस्तो परमेश्वरको महान दास, जो परमेश्वरले छान्नु भएको दासले पनि आपत्तिमा शंका गर्नुभएको थियो, र तपाईँ समस्यामा भएर जाँदै गर्नुभएको बेलामा तपाईँले प्रभुलाई शंका गर्नुभयो भने पनि त्यो स्वाभाविक नै कुरा हो। तपाईँ त्यसमा दोषी महसुस नगरी राख्नुहोस्। तर आजको वचनबाट तपाईँ चंगाई हुन भएर मैले गिदियनले जस्तो नै शंका गरे, तर मेरो साथमा प्रभु हुनुहुँदो रहेछ, यो समस्या पछि मेरो घमाइलो दिन आउँदै रहेछ, त्यसले गर्दाखेरि म खड़ा हुनको लागि गइरहेको छु भनिकन तपाईँले त्यो विश्वासमा खड़ा हुनुहोस्, किनकि समस्या पछि त्यहाँ घमाइलो दिन तपाईँको जीवनमा आउँछ भनिकन बाइबलले बताएको छ। त्यसै गरी नयाँ करारमा थोमस भनेर प्रभुका 12 चेलाहरू मध्ये एकजना चेला हुनुहुन्थ्यो, उहाँले पनि प्रभु येशु बौरी उठ्नु भएको समयमा जबसम्म उहाँको किल्लाको डाम म छाम्दिन, कोखामा भालाको डाम म छाम्दिन, तबसम्म उहाँ बौरी उठ्नुभयो भनेर म विश्वास गर्दिन भनिकन उहाँले शंका गर्नुभएको थियो। र उहाँलाई बोलाउने नाम नै शंका गर्ने, यानी शंकालु थोमस भनेर चाहिँ भन्ने चलन पनि छ आजभोलि। तर पनि प्रभुले उहाँलाई त्याग्नु भएन, छोड्नु भएन। उहाँ थोमसलाई उहाँले भारतसम्म पनि प्रचार प्रसारको लागि ल्याउनु भयो भनिकन हामीले इतिहासमा पाउँदछौं। त्यसले गर्दाखेरि कहिलेकाहीँ जीवनमा परमेश्वरको महान दासहरूको हृदयमा विचारमा पनि त्यस प्रकारले शंकाहरू आयो समस्यामा भएर जाँदाखेरि, तर त्यस अवस्थामा प्रभुले उहाँलाई त्याग्नु भएन, छोड्नु भएन। प्रभुले उहाँलाई चलाएरै छोड्नुभयो भने जस्तै तपाईँले कुनै समयमा समस्यामा प्रभुलाई त्यसरी शंका गर्नुभएको छ भने पनि तपाईँ प्रभुमा फर्किनुहोस्। प्रभुले तपाईँलाई त्याग्नु भएको छैन, प्रभुले तपाईँलाई छोड्नु भएको छैन, तर आपत्ति पछि यानि विपत्ति पछि चाहिँ आश्चर्य कर्म तपाईँको जीवनमा हुन गइरहेको छ भन्दै म टेक दाहाल आजको वचनबाट विदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: यसु ख्रिस्टको नाममा जय मसीह सबैजनालाई। मेरो नाम बिनिता खत्री हो। अनि हामी चाहिँ पहिला त अब हामी हिन्दू परिवारकै हो। हामीले प्रभु पाएको अहिले लगभग 14 जति भयो। प्रभु पाउनुको कारण चाहिँ मेरो श्रीमान एकदमै बिरामी हुनुभयो, धेरै बिरामी हुनुभयो। हामीले धेरै डाक्टरहरू लायौं, अनि डाक्टरहरू मात्रै नभएर हामीले धेरै धामी झाँक्रीहरू लायौं, माताहरू लायौं, कति धेरै मेरो चामल र मेरो पैसा त त्यो धामी र माताले यति धेरै लग्यौं, हामीले उहाँलाई दियौं है। अनि त्यसपछि त्यति गर्दा पनि भएन, जब उहाँहरूसँग गयो अनि उहाँहरूले 1200 त्यो फूल फलेदोहरू अनि फलफूलहरू अनि त्यो धूपहरू के सामानहरू माग्नुहुन्छ, अनि हामीले लाँदै दिँदै गर्यौं, ओहो अब यहाँ चाहिँ निको हुन्छ होला, अब यहाँ उसले चाहिँ निको पार्छ होला भन्दै हामी आश राखेर गयौं। तर त्यो धामी झाँक्रीले कहिले पनि 20/19 बनाएन। अनि त्यसपछि डाक्टर कहाँ गयो, डाक्टरले पनि के रोग देखाउँदै अनि नदेखाउँदा नदेखाउँदै एक दिन रोग पत्ता लाग्यो। अनि उहाँको शरीरमा चाहिँ धेरै रोगहरू थियो, अनि एक दिन रोग पत्ता लाग्दाखेरि चाहिँ दुइटै किडनी ड्यामेज भएको छ भनेर चाहिँ त्यो पत्ता लाग्यो। अनि त्यसपछि हामीले लगभग 8 जस्तो चाहिँ हामीले हस्पिटल, कहिले कुन हस्पिटल कहिले कुन हस्पिटल, हामीले हस्पिटल फेरि उहाँलाई लाने गर्यौं। अनि सबैभन्दा सुरुमा त हामीले उहाँलाई डोराएर ट्याक्सीमा हाल्न सकुन्जेलसम्म त हामीले बाहिरकै हस्पिटलमा राख्यौं। अनि हामीले फेरि एक दिन छाउनी हस्पिटलमा हामीले लगेर अनि राख्यौं। अनि छाउनी हस्पिटलले चाहिँ बल्ल दुइटै मृगौला अनि ड्यामेज भएको छ भनेर चाहिँ अनिखेर उहाँले बताइदिनु भयो। अनि बताइदिनु भएपछि उहाँलाई चाहिँ अनि खानाहरू पनि खान मिल्थेन, पाइपबाट त्यो अलिअलि त्यो झोल कुराहरू मात्रै खुवाउनु पर्थ्यो, औषधिहरू पनि सबै पाइपबाटै खुवाउनु पर्थ्यो। अनि जब म भेट्न जान्थे, मलाई म भेट्न गएपछि झन् उहाँलाई बिमारले चाप्दै जान्थ्यो। अनि फेरि म त्यहाँबाट हस्पिटलबाट हिँडेपछि बरु अलिकता कम हुने, अनि त्यो चाहिँ सबै दुष्टले गरेको काम रहेछ, डाक्टरको बिमार रहेनछ, त्यो दुष्टले गरेको काम भएको हुनाले चाहिँ डाक्टरको औषधि धेरै खाँदा खाँदा दुइटै किडनी ड्यामेज भएको रहेछ। अनि त्यसपछि एक दिन हस्पिटलले पनि निकालिदिनु भयो, अनि घरमै लगेर राख्नुहोस्, घरमै राखेपछि बरु अलिकति राम्रो हुन सक्छ, अब सम्भव छैन भनेर हस्पिटलले निकालिदिनु भयो। अनि निकालिदिइसक्नु भएपछि चाहिँ हामीले कोठामा ल्याएर राखेको थियौं, अनि त्यहाँ कोठामा राख्दै जाँदाखेरि चाहिँ एक दिन घाम ताप्न त्यहाँ बाहिर बस्ने बेलामा एकजना हाम्रो छिमेकी दिदी हुनुहुँदो रहेछ, उहाँ विश्वासी हुनुहुन्छ भन्ने मलाई थाहा पनि थिएन। पहिला त म विश्वासी भनेपछि एकदमै घृणा गर्थे, म त एकदमै धेरै पूजा पाठ गर्ने, म त धेरै देवी देवताहरूलाई मान्ने अनि एकदमै धेरै व्रतहरू बस्ने धेरै गर्थे। म हप्तामा कति दिन व्रत बस्थे, म एकादशीको व्रत बस्ने, सोमबारको व्रत बस्ने, मंगलबारको व्रत बस्ने, फेरि शुक्रबार पनि व्रत बस्ने, फेरि शनिबार पनि परिवारमा शान्ति हुन्छ पिपललाई पानी चढाउने भनेर म धेरै पूजा पाठहरू गर्थे। अनि मेरो घरमा धेरै मूर्ति पूजा गर्नेहरू पनि थियो धेरै नै, अनि त्यो म गर्दै जान्थे तर त्यसले मलाई कहिल्यै मदत गरेन। अनि एक दिन चाहिँ एकजना छिमेकी दिदी हुनुहुँदो रहेछ, उहाँ चाहिँ विश्वासी, तर हामीलाई थाहा थिएन। विश्वासी भनेपछि मलाई मन पनि पर्थेन। अनि एक दिन त्यो दिदीले सुसमाचार सुनाउनु भएछ उहाँलाई, अनि त्यसपछि उहाँले मलाई म जान्दिन, मेरो श्रीमतीलाई बताइदिनुहोस् भन्नुभएछ। अनि त्यो दिदी आएर मलाई भन्नुभयो, त्यो दिदीको चाहिँ नाम मनु दिदी हो। अनि उहाँले मलाई भन्नुहुँदाखेरि मलाई मनै परेन, यो दिदी त कहिले जान्छ होला जस्तो लाग्ने। त्यो दिदी देखेपछि त रिसै उठ्ने गर्थ्यो, तर पनि अब प्रभु पाउन चाहिँ धेरै गाह्रो नै हुँदो रहेछ, सत्य तितो हुन्छ भने जस्तै प्रभु पाउन चाहिँ एकदमै गाह्रो हुँदो रहेछ। अनि एक दिन चाहिँ त्यो दिदीले चाहिँ हामीलाई भनेको भने आएको आएकै गर्नुभयो। अनि त्यही पनि एक दिन गई हेरौँ न त चर्चमा भनेर हामी चाहिँ गई हेरौँ न त भनेर, के हुँदो रहेछ त गई हेरौँ न त भनेर, अनि हामी चाहिँ चर्च जाँदाखेरि अनि हामीलाई चाहिँ चर्चमा गएपछि चाहिँ गएको पहिलो दिनमा नै अनि उहाँलाई धेरै राम्रो भयो। अनि त्यो दिनदेखि चाहिँ अलिअलि जाउलो खान थाल्नुभयो। अनि मलाई पनि उहाँ धेरै बिरामी हुनुभएको कारणले गर्दाखेरि मलाई पनि एकदम शरीरमा एकदमै गाह्रो थियो, अनि मेरो यो छातीमा चाहिँ एउटा ठूलो जाँतोले थिचेको जस्तो हुन्थ्यो। जब म त्यो चर्चभित्र पसेँ अनि मलाई त त्यो चर्च कस्तो हुन्छ के हुन्छ थाहा पनि थिएन, अनि अन्धधन्दमा चर्चभित्र पसेँ। पसिसकेपछि त कति बेला त त्यो मेरो त्यो जाँतो जस्तो त्यो छातीमा भएको गरौँ ढुङ्गा त कति बेला हटेर गएछ मलाई थाहा नै भएन। पछि त म एकदम हल्का भएको महसुस गरेँ। अनि उहाँलाई पनि त्यो दिन प्रार्थना गरिदिनु भयो चर्चमा, अनि उहाँलाई पनि धेरै राम्रो हुन थाल्यो, जाउलोहरू पनि खान थाल्नुभयो। अनि त्यहाँ पछि त आफै टोयलेट जाने, आफै यसो बाहिरभित्र गर्ने गर्न थाल्नुभयो। हुँदा हुँदा प्रभु पाएको 15 दिनमा उहाँलाई पूरा रूपमा चङ्गाई भयो, अनि हामीले त्यसरी प्रभुलाई पाएको हो। हाम्रो गवाई अझै भन्नुपर्दा त धेरै लामो छ हाम्रो गवाई त है, अब तर छोटकरीमा भन्नुपर्दा यो अलिअलि मोटामोटी मात्रै भनेको छु मैले। प्रभुलाई धन्यवाद भएको होस्। अनि जब हामी चर्च गयौँ अनि चर्चमा गएपछि चाहिँ अनि येशूको नाममा प्रार्थना गर्दाखेरि अनि छुटकारा पायौँ, अनि हामीले बुझ्दै गयौँ, अनि प्रभु येशूमा आज हामीले उद्धार मुक्ति शान्ति पाएका छौँ। मेरो यो छोटो गवाई यहाँ राख्छु, मेरो यो गवाई हजुरहरू सुन्नेहरूको निम्ति दवाई बन्न सकेको हस्। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

केसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
3: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
3: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
2: अधिक जानकारीका लागि
3: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
4: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
5: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
6: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
7: आत्मिक मार्गहरू छैठौं भाग। जयमसी, आज बुधबार, जुलाई 1 तारीक, असार 17 गते। आजको बाइबल खण्ड भजन संग्रह 62 एक पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, मेरो प्राणले परमेश्वरमा मात्र विश्राम पाउँदछ, उहाँबाट नै मेरो उद्धार आउँदछ। चिन्तनशील मार्ग। यदि तपाईँ चिन्तनशील मार्ग मार्फत परमेश्वरसँग उत्तम रूपमा जोडिनुहुन्छ भने तपाईँलाई शान्त वातावरण र एकान्त मनपर्छ। सम्भवत तपाईँ सानो बच्चा हुँदा तपाईँका आमा बाबुले तपाईँलाई बाहिर गएर अन्य बच्चाहरूसँग खेल्न भन्नुहुन्थ्यो। आत्मचिन्तन तपाईँका लागि स्वाभाविक कुरा हो। तपाईँ जीवनमा प्राय एक पर्यवेक्षक जस्तो महसुस गर्नुहुन्छ। यहाँ धर्मशास्त्रका केही खण्डहरू छन् जुन तपाईँसँग मिल्छन्। रिसमा पर्दा पाप नगर, ओछ्यानमा सुत्दा आफ्नो हृदयभित्र तलास गर र शान्त रहो। यो कुरा तपाईँले भजन संग्रह 4:4 पदमा हेर्न सक्नुहुन्छ। परमप्रभुका सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। यो कुरा तपाईँले भजन संग्रह 37:7 पदमा हेर्न सक्नुहुन्छ। शान्त रहो र म परमेश्वर हुँ भनी जान। जाति जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु। यो कुरा तपाईँले भजन संग्रह 46:10 पदमा हेर्न सक्नुहुन्छ। मेरो प्राणले परमेश्वरमा मात्र विश्राम पाउँदछ, उहाँबाट नै मेरो उद्धार आउँदछ। जब ध्यान भंग गर्ने कुरा र होहल्ला हटाइन्छ तब तपाईँले परमेश्वरलाई अरू समयमा भन्दा बढ़ी नजिक पाउनुहुन्छ। बिम्बहरू, रूपकहरू र प्रतीकहरूले तपाईँलाई प्रार्थना गर्दा मदत गर्छन्। यदि तपाईँ धेरै व्यस्त हुनुहुन्छ वा धेरै मानिसहरूसँग धेरै समय बिताउनुहुन्छ भने तपाईँले थकित र तनावग्रस्त महसुस गर्न थाल्नुहुन्छ। तपाईँलाई धेरै बाह्य उत्प्रेरणाको आवश्यकता पर्दैन। मौनता र एकान्तमा परमेश्वरलाई सुन्न समय निकाल्नु तपाईँको आत्माको स्वास्थ्यको लागि महत्वपूर्ण छ र उहाँको उपस्थितिको अझै गहिरो अनुभूति अनुभव गर्नु तपाईँको लागि आवश्यक छ। तपाईँलाई एक्लै नियमित, सुरक्षित, एकाग्र, अविचलित समय चाहिन्छ। तर यहाँ होसियारीको एउटा वचन छ। बाइबलले भन्दछ, प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने हामीले पनि एक अर्कोलाई प्रेम गर्नुपर्छ। यो कुरा तपाईँले पहिलो यहुन्नाको पुस्तक 4:11 हेर्न सक्नुहुन्छ। अनि प्रेम गर्न समय लाग्छ र यसका लागि परिश्रम गर्नुपर्छ, कहिलेकाहीँ यसको लागि त्याग पनि गर्नुपर्छ। परमेश्वरप्रति तपाईँको प्रेम देखाउने एउटा उत्तम तरिका चाहिँ परमेश्वरले प्रेम गर्नुहुने तपाईँको वरपरका मानिसहरूप्रति त्यो प्रेम प्रकट गर्नु हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
6: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
8: मोबाइल नम्बर 98082048470।
6: इमेल ठेगाना mos.radioministry@gmail.com।
8: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
6: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
11: यो समय हो धन्यवाद बिहानी।
0: जय मसी। नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु। आज पनि म तपाईँहरूको बीचमा केही कुराकानी गर्नको निम्ति आइसकेकी छु र तपाईँहरू सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ भन्ने म आशा पनि राख्दछु। र आज मैले तपाईँहरूको बीचमा चाहिँ धन्यवादीपन हाम्रो जीवनमा कति धेरै महत्वपूर्ण कुरा छ भन्ने विषयमा कुराकानी गर्न गइरहेकी छु। सुरुमै म तपाईँहरूलाई भन्न चाहन्छु, तपाईँहरूलाई थाहा छ धन्यवादीपन पनि परमेश्वरबाट आउने एउटा उपहार अथवा गड गिफ्ट नै हो। कतिपटक हामीले चाहिँ म जबरजस्ती धन्यवादी पना देखाएको अथवा म चाहिँ धन्यवादी भनेको नत्र भने त ऊ चाहिँ यस्तो थियो त्यस्तो थियो भन्ने कुराहरू गर्छौँ, तर परमेश्वरले अरू जसरी गिफ्टहरू हामीलाई दिनुभएको छ धन्यवादी बन्नको निम्ति पनि गिफ्ट दिनुभएको छ, तर हामीले यसलाई चाहिँ सही प्रकारले प्रयोग गरेका छौँ कि छैनौँ, यसलाई बुझेका छौँ कि छैनौँ। धन्यवादी बन्नुपर्छ, म जस्तो सुकै परिस्थितिमा पनि यो पनि परमेश्वरबाट आएको कुरा हो भनेर हामीले बुझेका छौँ कि छैनौँ, अथवा यो चाहिँ मैले आफै कमाएको कुरा हो, धन्यवादी हुनको निम्ति मैले आफै अभ्यास गरेको, मेहनत गरेको भन्ने कुरा लिइरहेका छौँ। मेहनत पनि गर्नुपर्छ किनकि वचन परमेश्वरको क्रियाशील छ नि त, त्यो कारणले गर्दा तपाईँ र मैले व्यवहारमा पनि देखाउनु पर्छ। त्यसको साथसाथै हामीले यो कुरालाई बुझ्नुपर्छ कि गिफ्टहरू मध्येको एउटा धन्यवादीपना पनि हो भन्ने कुरालाई यदि हामी बुझ्यौँ भने चाहिँ हामीले त्यसलाई धारणा गर्नतिर लाग्छ भने गिफ्ट हामीलाई कति धेरै मनपर्छ, हामी त्यसबाट सजिनुपर्छ। यो चाहिँ आत्मिकै गिफ्ट हो परमेश्वर दिनुभएको र एकदमै मिठो गिफ्ट पनि, एकदमै सुन्दर गिफ्ट पनि हो। यसलाई सही प्रकारले प्रयोग गर्नुभयो भने तपाईँ एकदमै राम्रो देखिनुहुन्छ, राम्री देखिनुहुन्छ होइन। त्यो कारणले गर्दा तपाईँहरूले अरू थोकलाई चाहिँ गिफ्टको रूपमा लिनुभएको छ, तर धन्यवादीपनलाई लिनुभएको छ कि छैन यो समय तपाईँहरूले विचार गर्नुहोस् भनेर भन्न पनि चाहन्छु। र एफिसीको पुस्तक 2:8-10 हामी हेर्नेछौ। यहाँनिर यसरी लेखिएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसहरूले घमण्ड गर्नेछ।
12: भनेर त्यहाँनिर लेखिएको छ। त्यो कारणले गर्दा धन्यवादी हुनुहुन्छ तपाईँ, एकदम कस्तो राम्रो तपाईँको यो बोली वचनले, तपाईँ जे कुरामा पनि एकदमै ज्ञानी हुनुहुन्छ, कस्तो आनन्द लाग्छ भनेर तपाईँलाई कसैले एउटा प्रतिक्रिया दिँदै हुनुहुन्छ भने चाहिँ यो तपाईँले पाउनु भएको परमेश्वरबाट गिफ्ट हो, उपहार हो। यसलाई अझै बढी प्रयोग गर्नुहोस्, अझै बढी क्रियाशील हुन दिनुहोस्, किनकि परमेश्वरको वचन अथवा परमेश्वरको गिफ्ट यत्तिकै रहँदैन, यो चाहिँ क्रियाशील हुनुपर्छ, यसले काम गर्नुपर्छ, काम गर्न दिनुपर्छ। तपाईँको जीवनमा पनि यो धन्यवादीपनाको गिफ्ट अलरेडी भएको कारणले गर्दा तपाईँले यसलाई प्रयोग गर्न सिक्नुहोस्। होइन, यो सबैमा छ, तर कतिपटक चाहिँ कतिजनाले यसलाई सही प्रकारले प्रयोग गर्नुहुन्न अथवा प्रयोगै गर्नुहुन्न, चिन्नुहुन्न। धन्यवादीपन भनेको कमाउने कुरा हो, अथवा यो चाहिँ मेहनत गर्ने कुरा हो भन्छौ, तर परमेश्वरले दिनुभएको उपहार हो यो। त्यो कारणले गर्दा उपहारलाई तपाईँले लिनु भएको छ कि छैन, यसलाई प्रयोग गर्नु भएको छ कि छैन, यो बाटो सजिनु भएको छ कि छैन, जसलाई देखेर अरूहरू एकदमै आनन्दित हुनुभएको छ कि छैन भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। र यसलाई तपाईँले प्रयोग गर्नुभयो भने तपाईँहरू एकदमै राम्री, एकदमै राम्रो भन्न सक्नुहुन्छ। तपाईँले बाहिरी श्रृङ्गार त थुप्रै गर्नुहुन्छ होला, गिफ्टहरू होइन, तपाईँले त्योबाट सजिनु पनि हुन्छ होला, तर गिफ्ट भन्ने कुरा एकदमै प्रिसियस कुरा हो, एकदम विशेष कुरा हो। कोहीबाट सानो मात्रै गिफ्ट पाइयो भने आफूले किनेका कति धेरै कुराहरूभन्दा विशेष लाग्छ होइन, कसैले दिनुभएको कुरा, त्यो त मैले गिफ्ट पाएको हो नि, अरूलाई दिनु हुँदैन, अथवा अरूलाई पनि सही प्रकारले प्रयोग गर्न दिनुपर्छ है, यो चाहिँ जोगाएर राख है, यो चाहिँ मैले पाएको गिफ्ट हो भनेर हामी भन्ने गर्छौँ होइन, एकदम विशेष रूपमा त्यसको जतन हामी गर्ने गर्छौँ। त्यसरी परमेश्वरबाट पाएको धन्यवादीपनाबाट पनि तपाईँ आफै पनि सजिनुपर्छ, अरूलाई पनि त्यसबाट सजिनको निम्ति सल्लाह सुझाव दिनुपर्छ, अथवा तपाईँको जीवनबाट तपाईँ सजिनु भएको देखेर अरू पनि आनन्दित हुनुपर्छ भन्ने चाहिँ आज म तपाईँहरूलाई दिन चाहन्छु। घमण्ड गर्ने कुरा छैन, किनकि तपाईँ र मैले यो चाहिँ रुपियाँ पैसाले किनेको कुरा होइन, यो परमेश्वरले दिनुभएको एउटा गिफ्ट हो, यसलाई प्रयोग गरौँ, यसबाट परमेश्वरको महिमा गरौँ भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
13: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

मर्निङ, म पास्टर रुबेन बस्नेत, स्मरण मिशन चर्चको सिनियर पास्टर। आजको यो कार्यक्रम वर्ड अफ द डेमा तपाईँहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दछौ। तपाईँहरू आज जहाँबाट यो कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँहरूलाई परमेश्वरले आश दिनुभएको होस् र म विश्वास गर्दछु आजको यो कार्यक्रमले तपाईँहरूलाई अवश्य पनि आश्रित तुल्याउनेछ। गएको हप्तामा जस्तै आज पनि हाम्रो बीचमा भियतनामबाट डाक्टर पावल आए हुनुहुन्छ, जो एक समयमा विच डाक्टर झाँक्रे हुनुहुन्थ्यो, तर अहिले उहाँ ख्रिस्ट येशूको प्रेरित हुनुहुन्छ। उहाँको जीवन परमेश्वरले पूर्ण रूपमा परिवर्तन गर्नुभयो। त्यसपछि उहाँ 92 भन्दा बढी देशमा सुसमाचार प्रचार गर्दै सिकाउँदै र मण्डलीलाई उहाँले तालिम दिँदै बलियो बनाउँदै यात्रा गर्नुभएको छ। आज नेपालमा उहाँ आउँदाखेरि उहाँको गवाई र उहाँको मुखबाट परमेश्वरको वचन सुन्नको लागि यो अवसर दिनुभएको लागि म परमेश्वरलाई धन्यवाद चढाउँदछु। र आज हामीसँग स्टुडियोमा डाक्टर पावल आए हुनुहुन्छ र उहाँको निम्ति मैले तपाईँहरूलाई नेपालीमा उल्था गरेर आजको कार्यक्रममा हामी अगाडि बढ्नेछौ। वेलकम डाक्टर पावल टु दिस प्रोग्राम।

0: Vietnam.
1: Good morning, Nepal. Good morning, Vietnam.
0: Well, thank you very much for allowing me to be here with you today.
1: आज तपाईले मलाई यो समय दिनुभएको लागि म तपाईलाई धेरै धन्यवाद दिन चाहन्छु.
0: I am excited to be with you.
1: आज तपाईको बीचमा हुन पाउँदा म धेरै खुसी छु.
0: I love Nepal and Nepalese people.
1: नेपाल र नेपालका मानिसहरूलाई म धेरै मन पराउँदछु.
0: But today I have a very good story to tell you.
1: आज तपाईको बीचमा मलाई राम्रो एउटा कथा भन्न मन लागेको छ.
0: Well, I was born in a family, my grandfather was a Chinese medical doctor.
1: अनि म यस्तो गाउँमा जन्मिए यस्तो परिवारमा जन्मिए जहाँ मेरो हजुरबुवा चाहिँ एउटा चाइनिज अनि मेडिकल डाक्टर हुनुहुन्थ्यो.
0: And he was very, very rich.
1: उहाँ धेरै धनी हुनुहुन्थ्यो.
0: But the more he gets richer, the more politicians try to make money off him.
1: अनि उहाँ जति जति धनी हुँदै हुँदै जानुहुन्थ्यो अनि राजनीतिज्ञहरूले चाहिँ उहाँबाट धेरै रुपियाँ पैसा कमाउन चाहन्थे.
0: So later on, he sent my father into politics to protect him.
1: त्यसपछि उहाँ मेरो हजुरबुवाले मेरो बुवालाई राजनीतिमा भर्ना गरिदिनु भयो ताकि उहाँले उहाँलाई सुरक्षा दिन सक्नु भएको होस्.
0: So my father was a mayor of the city.
1: अनि मेरो बुवा चाहिँ एउटा शहरको मेयर हुनुहुन्थ्यो.
0: But after many years in politics, he gets tired.
1: अनि उहाँ धेरै सालसम्म उहाँ राजनीतिमा हुनुभएको कारणले उहाँ थाकिनु भयो.
0: So when I was born,
1: जब म जन्मिए,
0: my grandfather and my father discussed together.
1: अनि मेरो हजुरबुवा र बुवाले छलफल गर्नुभयो.
0: Where to go to send me?
1: अब मेरो नातिलाई कहाँ पठाउने त?
0: They don't want to send me to business.
1: अनि मलाई व्यवसाय गरेर पठाउने कि?
0: They also don't want me to go to politics.
1: मलाई राजनीति गर्न पठाउने.
0: Of the city.
1: अनि मेरो बुवा चाहिँ एउटा शहरको मेयर हुनुहुन्थ्यो.
0: But after many years in politics, he gets tired.
1: अनि उहाँ धेरै सालसम्म उहाँ राजनीतिमा हुनुभएको कारणले उहाँ थाकिनु भयो.

0: अनि हामीले मलाई कहीँ न कहीँ पठाउन उहाँले इच्छा गर्नुभयो.
1: So they decided to send me to Buddhist temple to train to be a Buddhist monk.
0: त्यसपछि उहाँले मलाई बुद्धिस्ट को मन्दिरमा उहाँले मलाई पठाउनु भयो ताकि म बुद्धिस्टको पुजारी हुन सकु.
1: Because the thing is, if they get in, I get in rich like them, I have a lot of headache like them.
0: किनकि जब म उहाँहरू जस्तै भए भने मेरो धेरै टाउको दुखाइ हुने थियो पोलिटिक्स भए भने.
1: If I'm a politician, also have headache like them.
0: अनि यदि म राजनीतिज्ञ भए भने म उहाँहरू जस्तै गर्नुपर्छ भन्ने उहाँहरू जान्नुहुन्थ्यो.
1: So they thought the train to be a Buddhist monk would be better for me.
0: त्यसै कारणले उहाँले चाहिँ मेरो नाति मेरो छोरा चाहिँ एउटा बुद्धिस्टको मङ्क नै बनोस् भन्ने उहाँले चाहनुभयो.
1: So they gave me to Buddha and Buddhist monk gave me a name.
0: त्यसपछि उहाँले मलाई बुद्धिस्ट मङ्कमा राखिदिनु भयो र मलाई नाम दिनुभयो.
1: And my name in Vietnamese, Chanden I mean stop loving the world.
0: अनि मेरो नाम बुद्धिस्टमा गइसकेपछि मेरो नाम चन्दन आइदिनु भयो जसको अर्थ अनि संसारलाई प्रेम नगर्ने.
1: So later on, I will grow up in a Buddhist temple for 9 years.
0: त्यसपछि म 9 वर्षसम्म बुद्धिस्टको मङ्क जस्तै भएर मैले समय बिताए.
1: So I will train and learn the Buddha life and Buddha teaching.
0: मैले त्यसपछि बुद्धको जीवन र बुद्धको शिक्षा बारेमा मैले सिके.
1: I love it.
0: मैले धेरै मन पराए.
1: But then after 9 years, one day I read to the life story of Buddha.
0: त्यसपछि 9 वर्षपछि मैले फेरि पनि एकचोटि बुद्धको बारेमा जीवन कहानी मैले पढे.
1: In the evening he knew that he about to die and go to Nirvana.
0: अनि अन्तिम बेलुकाको समयमा उहाँले थाहा पाउनु भयो कि अब उहाँ मर्दै हुनुहुन्छ र नभादामा जाँदै हुनुहुन्छ.
1: And he told his disciples, tonight I will to leave you to go to Nirvana.
0: अनि उहाँले बेलुका आफ्नो चेलाहरूलाई भन्नुभयो म अब आज राति मर्छु र म नभादामा जाँदैछु.
1: And one of his disciples, his name Ananda, cried and asked.
0: अनि अर्को एकजना उहाँको चेलाले रुदै रुदै उहाँलाई प्रश्न गर्नुभयो.
1: Oh, Master, if you go to Nirvana, who will go to teach us and lead us the day to come?
0: अनि ए मेरो प्रभु तपाईँ यदि नभादा जानुभयो भने हामीले कसले सिकाउँछ हामीलाई कसले सुरक्षा दिन्छ भनेर उहाँले सोध्नुभयो.
1: And he pointed finger to the moon and said, look, I showed you the light, but I am not the light.
0: अनि उहाँले चन्द्रमालाई देखाएर भन्नुभयो हेर म ज्योति होइन तर ज्योति चाहिँ उहाँ हुनुहुन्छ भनेर देखाउनुभयो.
1: I'm showing you the way, but I'm not the way.
0: उहाँले भन्नुभयो म तिमीलाई बाटो देखाउँदैछु तर बाटो चाहिँ म होइन.
1: In one day will be a world savior. He will come and stay with you, teach you and lead you.
0: अनि उहाँले भन्नुभयो एक दिन मुक्तिदाता आउनुहुन्छ जो तपाईँहरूसँग हुनुहुनेछ र उहाँले तिमीलाई सिमोलाई सिकाउनुहुनेछ भनेर भन्नुभयो.
1: I am not the beginning Buddha, I am not the last Buddha.
0: म सुरुको बुद्ध पनि होइन र अन्तिमको बुद्ध पनि म होइन.
1: But when the world savior come, he will be with you, teach you and lead you forever.
0: तर जब मुक्तिदाता आउनुहुनेछ उहाँले तिमीलाई सिकाउनुहुनेछ तिमीलाई अगुवाई गर्नुहुनेछ र तिमीहरू सँगसँगै अनन्तसम्म रहनुहुनेछ.
1: So I asked my master monk, when will the world savior come in?
0: त्यसपछि मैले प्रश्न सोधे आफूले आफूलाई कहिले मुक्तिदाता आउनुहुन्छ त.
1: He said, I don't know.
0: र उहाँले भन्नुभयो मलाई थाहा छैन.
1: So I asked him, where he going to be?
0: अनि उहाँलाई फेरि सोधे अब उहाँ नभादा कहाँ जानुहुन्छ त.
1: He said, I don't know.
0: त्यो पनि मलाई थाहा छैन.
1: So I thought myself, how come I'm waiting for world savior and I don't know when he come, where he come?
0: त्यसपछि मैले आफूले भने मैले कस्तो मुक्तिदातालाई खोज पर्खिरहेको छु आराधना गरिरहेको छु पुजिरहेको छु जसलाई आफू कहाँ जाने भन्ने कुरा पनि थाहा छैन र कहिले आउँछु भन्ने कुरा पनि थाहा छैन.
1: So I want to learn and follow the way Buddha did.
0: अनि बुद्धले जे जे कुरा गर्नुभयो म त्यो अनुसार म अगाडि सिक्नलाई इच्छा गरे.
1: Buddha was born in the king palace.
0: अनि बुद्ध चाहिँ एउटा राजाको दरबारमा जन्म लिनु भएको रहेछ.
1: And one day he want to make an observation what happened outside of palace.
0: अनि दरबारको बाहिर के भइरहेको छ भनेर एक दिन उहाँले यसो हेर विचार गर्न जानुभयो.
1: So he went out and met observation to see what going on.
0: अनि त्यहाँ बाहिर के भइरहेको छ भनेर बुझ्नको निम्ति उहाँ जाँदाखेरि
1: and he found out that men were born.
0: अनि उहाँले पत्तो लगाउनु भयो मानिस जन्मदा रहेछन्,
1: ग्रोइङ अप गेटिङ ओल्ड,
0: तिनीहरू हुर्कदै हुर्कदै बढ्दै बढ्दै गएर वृद्ध हुँदा रहेछन्,
1: एन्ड दे विल बी सफरिङ,
0: तिनीहरूलाई दुःख पीडा तिनीहरूले भोग्नु पर्दो रहेछ,
1: एन्ड देन डाई,
0: तिनीहरू मर्दो रहेछन्।

0: the life is meaningless. That's the reason why he left the palace and went to the west and looking for the world's savior.
1: त्यसै कारणले उहाँले आफ्नो दरबारलाई छोडेर उहाँले ध्यानमा जानुभयो र मुक्तिदाताको खोजीमा उहाँ ध्यानमा जानुभयो.
0: So I decided to follow him by I left the Buddhist temple and went to search for the world savior.
1: अनि त्यसपछि मैले पनि बुद्ध जस्तै बुद्धको मोनास्ट्री छोडेर मैले मुक्तिदाताको खोजीमा म गए.
0: And unfortunately though there nobody in my town tell me about world savior.
1: र त्यो समयमा मेरो जीवनमा कसैले पनि मलाई मुक्तिदाताको बारेमा अहिलेसम्म बताएको थिएन.
0: So I met a witch doctor.
1: त्यसपछि मैले एउटा झाँक्रीलाई भेटे.
0: And I told him what my desire was.
1: अनि मैले उहाँलाई भने मेरो इच्छा के छ भन्ने कुरा उहाँलाई मैले बताए.
0: So if you want to save the world, you must have power.
1: यदि तिमीले यो संसारलाई बचाउन चाहन्छौ भने तिमीसँग शक्ति हुनुपर्छ.
0: And he can help me to get power to help other people.
1: Ra wale mala tyo jhakri le malai shakti dinuhuncha taki maile aru lai bachauna saku.
0: So I stayed with him and studied for 5 years.
1: Tespachi ma waha sangai basera 5 barsha samma jhakri ko mantra tantra haru maile padna suru gare.
0: In this 5 years he teach me the name of 3,366 gods.
1: त्यसपछि यो 5 वर्षको अवधिमा उहाँले मलाई 3,366 वटा ईश्वरको बारेमा देवी देवताको बारेमा उहाँले मलाई सिकाउनु भयो.
0: So I learned the name and I learned how to pray with the God.
1: अनि त्यसपछि मैले उहाँहरूको नाउँलाई कण्ठ पारे र कसरी प्रार्थना गरेँ भन्ने कण्ठ पारे.
0: And at the 5 years, I was ordained as a master witch doctor.
1: त्यसपछि 5 वर्षपछि मलाई मास्टर झाँक्रीहरूको पनि मालिक भनेर मलाई अभिषेक गरियो.
0: So now in my city, my grandfather control all academies.
1: अनि अहिले मेरो सहरमा मेरो हजुरबुवाले सबै शिक्षाहरू उहाँले नियन्त्रण गर्नुहुन्छ.
0: My father control in politics.
1: मेरो बुवाले चाहिँ पोलिटिक्समा सबैलाई नियन्त्रण गर्नुहुन्छ.
0: But as a witch doctor, I control in spirits.
1: अनि म एउटा झाँक्री भइसकेको कारणले गर्दाखेरि म आत्मामा मानिसहरूलाई नियन्त्रण गर्न सक्छु.
0: And as a control spirit, I have more money than and power than both my grandfather and my father combined together.
1: अनि म झाँक्री भएको कारणले गर्दाखेरि मेरो हजुरबुवासँग भन्दा मेरो बुवासँग भन्दा मसँग अझै बढी रुपियाँ पैसा भयो.
0: And I thought myself, I may enjoy all my life.
1: अनि मैले सोचे मैले मेरो जीवन पूरा जीवन आनन्दले बिताउन सक्छु.
0: But in January of 1970, missionary came to my town.
1: 1970 जनवरीमा मेरो गाउँमा एकजना मिशनरी प्रभुको जन आउनुभयो.
0: Oh, I don't care what they are.
1: तिनीहरू जोसुकै भन् मलाई मतलब छैन.
0: Because in my little town when people have problem they always come to me.
1: किनकि मेरो त्यो सानो गाउँमा जब मानिसहरूलाई समस्या पर्थ्यो तिनीहरू म कहाँ आउने गर्दथे.
0: But after 3 nights my whole town was shaken.
1: अनि त्यसपछि त्यो 3 दिनसम्म जब उहाँ मिशनरी आउँदैछ भनेर सुनेपछि मलाई एकदमै निराश भयो. टाउको मलाई दुख्यो.
0: So now my witchcraft student come to me.
1: अनि त्यसपछि एउटा मेरो witchcraft मेरो लामा झाँक्री गर्ने विद्यार्थी मका आयो.
0: They say, oh master, we are in trouble.
1: अनि उहाँले भन्नुभयो ए मास्टर मालिक हामी त अब समस्यामा पर्ने भयो.
0: What wrong?
1: के भयो?
0: Every night our people left us.
1: किनकि हरेक दिन हाम्रो मानिसहरूले हामीलाई छोडिरहेका छन्.
0: And they go to follow with the missionary.
1: अनि तिनीहरू चाहिँ गएर मिशनरीहरूको पछि लागिरहेका छन्.
0: And they say they worship a living God.
1: अब तिनीहरूले भन्दैछन् तिनीहरूले चाहिँ एउटा जीवित ईश्वरलाई विश्वास गरेका छन् भनेर.
0: And they try to tell us that all the God we worship are dead gods.
1: र तिनीहरूले भन्दैछन् कि हामीले पूजा गरेको सबै देवी देवता त मृत छन् भनेर भनिरहेका छन्.
0: So you better go and shut them down and kick them out.
1: र त्यसै कारण मालिक तपाईँ प्रधान पुजारी हुनुहुन्छ झाँक्री हुनुहुन्छ तपाईँ जानुहोस् र तिनीहरूलाई त्यहाँबाट निकालिदिनुहोस् भनेर भन्यो.
0: So okay, tomorrow night I will go check it out.
1: अनि मैले भने म भोलि बिहान म जान्छु र हेर्छु.
0: So next evening I went.
1: अनि त्यसपछि त्यो बेलुका म गए.
0: And you need to know that I was 29 years in Buddhist temple and 5 years in witchcraft.
1: हेर्नुहोस् म 9 वर्ष बुद्धिस्टको टेम्पलमा म मङ्क भएको थिएँ र 5 वर्ष म झाँक्रीको मन्त्र सिकिरहेको थिएँ.
0: So with the 14 year of training, I know how to perform a releasing ceremony very well.
1: र यो 14 वर्षको समयमा मैले कसरी धार्मिक विधिहरू परम्पराहरू गर्ने भन्ने कुरा मैले सिकिसकेको थिएँ.
0: And I expect to see that the missionary will perform their releasing ceremony.
1: अनि मैले सुनेको सोचेको थिएँ कि यी मिशनरीहरूले आफ्नो धर्मको अभ्यास गर्छन्.
0: But I was disappointed.
1: र मैले यसलाई चाहिँ तिनीहरूको शक्तिलाई सेरोमनीलाई चाहिँ मैले यिनलाई भस्म पारिदिन्छु भनेर मैले सोचे.
0: They really don't know how to perform a religion ceremony.
1: यो मिशनरीलाई थाहै छैन कसरी यो धार्मिक विधिहरू गर्नुपर्छ भनेर तिनीहरू थाहा छैन भनेर मैले सोचे.
0: But they come together and they sing many happy songs.
1: तर तिनीहरू सँगै भेला भएर तिनीहरूले मिठो मिठो गीतहरू गाए.
0: And I was surprised, how come they always sing and all look happy?
1: अनि मैले सोचे होइन यिनीहरू कसरी सबैजनाले गीत गाउँदै खुसी हुँदै नाचिरहेका छन्.
0: And you know, I used to sing, to pray, but always sorrow, sad.
1: अनि यो तपाईँलाई थाहा छ म पनि गाउने गर्थे म पनि प्रार्थना गर्थे तर म सधैँ निराश भइरहेको थिएँ.
0: You know, within ourselves, we are born in the ocean of sin.
1: किनकि हाम्रो जीवन चाहिँ हामी एउटा समुद्रमा जन्मिएको जस्तै हामी थियौँ.
0: And we wonder how can we swim out of ocean of sin.
1: अनि यो पापको समुद्रबाट हामी कसरी बाहिर निस्कने भनेर हामी अन्योलमा परिरहेका थियौँ.
0: But for them, they say, well, Jesus came from heaven to this earth.
1: अनि तर त्यो मिशनरहरूले भन्नुभयो कि येशु ख्रीष्ट स्वर्गबाट संसारमा उहाँ आउनुभयो.
0: He came not bring to you a religion.
1: वहाँ येशु चाहिँ तिमीहरूलाई धर्म ल्याउनको लागि उहाँ आउनु भएको होइन.
0: But he came to build a relationship between you and the creator of universe.
1: तर येशु ख्रीष्ट संसारमा आउनुभयो ताकि तपाईँलाई स्वर्ग अनि पृथ्वीको सृष्टिकर्तासँग मेल मिलाप गराउनको निमित्त.
0: Every religion seems very good.
1: सबै धर्महरू राम्रै देखिन्छन्.
0: But religion teaches you many rules and many laws.
1: तर धर्मले धेरै नीति नियमहरू कानुनहरू तपाईँलाई सिकाउँदछ.
0: And the more you involve in religion, the more you bear a lot of burden from the rule, regulation and law.
1: जति तपाईँ धर्म कर्ममा लाग्नुहुन्छ त्यति नै तपाईँलाई यसको कानुन व्यवस्थाहरूले धर्म कर्मले तपाईँलाई बलियो अनि बाँध्ने गर्दछ.
0: But Jesus Christ, when he came, he said, Come to me, all are labor and heavy burden, then I give you rest.
1: अनि प्रभु येशू जब संसारमा आउनुभयो उहाँले भन्नुभयो हे सबै थाकेका र बोझले दबेका हो म कहाँ म तिमीलाई विश्राम दिनेछु.
0: Some of you, maybe your doctor give you a very bad report about your body, your health.
1: तपाईँहरू कतिजनालाई डाक्टरले तपाईँको स्वास्थ्यको बारेमा शरीरको बारेमा खराब रिपोर्टहरू दिइरहेका हुन सक्छन्.
0: So you have a burden about your physically body and health.
1: तपाईँको शरीरमा यो दुर्बलता कारणले तपाईँलाई बोझ भइरहेको हुन सक्दछ.
0: Some of you, maybe your spouse left you, your parent or your children left you.
1: Huna sakcha kasailai tapaharu bichma kasailai afno chhora chhorile ya ta afno abhibhavakle tapailai tyageka chhodeka huna sakchan.
0: And you have a burden in your family relationship.
1: Tapaiko sambandhama pani ani tya thulo bojh bhairheko huna sakdacha.
0: Some of you, maybe your business is not going well.
1: Huna sakcha kati janako byawasayaharu ramro gairheko chaina hola.
0: Some of you, maybe you are bankrupt.
1: Huna sakcha kasaiko bank chai khali bhayera ritisayeko huna sakcha.
0: Maybe you have burden in your financial problem.
1: Huna sakcha tapaiko aarthik awasthama tapailai bojh bhairheko huna sakcha.
0: But we have a good news for you.
1: Tara tapaiharuko lagi masanga euta asal samachar cha.
0: That Jesus Christ is greater than all of your burdens.
1: Yesu Christ sabai tapaiko samasya बोझहरूभन्दा उहाँ महान हुनुहुन्छ.
0: Come to him and cast out all your care to him because he care for you.
1: येशू ख्रीष्टका आउनुहोस् र तपाईँको सारा चिन्ता फिक्री उहाँलाई सुम्पिदिनुहोस् किनकि उहाँले तपाईँको वास्ता फिक्री गर्नुहुन्छ.
0: So less than 10 minutes they made a first altar call.
1: अनि 10 मिनटको भित्र म तपाईँलाई अल्टर कल गर्नेछु.
0: And I saw many people run from every corner to the front and give all their burdens to Jesus.
1: त्यसपछि म त्यही समयको बारेमा कुरा गरेको छु. मिशनरीहरूले 10 मिनटमा उहाँले अल्टर कल गर्नुभयो र सबैजना मानिसहरू दौडिँदै उहाँको अगाडि गए.
0: And I saw among them were many of my followers.
1: अनि त्यसपछि मैले त्यहाँ धेरै जसो चाहिँ मेरो मलाई पछ्याउने मानिसहरूलाई मैले देखे.
0: Oh, I wasn't happy.
1: म त्यतिखेर एकदमै खुसी भइन, निराश भए.
0: I wonder, hey, what are you guys doing here?
1: तिमीहरू चाहिँ के गरिरहेको छौ भनेर मैले भने.
0: But then after they pray for their burden,
1: जब तिनीहरूले आफ्नो बोझको लागि तिनीहरूले प्रार्थना गरे,
0: they sing another happy song.
1: त्यसपछि तिनीहरूले फेरि अर्को मिठो आनन्दको खुसियाले गीतहरू गाए.
0: And say, if any one of you been here past few nights,
1: तपाईँहरू यहाँ कोही कुनै रातदेखि यहाँ हुनु केही रातदेखि यहाँ हुनुहुन्छ भने,
0: if you came with problem, with burden, and we prayed for you,
1: तपाईँहरूको समस्या चिन्ता फिक्री लिएर तपाईँ आउनुभएको छ भने हामी प्रार्थना गरिदिने छौँ.
0: And then if God already answered our prayer and saw your problem,
1: यदि परमेश्वरले तपाईँको प्रार्थना सुन्नु भयो र तपाईँको प्रार्थनालाई जवाब दिनुभयो भने,
0: we love to invite you come to share your testimony,
1: तपाईँ अगाडि आएर आफ्नो गवाहीहरू बाँड्नुहोस् भनेर उहाँले भन्नुभयो.
0: Because you have go to have a victory life based on the forgiveness of Jesus and your testimony.
1: तपाईको जुन तपाईले पाउनु गवाहीबाट तपाई परमेश्वरले तपाईको जीवनमा गर्नुभएको क्षमाको बारेमा तपाईले भन्नुहोस् भनेर उहाँले भन्नुभयो.
0: Again I saw a lot of people raise their front and share the testimony.
1: त्यसपछि फेरि मैले देखे त्यहाँ धेरै जना मानिसहरू अगाडि गुरुर दौडिदै गएर आफ्नो गवाहीहरू बाँडिरहेको मैले देखे.
0: When I heard their testimony,
1: जब मैले त्यो गवाहीहरू सुने,
0: I thought myself,
1: मैले आफूले आफूलाई सोचे,
0: look like the missionary put money all together.
1: अनि मैले आफूले आफूलाई सोचे, जसरी मैले गर्थे मिशनरीले पक्कै पनि पैसा जम्मा गरे होला.
0: And hire them to advertise for their religion.
1: अनि तिनीहरूले पक्कै पनि आफूले पैसा पनि लिए होलान् र आफ्नो धर्मलाई यिनीहरूले विज्ञापन गरे होलान् भनेर मैले सोचे.
0: And I thought myself, if I'm going to stop them sooner or later, I would lose my job.
1: अनि यदि मैले यिनीहरूलाई रोकिन भने त मेरो आज या भोलि या पर्सि नै मेरो जागिर पक्कै पनि जान्छ भनेर मैले सोचे.
0: So that night I prayed to 1,000 God.
1: त्यो रात मैले 1,000 देवी देवतालाई मैले पुकारा गर्दा प्रार्थना गरे.
0: After over 3 hours passed by,
1: 3 घंटा बितिसक्यो.
0: In my spirit, I recognized none of my God show up.
1: अनि मेरो आत्मामा मैले थाहा भयो कि कुनै पनि ईश्वरले मेरो प्रार्थना सुनेनन्.
0: And on the way home, I was disappointed with my God.
1: अनि त्यसपछि म घर जाने बेलामा बाटोमा धेरै निराश भए.
0: I asked them, where were you?
1: तपाईँ कहाँ हुनुहुन्छ? कहाँ हुनुहुन्थ्यो तपाईँ?
0: Why none of you hear my prayer and show up?
1: किन मेरो प्रार्थना कसैले सुन्नु भएन? किन म कहाँ देखा पर्नु भएन?
0: Were you in vacation without my permission?
1: तपाईँ भ्याकेसनमा छुट्टीमा हुनुहुन्थ्यो त हे ईश्वर?
0: Tomorrow I'm not going to eat, but I've spent all day and pray and bring you back.
1: अनि म भोलि म खाना नखाइकन दिनभरि मैले प्रार्थना गर्छु तपाईँ आउनुपर्छ.
0: And together we were going to shut down this new church.
1: त्यसपछि हामी सँगै तपाईँ र ईश्वर र देवी देवता तपाईँ र म भएर हामी सँगै गएर त्यो कार्यक्रमलाई भत्ताभुङ्ग पार्नुपर्छ भनेर मैले प्रार्थना गरेँ.
0: Next day I come back earlier and I pray to 2,000 God.
1: भोलि बिहान म छिट्टै आएर 2,000 जना देवी देवतालाई मैले पुकारा गरे.
0: When the church are worshiping, singing very happy,
1: जब चर्च चाहिँ क्रिस्चियनहरूले त्यहाँ आनन्दले गीत गाउँदै खुसियाले मनाइरहेका थिए,
0: and I were very sad, very sorrow,
1: धेरै निराश भइरहेको थिए,
0: and were upset, oh my God,
1: मैले मेरो ईश्वरसँग म निराश भइरहेको थिए,
0: but I continued to pray for 2,000 God.
1: तर मैले 2,000 भन्दा बढी ईश्वर देवी देवतालाई मैले निरन्तरमा प्रार्थना गरिरहेको थिए.
0: It's over 4 hours passed by.
1: 4 ghanta pani bityo.
0: Again, I recognize that none of my God show up.
1: Maile yo kura feri bujhe ki kasaile mero prarthana suneka raina chan.
0: So on the way back last night,
1: antyo rati chai jab ma ghar janda kheri,
0: I told my God, I don't know what's wrong with you.
1: Maile bhane, hey Ishwar, tapailai ke khas, tapailai samasya ke cha, kina mero prarthana sunnu bhayena?
0: But tonight I'm not going to sleep.
1: Aaja ma sudhai sudhina prabhu.
0: I will spend whole night to pray to bring all 3,000 God back.
1: अनि मैले आज रातभरि म नसुतेर म प्रार्थना गर्छु मेरो 3,000 देवी देवतालाई मैले पछि ल्याउनु पर्यो.
0: So tomorrow together we go to shut down the church, kick our missionary.
1: 3,000 जना देवी देवतालाई म लिएर भोलि गएर त्यो कार्यक्रममा हमला गर्नुपर्छ हामीले.
0: So next day I come back early.
1: त्यस कारण भोलि बिहान म फेरि पनि बिहानै आए.
0: And I spend time to pray to all 3,366 God.
1: मैले 3,366 वटा देवी देवतालाई मैले फेरि बोली पुकारा गरे.
0: And I was very sad, very sorrow.
1: म धेरै निराश थिए, पीडामा थिए, चिन्तामा थिए.
0: But the same time the Christians in the church, they seemed very happy.
1: तर त्यही समयमा चर्चका क्रिस्चियनहरू त धेरै खुसी थिए.
0: And they say, we are happy because we are worship a living God.
1: हामी धेरै खुसी छौ कारण हामी एउटा जीवित परमेश्वरलाई आराधना गरिरहेका छौ.
0: And he is the only one arose from the dead.
1: वहाँ एउटा मात्र ईश्वर हुनुहुन्छ जसले मृत्युलाई जितेर वहाँ बौरी उठ्नुभयो.
0: And if he can help himself to get out the grave,
1: यदि उहाँले आफूले मृत्युबाट जितेर वहाँ बौरी उठ्न सक्नुहुन्छ भने,
0: he will go to help whoever needs.
1: यदि उहाँले चाहिँ जो जोलाई सहायता खाँचो छ उहाँले तिनीहरूलाई पनि सहायता गर्नुहुन्छ.
0: And Jesus said, I come to bring you life even more abundantly.
1: अनि प्रभु येशूले भन्नुभयो कि मैले तिमीलाई जीवन दिन आएर त्यो जीवन प्रशस्त मात्रामा दिन आए भनेर उहाँले भन्नुभएको थियो.
0: If you have many other gods,
1: यदि तिमीहरूसँग धेरै ईश्वर देवी देवता छन् भने,
0: but they cannot help you,
1: तिनीहरूले तपाईँलाई सहायता गर्न सक्दैनन्.
0: You still sick in your body,
1: तपाईँ अझै पनि बिमार हुनुहुन्छ आफ्नो शरीरमा.
0: You still worry and sorrow,
1: तपाईँ आफै चिन्तित हुनुहुन्छ र निराश हुनुहुन्छ.
0: You always fail, you cannot do good.
1: तपाईँले सधैँ फेल हुनुहुन्छ, तपाईँ सधैँ हार खानुहुन्छ र असल काम गर्न सक्नु भइरहेको छैन.
0: तपाईँको
1: जीवनमा त्यो जीवित परमेश्वरलाई तपाईँले निमन्त्रणा गर्नु हो.
0: तपाईँको
1: दिमागमा विचारमा परमेश्वरले शान्ति दिनुहुनेछ.
0: तपाईँको
1: शरीरमा उहाँले स्वस्थ दिनुहुन्छ.
0: तपाईँको
1: दैनिक जीवनमा उहाँले विजय दिनुहुन्छ.
0: And I were not happy.
1: म त्यतिको सुन्दाखेरि पनि म निराश थिएँ.
0: But I were wonder why my God not showing up.
1: तर मलाई धेरै चिन्ता थियो मेरो किन मेरो ईश्वरले सुन्नु भएन.
0: So before they ended the service in the church,
1: अनि उहाँले संगति सक्नुभन्दा पहिला त्यो चर्चमा,
0: they made another announcement.
1: उहाँले अर्को अनाउन्समेन्ट उहाँले गर्नुभयो.
0: They say, if any one of you came,
1: यदि तपाईँ यहाँ कोही आउँदै हुनुहुन्छ भने,
0: maybe past few nights you see what happened here.
1: तपाईँले यहाँ केही दिन अरू केही रातमा तपाईँले दुई चार रातमा तपाईँले जे जे देखिरहनु भएको छ यहाँ,
0: maybe in past few nights you heard the word of God.
1: हुन सक्छ यो दुई तिन दिनको रातमा तपाईँले परमेश्वरको वचन तपाईँ सुन्नुभयो होला.
0: That we read from Holy Bible.
1: हामी जुन पवित्र बाइबलबाट पढेका थियौँ.
0: If you saw many miracles happen among our midst.
1: हाम्रो बीचमा यहाँ आश्चर्य कर्महरू भएको तपाईँले देख्नु भएको छ होला.
0: If you heard many wonderful testimonies from our people here,
1: हाम्रो मानिसहरूबाट तपाईँले एकदम आश्चर्यमय गवाहीहरू सुन्दै हुनुहुन्थ्यो होला.
0: But if you have any question,
1: यदि तपाईँहरूसँग कुनै प्रश्न छ भने,
0: oh please don't leave the church with your question.
1: तपाईँको प्रश्न बिना प्रश्नको उत्तर नपाइकन तपाईँ चर्च नछोड्नु होला.
0: The whole world have many, many questions.
1: संसार सारा संसारसँग धेरै धेरै प्रश्नहरू छन्.
0: But God who created the world have a answer for your life.
1: र जसले स्वर्ग अनि पृथ्वी सृष्टि गर्नुभयो त्यो ईश्वरसँग तपाईँको हरेक प्रश्नको जवाफहरू छन्.
0: He created you very good because you're different from animal.
1: परमेश्वरले तपाईँलाई अति असल तरिकाले उहाँले बनाउनु भएको छ.
0: And he blow his spirit into your nose, you become a living spirit.
1: तपाईँको नाकबाट उहाँले जीवित सास फुकिदिनु भयो ताकि तपाईँ जीवित रहन सक्नु भएको होस्.
0: And he said, I have a plan for you.
1: उहाँले भन्दै हुनुहुन्छ मसँग तिम्रो लागि योजना छ.
0: My plan not to harm you.
1: म त्यो चाहिँ तिमीलाई अनिष्ट गर्न होइन.
0: But to bless you.
1: तर तिमीलाई म आशिष दिनको निम्ति
0: हो. I plan to prosper you.
1: तिमलाई समृद्धि गराउनको निम्ति हो.
0: I plan to give you hope and future.
1: तिमलाई आशा र भविष्य दिनको निम्ति हो.
0: And I raised up many, many questions.
1: मसँग धेरै प्रश्न मैले जो प्रश्न खडा गरे.
0: But they opened the Holy Bible.
1: तिनीहरूले बाइबलहरू खोले.
0: And give me all the answer.
1: र सबै प्रश्नको जवाफहरू दिए.
0: And I recognize that great he is living God.
1: अनि मैले यो कुरा महसुस गरे कि उहाँको उहाँ यीशुको बारे चाहिँ जब सुन्दाखेरि उहाँ चाहिँ महान हुनुहुँदो रहेछ.
0: Then all over 3,000 God I have been serving for many years.
1: मैले धेरै वर्षदेखि 3,366 ईश्वर देवी देवतालाई पुजेको भन्दा उहाँ यीशु चाहिँ महान हुनुहुँदो रहेछ.
0: I know that because Jesus arose from the dead.
1: मलाई थाहा भयो किनकि यीशुले मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो.
0: He able to help himself to get out the grave.
1: उहाँले चियानबाट आफूलाई सहायता गरेर उहाँ चियानबाट निस्कनुभयो.
0: Oh my God, what dead.
1: सबै मेरो देवी देवता चाहिँ मरेका रहेछन्.
0: And they all still keep behind the grave.
1: तिनीहरू अहिले पनि चिहानभित्र लुकिरहेका छन्.
0: They cannot help themselves to get out. How can they help me?
1: तिनीहरूले आफूले आफूलाई मृत्युबाट जित्न सकेन भने मलाई कसरी तिनीहरू जिताउन सक्छन्?
0: Jesus Christ, the only only one arose from the dead.
1: Yesu Christ matra ekjana hununcha jasle mrityula jitera waha bhauri utnu bhayo.
0: All the king were dead.
1: Sabai raja haru mare.
0: President were dead.
1: Ani rashtrapati haru marne chan.
0: Prime minister were dead.
1: Pradhan mantri haru marne chan.
0: Religious leader were dead.
1: Ani dharmik neta haru marne chan.
0: None of them arose from the dead.
1: Koi pani mrityula jitera bhauri uthenan.
0: They cannot help themselves.
1: Tinula afle afla sahayata garna sakenan.
0: There is no way they can help you.
1: Tinula tapailai pani sahayata garne kunai pani bata chaina.
0: But Jesus arose from the dead.
1: Tara Yesu chai mrityula jitera bhauri uthnu bhayo.
0: If you believe in him.
1: Yadi tapaile Yesu lai bishwas garnu bhayo bhane.
0: And he will give you life.
1: Tapailai wahale jivan dinuhuncha.
0: And life even more abundant.
1: Ani tyo pani jivan prashasta matra.
0: And that's even in I found the answer.
1: अनि मैले यो जवाफ मैले पाएँ त्यसपछि मैले मेरो जीवन उहाँलाई दिएँ
0: फर 56 इयर पास बाहर
1: 56 वर्ष बित्यो
0: ही डिड मेनी मेनी मिरेकल इन माय लाइफ
1: मेरो जीवनमा उहाँले धेरै आश्चर्य कर्म गर्नुभएको छ
0: इन माय फ्यामिली
1: मेरो परिवारमा
0: एन्ड नाउ ही सेन्ड मी अराउन्ड द वर्ल्ड
1: अहिले उहाँले मलाई सारा संसारभरि उहाँले मलाई पठाउँदै हुनुहुन्छ
0: टु टेल पीपल द गुड न्यूज
1: अनि यो सुसन्देश सुसमाचार प्रचार गर्नु
0: भन्थ्यो गॉड हैव अ प्लान फर यू
1: परमेश्वरले तपाईको लागि योजना बनाउनु
0: भएको छ ही प्लान नॉट टु हार्म यू
1: तपाईँलाई नाश गर्नु तपाईँलाई अफर विनाश पार्नु होइन
0: He plan to bless you.
1: तपाईँलाई आशिष दिनको निम्ति
0: He plan to prosper you.
1: तपाईँलाई समृद्धिमा ल्याउनको निम्ति
0: He plan to give you hope.
1: तपाईँलाई आशा दिनको निम्ति
0: He plan to give you a bright future.
1: तपाईँलाई भविष्य उज्जवल भविष्य
0: So come to him.
1: प्रभु कहाँ आउनु
0: He will give you a new life.
1: प्रभुले तपाईँलाई नयाँ जीवन दिनुहुनेछ
0: He did it for me.
1: उहाँले मेरो लागि गर्नुभयो
0: He did it for my family.
1: मेरो परिवारको लागि उहाँले गर्नुभयो
0: He will do it for you.
1: प्रभुले तपाईँको लागि पनि गर्नुहुन्छ
0: May God bless you.
1: परमेश्वरले तपाईँलाई
0: And have a wonderful life.
1: प्रभुको जीवन आशिष तपाईँमा रहेको होस्
0: Amen.
1: Thank you Pastor Paul. Thank you so much. Thank you everybody. सबैजना जतिलाई सुन्नुभयो आज कार्यक्रम म तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभयो जय मसीह नमस्ते
2: जय मसीह म कलाकार आशा खड्का तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा म पनि सुन्दैछु तपाईहरू पनि सुन्नुहोस् है अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ
3: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ मेरो विश्वासमा चमक ल्याउनुहोस्
2: देवीजी तथा नमस्कार म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ आजको वचनको शीर्षक रहेको छ यीशुको सेवा गर्ने छनौट गर्नुहोस् मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 31 परमेश्वरसँग तपाईँको जीवनको लागि अद्भुत र उद्देश्यपूर्ण योजना छ उहाँले तपाईँलाई यस अँध्यारो संसारमा प्रेम आनन्द र आशा ल्याउने क्षमताले सुसज्जित गर्नुभएको छ त्यसो यहुन्नाको पुस्तक 1:4 यसरी लेखिएको छ मेरा छोराछोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र हामी प्रत्येकले आफ्नो जीवनमा हाम्रा प्रभु येशु ख्रीष्टको सेवा गर्नु भन्दा ठूलो केही गर्न सक्दैनौ अरूलाई परमेश्वरको वचन बाँड्नु र यसले उनीहरूलाई ल्याउने छुटकारा देख्नुभन्दा ठूलो आनन्द अरू केही छैन मत्तीको पुस्तक 9:36 यसरी लेखिएको छ तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो किनकि तिनीहरू गोठालो बिनाको भेडाहरू जस्तै हैरान र असहाय भएका थिए दया नै त्यस्तो भावना हुनुपर्छ जसले हामीलाई सेवा गर्न प्रेरित गर्छ परमेश्वरले हामीलाई धेरै कुराको आशिष दिनुभएको छ हाम्रो हृदयमा उहाँको आनन्द र शक्ति छ हाम्रो हृदयमा उहाँको आनन्द र शान्ति छ हामीसँग अनन्त मुक्ति छ भन्ने थाहा पाउँदा हामीलाई सान्त्वना मिल्छ अब परमेश्वरले हामीलाई दिनुभएको अद्भुत आशिष अरूसँग बाँड्ने पालो हाम्रो हो मत्तीको पुस्तक 9:37-38 यसरी लेखिएको छ तब उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो फसल प्रशस्त छ तर खेतालाहरू थोरै छन् यसकारण फसलका प्रभुलाई प्रार्थना गर र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिउन् यीशुले आफ्ना चेलाहरूलाई संसारका ती क्षेत्रहरूमा यात्रा गर्न प्रोत्साहन दिनुभएको छ जहाँ सबैभन्दा बढी आवश्यकता छ। दोस्रो कोरिन्थीको पुस्तक 5:18 यसरी लेखिएको छ, यो सब परमेश्वरबाट भएको हो जसले हामीलाई क्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभयो। परमेश्वरले तपाईलाई आफूसँग मिलापमा ल्याउनुभयो। तपाईँ उहाँको परिवारको सदस्य हुनुहुन्छ र उहाँले तपाईलाई एउटा महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ र त्यो हो अरूलाई उहाँको बारेमा बताउनु ताकि तिनीहरूले उहाँसँग सम्बन्ध राख्न सकुन् जस्तै तपाईँको परमेश्वरसँग सम्बन्ध छ। दोस्रो कोरिन्थीको पुस्तक 5:19 यसरी लेखिएको छ, अर्थात स्वयं क्रिस्टमा हुनु भएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भएको छ। प्रिय श्रोता, अरूलाई परमेश्वरसँग मिलाप गराउने तपाईँको कार्यभार सफलतापूर्वक पूरा गर्न तपाईँले परमेश्वरको अद्भुत सन्देश बोल्न आवश्यक छ। परमेश्वरले तपाईँलाई बाँड्न आवश्यक पर्ने सबै वचनहरू प्रदान गर्न आफैलाई प्रतिबद्ध गर्नुभएको छ ताकि अरूले उहाँसँग मिलाप गर्ने निर्णय गर्न सकुन्। दोस्रो कोरिन्थीको पुस्तक 5:20 यसरी लेखिएको छ, यसकारण हामी क्रिस्टका राजदूतहरू हौं र परमेश्वरले हामीद्वारा अनुरोध गरिराख्नु भएको छ। क्रिस्टकै पक्षमा हामी तिमीहरूलाई विन्ती गर्दछौ कि तिमीहरू परमेश्वरसँग मिलापमा आओ। परमेश्वरले हामीलाई पृथ्वीमा येशु ख्रिस्टलाई आफ्नो राजदूतको रूपमा प्रतिनिधित्व गर्ने सुअवसर र जिम्मेवारी दिनुभएको छ। एउटै प्रश्न यो छ कि तपाईँ उहाँको प्रतिनिधित्व कति राम्रोसँग गर्नुहुनेछ, कि तपाईँ उहाँका आज्ञाहरू सुन्न तयार हुनुहुन्छ, उहाँले तपाईँलाई जहाँ जान चाहनुहुन्छ त्यहाँ जाने र उहाँले तपाईँलाई जे गर्न चाहनुहुन्छ त्यो गर्ने, क्रिस्टको शक्ति र उपस्थितिको पूर्णतामा हिँड्नु आफै हुने छैन, यो तपाईँको निर्णय हो। हामीले परमेश्वरले हामीलाई दिनुभएको शक्ति महसुस गर्नुपर्छ, त्यसपछि र त्यसपछि विश्वासद्वारा बाँच्ने छनौट गर्दै यस संसारमा आवश्यकता भएका ठाउँहरूमा जानुपर्छ। मत्तीको पुस्तक 9:12 यसरी लेखिएको छ, यो सुनेर उहाँले भन्नुभयो, निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन तर रोगीहरूलाई हुन्छ। धेरै क्रिस्चियनहरू आफ्नो स्थानीय चर्चभित्र बाहेक अरू कुनै सेवकायमा आफ्नो जीवन बिताउन सन्तुष्ट हुन्छन्। तिनीहरूले आफ्नो समय र ऊर्जा वर्तमान चर्चका सदस्यहरूको सेवा गर्न समर्पित गर्छन्। यसैबीच तिनीहरूको समुदायमा परमेश्वरको बारेमा सिक्न भोका मानिसहरू छन्। तिनीहरू जीवनका उत्तरहरू प्राप्त गर्न चाहन्छन् र तपाईसँग तिनीहरूलाई दिनको लागि ती उत्तरहरू छन्। मत्तीको पुस्तक 13:23 यसरी लेखिएको छ, तर असल जमिनमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र बुझ्दछ र साँच्चै फल फलाउँछ, त्यसले छरेको बिउबाट 100 गुणा, 60 गुणा, 30 गुणा फल फलाउँछ। हाम्रो चाहना भनेको परमेश्वरको वचन सुन्ने र त्यस वचन अनुसार जीवन बिताउने साँच्चै इच्छा भएकाहरूलाई खोज्नु हो ताकि तिनीहरूले असल फल फलाउन सकुन्। प्रेरितको पुस्तक 16:14 यसरी लेखिएको छ, अनि थियाटिरा सहरकी निवासी बैतनी वस्त्रको व्यापार गर्ने लिडिया नाउकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रा वचन सुनिन्, पाउले बोलेका कुरा ध्यानसँग सुनन् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो। पावललाई यस महिलालाई खोज्नुको लागि उनको भित्र रहेको पवित्र आत्माले निर्देशन दिनुभयो। येशूले पावललाई उनी कहाँ डोर्याउनुभयो किनकि उनको हृदय सत्य ग्रहण गर्न तयार थियो। जब पावलले उनलाई परमेश्वरको वचन सुनाए उनले ध्यान दिइन् र विश्वास गरिन्। परमेश्वरले हामीलाई यस्तै भोका मानिसहरू कहाँ डोर्याउन खोज्नुहुन्छ। पहिलो कोरिन्थीको पुस्तक 3:6-7 यसरी लेखिएको छ, मैले रोपे अपोलोसले पानी हाले तर परमेश्वरले नै बढा हुनुभयो, यसकारण रोप्ने केही होइन न पानी हाल्ने केही हो तर परमेश्वर मात्र जसले वृद्धि दिनुहुन्छ। बाली लगाउने तरिकामा किसानले पहिले जमिनमा बिउ रोप्छ, त्यसपछि उसले त्यो बिउहरूमा पानी हाल्छ, तर ती बिउहरूलाई सुन्दर बिरुवामा परिणत गर्न ऊर्जा कहाँबाट आउँछ? परमेश्वरले ती बिउहरूलाई बढ्न दिनुहुन्छ। त्यसै गरी तपाईँ र मैले परमेश्वरको वचन मानिसहरूमा बाँड्नुपर्छ। हामीले यो करुणा र प्रेमको साथ गर्छौ। त्यसपछि परमेश्वरले हाम्रो बोलिएका वचनहरूलाई प्राप्त गर्नेहरूको हृदयमा जीवित र वास्तविक बनाउनुहुन्छ। लुकाको पुस्तक 10:16 पदमा यसरी लेखिएको छ, जसले तिमीहरूका कुरा सुन्छन् त्यसले मेरो कुरा सुन्छ, जसले तिमीहरूलाई अस्वीकार गर्दछ त्यसले मलाई अस्वीकार गर्दछ, र जसले मलाई अस्वीकार गर्दछ त्यसले मलाई पठाउनुहुनेलाई अस्वीकार गर्दछ। प्रिय श्रोता, सब मानिसहरूले तपाईँले बाँडिराख्नु भएको सन्देशलाई व्यवस्था गर्न रोज्छन् तब त्यसलाई व्यक्तिगत रूपमा नलिनुहोस्। तिनीहरूले तपाईँलाई अस्वीकार गरिरहेका छैनन्। तिनीहरूले तपाईँलाई बोल्न दिएको सन्देशलाई अस्वीकार गरिरहेका छन् जुन यीशु ख्रीष्टबाट आएको थियो। प्रतिक्रियाको लागि तपाईँ जिम्मेवार हुनुहुन्न। तपाईँको एकमात्र जिम्मेवारी सन्देश पार्नु हो, वृद्धि ल्याउनु परमेश्वरको काम हो। गलातीको पुस्तक 1:10 पदमा यसरी लेखिएको छ, के म मानिसहरूको निगाह खोज्दैछु कि परमेश्वरको, अथवा के मैले मानिसहरूलाई खुसी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुसी पार्न कोसिस गरिरहेको भए म ख्रीष्टको दास हुने थिएन। हाम्रो लक्ष्य लोकप्रियता जित्नु होइन, हाम्रो लक्ष्य यीशु ख्रीष्टलाई खुसी पार्नु हो, र हामी परमेश्वरको सत्यको सन्देश बाँडेर त्यो गर्छौं। मानिसहरूले यसलाई विश्वास गर्ने छनौट गरून् र नगरून्, यो अझै पनि सत्य हो, र हामीले कसैले विश्वास नगरे पनि सत्यलाई विश्वास गर्ने र बोल्ने हाम्रो मनमा संकल्प गर्नुपर्छ। मत्तीको पुस्तक 10:32-33 पदमा यसरी लेखिएको छ, यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्नेछु, तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरो पिताको सामुन्ने इन्कार गर्नेछु। यीशु ख्रीष्टको बारेमा मानिसहरूलाई बताउन हामी डराउनु वा लज्जित हुनु हुँदैन। यदि तिनीहरूले उहाँमा विश्वास गरे तिनीहरूले पाउने ठूलो छुटकारा उनीहरूसँग बाँड्न पनि हामीलाई प्रेम गर्नुहुनेप्रति हामी लज्जित हुनु हुँदैन, जो हाम्रा पापको लागि क्रुसमा मर्नुभयो ताकि हामीले अनन्त जीवन प्राप्त गर्न सकौं। कलसीको पुस्तक 3:23-24 पदमा यसरी लेखिएको छ, तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै, यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ। उहाँको सन्देश सुनाउन विश्वास योग्य हुनेहरूका लागि परमेश्वरले अद्भुत इनामहरूको प्रतिज्ञा गर्नुहुन्छ। यदि तपाईँलाई त्यो सन्देश सुनाइएकोमा सताइयो भने तपाईँले अझ ठूलो इनामहरू पाउनुहुनेछ, र तपाईँबाट र परमेश्वरबाट तपाईँले प्राप्त गर्ने इनामहरू अनन्तसम्म रहनेछ। रोमीको पुस्तक 1:1 पदमा यसरी लेखिएको छ, म पावल यीशु ख्रीष्टको दास प्रेरित हुनलाई बोलाइएको र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हो। पावल सर्वप्रथम यीशु ख्रीष्टको सेवक थिए। यीशु ख्रीष्टको सेवा गर्नुभन्दा ठूलो सेवा अरू केही छैन। त्यसपछि तपाईँ प्रेरित, पास्टर, प्रचारक, शिक्षक वा अरू केही हुन सक्नुहुन्छ, तर यी अन्य कुनै पनि पदवीहरू भन्दा बढी महत्वपूर्ण कुरा हामी सेवक हौ। हामीले यो कहिल्यै बिर्सनु हुँदैन। रोमीको पुस्तक 1:9-10 पदमा यसरी लेखिएको छ, म सम्पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्वर मेरा साँची हुनुहुन्छ कि कसरी म निरन्तर प्रार्थनामा तिनीहरूलाई याद गर्दछु, अनि यो मान्दछु कि कुनै किसिमले परमेश्वरको इच्छाद्वारा आखिरमा म तिमीहरू कहाँ आउन सफल हुन सकौ। परमेश्वरका जनहरूको सेवा गर्ने बाटो तयार पार्न हामीले निरन्तर चाल्नुपर्ने विश्वासयोग्य प्रार्थना एउटा धेरै महत्वपूर्ण कदम हो। तपाईँको आगामी सेवा गतिविधिहरूको तयारीको लागि, तपाईँको सेवाको गतिविधिहरूको लागि प्रार्थना गर्न समर्पित विशेष प्रार्थना समूहको आयोजना गर्नु राम्रो विचार हो। रोमीको पुस्तक एक अध्यायको 11 पदमा यसरी लेखिएको छ, किनभने मानिसहरूलाई बलियो पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकु भनेर म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु। अन्य देशहरूमा यात्रा गर्नुको पावलको मनमा एउटा विशेष उद्देश्य थियो। परमेश्वरले उनलाई आशिष दिनुभएको आत्मिक क्षमताहरूको उपयोग गर्नु, त्यहाँका क्रिश्चियनहरूको विश्वासलाई बलियो बनाउनु। पहिलो थिस्लिकीको पुस्तक 2 अध्यायको 8 पदमा यसरी लेखिएको छ, यसैले स्नेहपूर्वक तिमीहरूको चाहना गरेर हामीहरू परमेश्वरको सुसमाचार मात्र होइन तर हाम्रो प्राण समेत तिमीहरूलाई दिनु तत्पर थियौ, किनकि तिमीहरू हाम्रा निम्ति अति प्रिय भएका छौ। पावल केवल मञ्चमा उभिएर प्रचार गर्नुभन्दा धेरै बढी गरिरहेका थिए। उनले ती मानिसहरूलाई आफ्नो प्राण दिए। पावल उनीहरूलाई यति धेरै माया गर्थे कि उनी हप्ताभरि आत्मिक रूपमा उनीहरूलाई मद्दत गर्न जे पनि गर्न तयार थिए। उनको मानसिक र भावनात्मक जीवन पूर्णतया उनीहरूकै थियो। पहिलो थिस्लुकीको पुस्तक 2 अध्यायको 9 पदमा यसरी लेखिएको छ, र दिदी बहिनीहरू तिमीहरूलाई हाम्रो परिश्रम र संघर्ष याद छ, तिमीहरू कसैको लागि बोझ नबनाऊ भनेर हामीले रात दिन काम गर्दै तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्यौं। पावल आफ्नो दाजुभाइ दिदी बहिनीहरूको उदारतापूर्वक दानबाट बाँचिरहेका थिएनन्। उनले आफ्नो जीवन यापन खर्च आफै तिर्नको लागि जागिर खाए। उनी चाहँदैनथे कि कसैले पनि उसको शारीरिक आवश्यकताहरूको हेरचाह गर्न बोझ महसुस गरोस्। पहिलो थिस्लुकीको पुस्तक 2 अध्यायको 10 पदमा यसरी लेखिएको छ, तिमीहरू साँचे छौ र परमेश्वर पनि कि तिमी विश्वासीहरूका अघि कसरी हाम्रो व्यवहार पवित्र, धार्मिक र निष्कोर थियो। हामी सबैले आफ्नो शारीरिक शरीरमा पाप गर्छौं, तर आफ्नो क्षमताले भ्याएसम्म पावलले परमेश्वरको सामु शुद्ध र धर्मी तरिकाले जिउने प्रयास गरे। पहिलो थिस्लुकीको पुस्तक 2 अध्यायको 11-12 पदमा यसरी लेखिएको छ, किनकि तिमीहरूलाई थाहै छ बाबुले आफ्ना छोराछोरीहरूलाई जस्तै गरे हामीले तिमीहरू प्रत्येकलाई कसरी अर्थी उपदेश दिँदै र साहस पनि दिँदै तिमीहरूलाई सन्देश दियौ, यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस्, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ। बुवाले आफ्ना छोराछोरीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ, उहाँले तिनीहरूलाई गहिरो माया गर्नुहुन्छ र जीवनमा सफल हुन प्रोत्साहन दिएर त्यो प्रेम व्यक्त गर्नुहुन्छ। जब तिनीहरू निराश हुन्छन् तब उहाँले तिनीहरूलाई सान्त्वना दिनुहुन्छ र उहाँले आफ्नै अनुभवहरूमा आधारित भएर जीवनका पाठहरू सिकाउनुहुन्छ। उहाँले आफ्ना छोराछोरीहरूलाई निरन्तर मार्गदर्शन गर्नुहुन्छ जबसम्म तिनीहरूले आफैले यीशु ख्रीष्टलाई पछ्याउन सिक्दैनन्। पहिलो थिस्लुकीको पुस्तक 2 अध्यायको 19-20 पदमा यसरी लेखिएको छ, हाम्रा प्रभु यीशु जब आउनुहुन्छ त्यस बेला उहाँको सामुन्ने हाम्रो आशा वा आनन्द वा गर्वको मुकुट तिमीहरू नै होइनौ र निश्चय हाम्रो गौरव र आनन्द तिमीहरू नै हौ। प्रिय श्रोता, यीशुको सेवा गर्दा ठूलो आशिष मिल्छ। हामीले सिकाएको परमेश्वरको वचन सुन्दा र विश्वास गर्दा अरूले आनन्द महसुस गर्छन्। हामीले आफ्नो जीवन सेवामा समर्पित गरेकाहरूले भविष्यको सहसाथी राज्यमा इनाम पाउनेछन् भन्ने महसुस गर्दा हाम्रो आनन्द पूर्ण हुन्छ। यहोनाको पुस्तक 15 अध्यायको 11 पदमा यसरी लेखिएको छ, मैले यी कुरा तिमीहरूलाई यसै कारण भनेको छु कि मेरा आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द परिपूर्ण होस्। यीशु ख्रीष्टलाई नचिन्ने मानिसहरूले आफ्नो जीवनमा प्राप्त गर्ने सबैभन्दा राम्रो आशा अस्थायी खुशी हो, तर व्यक्तिगत रूपमा यीशुलाई चिन्नेहरूका लागि हामीले आन्तरिक आनन्द अनुभव गर्नेछौ जुन हामीबाट कहिले खोज्न सकिँदैन। यो आनन्द हामीसँग अनन्त जीवनसम्म छ भन्ने थाहा पाउँदा आउँछ। भविष्यको संसारमा जहाँ रोग पीड़ाको अस्तित्व समाप्त हुनेछ, हाम्रो नयाँ घर परमेश्वरको प्रेम र उहाँको भलाइले घेरिएको पवित्र स्थान हुनेछ। त्यसो भए किन उठ्ने र सेवकाईमा यीशु ख्रीष्टको सेवा गर्ने व्यक्तिको रूपमा गणना हुने छनौट नगर्ने? यो संसारले प्रदान गर्ने कुनै पनि कुरा भन्दा धेरै फाइदाहरू यसमा छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
3: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

जय मसीह। साथै नमस्कार सम्पूर्ण मेरा प्यारा प्यारा भाइ बहिनीहरू र श्रोताहरूमा, कार्यक्रम यीपी लेप्सिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। र यहाँहरू सम्पूर्णलाई थाहा नै छ, हाम्रो कार्यक्रम यीपी लेप्सिङ आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। र पक्कै पनि सम्पूर्ण भाइ बहिनीहरू, यहाँहरू आफ्नो स्कूल अनि आफ्नो बाल संगति अनि हरेक दिन गर्ने जति पनि डेली एक्टिभिटिजहरूसँग यहाँहरू रमाउँदै हुनुहुन्छ होला, आफ्नो परिवारहरूसँग आफ्नो साथीभाइहरूसँग रमाउँदै हुनुहुन्छ होला, र सबैजनालाई खुसी रहनुहोस् पनि भन्न चाहन्छु। र भाइ बहिनीहरू, यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यीपी लेप्सिङ, विशेष गरी हाम्रो यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूले गाउनु भएको गीतहरू मार्फत चाहिँ हामीले सुसमाचार फैलाउनु हाम्रो उद्देश्य रहेको छ। र यहाँहरूलाई थाहै छ हाम्रो यीपी क्वायरमा यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूले गाउनुभएका यति आशिषमय अनि एकदमै मिठो गीतहरू उहाँहरूले गाउनु भएको छ, र यहाँहरूले पनि यी गीतहरूलाई आफ्नो साथीहरूको बीचमा गाउन सक्नुहुन्छ, आफ्नो बाल संगतिमा गाउन सक्नुहुन्छ। र मलाई चाहिँ यीपी क्वायरले गाउनुभएका गीतहरू एकदमै मनपर्छ, र यहाँका जति पनि बाल गीतहरू छन् हरेक गीतका शब्दहरू चाहिँ एकदमै मन छुने खालका पनि छन्, अनि म चाहिँ एकदमै ब्लेस्ड फिल पनि गर्छु यो गीतहरू सुन्दै गर्दाखेरि। र आज विशेष गरी म यहाँहरूको माझमा यीपी क्वायरले गाउनुभएका गीतहरू राख्ने नै छु, र अवश्य नै यहाँहरू सबैजना एकदमै उत्साहित हुनुहुन्छ होला यीपी क्वायरले गाउनुभएका गीतहरू सुन्नको लागि। र भाइ बहिनीहरू, म तपाईँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु, अँध्यारो र उज्यालोमा चाहिँ तपाईँहरूलाई कुन कुरा धेरै शक्तिशाली छ होला जस्तो लाग्छ? यहाँहरूले सोचिसक्नुभयो होला, मलाई चाहिँ लाग्छ अँध्यारो भन्दा उज्यालो धेरै शक्तिशाली हुन्छ। हामी यसलाई ज्योति पनि भन्दछौ। ज्योति अर्थात उज्यालोलाई पछ्याउने व्यक्तिले अरूको भलाइ गर्ने, साँचो कुरामा ध्यान दिने र परमेश्वरको उपस्थितिलाई मन पराउँदछ, अनि उज्यालो सधैँ अन्धकारलाई जित्दछ, अनि उज्यालोले सधैँभरि अँध्यारोमाथि विजय प्राप्त गर्दछ, जसरी हरेक दुष्ट कुरामा येशूले जित्नुहुन्छ त्यसरी नै उज्यालोले अँध्यारोलाई हरेक पल जित्दछ। अब हामी यसै विषयसँग सम्बन्धित एउटा गीत सुन्नेछौ, र जुन गीतले भन्दछ जित्छ ज्योतिले अन्धकारलाई भन्ने गीत। र यो बाल गीत अहिलेलाई भने म राख्न चाहन्छु यहाँहरूको माझमा, यो गीत सुनेर आनन्दित महसुस गर्नुहोला।

फेरि पनि कार्यक्रम यीपी लेसिङमा स्वागत गर्न चाहन्छु। भाइ बहिनीहरू, भर्खरै मात्र यहाँहरूले सुन्नुभयो जित्छ ज्योतिले नामको यो बाल गीत। र भाइ बहिनीहरू, म यहाँहरूलाई याद पनि दिलाउन चाहन्छु कि हाम्रो यीपी क्वेयरले गाउनुभएका गीतहरू चाहिँ यहाँहरूले हाम्रो युट्युब च्यानल यीपी नेपालमा गएर पनि हेर्न सक्नुहुनेछ, जसमा यहाँहरूले YIPPI NEPAL नेपाल टाइप गरेर पनि यी गीतहरूलाई चाहिँ हेर्न सक्नुहुन्छ। र जतिजना हाम्रा सन्डे स्कूलका टिचरहरू हुनुहुन्छ, जो बालबालिकाको क्षेत्रमा काम गर्दै हुनुहुन्छ, यहाँहरूले पनि हाम्रो युट्युब च्यानलमा गएर ती गीतहरू चाहिँ आफ्नो मण्डलीका भाइ बहिनीहरूलाई पनि सिकाउन सक्नुहुन्छ। र फेरि पनि म यहाँहरूलाई एउटा कुरा सोध्न मन लाग्यो भाइ बहिनीहरू, के यहाँहरूले कहिल्यै हवाई जहाज चढ्नु भएको छ? र हवाई जहाज चढ्नका लागि के गर्नुपर्छ होला? अवश्य नै हवाई जहाज चढ्नको लागि चाहिँ हामीले टिकट काट्नुपर्छ, र त्यसको लागि यदि हामी देशबाट बाहिर जाँदैछौ भने हामीलाई त्यसको लागि पासपोर्ट चाहिन्छ, त्यसको लागि हामीलाई भिजा अप्लाई गर्नुपर्ने हुन्छ। तर हामी नेपालकै केही ठाउँमा जाँदैछौ, नेपालभित्रै ट्राभल गर्दैछौ भने चाहिँ हामीलाई केवल हामीलाई टिकट काट्नु चाहिँ आवश्यक पर्दछ। र म पनि एकपटक मेरो जीवनमा पोखरा जाँदै गर्दाखेरि चाहिँ मैले एकपटक हवाई जहाजमा चढ्ने मौका पाएकी थिएँ, र त्यो चाहिँ एक वर्ष अगाडिको कुरा हो। अनि मलाई चाहिँ हवाई जहाजमा चढ्दाको त्यो पहिलो अनुभव चाहिँ एकदमै अनौठो पनि लागेको थियो, किनभने त्यो मेरो पहिलो ट्राभल थियो हवाई जहाजमा चढेर गएको। अनि त्यो हुँदै गर्दा थोरै थोरै आकाशमाथि उड्दै गर्दा थोरै थोरै डर पनि लाग्ने रहेछ, होइन, तलमाथि तलमाथि हुँदै गर्दाखेरि, टेक अफ हुँदै गर्दाखेरि। र अवश्य नै मानिसहरू कोही बस चढेर, कोही प्लेन चढेर अर्थात् हवाई जहाज चढेर, अनि कोही समुद्रबाट ठुल्ठुला जहाजहरूमा चढेर चाहिँ घुम्न जान्छन्, कोही व्यक्तिहरू चाहिँ पैदल अर्थात् हिँडेरै पनि घुम्न निस्किन्छन्। अनि तपाईँलाई चाहिँ के लाग्छ, जब हामी स्वर्ग जान चाहन्छौ भने चाहिँ हामी चाहिँ कसरी स्वर्गको यात्राको लागि तयारी रहन सक्छौ होला? के लाग्छ भाइ बहिनीहरू यहाँहरूलाई, स्वर्ग जानको लागि हामीलाई के को आवश्यक पर्छ होला? यहाँहरू सोच्दै गर्नुहोला। अहिलेलाई भने हामी सुन्नेछौ यीपी कोयरले गाउनु भएको यस आशिषमय बाल गीत, जुन गीतको बोल रहेको छ कसरी म पुग्छु स्वर्गमा। गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

पछि फेरि पनि स्वागत छ कार्यक्रम यिपी लेसिङ सुन्दै हुनुहुन्छ भाइ बहिनीहरू र साथमा छु म यहाँहरूकै प्यारी दिदी सारा लामा र गीतले भने जस्तै यहाँहरूले पनि सोच्नुभयो होला कि स्वर्गमा जानलाई मान्छेले बनाएका कुराहरू अर्थात साधनहरू जस्तै गाडी रकेट हवाई जहाज साइकल बस बाइक स्कुटर चढेर चाहिँ होइन तर हामीले गरेका पापहरू गल्तीहरूको क्षमा मागेर यीशुमा विश्वास गरेर मात्र हामी चाहिँ स्वर्ग जान सक्छौ। अवश्य नै भाइ बहिनीहरू यदि हामी स्वर्ग जान चाहन्छौ भने चाहिँ हामीले यीशु जो परमेश्वरको पुत्र हुनुहुन्छ जो चाहिँ यस संसारमा हाम्रो पापको निम्ति हामीलाई पापबाट छुटकारा दिनको लागि यस संसारमा आउनुभयो उहाँमा विश्वास गर्ने अनि हामीले गरेका सबै गल्तीहरूको चाहिँ उहाँमा क्षमा माग्ने अर्थात पश्चाताप गरेर अनि जब हामी यीशुलाई विश्वास गर्छौ भने अवश्य नै हामी चाहिँ स्वर्ग जानको लागि चाहिँ तयार रहन सक्छौ। अनि भाइ बहिनीहरू यहाँहरूलाई खेतीपातीको बारेमा कतिको थाहा छ त? मलाई त मेरो आमाले मेरो बुवाले म सानो हुँदाखेरि पनि बारीहरूमा लगेर काम गराउनुहुन्थ्यो अनि जब उहाँहरूले काम गर्दै गर्दाखेरि पनि म माटोसँग खेल्ने गर्थे र यदि यहाँहरूले आफ्ना ठूला बडाहरूले खेतबारीमा काम गर्नुभएको देख्नु भएको छ भने अवश्य नै यहाँहरूलाई रायोको दानाको बारेमा पनि थाहा नै होला। जुन कुरा हाम्रो घरमा आमाहरूले हाम्रो घरको परिवारहरूले चाहिँ किचनमा पनि प्रयोग गर्नुहुन्छ। रायोको दाना चाहिँ कालो वा खैरो रङको हुँदछ जुन साना साना अनि गोला गोला दानाहरू हुन्। यो दाना रायोको बिरुवाबाट आउने गर्दछ अनि यो दाना चाहिँ माटोमा छर्दाखेरि चाहिँ हरियो रायोको साग पनि उम्रदछ जुन खाँदा निकै स्वादिलो हुन्छ र मलाई चाहिँ रायोको साग खान एकदमै मनपर्छ जुन स्वास्थ्यको लागि पनि निकै राम्रो हो। भाइ बहिनीहरूलाई चाहिँ सागपात खान कतिको मनपर्छ? यदि मन पर्दैन भने खान सुरु गर्नुहोस् है। अनि सुन्नुहोस् न, रायोको दाना धेरै सानो भए पनि यसले ठूलो ठूलो पात भएको सागहरू उमार्दछ र भान्सामा अचार बनाउन पनि यसले ठूलो मदत पुर्याउँदछ र अझ रायोको दाना हालेको अचार चाहिँ निकै स्वादिलो र मिठो हुन्छ। अनि जसरी सानो रायोको दानाले ठूलो काम गर्छ यदि हामी पनि रायोको दाना जति नै परमेश्वरमा विश्वास अनि भरोसा गर्छौ भने हाम्रो जीवनमा भएका ठूला ठूला समस्या पनि हटेर जाँदछ र हामीलाई ती समस्याको समाधान गर्ने बुद्धि पनि परमेश्वरले दिनुहुन्छ। अब सुनौ रायोको दाना झै बोलको यस सुन्दर बालगीत। गीतपछि फेरि पनि आउने नै छु।

फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम यिपी लेप्सिङमा। म छु यहाँहरूकै प्यारी दिदी सारा लामा। र भाइ बहिनीहरू, भर्खरै मात्र यहाँहरूले रायोको दाना भन्ने गीत सुन्नुभयो नि। अवश्य नै रायोको दाना जतिको पनि सानो मसिनो खालको पनि विश्वास हामीमा छ भने चाहिँ अवश्य नै हरेक कुरा चाहिँ परमेश्वरमा सम्भव हुँदछ। र यदि यहाँहरूको जीवनमा पनि केही समस्या आइरहेको छ भने अवश्य नै परमेश्वरमा विश्वास साथ प्रार्थना गर्नुहोस् र अवश्य नै यहाँहरूले चाहनु भएको कुरा प्राप्त गर्नुहुन्छ। र अवश्य नै यहाँहरूले हाम्रो यिपीको गीतहरू सुनेर एकदमै रमाइलो महसुस गर्दै हुनुहुन्छ होला भाइ बहिनीहरू। र अवश्य नै यस संसारमा गीतहरू मन नपराउने व्यक्ति त कमै होलान्। अनि हामी सबैजनालाई गीत मनपर्छ, गीत गाउन मनपर्छ, र हामी गीतहरूको मार्फतबाट पनि परमेश्वरलाई महिमा दिने गर्छौं, उहाँलाई प्रशंसा गर्ने गर्छौं। ल, र भाइ बहिनीहरू, आज चाहिँ म यहाँहरूसँग कुराकानी पनि गर्दैछु र म चाहिँ आज यहाँहरूसँग यसरी कुराकानी गरिरहँदा एकदमै आनन्दित महसुस गरिरहेकी छु। र भाइ बहिनीहरू, यहाँहरूको चाहिँ कतिको साथीहरू हुनुहुन्छ है? मेरो पनि धेरैजना साथीहरू हुनुहुन्छ र यहाँहरूलाई कोही पनि साथीहरूले कहिलेकाहीँ नराम्रो व्यवहार देखायो वा उनीहरूले तपाईँको विरुद्धमा काम गर्यो भने चाहिँ तपाईँ उनीहरूलाई माफी दिन सक्नुहुन्छ त? अवश्य नै माफी दिनु चाहिँ सजिलो काम चाहिँ पक्कै होइन। तर कहिलेकाहीँ मलाई पनि कसैले नराम्रो गर्यो भने मलाई पनि एकैचोटि त्यो व्यक्तिलाई माफी दिन चाहिँ सजिलो काम लाग्दैन। तर जब हामी परमेश्वरलाई हेर्छौ अनि परमेश्वरले जसरी हाम्रो गल्तीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै हामीले अरूलाई पनि क्षमा दिनुपर्छ भन्ने कुरालाई म सम्झिन्छु अनि म त्यस्ता साथीभाइहरूलाई पनि क्षमा दिने गर्छु। र यहाँहरूलाई पनि यदि कसैलाई फर्गिभ गर्नलाई, माफी दिनलाई गाह्रो भइरहेको छ भने चाहिँ अवश्य नै परमेश्वरलाई हेर्नुहोस् र उहाँले जसरी माफी दिनुभयो हामीले पनि अरूलाई सजिलै माफी दिन सक्छौ। अनि परमेश्वरले हामी सबैका गल्ती भूललाई क्षमा दिनको लागि चाहिँ उहाँका एउटै मात्र पुत्र अर्थात छोरा येशु ख्रीष्ट चाहिँ संसारमा पठाउनुभयो। र यदि हामी आफ्नो गल्तीहरूलाई पनि येशुको अगाडि राखेर माफी माग्छौ भने उहाँले चाहिँ हामीलाई क्षमा गर्नुहुन्छ र हामीलाई माया गर्नुहुन्छ। र सबैभन्दा हाम्रो जीवनमा हामीले सिक्नु पर्ने पाठ चाहिँ के हो भने हामीले जहिले पनि यदि हामीबाट गल्ती हुन्छ भने चाहिँ हामीले आफ्नो गल्तीलाई चाहिँ स्वीकार्नु पर्दछ। मैले गरेको छैन भनेर जिद्दी गर्नुभन्दा पनि हो मबाट गल्ती भएको भनेर चाहिँ हामीले परमेश्वरमा मात्रै होइन हामीले आफ्नो बुवा आमाको अगाडि पनि मैले गल्ती गरेँ अथवा साथीहरूको अगाडि पनि टिचरहरूको अगाडि पनि हामीले चाहिँ हो मैले गल्ती गरेको छु मलाई माफ गरिदिनुहोस् भनेर हामीले उहाँहरूसँग पनि भन्न सक्छौ। र भाइ बहिनीहरू, अहिले चाहिँ हामी असारको महिनामा छौ र असारको महिना भन्ने बित्तिकै चाहिँ खेतहरूमा चाहिँ धानहरू रोप्ने महिना रहेको छ जसबाट चाहिँ हामीले अन्नहरू उमार्ने गर्दछौं, जसबाट चाहिँ हामीले चामल उत्पादन गर्न सक्छौ। र अहिले चाहिँ हामी असारको दोस्रो हप्तामा छौ र कतिजना स्कूलहरूमा चाहिँ आजकल असार महिनाको बेलामा धान रोप्नको लागि चाहिँ भाइ बहिनीहरूलाई पनि स्कूलबाट विभिन्न ठाउँहरूमा खेतहरूमा भिजिट गराइएको हामी कुराहरू देख्न सक्छौ। र गाउँघरमा हुनुभएका भाइ बहिनीहरूले त अवश्य नै यो कुराहरू चाहिँ सजिलै रूपमा एक्सप्लोर गर्ने मौका पाउनुहुन्छ होला, होइन? यहाँहरूले आफै पनि त्यो कुराहरूमा एकदमै युज टु भएर यहाँहरूले त्यो धान रोप्ने कुराहरू चाहिँ यहाँहरूलाई धेरै थाहा छ होला है। अनि अवश्य नै धान रोपेपछि चाहिँ हामीले चामलको भात खान पाउँछौ र असार महिनाभरि चाहिँ झरीहरू धेरै पर्ने गर्दछ है। अनि यो महिनामा चाहिँ यहाँहरू मध्ये कसको जन्मदिन परेको छ त? र यो महिना असारमा चाहिँ मेरो भाइको चाहिँ जन्मदिन परेको छ र म एकदमै एक्साइटेड छु उसलाई चाहिँ
बर्थडे विश गर्नको लागि र सँगसँगै अरू भाइ बहिनीहरूको पनि असारमा जन्मदिन परेको हुन सक्छ। र म चाहिँ फागुन महिनामा जन्मेको भएर मलाई चाहिँ फागुन महिना एकदमै मनपर्छ र अरू भाइ बहिनीहरू पनि कुन कुन महिनामा जन्मिनु भयो यसो सम्झिनुहोस् है त। थाहा नभए यहाँहरूले आफ्नो घरको परिवारहरूलाई सोध्न सक्नुहुन्छ। र अहिलेलाई भने चाहिँ हामी अर्को एउटा गीत सुन्नेछौ जुन गीतले भन्दछ को जन्मियो। र अवश्य नै को कुन कुन महिनामा जन्मिनु भएको यहाँहरूले चाहिँ यो गीत सुनेर आफूलाई एकदम स्पेसल महसुस गर्न सक्नुहुनेछ।

मेरो पनि कार्यक्रममा स्वागत छ र यो गीत सुनेर अवश्य नै सबैजना भाइ बहिनीहरूले आफूलाई एकदम स्पेसल महसुस गर्नुभयो होला र जो जति भाइ बहिनीहरू जुन महिनामा जन्मिनु भए पनि सबैजनालाई शुभकामना पनि दिन चाहन्छु। भाइ बहिनीहरू आजको यो कार्यक्रममा यहाँहरूले यिपीको बाल गीतहरू सुन्दै हुनुहुन्छ र भाइ बहिनीहरू अवश्य नै यहाँहरूले आजको बाल गीतबाट आशिष पाउनु नै भयो होला र आफूले सुनेका यी गीतहरूलाई चाहिँ आफ्नो साथीहरूलाई सिकाउनु होला अनि सँगसँगै बाल संगतिमा पनि गाउनु होला भन्न चाहन्छु। यतिन्जेलसम्म यो कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद अनि यो कार्यक्रमलाई माया गरिदिनु भएको लागि पनि धेरै धेरै धन्यवाद र फेरि पनि याद दिलाउन चाहन्छु हाम्रो यिपी क्वेयरले गाउनुभएका गीतहरू हाम्रो युट्युब च्यानल यिपी नेपालमा गएर यहाँहरूले हेर्न सक्नुहुनेछ सुन्न सक्नुहुनेछ र केही गीतहरूमा यहाँहरूले भिडियोहरू पनि देख्नुहुन्छ जसमा एक्सनहरू पनि गरिएको छ र त्यो एक्सनहरूलाई यहाँहरूले पनि सिक्न सक्नुहुनेछ। यतिन्जेल कार्यक्रममा साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद र आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त जय मसीह नमस्कार साथै न्यानो माया।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आज संसारमा सबै मानिस स्वतन्त्र हुन चाहन्छन्। स्वतन्त्र पन्छी जस्तो खुला आकाशमा बिना रोकटोक उड्न पाए कति आनन्द हुने थियो भन्ने कल्पनाले मानिसलाई रोमाञ्चित बनाएको छ। एकजना दार्शनिकले भनेका कुरा तपाईँलाई सुनाउन चाहन्छु। तिनले भनेका छन्, मानिस स्वतन्त्र रूपमा जन्मन्छ तर ऊ चारैतिर बन्धनमा पर्छ। मानिस जन्मनलाई स्वतन्त्र भए पनि जिउनका निम्ति बन्धनहरू छन्। यो पृथ्वीमा नियम छ, देश देशको आ आफ्ना नियमहरू छन्, विधि विधानहरू छन्। प्रत्येक नागरिकले ती नियमहरूलाई, ती विधि विधानहरूलाई पालन गर्नुपर्छ। देशको नियम कानून मान्ने वा पालन गर्ने विषयमा पवित्र शास्त्र बाइबलले इसाईहरूलाई कुनै निर्देशन दिएको छ कि छैन? यो प्रश्न धेरै जनाको मनमा हुन सक्छ। एक व्यक्ति इसाई भएपछि उसको आफ्नो देशप्रतिका कर्तव्यहरू हुन्छन् कि हुँदैनन्? येशूमा विश्वास गरेपछि ऊ पृथ्वीको अर्कै देशको नागरिक हुन्छ कि हुँदैन? येशूमा विश्वास गरेपछि एक व्यक्तिको आत्मिक जीवन परिवर्तन हुन्छ श्रोता मित्र, तर उसको नागरिकता बदलिँदैन, उसको देश पनि बदलिँदैन। प्रिय मित्रहरू, पवित्र बाइबलले इसाईहरूलाई देशको नियम कानूनहरू पालनमा इमानदार हुनुपर्छ भनेर आज्ञा दिएको छ। सत्य र जीवित परमेश्वरलाई चिनेका कारण इसाईहरू आफ्नो देशप्रतिको कर्तव्यमा अरूहरू भन्दा जोशीला र इमानदारी हुनुपर्छ भन्ने परमेश्वरको इच्छा रहेको छ। बाइबलले यसरी भन्दछ, हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूको अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकार बाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन् ती परमेश्वरबाटै नियुक्त भएका हुन्। यसकारण प्रशासकहरूको विरुद्धमा खडा हुनेले परमेश्वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ र जस जसले विरोध गर्छन् तिनीहरूले दण्डको आज्ञा पाउनेछन्। किनभने सुकर्मका निम्ति होइन तर कुकर्मका निम्ति शासकहरूको डर मानिन्छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्यसो भए असल काम गर र तिमीलाई तिनीबाट प्रशंसा मिल्नेछ, किनकि तिम्रो भलाइका निम्ति तिनी परमेश्वरका सेवक हुन्। रोमी 13 अध्यायको 1-4 पदसम्म मैले तपाईँलाई पढेर सुनाए श्रोता मित्र। वास्तवमा हरेक नागरिकको आफ्नो एउटा ठूलो जिम्मेवारी रहेको हुन्छ, कर्तव्य रहेको हुन्छ र त्यो कर्तव्य उसले पालन गर्नुपर्छ। इसाई हुँदैमा ऊ देशको कर्तव्यबाट कहिले पनि अलग हुँदैन, उसको नागरिकता पनि बदलिएको हुँदैन। त्यसकारण इसाई भएको नाताले उसले अघिको समयभन्दा अबको समय अझै वफादारी भएर, इमानदारी भएर देशप्रति आफ्नो समर्पणता देखाउनु पर्दछ। बाइबलको शिक्षा यो छ कि सबै अधिकारीहरू परमेश्वरको इच्छाद्वारा नियुक्त भएका हुन्छन्। अधिकारी चाहे सानो होस् वा ठूलो, उनले परमेश्वरबाट त्यो अधिकार पाएका हुन्छन्। त्यसकारण अधिकारीको आज्ञा नमान्नु परमेश्वरकै आज्ञा नमान्नु हो। इसाईहरू जसरी राजी खुसीले परमेश्वरको अधीनमा बस्छन्, त्यसरी नै देशका प्रशासकहरूको अधीनमा पनि बस्नुपर्छ। तर पनि परमेश्वरको वचन भंग हुने नीति नियमहरू भने मान्नु हुँदैन, किनकि सर्वोच्च शासक परमेश्वर नै हुनुहुन्छ। शासकहरूलाई परमेश्वरले नागरिकहरूको सेवा गर्न खटाउनु भएको हो। प्रजाको भलाइका निम्ति उनीहरूले काम गर्दछन् ताकि देशमा शान्ति र सुव्यवस्था हुन सकोस्। असल काम गर्ने मानिसहरू प्रशासकहरूदेखि डराउनु पर्दैन, तर खराब काम गर्ने मानिसहरू भने उनीहरूदेखि डराउनु पर्छ, किनकि दुष्टहरूलाई दण्ड दिन उनीहरू परमेश्वरद्वारा नियुक्ति भएका हुन्। येशू ख्रिस्टका विश्वासीहरूले दुष्ट र भ्रष्ट काम गर्ने कुरा आउँदैन, किनकि उनीहरूले त्यही कुराबाट छुटकारा पाएर विश्वासी बनेका हुन्छन्। विश्वासीहरू दुष्टता र खराबीलाई त्यागेका मानिसहरू हुन् श्रोता मित्र। यदि तिनीहरू फेरि त्यही कुरामा फर्केर जान्छन् भने त त्यो दुःखको कुरा हुन्छ। कुनै व्यक्ति विश्वासी भएर पनि अनाज्ञाकारी हुन्छ, उसले आज्ञा मान्दैन, दुष्ट र भ्रष्ट छ भने ऊ साँचो विश्वासी होइन, उसलाई साँचो इसाई अर्थात् क्रिश्चियन पनि भन्न सकिँदैन।
तर ऊ एक ख्रिस्टको नाममा कलङ्क मात्र हो। विश्वासीहरूले देशको सेवा गर्नुपर्छ, देशका निम्ति परमेश्वरसँग प्रार्थना गर्नुपर्छ, आफ्नो देशलाई प्रेम गर्नुपर्छ। बाइबलले यही शिक्षा दिएको छ तपाईँ सम्पूर्ण इसाई मित्रहरूलाई। परमेश्वरका दास पौलले तिनका मित्र तितसलाई लेखेका पत्रमा यसरी भनेका छन्, शासकहरू र अधिकारीहरूका वशमा रहनु र उनीहरूका आज्ञाकारी हुनु र कुनै पनि इमानदार काममा तत्पर हुनु भनी तिनीहरूलाई याद दिलाइदेऊ। तिनीहरूले कसैको बदनामी नगरून्, झै झगडाबाट अलग बसुन्, नम्र हुन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्। तितस तीन अध्यायको एक र दुई पदमा यसरी भनिएको छ, पौलले कसलाई यी कुराहरू सम्झना दिलाउनु भनेका छन् त? तिनले विश्वासीहरूलाई यो कुराको सम्झना गराइदिनु भनेका छन्। येशु ख्रिस्टका विश्वासीहरू चाहे जुनै देशका नागरिक भए पनि उनीहरूले आफ्ना शासक र अधिकारीहरूलाई आदर गर्नुपर्छ, उनीहरूको आज्ञा मान्नुपर्छ। किनकि फेरि पनि म जोड दिएर भन्छु कि येशु ख्रिस्टमा विश्वास गरेपछि एक व्यक्तिको सांसारिक नागरिकता बदलिँदैन, उसको छुट्टै नागरिकता हुँदैन, उसको हृदय विचारहरू र आत्मिक अवस्था मात्र बदलिएको हुन्छ। प्रभु येशु यो संसारमा आफ्नो राज्य खडा गर्न आउनु भएको होइन श्रोता मित्र, पृथ्वी लगायत सम्पूर्ण ब्रह्माण्ड उहाँको हो भनेपछि उहाँलाई संसारको कुनै देश किन चाहिन्छ र? इसाई नागरिक राज्यको व्यवस्था, शासकहरू र तिनका अधिकार दुवै प्रति आज्ञाकारी हुनुपर्छ। यो बाइबलले तिनीहरूलाई दिएको आज्ञा हो। यो आज्ञा बाइबलले हरेक ख्रिस्टियन विश्वासीहरूलाई दिएको कुरा हो। इसाई नागरिक स्थानीय समुदाय, सरकार र राज्यको व्यवस्थाको अधीनमा बस्नुपर्छ। यही कुरा परमेश्वरले तिनीहरूबाट इच्छा गर्नु भएको छ, किनकि व्यवस्था पालन बिना सम्पूर्ण देश र समाज भद्रगोल हुन्छ। व्यवस्थाहीनताले समाज अनुशासनहीन हुन्छ, कहीँ कतै सुरक्षा हुँदैन, मानिसहरू भयभीत भएर जिउनु पर्ने हुन्छ, दुर्व्यवहार र झगडा फैलिएर जान्छ। यस्ता धेरैवटा कुराहरू देशमा हुन थाल्छन्। बिना व्यवस्था र व्यवस्थाको पालन बिना कुनै देश र समाजमा सुरक्षा हुँदैन श्रोता मित्र। परमेश्वरले इसाईहरूलाई उहाँको शान्तिका दूतहरू हुनका निम्ति चुन्नु भएको हो। यसकारण अरूले चाहे जेसुकै गरे पनि येशु ख्रिस्टमा विश्वास गर्ने विश्वासीहरूले आफ्नो देशलाई प्रेम गर्दै एक साँचो नागरिकको भूमिका निर्वाह गर्नुपर्छ। खुसीको कुरा छ कि हामी आफ्नो देशलाई प्रेम गर्छौ। हाम्रो देशका प्रशासक, अधिकारीहरू, सम्पूर्ण देशवासीका निम्ति दिनहुँ परमेश्वरसँग प्रार्थना गर्छौ। प्रभु येशूले एक अवसरमा यसरी भन्नुभयो, जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। लुका 20 अध्यायको 24 पदमा कैसर एक प्रशासक हुन्। हामीले प्रशासकलाई दिनुपर्ने कुरा प्रशासकलाई र परमेश्वरलाई दिनुपर्ने कुरा परमेश्वरलाई दिनुपर्छ। हामी देशको इमानदार नागरिक भएर जिउनु पर्छ। परमेश्वरको इच्छा यही छ श्रोता मित्र। तर आज धेरै ठाउँमा धेरै मानिसहरूले परमेश्वरको इच्छालाई नबुझिकन, नियम कानूनलाई वास्ता नगरिकन आफू खुसी जिएको कारण ठूला ठूला ओहदाका मानिसहरूदेखि लिएर सानो सानो ओहदामा काम गर्ने मानिसहरू पनि भ्रष्ट भइरहेका छन्। तर बाइबलले भन्छ कि हामी हरेक इसाईहरू एक इमानदार नागरिक भएर देशमा उन्नति ल्याउनको लागि, परमेश्वरको शान्तिको प्रतिनिधित्व गर्नको लागि तत्पर हुनुपर्छ र यही कार्यमा परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ। र परमेश्वरको व्यवस्था पालन गर्दै हरेक अधिकारी र प्रशासकहरूको अधीनमा बसेर देशको निम्ति केही गर्नुपर्छ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिस्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हस्त भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। शरीरमा लागेको चोट निको हुन्छ तर मनमा लागेको चोट निको हुँदैन, न त त्यो निको पार्ने औषधि नै पाइन्छ। कागजको पन्नामा लेखिएको कुरा मेटिएर जान सक्छ तर मन वा मुटुमा लेखिएको मेटिएर जाँदैन। केही महत्वपूर्ण कुराहरू लिएर म तपाईँको अगाडि प्रस्तुत भएको छु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

तपाईले लेख्नुभएका पत्र, तपाईको सोचाई र परमेश्वरले तपाईको जीवनमा गर्नुभएका असल कुराहरूलाई समावेश गर्दै संलग्न गराउँदै हामी यी कार्यक्रमहरू तपाईको समक्ष प्रस्तुत गरिरहेका छौं। तपाईको यो संलग्नताको निम्ति हामी तपाईलाई धन्यवाद दिन चाहन्छौं। आउनु सधैं चाहिँ आज पनि एउटा मधुर गीत संगीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

एउटा मानिसको जीवनमा विशेष गरी कुन कुराको बढी महत्व हुन्छ? यदि मैले सोधे भने तपाईँको जवाब के हुनेछ? तपाईँ विशेष गरी मानिसको जीवनमा कुन कुन कुरा होस् भन्ने चाहनुहुन्छ? तपाईँको आफ्नै जीवनमा पनि कुन कुराको बढी चाहना राख्नुहुन्छ? मलाई त यस्तो लाग्छ कि मानिसको बोली वचनको धेरै महत्व हुन्छ। यसै त बाइबलको हितोपदेशको पुस्तकमा भनिएको छ, शान्त जवाबले रिसलाई शान्त पार्छ। हाम्रो बोली वचनकै कारण हामी मान र इज्जत पाउँछौ, साथै यही बोली वचनकै कारण बदनाम पनि हुन्छौ। हात हतियार बन्दुकको प्रयोगले काट्ने मार्ने नाश पार्ने कार्य हुन्छ। हतियारले ज्यानै लिन्छ, घाइते बनाउँछ, चोट पार्छ। यस्तो घटना भएको सायद तपाईँले देख्नु भएको छ, मैले पनि देखेको छु। तर थाहा छ मित्र, मानिसको बोली वचनले पनि मानिसलाई चोट पार्छ, कहिले निको नहुने घाउ दिन्छ। हामी कसरी बोल्छौ त्यसमा हामीले ध्यान दिन जरूरी छ। बोल्नुभन्दा अघि राम्ररी सोच विचार गरेर बोल्नुपर्छ। मैले भनेको कुराले त्यो व्यक्तिलाई कस्तो असर पार्छ, उसलाई खुशी बनाउँछ कि दुखी, त्यो पहिलेबाट विचार गर्नुपर्छ। पवित्र बाइबलले यस विषयमा के भनेको छ त्यो म तपाईँलाई बताउन चाहन्छु। बाइबलले एफिसीको पत्र 4:29 यस प्रकार भनेको छ, तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। बाइबलको अर्को वचन पनि सुनिहाल्नुहोस्, 5:4। यहाँ लेखिएको छ, कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाको ठट्यौली नगर्नु, यी सुहाउने कुरा होइनन्। बाइबलमा कुवाक्य भनिने शब्द प्रयोग हुँदा यसले के बुझिन्छ? यो के हो? यो भनेको खराब फोहोर शब्दहरू हुन्। घरमा कहिलेकाहीँ आमा बुवाले छोराछोरीलाई गाली गर्नुपर्ने, हप्काउनु पर्ने स्थिति आउँछ। यस्तो बेला पनि जताभावी सोचै विचारै नगरी लाज मर्दा वा चोट लाग्ने शब्दहरू उच्चारण गर्नु हुँदैन। याद गर्नुहोस्, कुनै कुनै घरमा आमा बाउले छोराछोरीलाई कुकुर गधा भनेर भन्छन्। यदि छोराछोरीलाई कुकुर गधा भनियो भने ती शब्दहरू बोल्ने आमा बाउ चाहिँ त्यही कुकुर गधाका आमा बाउ भएनन् र? कति अचम्मको कुरा, जब कुनै व्यक्तिलाई एउटा औंला ठडाइन्छ, हामीले याद गर्न पर्ने कुरा अरू औंलाहरू हामी तर्फ नै ठडिएका हुन्छन्। हाम्रो मुखको बोलीले अरूलाई हताश बनाउन सक्छौ, निराश बनाउन सक्छौ। त्यसो गर्न हुँदैन। हाम्रो कुरा सुनेर उनीहरूको मनमा पीड़ा हुन्छ भने के त्यो धारिलो हतियार चलाएकी जस्तै हुँदैन र? ठूलाहरूले सानाहरूलाई गाली गर्नु पर्दा पनि कठोर शब्दहरू प्रयोग गर्नु हुँदैन। तपाईँको साथमा पढ्ने, काम गर्ने सहपाठी र सहकर्मीहरूलाई निराश, बदनाम, लज्जित पार्ने शब्दहरू मुखबाट निकाल्नु हुँदैन। बाइबलले भन्छ कि हामीले समय सुहाउँदो बोली वचन गर्नुपर्छ। धर्मी मानिसहरूले त आफ्नो मुखबाट गालीका शब्दहरू निकाल्नु पनि नसुहाउने कुरा हो। तपाईँको बोली वचनको कारण मानिसहरूले तपाईँलाई माया र इज्जत गर्छन्। यदि तपाईँ र म अरूलाई खसालेर हेपेर बोल्छौं भने अरूहरूले बाहिर बाहिर हामीलाई इज्जत गरे पनि भित्र मनबाट भने मन पराएका हुँदैनन्। प्रभु येशूको शिक्षा यही छ कि हामीले आफ्नो बोली वचनद्वारा अरूलाई चोट पुर्याउनु हुँदैन, तर उत्साह दिनुपर्दछ, सुधार गर्नुपर्छ, खुशी र आनन्द दिनुपर्छ। उकालो बाटोमा भारी बोकेर हिँड्दा कति धेरै तिर्खा लाग्छ, होइन त? हामी भइन्छ। उकालीमा जाँदा जाँदा पानी पँधेरो छ भने त्यसको चिसो पानीले तिर्खा मेटिन्छ। हाम्रो बोली वचन पनि त्यस्तै अरूहरूलाई तृप्त पार्ने चिसो पानी जस्तो हुन सक्छ। हामीले बोल्न हतार गर्नु हुँदैन। नसोची विचार नगरी बोल्दा त्यसले अरूलाई चोट लाग्न सक्छ। मैले भने नि, शरीरमा लागेको चोट निको होला, तर मनमा लागेको चोट सितिमिति निको हुँदैन। अचानकको पीर खुकुरीले जान्दैन भनिएको त सुन्नुभएकै छ होला नेपाली उखान। भन्ने व्यक्तिले बिर्सिसकेको हुन्छ, तर चोट पाउने व्यक्तिले त्यो कहिल्यै पनि भुल्न सक्दैन। मेरो आवाज सुनिरहनु भएका मित्र, के तपाईँको हृदयमा कसैको वचनद्वारा चोट लागेको छ? के मनको घाउ बोकेर बाँचिराख्नु भएको छ? म विश्वास गर्छु, निश्चय तपाईँ त्यस्तो चोट अरूलाई पुर्याउन चाहनुहुन्न। प्रभु येशूले मर्कुस 9:1
50 खण्डमा यसरी भन्नुभयो, तिमीहरूले आफू आफूमा नुनको स्वाद राख र आपसमा शान्ति र मिलापमा रह। आफू आफूमा नुनको स्वाद राख्नु भनेको एकअर्काप्रति स्वादिलो प्रेमिलो सम्बन्ध कायम राख्नु हो। एकअर्कालाई चाहने मन पराउने स्थिति हो, दुःखको कुरा। आज मुखको बोली वचन के कारण सम्बन्धहरू तोडिएर गएका छन्, मेलमिलाप नष्ट भएको छ। साँच्चै भन्ने हो भने हामी त्यस्ता व्यक्तिहरूसँग भेटघाट पनि गर्न चाहदैनौ जसले अरूलाई खसालेर बोल्छन्। मानिस जस्तै काम गर्ने भए पनि, तपाईँको घरको नोकर नै अथवा सेवक नै भए पनि, उसले पनि सान्त्वना र उत्साहका कुराहरू सुन्न पाउनुपर्छ। यो कुरा नभुल्नुहोस् कि अरूलाई उत्साह दिने व्यक्ति नै सबैको प्रिय हुन्छ। प्रभु येशूको जीवनलाई अध्ययन गर्दा हामी यो कुरा थाहा पाउँछौ। येशूले सधैँ मानिसहरूलाई उत्साह दिनुभयो, हामी पनि त्यसै गर्ने कोशिश गरौं। प्रिय मित्र, हामी अरूलाई चोट पुर्याउने कुराबाट बचौं। मनको चोट निको हुँदैन, हाम्रो बोली वचनले अरूलाई घाइते बनाउँदै नहिँडौं। हाम्रो बोली वचन र व्यवहारद्वारा अरूले सान्त्वना र उत्साह पाउन सकुन्। हामी प्रभु येशूको उदाहरणलाई पछ्याएर जिउन सिकौं। घमण्ड अहंकारका शब्दहरू मुखबाट ननिकालौं। परमेश्वरले तपाईलाई एक परोपकारी जीवन जिउन सहायता गरून्, यही मेरो हृदयको प्रार्थना छ। कुराकानी गर्दा गर्दै समयले बिस्तारै विदाई दिइसकेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै विचारहरू छन्, कुनै सोचाइ छ वा कुनै प्रश्न छन् भने मलाई निसंकोच लेख्नुहोस्। तपाईँले लेख्नुभएका यी सबै कुरालाई म हार्दिक स्वागत गर्दछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। साथै तपाईँलाई ठिक यही समय यसै रेडियो स्टेशनमा प्रत्येक दिन हाम्रो हार्दिक स्वागत छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: जो कोहीले पनि बाइबलका पदहरू उद्धृत गर्न सक्छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 50 यहाँहरूलाई स्वागत छ। हामीले कुन क्रिश्चियन सेवकायहरू पछ्याउँछौ भन्ने कुरामा धेरै होशियार हुनुपर्छ, र कुन पास्टरहरूको सुन्छौ जो कोहीले पनि बाइबलबाट पदहरू उद्धृत गर्न सक्छन्। बाइबलका पदहरू उद्धृत गर्दै तपाईँ स्वत येशु ख्रीष्टलाई पछ्याउने आत्मिक सोच भएको व्यक्ति बन्नुहुन्न। शैतानले पनि धर्मशास्त्र उद्धृत गर्दछ। लुकाको पुस्तक 4:9-10 पद, तब त्यसले उहाँलाई एरुसलेममा लगेर मन्दिरको टुप्पामा राख्यो र उहाँलाई भन्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्, किनभने लेखिएको छ, उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ। येशु ख्रीष्टलाई परीक्षामा पार्न शैतानले गरेको काम भनेको सन्दर्भ भन्दा बाहिर धर्मशास्त्र उद्धृत गर्नु थियो। आज धेरै सेवकहरूले पनि यस्तै गरिरहेका छन्। तिनीहरूले आफ्नो कुरा स्पष्ट पार्न आफ्नो उपदेशमा कुन बाइबलका पदहरू प्रयोग गर्ने भनेर छनौट गर्छन्, र तिनीहरूले पद लेखिएको सन्दर्भलाई सहजै व्यवस्था गर्छन्। उदाहरणको लागि, आफ्नो चर्चहरूमा महिलाहरूको सेवालाई दबाउन चाहने चर्चका अगुवाहरूले यो बाइबल पदलाई उद्धृत गर्नेछन्। पहिलो कोरिन्थीको पुस्तक 14:34 पद, स्त्रीहरू मण्डलीको सभामा चुपचाप रहन्, तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भने चाहिँ तिनीहरू अधीनमा रहन्। महिलाहरूलाई मण्डलीको सेवा गर्नबाट रोक्नको लागि बनाइएका धार्मिक नियमहरूको स्थापनालाई औचित्य दिन तिनीहरूले यो पद प्रयोग गर्छन्। तिनीहरूले भन्नेछन् कि महिलाले मञ्चमा उभिन र बोल्न सक्दैनन्, महिलाहरू चर्चको एल्डर बन्न सक्दैनन्, र चर्चहरूमा महिलाहरूलाई दबाइने तरिकाहरूको सूची त्यहाँबाट निरन्तर चलिरहन्छ। सबै धर्मशास्त्रको एउटा पदको कारणले गर्दा जुन सन्दर्भबाट बाहिर निकालिएको थियो। इफिसीको पुस्तक 4:16 पद, उहाँबाट नै सारा शरीर प्रत्येक जोडीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। प्रिय श्रोता, परमेश्वरले महिलाहरूलाई पुरूषहरू जस्तै बनाउन सृष्टि गर्नुभयो। येशु ख्रीष्टको रगतले बचाइएका सबै महिलाहरूले पुरूषहरू जस्तै परमेश्वरको आत्मा पाउँछन्। यो त्यही आत्मा हो जसले तिनीहरूलाई महान र शक्तिशाली सेवाहरू गर्न सक्षम बनाउँछ। बाइबलभरि त्यस्ता अभिलेखहरू छन् जहाँ महिलाहरूले चर्चभित्र सक्रिय नेतृत्व भूमिकाहरू निर्वाह गरेका थिए। प्रेरित पावलले नेतृत्व जिम्मेवारी पूरा गर्ने महिलाहरूको धेरै समर्थन गर्थे। कलसीको पुस्तक 4:15 पद, लाउडिकियाका भाइहरू र नुम्फास र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन दियो। यहाँ हामी पावलले मण्डलीको संगतिको अगुवा महिलालाई समर्थन गरिरहेका देख्छौ। पहिलो कुरन्थी 14:1 महिलाहरूले चर्चको सेवा गर्न सक्दैन भनेर भन्दैन, यसले चर्चको संगतिभित्र शालीनता र व्यवस्था कायम राख्न उपयोगी सुझावहरू प्रदान गरिरहेको छ। त्यस अध्यायको शुरूमा कसैले भविष्यवाणी गर्दा पुरूषहरूलाई पनि चुप लाग्न निर्देशन दिएको थियो। पत्नीलाई घरमा आफ्ना पतिलाई पर्खन र प्रश्नहरू सोध्न भनिएको थियो। मत्तीको पुस्तक 7:15-17 पद, झुटा अगमवक्ताहरूदेखि होसियार बस, जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा वासाहरू जस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ, के काँडाबाट के काँडाका बोटबाट अंगुर अथवा सिउरीबाट अन्जी टिपिन्छ, र त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ तर खराब रूखले खराब फल फलाउँछ। तिनीहरूले धर्मशास्त्र उद्धृत गरिरहेका छन्। कसैको भ्रममा नपर्नुहोस्। वास्तविक परीक्षा भनेको तिनीहरूको जीवनका फलको जाँच गर्नु हो। के मानिसहरू आफ्नो विश्वासमा बढ्दैछन् र आफ्नो सेवाको कारणले परमेश्वरको नजिक आउँदैछन्, वा तिनीहरूको धार्मिक नियम र अभ्यासहरूको कारणले मानिसहरूको सेवालाई दबाइरहेका छन्। यो कुराले साँचो अगुवा र झुटो अगुवालाई छुट्याउँदछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह। हममा नपर्नुहोस्। वास्तविक परीक्षा भनेको तिनीहरूको जीवनका फलको जाँच गर्नु हो। के मानिसहरू आफ्नो विश्वासमा बढ्दैछन् र आफ्नो सेवाको कारणले

0: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
1: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
0: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: जय मसीह म गायिका चन्दा देवान तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: म अस्पतालहरूलाई राम्रोसँग चिन्दछु। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा। म अस्पतालहरूलाई धेरै राम्रोसँग चिन्दछु। मलाई अस्पतालको त्यो न्यानोपन नभएको चिसो गल्ली र कठ्याङ्ग्रिने अपरेशन थिएटरहरूको धेरै राम्रो अनुभव छ। यो सबै सन् 1967 शुरू भएको थियो, जब पानीको गहिराई थाहा नपाई पौडी खेल्न हामफाल्दा मेरो गर्दन भाँचियो र अन्तत मेरो हातखुट्टा चल्न छोडे। जुलाईको त्यो गर्मी दिउँसो मलाई अस्पताल पुर्याइँदा मैले सोचेकी पनि थिइन कि सन् 1969 अप्रेल महिनामा मात्र त्यहाँबाट डिस्चार्ज हुनेछु। झण्डै 2 वर्षसम्म म अस्पताल र पुनर्स्थापना केन्द्रमै थुनिए। त्यो अस्पतालको पहिलो बसाईका शुरूआती दिनहरूको मलाई अझै सम्झना छ। एक दिन मलाई पिसाब सम्बन्धी जाँचका लागि एउटा गुड्ने बेडमा राखेर गल्लीमा छोडिएको थियो। 2 घण्टासम्म भुइँमा पल्टिएर छतका टायलहरू गन्दै पर्खिएपछि बल्ल एकजना ल्याबका कर्मचारी आएर भने, अब लन्च ब्रेक पछि तपाईँको पालो पहिलो हुनेछ। म निकै आत्तिए। त्यति लामो समयसम्म उत्तानो पारेर सुत्दा मेरो ढाड दुखिसकेको थियो। जब डाक्टरहरूको टोली खाना खान क्याफेटेरियातिर लाग्यो, म एक्लै परे। म डर र आफ्नो अपाङ्गताका कारण एकदमै आत्तिए, किनभने उनीहरू नफर्कुन्जेल मैले कम्तीमा अझ 1 घण्टा त्यसरी नै पल्टिनु पर्ने थियो। म रुन त सक्थे, तर मेरा आँसु पुछिदिने त्यहाँ कोही थिएन। त्यसैले मैले एउटा भजन बिस्तारै गाएर आफ्नो मनलाई शान्त पार्ने निर्णय गरे। शान्त हौ मेरा प्राण, प्रभु तिम्रो साथमा हुनुहुन्छ। दुःख र पीड़ाको क्रुसलाई धैर्यतापूर्वक सह, सबथोक मिलाउने जिम्मा परमेश्वरलाई नै छोडिदियो। हरेक परिवर्तनमा उहाँ सधैँ विश्वासयोग्य रहनुहुनेछ। शान्त हौ मेरो प्राण, तिम्रो स्वर्गको सबैभन्दा उत्तम मित्रले तिमीलाई यी काड़ायुक्त बाटाहरूबाट एउटा आनन्दको मोडमा पुर्याउनुहुनेछ। त्यति बेला म 17 वा 18 वर्षकी थिए, तर त्यही क्षणले अस्पतालतिरको मेरो दृष्टिकोण सधैँको लागि बदलिदियो। अस्पतालको बसाई मेरा लागि जेलको सजाय जस्तो भएन। परिस्थिति जस्तो सुकै भए पनि मैले निर्णय गरे कि अस्पताल मेरा लागि आत्मिक कसरत गर्ने ठाउँ, मेरो विश्वासको परीक्षा लिने मैदान र परमेश्वरको काम देख्ने एउटा सेवाको क्षेत्र बन्नेछ। एउटा भर्खरकी केटीका लागि यो कुरा असम्भव जस्तो सुनिएला, तर मलाई यसुको पछि लाग्ने कुरा यति थाहा थियो कि मैले बाइबलको आशालाई दह्रो गरी समात्नुपर्छ, अन्यथा म पागल हुने थिए। हो, म अझै पनि निराश थिए। हातखुट्टा बिना कसरी बाँच्ने भन्ने कुरामा संघर्ष गर्दै थिए। सन् 1969 अस्पतालबाट डिस्चार्ज भएपछि पनि, तर मैले आफैलाई निराशाको खाडलमा डुब्न दिएन। निराशाबाट बस्नका लागि मैले मलाई भेट्न आउने क्रिश्चियन साथीहरूलाई बाइबल पढेर सुनाउन लगाउँथे। अस्पतालबाट निस्किएपछि पनि म बाइबलका ती सान्त्वनादायी वचनहरू सम्झन्थे र कण्ठ गर्थे, जसले परमेश्वरको सार्वभौमिकतालाई बुझाउँथे। यो दुर्घटना भएको 10 वर्ष भइसक्यो, तैपनि म अझै पनि परमेश्वरका ती बहुमूल्य प्रतिज्ञाहरूलाई दह्रो गरी समात्छु। याद राख्नुहोस्, यदि तपाईँ पनि कुनै ठूलो शल्यक्रियापछि निको हुने लामो प्रक्रियामा हुनुहुन्छ भने तपाईँ यसबाट अवश्य पार पाउनुहुनेछ। यदि तपाईँ ओछ्यानमै थलिनु भएको छ भने पनि यो कड़ा समय तपाईँको लागि जेलको सजाय होइन, परमेश्वरले काम गर्दै हुनुहुन्छ र उहाँको मायालु हात तपाईँको पीड़ाको बीचमा तपाईँलाई हरेक पल सम्हाल्नका लागि त्यही छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082848 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
2: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
1: अनि यी सबै कहाँ पाउने त दाई?
2: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
1: कार्यक्रम मुक्तिको मार्ग?
2: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
3: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
4: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: जय मसी, म सृजना पोखरा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz।
3: अब प्रस्तुत छ कार्यक्रम हिडन टैलेंट।

0: जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण
1: श्रोतालाई।
2: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।

कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं। कार्यक्रम मार्फत विशेष गरिकन तपाईसँग भएका लुकेर रहेका प्रतिभाहरूलाई चाहिँ हामी प्रस्तुत गर्छौं। तपाईँ भजन गीतहरू गाउन सक्नुहुनेछ, तपाईँसँग भएका प्रतिभाहरू कुनै पनि प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ र हामी सबैजना मिलेर आफूसँग भएका प्रतिभाहरू प्रस्तुत गर्दै प्रभुको महिमा गर्दै हामी आइरहेको छौं। आज पनि लगभग 1 घण्टाको समय अवधिभर यसरी नै तपाईँले साथ दिन सक्नुहुनेछ र कविता मुक्त गजलहरू लेख्नुहुन्छ भने वाचन गरेर सुनाउन सक्नुहुनेछ। तपाईँले आफै रचना गर्नुभएका गीत संगीतहरू छन् भने पनि गाएर बजाएर सुनाउन सक्नुहुनेछ, छोटो मिठो आशिष मार्न सक्नुहुनेछ। तपाईसँग भएका कुनै पनि प्रतिभाहरू प्रस्तुत गरेर हामी मिलेर प्रभुको महिमा गर्नेछौं र हामी साँच्चै नै यो समयलाई एकदमै आशिषमय बनाउनेछौं। त्यसको लागि फोन गर्न सक्नुहुनेछ 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-23-44 हाम्रो वाट्सएप नम्बर रहेको छ। फोन गर्नु हुने मध्येबाट एकजना श्रोताले रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ। कार्यक्रमको अन्तिममा हामी लक्की ड्र गर्छौं र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड चाहिँ स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरज्यूले र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छु।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: जय मसी हजुर, जय मसी, कहाँबाट को बोल्दै हुनुहुन्छ? पुष्प कुमारजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर सन्चै छ।
0: र आज कुन कुराहरू तपाईँ प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: म एउटा भजन गाउँछु भनेर।
0: एकदमै एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: बस्ने मानिस धन्यको हुँदा यसुको छेउमा बस्ने मानिस आशिषित हुँदछ, यसुको राज्य खोज्ने मानिस

धान्यको हुँदा छ यसुको पछि हिर्ने मानिस आशिक्षित हुँदा छ हो धान्यको हुँदा छ हो आशिक्षित हुँदा छ।

0: दिनुभयो साथ, यसुले मलाई छाडेनन् कहिले, दिनुभयो हात यसुले मलाई छाडेनन् कहिले, यसैले गर्छु म आराधना, यसैले गर्छु म महिमा, यसुको पाउमा बस्ने मानिस धन्यको हुँदछ, यसुको छेउमा बस्ने मानिस आशिषित हुँदछ, यसुको राज्य खोज्ने मानिस धन्यको हुँदछ, यसुको पछि हिँड्ने मानिस आशिषित हुँदछ, हो धन्यको हुँदछ, हो आशिषित हुँदछ, राजाहरूका राजालाई गराउन महिमा, हो प्रभुहरूका प्रभुलाई गराउन प्रशंसा, बाटो सत्य जीवन दिने येशु कृष्ण हुन्, निराशामा आशा दिने उनै प्रभु, यसैले गर्छु म आराधना, यसैले गर्छु म महिमा, यीशुको पाउमा बस्ने मानिस धन्यको हुँदछ, यीशुको छेउमा बस्ने मानिस आशिषित हुँदछ, यीशुको राज्य खोज्ने मानिस धन्यको हुँदछ, यीशुको पछि हिँड्ने मानिस आशिषित हुँदछ, हो धन्यको हुँदछ, हो आशिषित हुँदछ। धन्यवाद म्याडम।
1: एकदमै अर्थपूर्ण भजन गीत गाउनुभयो, धेरै धेरै धन्यवाद पुष्पजी, र कार्यक्रम सुन्दै गर्नु होला अहिलेलाई छुटौ हामी। जय मसी। हजुर, हाम्रो पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो बढी खेलबाट, हामीलाई फोन गरेर साथ दिनुभएको थियो भने व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो।
1: हजुर, जय मसी।
2: जय मसी।
1: हाम्रो लक्ष्मी महर्जनजी बोल्दै हुनुहुन्छ।
2: हजुर
1: हजुर, कस्तो हुनुहुन्छ तपाईँ लक्ष्मीजी?
2: सन्चै छु। हजुरहरू कस्तो हुनुहुन्छ?
1: हजुर, हामी पनि एकदमै आरामै छौँ। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: आज म बहत्तर भजन नेवारीबाट गाउँछु है।
1: एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद।
1: एकदमै मिठो भजन गीत तपाईँले गाएर साथ दिनुभयो लक्ष्मीजी, प्रभुले धेरै आशिष दिनुभएको होस् र यसलाई चुनौ हामी
0: जयमसी।
1: हजुर, लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो, हृदयको राजा जय येशु नाउ भनेर उहाँले नेवारी भाषामा गाउनु भएको छ। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: जयमसी पूर्ण म्याम।
1: जयमसी सानुजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: हजुर ठिकै छ, अहिले आज शीतल शीतल भइरहेछ, पानी परिरहेछ।
1: एकदमै पानी परेको भएर
2: कस्तो छ खाना खानु?
1: हजुर खानपिन भइसक्यो, हामी पनि एकदमै ठिक छौँ। र सानुजी आज कुन कुराहरू राख्न चाहनुहुन्छ?
2: म एउटा भजन गाउँछु म्याम।
1: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

कर करता महान छतिमुरा सृष्टि उधार करता महिमा कराता मेरा।

0: साह्रै मिठो गीत गाउनु भयो सानुजी, धेरै धेरै धन्यवाद तपाईँलाई र यसलाई छुटौ हामी जय मसी। हजुर, सानु नगरकोटीजी हुनुहुन्थ्यो, हामीलाई साथ दिनु भएको थियो र कार्यक्रम हिडन ट्यालेन्ट मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेर जानु भएको छ र तपाईँले पनि यसरी नै साथ दिन सक्नुहुनेछ र कार्यक्रममा फोन गरेर साथ दिन सक्नुहुनेछ र फोन लाइन एकदमै खुला रहेको छ र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिकै छु, हजुरलाई?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। राजा कार्यक्रम हिडन ट्यालेन्टबाट तपाईँ कुन कुरा प्रस्तुत गर्न चाहनुहुन्छ?
1: म भजन गाउँछु दिदी।
0: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद।
1: प्रभुले तिमीलाई कति दिनुभयो, साह्रै मिठो भजन गीत गाउनु भयो नैनाजी, प्रभुले धेरै आशिष दिनुभएको होस्। हस् दुटौं जय मसी। राम्रो नैना थापाजी हुनुहुन्थ्यो र साह्रै मिठो भजन गीत गाएर उहाँले साथ दिएर जानुभएको छ। पालो तपाईँको फोन गरेर साथ दिन सक्नुहुनेछ र एउटा हामी कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो र कोही हुनुहुन्थ्यो फोन लाइनबाट बाहिरिसक्नु भएको छ, तपाईँले हामीलाई फेरि पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ र हामी कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्नेछौँ। हेलो
2: हेलो जय मसी मिस।
1: जय मसी। हाम्रो पम्फा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ?
2: म त एकदमै ठिक छु, हजुर कस्तो हुनुहुन्छ?
1: हजुर एकदमै आरामै छौँ हामी पनि। आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: म त भजनै गाउन मन लाग्छ मिस।
1: एकदमै एकदमै भजन गाउँदै प्रभुको महिमा गर्न सक्नुहुनेछ।
2: आमीन। हस् ल धन्यवाद।

0: पुरा हुन यसै बसेर आहै यसै बसेर आहै यसै बसेर जय मसिमी।
1: साह्रै अर्थपूर्ण है, एकदमै धेरै धेरै धन्यवाद तपाईँलाई पम्पाजी। र हुन्छ यसलाई छुटौँ हामी, जय मसी। हजुर, हाम्रो पम्फा गोपालीजी हुनुहुन्थ्यो चितलाङबाट, र हामीलाई फोन गरेर साथ दिनुभएको थियो, र एउटा गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो बहिनी, जय मसी बहिनी.
0: जय मसी बुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर आरामै छु म.
0: हजुर प्रभुलाई धन्यवाद. र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: अन्त त्यही त भने त के मेरो जीवनमा कति लडीबडी थियो, कति लडीबडी थियो, म लड्दै पल्टिँदै रुँदै कराउँदै हिँडेको मलाई कति बनाउन सक्दिनँ मेरो जीवनको कथाहरू. म अलिकति यहाँ सम्झिएको छु, मनमा आइहालेको कुरा म भन्दछु ल.
0: हुन्छ हजुर.
1: प्रभुकै महिमा होस् है, धेरै मेरो प्रभुको महिमा होस् ल.

0: यसलाई म त धेरै खुसी भएछु कि भन्न पाउँदा।
1: हजुर, एकदमै प्रभुले धेरै आशिष दिनुभएको पुनाजी, र हुन्छ धेरै धेरै धन्यवाद तपाईँलाई। अहिलेलाई छोटो हामी जयमसी। हजुर, पुना थापाजी हुनुहुन्थ्यो सानो, उहाँले टुक्का प्रस्तुत गरेर जानुभएको छ र यसरी नै उहाँले हामीलाई बेला बेलामा साथ दिइरहनुहुन्छ। खुसी लाग्छ प्रभुले धेरै आशिष दिनुभएको होस्। र कार्यक्रम हिडन ट्यालेन्टमा हुनुहुन्छ, तपाईँसँग भएका कुनै पनि प्रतिभाहरू तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ र प्रभुको महिमा हामी गरिरहेको छौं। र कतिवटा हामीले प्रतिभाहरू प्रस्तुत गर्न चाहन्छौ तर मौका अवसरहरू पाइरहेको हुँदैनौ, तर कार्यक्रम हिडन ट्यालेन्ट तपाईँको लागि नै हो। तपाईँले आफूसँग भएका प्रतिभाहरू प्रस्तुत पनि गर्न सक्नुहुनेछ, प्रभुको महिमा पनि गर्न सक्नुहुनेछ। कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो म्याम,
1: जय मसी। हाम्रो मायाजी कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदमै म ठिक छु म्याम।
1: लामो समयपछि हजुर हामी एकदमै ठिक छौँ मायाजी। धेरै दिनपछि तपाईँको आवाज फेरि सुन्ने मौका पायौँ, खुसी लाग्यो। र आज तपाईँ कुन कुराहरू प्रस्तुत गरेर साथ दिन चाहनुहुन्छ कार्यक्रममा?
2: भजनै गाउन चाहन्छु।
1: हुन्छ हजुर, एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: परमेश्वरको महिमाको लागि गाउँछु, तर कतिवटा मण्डलीको भाकाहरू चाहिँ फरक हुन्छ।
3: पवित्र आत्माको मन्दिरलाई नगर

कोसारी पवित्र आत्माको मन्दिर हो तिमीमा भएको सारी पवित्र आत्माको मन्दिर हो त्यसैले सक्रिमा हुँदै ईश्वरलाई महिमा गरे त्यसैले शरीरमा हुँदै ईश्वरलाई महिमा गरिदे पवित्र आत्माको मन्दिरमा अब यसै नगर मुक्तिदाता ख्रिस्टको रगत आज तिमी किनिएका हो मुक्तिदाता ख्रिस्टको रगतले आज तिमी किनिएका हो यो

0: भित्र आत्माको मन्दिरमा अब यसै नगर पवित्र आत्माको मन्दिरमा अब यसै नगर
1: आमेन। साह्रै मिठो भजन गीत गाउनु भयो मायाजी, प्रभुले धेरै आशिष दिनु भएको होस् र हुन्छ अहिलेलाई चाहिँ छोटो हामी हजुर हाम्रो माया मगरजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र भजन गीत गाएर जानुभएको छ पवित्र आत्माको मन्दिरलाई अब यसै हेला नगर र निकै नै अर्थपूर्ण र आशिषमय भजनको साथ दिएर जानुभएको छ। तपाईँले पनि यसरी नै फोन गर्न सक्नुहुनेछ, तपाईँसँग भएका प्रतिभाहरू प्रस्तुत गरेर साथ दिन सक्नुहुनेछ। कार्यक्रमको अन्तिममा हामी लकी ड्र गर्छौं र एकजना श्रोतालाई रिचार्ज कार्ड पनि प्रदान गर्दै आइरहेको छौं र चन्द्रमाया मगरज्यूले कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो हजुर,
1: जय मसी, चित्रजी बोल्दै हुनुहुन्छ? हजुर आरामै हुनुहुन्छ तपाईँ?
2: प्रभुको आशीर्वाद ठिक ठाक छ हजुरलाई?
1: हजुर हामी पनि एकदमै आरामै छौँ र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
2: रुमी आचार्यको पवित्र आत्माको जीवन भनेर
1: हुन्छ हुन्छ सुरु गर्न सक्नुहुनेछ।
2: हजुर सर्वप्रथम प्रभुलाई धन्यवाद भएको छ, म प्रथम पाठमा छु र रुमी आफ्नो शपथमा लेखिएको छ किनभने साफ स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो तर पवित्र आत्मा मन लगाउनु चाहिँ जीवनमा शान्ति हो। त्यसै गरी आठको म पक्ष पढ्नेछु, यदि परमेश्वर आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने तिमीहरू पाप स्वभावमा होइन तर पवित्र आत्मामा हुन्छौ, तर कुनै मानिसमा ख्रिस्टको आत्मा हुनुहुन्न भने त त्यो उहाँको होइन हुँदै होइन भन्ने भन्छु। परमेश्वरले पनि हाम्रो लागि यो वचन चाहिँ पवित्र आत्माबाट पाउने जीवन भन्नुभएको छ, विश्वास पनि गरेका छन् अनि पानीको बक्सिसमा पनि लिएको छन् तर पवित्र आत्माको भरको दिपाले घर चाहिँ कम्ती नै छन् किनभने पवित्र आत्माबाट पाउने जीवन भनेर चाहिँ लेखिएको छ। धेरै मानिसहरू चाहिँ किताबभित्र पवित्र आत्मा उहाँको नाममा बक्सिसमा चाहिँ लियो अनि त्यति नै हो भनेर चाहिँ धेरै मान्छेहरू चाहिँ ढुक्क परिरहेको छन् तर आत्माबाट पाउने जीवन चाहिँ खोजेको छैन। पवित्र आत्माको बक्सिसमा चाहिँ खास हुनुपर्छ र आत्माको भरिको रूप त्यहाँबाट नै हुने हो। यो कुरा चाहिँ फेरि एकको आत्मा पनि लेखिएको छ भन्न चाहन्छु।
1: धेरै धेरै धन्यवाद चित्रजी। हजुर हाम्रो चित्र मगरजी हुनुहुन्थ्यो भक्तपुरबाट र उहाँले पवित्र आत्माको भरफेरीको बारेमा केही सन्देश हाम्रो माझमा राखेर जानुभएको छ। आशा गर्दछु तपाईँहरू पनि आशिषित भइरहनु भएको छ र हामी अझै धेरै प्रभुको महिमा गर्नेछौँ र आफूसँग भएका प्रतिभाहरू प्रस्तुत गर्दै जानेछौँ र यसको लागि चाहिँ तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो जय मसी। हजुर तपाईँको नाम बताइदिनुहोस् न एकचोटि। छोरी महर्जनजी कस्तो हुनुहुन्छ तपाईँ?
3: एकदम आशिषित छु, धन्यवाद। अनि तपाईँहरूलाई पनि प्रार्थनामा सम्झिराख्नु भएको छ।
1: हजुर एकदमै एकदमै आरामै छौँ हामी पनि र आज धेरै पछि कुराकानी गर्ने अवसर पायो है हजुरसँग, खुसी लाग्यो एकदमै। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
3: आज परमेश्वरलाई धन्यवाद, यो मौका पाएको छु है। अस्तिको दिनमा पनि सोचेको थिएँ तर पाएन, अहिले बाबुलाई खाना साना खुवाएर तयारीमा
1: बसेको।
3: परमेश्वरलाई धन्यवाद भएको होस्। यो चाहिँ नेवारी भजन हो, म पनि अस्ति मैले अस्तिको हप्ता हाम्रो दिदी बहिनीहरूले धेरै नेवारी गीत गाउनु भएको थियो अनि मलाई पनि धेरै उत्साह भएको थियो म पनि गाउँछु भन्ने। अनि मलाई एउटा नेवारी गीत एकदम मनपर्छ जुन हाम्रो मण्डलीको दिकन राजले लेख्नु भएको है, उहाँले गाउनु पनि भएको अनि अस्तिको सङ्गतिमा हामी गायौँ तर हिजो चाहिँ हामीले अर्कै गायौँ। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि हिजो मेरो घरमा सङ्गति थियो बेलुकाको अनि परमेश्वरलाई धन्यवाद, असल तरिकाले सङ्गति भयो, आशिषमय भयो, परमेश्वरलाई पनि धन्यवाद। अनि म यो गीत गाउने छु, यो चाहिँ भजन सङ्ग्रह 195 भजन हो है, म नेवारीबाट गाउनेछु।
1: हुन्छ एकदमै सुरु गर्न सक्नुहुनेछ।
3: हुन्छ धन्यवाद।

0: एकदमै मिठो नेवारी भजन गीत गाएर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद छ तपाईँलाई, र एकदमै हामीलाई खुसी लाग्यो फोन गर्नुभएको लागि धन्यवाद। र हुन्छ अहिलेलाई छुटौँ हामी छोरी महर्जनजी। धन्यवाद, जय मसी। र छोरी महर्जनजी हुनुहुन्थ्यो, उहाँले एकदमै मिठो नेवारी भाषामा भजन गीतको साथ दिनुभएको छ, र उहाँ नै हाम्रो पिता हुनुहुन्छ, उहाँ नै हाम्रो सबै थोक हुनुहुन्छ, र उहाँले हामीलाई कति धेरै प्रेम गर्नुभयो भन्ने कुराहरू चाहिँ यो भजन गीतबाट हामीले महसुस गरिरहेको थियौँ थोरै बहुत। र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, जय मसी। जय मसी, हाम्रो रश्मिलाजी बोल्दै हुनुहुन्छ। हजुर, झुकाउनुको लागि नै पो तपाईँले जयमसी बुनु भन्नुभएको।
1: झुकाएर त्यही पुरै त्यही प्रस्तुति त्यही गर्छु भन्ने मात्रै।
0: ल, माफ गर्नु होला है, मैले त चिनि नै हालेँ तपाईँलाई।
1: मलाई पो माफ गर्नु होला।
0: र होइन, तपाईँले तयारी गर्नुभएको कुरालाई मैले अब चिनि नै हालिदिएँ, त्यही भएर माफी मागेको। एनिवे, रश्मिलाजी अनि कस्तो हुनुहुन्छ तपाईँ, आरामै हुनुहुन्छ?
1: एकदमै ठिकै छु।
0: हजुर, हुन्छ। र आज कुन हजुर हुन्छ कुन प्रस्तुतिहरू राख्न चाहनुहुन्छ आज?
1: अब आज मेरो प्रस्तुति नै त्यही हो भन्दा पनि लास्ट टाइम अब तपाईँले चिनिहाल्नुभयो, म अब एउटा गीत गाउँछु।
0: हुन्छ हुन्छ, एकदमै गाउन सक्नुहुनेछ।
1: लास्टमा एउटा गीत गाउँछ है, मैले कण्ठ गरेँ कि गरेन है, अर्को हप्ता गाउँछु भन्ने तयारीमा थिएँ, त्यही पनि धन्यवाद।
0: हजुर हुन्छ, हजुर हुन्छ।
1: परमेश्वरले भन्नुभएको छ त, अनि स्वर्ग र पृथ्वी, स्वर्ग र पातालको चाटी मसँग छ भनेर भन्नुभएको छ, त्यही भएर म उहाँसँग गीत मार्फत माफी माग्न चाहन्छु। छैन माता अझै नि शुद्ध पापै गर्छु हजुर,

छैन म सुध पापै गर्छु हजुरको विरुद्ध क्यारी भनौ स्वर्ग कैसाती दिनु होस् म त एउटा तुच्छ र पापी हुँ केवल मलाई माफी दिनु होस् बदल्नु भो पावललाई सावलमा अल्झिरहे संसारकै माहौलमा क्यारी

यो कुरा त थाहा छ सबलाई, थाहा छ सबलाई, क्षमा दियौ जसरी रावलाई,

मा एक पाती हजारौं सयमा जिउन सकौँ, क्रिसकै डर भएमा क्यारी

0: साह्रै अर्थपूर्ण साह्रै अर्थपूर्ण रश्मिला जी, तपाईँ आफै रचना गर्नुभएको भजन गीत हो यो?
1: हजुर, म आफै आफै गर्छु, यतिकै कन्ठ गरी लेखेकै छैन।
0: एकदमै अर्थपूर्ण छ, भोलिको दिनहरूमा तपाईँले सकभर मिल्यो भने यी गीतहरूलाई चाहिँ शब्दमा मात्रै नराख्नुहोस्, रेकर्ड पनि गर्नुहोस्, भोलिको दिनहरूमा याद हुनेछ धेरैजनालाई र प्रभुको महिमा पनि भइरहनेछ है।
1: धन्यवाद,
0: हुन्छ, धेरै धेरै धन्यवाद। हुन्छ, साइलाई छुटाउँ हामी, जय मसी। र रश्मिला बोहराजी हुनुहुन्थ्यो, साह्रै मिठो भजन गीतहरू रचना गर्नुहुन्छ उहाँले, अनि हामीलाई धेरैचोटि उहाँले एकदमै आफू सँगसँगै आशिषित पनि बनाउनु भएको छ। र अवश्य पनि हामी कार्यक्रमको अन्तिम अन्तिममा छ, अन्तिम एकजना श्रोतालाई हामी कार्यक्रममा लिनेछौ, कोही हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो
2: हेलो,
0: जय मसी सावित्रीजी। खानपिन भइसक्यो सावित्रीजी, र हामीसँग धेरै समय छैन, त्यही भएर प्रस्तुतितर्फ जाउँ। कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ आज?
2: आज म पनि भजनै गुनगुनाउनु मनपर्छ, मलाई त धेरै गुनगुनाइरहन्छु
0: एकदमै। र छोटो मिठो राखिदिनु अनुरोध गर्न चाहन्छु सावित्रीजी, सुरु गर्न सक्नुहुनेछ।

सावित्रीजी, हजुर सावित्रीजी हुनुहुन्थ्यो र उहाँ फोनलाई डुबाइसक्नु भएको छ र एकदम धन्यवाद दिन चाहन्छौ हामी सावित्रीजीलाई र हामी कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छौं। तपाईँको फोन कल लिन अब असमर्थ छौं हामी र एउटा गीतको साथ दिन चाहन्छु म। गीतपछि लकी ड्र मार्फत एकजना विजेताको नाम सहित म उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, हामीले लकी ड्र गरिसकेको छौं र उहाँ एकजनाको श्रोताको नाम घोषणा गर्नुभन्दा अगाडि म फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूले प्रस्तुत गर्नुभएको कुराहरूबाट हामी एकदमै आशिषित भएको छौं। प्रभुले धेरै आशिष दिनुभएको र हाम्रो सम्पूर्ण कार्यक्रम सुनेर साथ दिनुहुने श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु। एकजना श्रोताको नाम पढ्न सफल भएको छ जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ र उहाँ हुनुहुन्छ छोरी महर्जन। र छोरी महर्जनजी, तपाईँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः हाम्रो प्राविधिक मित्रलाई तपाईँलाई आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। र कार्यक्रममा रिचार्ज कार्ड हामीलाई स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई पनि हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै अब सुविधा माग्नुपर्ने बेला भइसकेको छ प्राविधिक मित्र विजयजी र म पुनः कार्यक्रम हेर एन्ड ट्यालेन्टबाट समय विदा हुन चाहन्छौ। धेरै धेरै धन्यवाद। जय मसी, नमस्कार।

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तलाई यसो भन्छु, नडरा, म तलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: टाइम चेक। यति बेला बिहानको 11 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: ए के भयो, के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
3: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
6: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514241140, 98514241140। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
5: यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
7: होइन भाइ, किन चिन्ता लिनुहुन्छ, सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
5: कहाँ छ?
7: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
6: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98140201996, 98140201996
5: र सरिता महर्जन 98141910994, 98141910994। ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रिस्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनु भएकोले हामी पनि जीवित हुनेछौं। डेभिड ओ मिके।
1: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz बाट।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: श्री नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम हिजो आज।

भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिजो आजमा र हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई नै म कार्यक्रममा राख्ने गर्छु र तपाईँले पनि हामीलाई कार्यक्रममा सुनेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रम हिजो आज तपाईँ र मेरो आफ्नै कार्यक्रम र विशेष गरिकन कार्यक्रमबाट हामी तपाईँलाई कति जानकारी पनि दिने गर्छौँ। हामीले यस्तो गर्नुपर्छ यस्तो गर्नु हुँदैन है भन्ने कुरा पनि एकदमै हामी त्यो शिक्षामूलक कार्यक्रमहरू पनि ज्ञानवर्धकका कुराहरू पनि तपाईँलाई राखि नै रहेका छौँ र आज पनि केही महत्वपूर्ण कुरा तपाईँको निम्ति हुने नै छ। अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

तपाईँको निम्ति राखिरहेका छौं। र आज भने म तपाईँलाई एउटा घटना बताउन चाहन्छु। केही दिन मात्रै भयो यो तराईतिर अहिले यस्तो प्रकारका मानिसहरू छन् जसले तपाईँलाई कसरी हुन्छ बेहोस बनाएर होइन तपाईँमा भएका सम्पत्तिहरू लुट्ने, होइन तपाईँमा भएका गरगना, पैसा, मोबाइल लुट्ने एक प्रकारका समूहहरू पनि अहिले छापछाप्ती गाउँतिर सहरतिर पनि पाइएको अवस्था छ। होइन तपाईँ हामीलाई थाहा हुँदैन उसले एक प्रकारको जुन स्प्रे प्रयोग गर्छ क्या, अनि त्यो स्प्रे तपाईँको नाकमा तपाईँले नथापाइकन अथवा अलिकति तपाईँलाई ठ्याक्क त्यो स्प्रे तपाईँको मुखमा अथवा नाकमा पर्ने बित्तिकै हान्ने बित्तिकै तपाईँ बेहोस हुन एक सेकेन्डदेखि दुई सेकेन्डमा तपाईँ बेहोस भइहाल्नुहुन्छ। अनि हामी अहिले अपरिचित व्यक्तिले तपाईँलाई कुनै पनि कुरा लोभ देखाउला होइन, अथवा त्यो मान्छेको एक्टिभिटिज कस्तो छ अनि बुझेर मात्रै हामी अगाडि बढ्नुपर्ने अवस्थाहरू छ। कहिलेकाहीँ नौलो ठाउँमा जाँदैछौँ भने एक्लै नहिँड्दै राम्रो होइन, जस्तो दुईजना भयो भने कति त्यस्ता फटा व्यक्तिहरूको जालमा पऱ्यो भने पनि त्यसले पनि एकचोटि सोच्नुपर्ने हुन्छ क्या, एउटालाई समस्या गर्यो भने अर्कोले त बचाउनु हुन सक्छ नि त होइन। त्यही भएर मैले एकजना वृद्ध आमाको हिस्टोरी हेरिरहेको थिएँ, केही समय मात्रै भयो, उहाँ चाहिँ अब अलिकति सुन लगाएको हुँदो रहेछ बुढी आमा। एकजना व्यक्ति आयो, आमा मलाई होइन यो ठाउँमा जानुपर्ने, यो मान्छे चिन्नुहुन्छ भनेर यसो अनि भनेपछि आमाले बताइदिनु भयो यस्तो यस्तो, तर उसको नियत चाहिँ खराब थियो। त्यो आमालाई के गर्ने, स्प्रे लगाइदिएर स्प्रे छर्किदिएर उहाँलाई बेहोस बनाउने, अनि त्यो आमाले लगाउनु भएको सुन लुट्ने योजना होइन। यो त भयो एउटा घटना, हिजो अस्ति मात्रै घटे घट्ने हो, अनि भोलि तपाईँ र म पनि यो समस्यामा नपर्ला भन्न सकिन्न। त्यो भएर तपाईँ र म होसियारी हुनुपर्छ। कहिलेकाहीँ हामी कस्तो गर्छौँ भने घरमा एक्लै हुन्छौँ, कोही मान्छेले ढोका खोलिदियो भने पनि खोलिदिन्छौँ हामी, अथवा केही मलाई केही बुझ्नु थियो भन्दा पनि हामी ढोका खोलिदिन्छौँ, तर ढोका खोल्दा पनि एकचोटि सोचेर बुझेर होइन खोल्दा धेरै राम्रो हुन्छ। र भरिसके अब तपाईँ र मैले पनि प्रत्येक घरमा सिसी क्यामेरा राख्दा पनि राम्रो चाहिँ हुन्छ, कि अलिकति यो घरमा सिसी क्यामेरा रहेछ भनेपछि त्यो जुन उद्देश्यले आएका मान्छेहरू पनि कतिचोटि फर्केको कुराहरू छ होइन। त्यो भएर तपाईँ र म सानोतिनो कुरामा होसियार हुनुपर्छ। अब अहिले त धेरै गर्मी छ, तपाईँ गर्मी हुँदा हामी के गर्छौँ, ढोका पनि खुल्लै राख्छौँ, झ्याल पनि खुल्लै राख्छौँ, अनि निदाइहाल्छौँ हामी। निदाको मौका पारेर चोर कतिखेर आउँछ भन्ने त हामीलाई थाहा हुँदैन। तपाईँ र मेरो सम्पत्तिहरू उनीहरूले लुट्न सक्छन् होइन, राम्रो नियतले आका हुँदैनन् उनीहरूले जे पनि गर्न सक्छन्। त्यो भएर हामी सुरक्षित पनि एकदमै हुनुपर्छ, किनभने हिजो आज हामी देखिरहेका छौँ धेरै चोरहरूले चाहिँ दुःख दिइरहेको अवस्था छ, किनभने यतिखेर मान्छे गर्मीले सुत्न नसकेको अवस्था हुन्छ, झ्याल खुल्ला हुन्छ, ढोका खुल्ला हुन्छ, अनि अब सुत्नको लागि होइन 10 उता त हामी झपझप भइ नै हाल्छौँ, त्यसपछि निदाको मौका पारेर चोरले चोर्न पनि सक्छ। त्यो भएर अहिलेको अवस्थामा चोर निकै बढेको अवस्था छ। एउटा न्युज पनि सुन्दै थिएँ म, जुन यो जुन आन्दोलन भयो अन्तिमचोटि जेएनजी आन्दोलन, त्यो आन्दोलनमा धेरै चौकीहरू होइन प्रहरी चौकीहरू भत्काएर धेरै त्यस्ता फटा मानिसहरू भागेको अवस्थाहरू छ, चोरहरू भागेको अवस्था छ, अनि उनीहरू अहिलेसम्म पक्रेको अवस्था छैन, प्रहरीले निगरानी राखिरहेको छ, समात्ने कामहरू गरिरहेको छ। उनीहरू त अब त्यस्तोमा पोख्त मान्छे हुन्छ नि त चोरहरू होइन, त्यो भएर उनीहरूको फन्दामा पनि हामी पढ्न सकिन्छ। त्यो भएर हामी सचेत चाहिँ हुनुपर्छ। र कार्यक्रम हिजो आजमा अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र कार्यक्रम हिजो आजमा तपाईँ हुनुहुन्छ र हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तु नै

म महान प्रभुको सिर्जना निकै नै अर्थपूर्ण संगीतको साथ मैले राखे र महत्वपूर्ण कुरा चाहिँ के हो भने जब तपाईँ र म 9 देखि 10 बजी भित्र चाहिँ तपाईँ बाहिर निस्किनु पर्यो भने एक्लै कहिले पनि ननिस्किनुहोस् होइन। भरिसके अब छोरी दिदी बहिनीहरू निस्किन लाग्नु भएको छ भने चाहिँ कोही साथी लिएर निस्किनुहोस्। कहिलेकाहीँ त्यस्तो आपतहरू पर्न सक्छ, हामी बाहिर निस्किनै पर्ने पनि हुन्छ कहिलेकाहीँ। त्यस्तो अवस्थामा कोही साथीको सहारा लिएर बाहिर निस्किनुहोस्। र अर्को महत्वपूर्ण कुरा मैले बारम्बार भन्दाइरहेको छु, अब केही समयपछि मनसुन एउटा सुरु हुँदा बर्खा लागिसकेको अवस्था छ र मौसमविदहरूले पनि यो अनुमान गरेका छन् कि अब केही दिन चाहिँ निकै नै धेरै पानी पर्ने अवस्थाहरू छ र बच्चाहरूलाई भरिसके पानी परेको बेलामा एक्लै स्कुल नपठाउनुहोस् होइन, लिन जानुहोस्। किनभने ढल फुटिरहेको हुन्छ, खोलाहरूको खोलाहरू बढ़िरहेको अवस्थाहरू हुन्छ, त्यतिखेर होइन बच्चाहरूलाई होइन बच्चाहरूलाई कतिचोटि ध्यान हुँदैन के गर्नुहुन्छ के गर्नु हुँदैन। त्यहाँ तपाईँले शिक्षा दिँदै उनीहरूलाई बाढी पहिरो भएको बेलामा यस्तो गर्नुहुन्छ यस्तो गर्नु हुँदैन भन्ने कुरा दिँदै हजुरले लिन पनि जानुहोस् र पुर्याउनुहोस् पनि। यो बर्खाको बेलामा विशेष गरिकन त्यो होसियार हुनुपर्छ र हामी धेरैले ड्राइभिङ गर्छौँ, त्यो बाइक होस् गाडी होस् साइकल होस्। अनि तपाईँ हाम्रो स्वभाव चाहिँ कस्तो हुन्छ भने अलिकति पानी भयो भने यहीँबाट लगौँ न भन्ने हुन्छ, तर त्यहाँ खाल्टो हुनसक्छ, त्यो खाल्टोमा पर्यौँ भने ठुलो दुर्घटना हुनसक्छ। मैले त मान्छेको टाउको फुटेको कयौँ त्यस्ता दृश्यहरू पनि देखाएको छु। अनि कतिचोटि बगिरहेको पानीमा पनि हामी बाइक कुदाउन खोज्छौँ गाडी कुदाउन खोज्छौँ अनि बगाएर लगेको घटना पनि छ। त्यो भएर यस्तो बेलामा भरिसके तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने पनि बाटो कस्तो छ भनेर बुझेर मात्रै गर्नुहोस्, किनभने गाडी चिप्लिन सक्छ, बाढी पहिरोमा फस्न सकिन्छ बिचमा। किनभने हाम्रो देशको चाहिँ अलिकति बाटो सुरक्षित छैन, किनभने पहिरो होइन माथि पहाड तल बाटो कतिखेर पहिरो जान्छ, एकचोटि पहिरो छोटो भए पो अब यति लामो बाटो यात्रा गर्नुपर्छ क्या, पहिरोको बाटो पार गर्नुपर्ने हुन्छ। जस्तो तपाईँ र म अब पश्चिमतिर जानु पर्यो भने होइन कलङ्कीबाट जब उता लाग्छौँ हामी त्यहाँ ठुल्ठुलो पहाडको हामीले सामना गरेर जानुपर्ने हुन्छ र पहिरो जान सक्छौँ, त्यतिखेर बिच बाटोमा हामी न यता न उता हुन सक्छौँ, गाह्रो अवस्था छ। त्यो भएर यात्रा गर्दा पनि सोचेर गर्नुहोस्। अनि भरिसक्यो बर्खाको बेलामा हामी घर बनाउँछौँ, घर बनाउनु त ठिकै हो तर तपाईँलाई थाहा छ एउटा मान्छे भनेछु मैले एउटा गाउँमा ढलान गरिरहेको अवस्था थियो, मजाले ढलान गर्नुभयो उहाँहरूले, ढलान पनि सिद्धियो, ढलान सिद्धिएको केही क्षणमा यति ठुलो बाढी आयो नि त्यो ढलान त सबै बगाएर लग्यो होइन। त्यस्तो घटनाहरू पनि छ। त्यही भएर तपाईँहरूमा कतिचोटि ढलान गर्छौँ यो बर्खाको बेलामा विचार गरेर गर्नुपर्छ, किनभने ढलान गर्दै हुनुहुन्छ अचानक ठुलो पानी पर्यो भने त्यो ढलानको काम केही हुँदैन, कमजोर हुन्छ। धेरै कुरा चाहिँ याद गर्नुपर्छ हामीले होइन, यो कुराहरू हिजो आज अब तपाईँ र मैले थाहा गर्नुपर्ने कुरा नै हुन्। र तपाईँ र म अब अघि पनि भने मैले गर्मी असाध्यै छ, गर्मी छ भन्दैमा झ्याल नखुल्नुहोस्, ढोका खुल्ला पारेर नसुत्नुहोस्, किनभने चोरहरू लाग्न सक्छ, दुर्घटना हुनसक्छ होइन। हामी सानो सानो कुरामा पनि होसियारी हुनुपर्छ। र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: गाउन भाडामा
1: गाउन भाडामा
0: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
5: र 9818-25-12-40 9818-25-12-40

0: दाजु कता
1: सामान नभेटेर बेपत्ता
0: होइन सामान चाहिँ के चारो ल्याएको
1: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रो ग्रेस इलेक्ट्रो वाल छोडै छ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
2: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510 74236 9510 74236
3: र फोन नम्बर 01513010 छ 01513010 छ
2: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
1: ल है ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ ह्याक्कै पारेर
4: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
5: लो किन नि के भयो सन्चो भएन
4: होइन यतिकै जानै मन लागेन
5: यतिकै पनि हुन्छ
4: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
5: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
6: नमस्ते कति कामले पाल्नु भयो
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
6: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
7: हस् म्याडम
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाखा 29 थमेल काठमाडौँ
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
11: फोन नम्बर 40225444
9: र 40225742
3: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना
12: इन्टरनेसनल लोगोस बाइबल कलेजमा सीटीएच बीटीएच एमडी पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ
3: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला
12: तपाई स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ
3: अधिक जानकारीका लागि
12: प्रभुको सेवामा कुमार अब्राहम सुनाम मोबाइल 9141-87-68-02 9141-87-68-02 र 9818-25-12-40 9818-25-12-40
13: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ हराएकाहरू कहाँ पुग्नुहुन्छ विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ सन्तहरूलाई मजबुत पार्नुहुन्छ मिसनरीहरूलाई बाहिर पठाउनुहुन्छ बिरामीहरूलाई निको पार्नुहुन्छ असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया
11: याकुब दाजु कता हो हतार हतार गर्दै
1: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुमा ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ख्याक्क पारेर।
11: याकुब दाजु यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
1: ए हो र ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्का पारेर।
11: हजुर तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल फ्रिज टिभी वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
1: थप जानकारीका लागि
11: प्रोप्राइटर कुमार नेपाली मोबाइल 98510 9625 98510 9625 र 98624482 10 98624482 10।
1: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
7: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र यतिखेर भने यो विश्राम पछि भने पहिलो पत्रुस पाँचको केही पदहरू म पढ्न चाहन्छु, किनभने हिजो आज यो तपाईँ र मलाई थाहा हुनुपर्ने कुरा नै हो। पहिलो पत्रुस पाँचको एकदेखि एघारसम्म हेरौं, जहाँ यसरी लेखेको छ, एल्डरहरू र जवानहरूलाई भनेर शीर्षकमा ख्रिस्टका कष्टको साक्षी र प्रकट हुने महिमाको सहभागी भएको नाताले र एक साङ्गी एल्डरको हैसियतले तिमीहरू मध्येका एल्डरलाई म आग्रह गर्दछु, तिमीहरूको रेखदेखमा राखिएको परमेश्वरको बगालको हेरचाह गर, करले होइन तर सो इच्छाले, धनको लोभले होइन तर उत्साह साथ, तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन तर बगालको निम्ति उदाहरण भएर, र जब मूल गोठालो प्रकट हुनुहुनेछ तब तिमीहरूले महिमाको नौलाउने मुकुट प्राप्त गर्नेछौ। त्यस्तै गरी जवान हो, बुढापाको अधीनमा बस, एकअर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर, किनभने परमेश्वरले अहंकारीहरूलाई विरोध गर्नुहुन्छ तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ। यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुलाओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूको सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु डियाबलस कसलाई भेटाऊ र खाइहालौ भनी गर्जनी सिंह झै खोजी हिँड्छ। विश्वासमा दरिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूको दाजुभाइहरूले पनि यस्तो कष्टको अनुभव गरिरहनु परेको छ। सबै अनुग्रहका परमेश्वरले ख्रिस्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनु भएको छ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ, शक्तिशाली पार्नुहुनेछ। उहाँलाई नै पराक्रम र शक्ति सदा सर्वदा भइरहोस् भनेर लेखेको छ। कस्तो राम्रो कुरा छ नि। हामी हेर्दै गयौँ भने सबैभन्दा ठूलो कुरो चाहिँ हामीलाई परमेश्वरले, जस्तो हामी एउटा पास्टरको अन्डरमा हुन्छौँ अनि एउटा पास्टरले भनेका कुराहरू हामीले मान्नै पर्छ, अभिषिक्त जनहरूको विरुद्धमा हामी कहिले पनि खनिनु हुँदैन, र हामीले पनि हाम्रो निगरानी पास्टरले राख्नुहुन्छ भने हामीले पनि हामीभन्दा मुनिका मानिसहरूको निगरानी राख्नुपर्ने हुन्छ। कुनै पनि विश्वासी आएन भने होइन, पास्टरले नै त्यसलाई फलोअप गर्नुपर्छ, पास्टरले नै फोन गरेर सम्झाउनुपर्छ, सोध्नुपर्छ भन्ने होइन। तपाईँ आफै गएर पनि तपाईँको समय हुँदा उहाँलाई भेट्न सक्नुहुन्छ, किन आउनु भएन, कस्तो छ, अनि यी कुराहरू पनि एकदमै महत्त्वपूर्ण कुरा हुँदछन्। र तिमीहरूको जिम्मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन तर बगालको निम्ति उदाहरण भएर, तपाईँ र म जहिले उदाहरण भन्नुपर्छ, परमेश्वरले त जिम्मेवारी दिनुभएको छ, तर त्यो उनीहरूलाई कानून लगाउने होइन, नियम लगाउने होइन, तर आफै चाहिँ एउटा उदाहरणीय भएर चाहिँ हामीले गर्न सकिन्छ। यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। र त्यसै गरी जवानो बुढापाको अधीनमा बस्छ, एकअर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर। बुढापाकाहरूको अधीनमा अथवा बुवा आमाको अधीनमा, हजुरबा हजुरआमाको अधीनमा, पास्टरको अधीनमा बस्नुपर्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। जब हामी यी मानिसहरूको अधीनमा बस्दैनौ, तपाईँ र मेरो जीवन चाहिँ अर्थपूर्ण कहिले पनि हुँदैन। अधीनतामा बस्ने मानिसले आशिष ल्याउँछ अथवा ऊ आफै एउटा एक्जाम्पल बन्न सक्छ अधीनतामा बस्ने मानिसहरू, तर जो अधीनतामा बस्दैन उसले केही पनि गर्न सक्दैन। र नम्रताको वस्त्र धारण गरेर हामी नम्र हुनुपर्छ, किनभने हाम्रो परमेश्वर नम्र हुनुहुन्थ्यो, त्यही भएर तपाईँ र म पनि नम्र हुनुपर्छ। र संसारको सबैभन्दा नम्र मान्छेले एक्जाम्पल दिनु पर्यो भने हाम्रो प्रभु येशु ख्रीष्ट हुनुहुन्छ, किनकि उहाँमा यति कुराहरू सम्भव रहे नि, मानिसले गर्न नसक्ने कुराहरू नै सम्भव रहे। उहाँले यति धेरै दुःख कष्ट भोग्दा पनि त्यो क्रुसको अन्तिम क्षणसम्म पनि आज्ञाकारी भएर परमेश्वरको वचनलाई उहाँले पूरा गर्नुभयो। त्यो भएर तपाईँ र म पनि उहाँको छोराछोरी हौ, र तपाईँ र मलाई दिएका कुराहरू हामीले जिम्मेवारी साथ पूरा गर्यौं भने तपाईँ र मैले परमेश्वरको उपस्थितिलाई महसुस गर्न सक्छौ, होइन भने तपाईँ र म नाम मात्रको भएर अगाडि बढ्न गाह्रो छ। परमेश्वरले अहंकारीलाई विरोध गर्नुहुन्छ तर नम्रलाई अनुग्रह गर्नुहुन्छ। घमण्डीलाई परमेश्वर मन पराउनुहुन्न किनकि उहाँ आफै पनि घमण्डी हुनुहुन्थ्यो। त्यो भएर नम्रहरूले चाहिँ पृथ्वीमा अधिकार पनि गर्नेछ भनेर हामी देख्न सक्छौँ मत्तीको पुस्तकमा। र नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ नि उहाँले, जति तपाईँ र म नम्र बन्यौँ त्यति धेरै अनुग्रह तपाईँ र मैले महसुस गर्न सक्नेछौ। अहिलेलाई भने कार्यक्रममा यो अर्थपूर्ण संगीतको साथ राख्न चाहन्छु।

यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुलाओ र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। र एउटा भनाई पनि छ नि, परमेश्वरको वचनमा लेखेको छ, नम्रहरूले राज्य गर्नेछन्, त्यो स्थान हासिल गर्नेछन्, अथवा जो जिरो हुन्छ नि त्यसलाई हिरो बनाउनेछु, अथवा पुच्छरलाई शिर तुल्याउनेछु भन्नुभएको छ परमेश्वरले। त्यही भएर तपाईँ र म विनम्र अथवा नम्र हुन चाहिँ आवश्यक छ। र हामी यति धेरै फिक्री गर्छौँ, यति धेरै चिन्ता गर्छौँ, तर परमेश्वरको वचनले भन्दछ तिमीहरूको सारा फिक्री उहाँलाई सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। हामीलाई यति धेरै माया गर्ने परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ भने तपाईँ र म आत्तिनुपर्ने, चिन्ता गर्नुपर्ने, फिक्री गर्नुपर्ने कुराहरूबाट हामी अलग रहनुपर्छ, किनभने उहाँले भन्नुभएको छ म तिम्रो वास्ता गर्नेछु, म तिमीलाई त्याग्ने छैन। होइन, त्यो त परमेश्वरबाट आएका कुराहरू हुन् नि त। त्यही भएर परमेश्वरको वचनले भन्छ, सचेत रह है, जागा रह, तिमीहरूका शत्रु दियाबलस कसलाई भेटाउ र खाइहाल्नु भनी गर्जने सिंह चाहिँ खोजी हिँड्छ। यसले हाम्रो जीवनमा विभिन्न दुर्घटना ल्याउन सक्छ, यसले जीवन लिन सक्छ, होइन, यसले छल गर्न सक्छ। त्यही भएर विश्वासमा दरिलो भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूको दाजुभाइले पनि यस्तै कष्टको अनुभव गरिरहनु परेको छ। र शैतान अथवा लुसिफर यति चलाक छ तपाईँ र मलाई त्यो मृत्युको खाल्टोमा हाल्नको निम्ति ऊ एनी टाइम रेडी भएर बसेको अवस्था छ। तपाईँ र मलाई उसले फसाउन सक्छ, त्यसले तपाईँ र मेरो ज्यान लिन सक्छ, अङ्ग भङ्ग बनाउन सक्छ, तर तपाईँ र मलाई के भनिएको भने सचेत रह है, जागा रह है, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाउ र खाइहालौँ भनी गर्जनी सिंह चाहिँ खोजी हिँडिरहेको छ। त्यसले कुनै पनि बेला तपाईँ र मलाई होइन दुर्घटनामा पार्न सक्छ, अथवा त्यसले कुनै पनि बेला तपाईँ र मलाई एट्याक गर्न सक्छ। त्यसलाई जित्नको लागि चाहिँ तपाईँ र मेरो सम्बन्ध चाहिँ परमेश्वर हुनुपर्छ, प्रार्थनाको जीवन हुनु पर्यो, बाइबल अध्ययनको जीवन हुनु पर्यो, सङ्गतिको जीवन हुनु पर्यो। त्यो जीवनले चाहिँ जस्तो सुकै शक्तिशाली दियाबलस पनि हार्नुपर्नेछ। त्यसलाई हराउने एउटै मात्र हतियार छ, विश्वासको प्रार्थना, किनभने विश्वास साथ गरेको प्रार्थना शक्तिशाली र प्रभावकारी हुन्छ। त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। जब लाजरस मरेको कयौं दिन भइसकेको थियो, जब येशूले प्रार्थना गर्नुभयो, किनभने शक्तिशाली प्रार्थनाले चाहिँ काम गर्न थाल्यो र उनी उठेका छन्। लाजरस उठ भन्नुभएको छ, उनी च्यानबाट उठेका छन्। त्यही भएर तपाईँ र मैले पनि प्रार्थना गर्नुपर्छ, मरेका कुराहरूलाई पनि जीवित अथवा आशाविहीन कुराहरूलाई पनि आशा दिने चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ। र श्रोता, अब भने लगभग समयले पनि मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै, अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद, श्रीमती, नमस्कार।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विश्वासको सार, म विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि, अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि, वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो, क्रुसमा टाँगिनुभयो, मारिनुभयो अनि गाडिनुभयो, आत्मलोकमा उत्रनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो, स्वर्गमा चढ़ी जानुभयो, सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र विश्व मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि। आमेन।
4: टाइम चेक। यति बेला मध्याह्नको 12 बज्यो।

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनार्दन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न मिठा मिठा हृदय स्पर्शी भक्ति गीतहरू प्रस्तुत गर्नुको साथ साथै तपाई श्रोताले सामाजिक सञ्जालमा त्यसको वालमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई तपाईँको बीचमा लिएर आउने गर्दछौ। प्रेश्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले कसरी सामाजिक सञ्जाललाई परमेश्वरको महिमाको निम्ति परिचालन गर्न सकिन्छ अथवा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा देखाउनु र साथसाथै जो जति सामाजिक सञ्जालबाट टाढा हुनुहुन्छ उहाँहरूलाई सामाजिक सञ्जालमा के पोस्ट हुँदो रहेछ भन्ने कुराहरू देखाउनु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। तदनि श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रममा सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौँ। तदनि श्रोता, कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र अहिलेलाई भने कार्यक्रमको आरम्भमा एउटा मिठो गीतको साथ राख्ने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिलेलाई भने सुनौ एउटा सुमधुर भक्ति गीत।

सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा परेका केही आशिषमय स्टाटसहरू लिएर त्यसलाई प्रस्तुत गर्ने बेला भइसकेको छ। र यतिखेर मेरो हातमा एउटा आशिषमय स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ मनको प्रार्थना नामको फेसबुक पेजबाट पृथ्वी थापाज्यूले एउटा लेख पठाउनु भएको छ र शीर्षक चाहिँ हार जस्तो देखिएको विजय भनेर उहाँले शीर्षक दिनुभएको छ। उहाँले तल यसरी लेख्नुहुन्छ, एक गाउँमा दीपक नामको एक जवान क्रिस्चियन युवक बस्दथ्यो र ऊ सधैँ सत्य बोल्थ्यो र इमान्दार भएर काम गर्थ्यो। गाउँका धेरै मानिसहरूले उसको प्रशंसा गर्थे, तर केही मानिसहरू उसको सत्यता र लोकप्रियतासँग ईर्ष्या गर्थे। एक दिन गाउँको सहकारीबाट ठूलो रकम हरायो। ईर्ष्यालु मानिसहरूले षड्यन्त्र गरेर चोरीको आरोप दीपकमाथि लगाए। कुनै प्रमाण नभए पनि धेरै मानिसहरूले उसलाई दोषी ठहर गरे र दीपक आफू निर्दोष भएको कुरा बारम्बार उसले भन्यो, तर उसको कुरा कसैले पत्याएन। उसको परिवार दुखी भयो र साथीहरू टाढा हुन थाले र गाउँमा उसको इज्जत माटोमा मिलेको जस्तै भयो। त्यो समय दीपक धेरै रोयो र उसलाई लाग्यो, सत्य भएर पनि मैले किन यस्तो हार भोग्नु पर्यो। तर ऊ निराश भएन। उसले हरेक दिन प्रार्थना गर्यो र परमेश्वर माथि भरोसा राखिराख्यो। उसले मनमनै भन्यो, यदि म सत्य छु भने मेरो पक्षमा परमेश्वर हुनुहुन्छ र उहाँले एक दिन सत्यलाई उजागर गरिदिनुहुनेछ। केही महिनापछि वास्तविक चोर पक्राउ पर्यो। उसले आफ्नो अपराध स्वीकार गर्दै दीपक निर्दोष भएको बताएपछि गाउँभरि सनसनी फैलियो र सबै मानिसहरू दीपकसँग माफी माग्नको लागि आए। त्यस दिन गाउँका एक वृद्धले भने, सत्य केही समयको लागि हारे जस्तो देखिन सक्छ, तर सत्य कहिले हार्दैन। यसको विजय ढिलो हुन सक्छ तर निश्चित हुन्छ। दीपकको आँखा रसायो र उसले आकाशतिर हेर्दै भन्यो, हे प्रभु, मानिसहरूले मलाई दोषी ठाने, तर तपाईँले मेरो सत्यता देखिराख्नु भएको थियो। तपाईँको समयमा तपाईँले मलाई न्याय गरिदिनु भयो। त्यस दिनदेखि गाउँका मानिसहरूले एउटा कुरा सिके, झुटको गति छिटो हुन सक्छ तर सत्यको जग बलियो हुन्छ। सत्य केही समय दबिन सक्छ, हारे जस्तो देखिन सक्छ, तर अन्तमा विजय सधैँ सत्यकै हुन्छ। झुटो वच परम प्रभुलाई घिनलाग्दो हुन्छ, तर सत्यतापूर्ण व्यवहार गर्नेहरू उहाँका प्रिय हुन्छ। हितोपदेश 12:22। सन्देश: जीवनमा कहिलेकाहीँ सत्य बोल्दा वा सही बाटोमा हिँड्दा हार, अपमान र दुःख भोग्नु पर्छ, तर परमेश्वर सत्यका पक्षमा हुनुहुन्छ। त्यसैले परिस्थितिहरूले हार देखाए पनि सत्यलाई नछोडौं, किनकि अन्तिम विजय सत्यकै हुन्छ। आमेन। उहाँले यो आशिषमय पोस्ट पठाउनु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। यो आशिषमय पोस्ट पछि फेरि पनि अर्को एउटा आशिषमय लेख मेरो हातमा परेको छ र त्यो लेख पढ्नुभन्दा अगाडि म तपाईँको बिचमा एउटा गीतको साथ दिन चाहन्छु र गीतपछि म पुनः आउने नै छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीत पछि पुनः स्वागत छ र अब भने अर्को एउटा लेख मेरो हातमा परेको छ जसलाई प्रेषित गर्नुभएको छ तिमोथी नेमाङज्यूले। तिनीहरू धन्य हुन् जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन् भन्ने शीर्षकमा उहाँले एउटा लेख पठाउनु भएको छ। उहाँले मुख्य खण्ड लिनुभएको छ लुका 11:24-28 येशु र बालजिबुल। लेखिएको छ, जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ तब त्यो ओभानो ठाउँ हुँदो विश्राम खोज्न जान्छ र कतै कुनै स्थान नपाउँदा त्यसले भन्छ म निस्केर आएको मेरो घरमा नै फर्केर जान्छु। जब त्यो फर्केर आउँछ त्यसले त्यो घर बढाएर सधैँ राखेको भेट्टाउँछ। तब त्यो गएर आफूभन्दा ज्यादै दुष्ट अरू 7 आत्माहरूलाई साथमा ल्याउँछ र तिनीहरू भित्र पस्छन् र त्यहाँ बास गर्छन् र त्यस मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन खराब हुनेछ। उहाँले यी कुरा बोल्दा बोल्दा भीड़बाट कुनै स्त्रीले चिच्याएर भनिन्, धन्य हो त्यो नारी जसले तपाईँलाई गर्भधारण गरिन् र आफ्नो दूध खुवाई। तर उहाँले भन्नुभयो, बरु तिमीहरू धन्य हो जसले परमेश्वरको वचन सुन्छन् र पालन गर्छन्। आदरणीय श्रोता, यो खण्ड लुका 11:24-28 यीशुको शिक्षाको महत्वपूर्ण भाग हो। यसले आध्यात्मिक जीवनको खालीपनको खतरालाई तपाईँको निम्ति परमेश्वरको वचन पालन गर्नेहरूलाई आशीषवादको बारेमा शिक्षा दिएको छ। मुख्य शिक्षाहरू, आध्यात्मिक खालीपनको खतरा। नम्बर 1, पद 24-36 सारलाई हामीले हेर्ने हो भने जब कुनै व्यक्तिबाट दुष्ट आत्मा निस्किन्छ तर त्यसको ठाउँमा परमेश्वरले पवित्र आत्माले भरिँदैन भने त्यो स्थिति पहिलेको भन्दा झन खराब हुन्छ भनेको छ। अशुद्ध आत्मा निस्केर विश्राम खोज्दै हिँड्दा ओभानो ठाउँ देख्छ, त्यो घर बढाएर सजाइएको छ तर खाली ठाउँ भएको छ र त्यसपछि फर्केर गई अझ बलियो 7 त्यसले आफूसँग लिएर आउँछ र यो बाहिरी सुधार, नैतिक सुधार, धार्मिक गतिविधि र तन्त्र विद्या हो। यतिले मात्रै जीवनमा पर्याप्त नहुने कुरा देखाउँछ। हृदयमा यीशु ख्रीष्ट उहाँको वचनले भरिएको हुनु पर्दछ। 2, परमेश्वरको वचन सुन्ने र पालन गर्ने साँचो आशीर्वादको चाहना गर्नुपर्छ ती व्यक्तिहरूले। शारीरिक नाताको सम्बन्ध यीशुको आमा हुनु जस्तो होइन, त्यो भन्दा ठूलो कुरा परमेश्वरको वचन सुन्नु र आज्ञा पालन गर्नु हो। भीड़ भित्रको एक स्त्रीले यीशुको आमालाई धन्य कि भनिन्, तर यीशुले बरु तिनीहरू धन्य हुन् जसले परमेश्वरको वचन सुन्छ र पालन गर्छ भन्नुभयो। यो यीशुद्वारा आफ्नो आमालाई अपमान गर्नुभएको होइन, बरु आध्यात्मिकतालाई बढी प्राथमिकता दिनुपर्छ भनेर सिकाउनु भएको हो। 2, सम्बन्धित बाइबलका पदहरूको व्याख्या हामी यस प्रकार गर्न सक्छौ। लुका 11:24 अनुसार हामीले के शिक्षा पाउँछौ भने त्यस मानिसको पछिल्लो अवस्था अघिल्लो भन्दा अझ खराब हुन्छ र यस्तै घटना मती 12:43-45 पाउन सक्छौ भने लुका 11:28 भन्दछ, धन्य तिनीहरू जसले परमेश्वरको वचन सुन्छन् र तिनीलाई पालन गर्छन्। श्रोता, याकुब 1:22-25 भन्छ, तर वचन पालन गर्ने हो सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ। मत्ती 7:24-27 भन्छ, बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु जसले आफ्नो घर चट्टानमाथि बनायो। यहुन्ना 8:31 भन्छ, यदि तिमीहरूले मेरो वचनमा रहन्छौ भने तिमीहरू साँच्चै मेरा चेला हुनेछौ। रोमी 8:9 भन्छ, यदि कसैमा ख्रीष्टको आत्मा छैन भने ऊ परमेश्वरको हुँदै होइन, भनेको अर्थ उहाँको आत्माद्वारा भरिनु आवश्यक छ। 3, व्यवहारिक शिक्षा। पाप छोड्नु मात्र पर्याप्त छैन, बक्तृसँग दिएर चर्चमा गएर राम्रो काम देखाएर बाहिरी बढार्ने काम मात्र हुन सक्छ। यसको साटोमा ख्रीष्ट यीशुलाई हृदयमा स्थान दिनुपर्छ। दिनहुँ प्रार्थना गर्नुपर्छ। बाइबलको वचन पढ्नु, सुन्नु र पालन गर्नु नै साँचो आशीर्वाद पाउनुको आधार हो। आत्मिक युद्धको लागि तयार रहनु, प्रभुमा र उहाँको शक्तिको सामर्थ्यमा बलवान हुनु। एफिसी 6:10-13 त्यसैले खोज्दै आउँछ, डियाबोलसलाई मौका नदेऊ। एफिसी 4:27 भन्छ, यीशुको परिवार आफन्त हुनुभन्दा ठूलो कुरो उहाँको चेला बन्नु हो। मर्कुस 3:13-15 पनि हामीले यो कुरा पाउन सक्छौ। सारांशमा यस खण्डले हामीलाई यो चेतावनी दिन्छ कि बाहिरी धार्मिकताले मानिसलाई बचाउँदैन, हृदयको पूर्णताले अर्थात् समर्पणताले र वचनको आज्ञाकारिता चाहिन्छ, यसले मात्र बचाउँछ। हामी भित्रको खाली हृदयलाई यीशुले भरिदिउन् भनेर प्रार्थना गर्नुहोस्।
प्रिय दिन प्रतिदिन परम प्रभुको दिनको साथ साथै हिँड्ने बानी बसौ र प्रभुको वचन सुनेर पालन गर्ने साँचो विश्वासी बनौ। प्रभुको महिमा भएको होस्। आदरणीय श्रोता, यो आशिषमय स्टाटस पछि पुनः स्वागत छ कार्यक्रममा, र तपाईँ जसले यो पोस्ट पठाउनु भयो परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। श्रोता, अब भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा माधव उपाध्यायज्यूको आशिषमा स्टाटस परेको छ। उहाँ लेख्नुहुन्छ अद्वितीय परमेश्वर शीर्षकमा, परमेश्वरलाई परमेश्वरको योग्य सम्मान आदर नदिनका निम्ति कुनै पनि व्यक्तिसँग केही उपयुक्त तर्कहरू रहनै सक्दैन, किनभने समस्त सृष्टिले परमेश्वरलाई नै आदर अनि परमेश्वरलाई नै प्रकाशित गरिरहेको छ भनेर उहाँले पठाउनु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ यीशुमा शान्ति छ नामको फेसबुक पेजबाट, बादल पारीको देश भन्ने एउटा शीर्षकबाट यसरी पठाइएको छ। उहाँ यसरी लेख्नुहुन्छ, उर्लाबारी मधुमल्ला रोड धुलामी सड़कमा गुडिरहेको यो गुलाबी बसको पछाडि लेखिएको तीन शब्द गड लभ यु, पुरानो रंग खोलिएको दायाँ बायाँ कोटरीको बस, तर पछाडिको भाग देखिएको त्यो शान्ति तस्विर र मुनि रातो अक्षरमा लेखिएको सन्देशले यो बसलाई पूर्ण रूपले पवित्र बनाइदिएको छ। धुलो र हल्ला बीचको मौनता, हामी सबै कतै न कतै दौडिरहेका छौँ, कोही अटोमा, कोही बसमा, कोही चाहिँ चिन्तामा, भारी बोकेर पैदल गर्दै, बजारको कोलाहल, गाडीको हर्न, जीवनको तनाव, यी सबैको बीचमा यो बसले नबोली भनिरहेको छ, रोक तिमी एक्लै छैनौ, तिमीसँग परमेश्वर हुनुहुन्छ। श्रोता धन्यवाद छ यो आशिषमय स्टाटसलाई, तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा लेख परेको छ, जसलाई प्रेषित गर्नुभएको छ क्रिस्टियन फेसबुक नेटवर्कबाट। लेख्नुहुन्छ पावलको जीवनबाट सिक्नु पर्ने अमूल्य पाठहरू। पावल पहिले मण्डलीलाई सताउने व्यक्ति थिए, तर प्रभु यीशुसँग भेटेपछि उनको जीवन पूर्ण रूपले परिवर्तन भयो र उनले आफ्नो सम्पूर्ण जीवन सुसमाचारको सेवामा समर्पण गरे। पावलको जीवनबाट हामीले सिक्नु पर्ने केही महत्वपूर्ण कुराहरू छ। पहिलो, साँचो पश्चातापले जीवन परिवर्तन गर्छ। पावलले आफ्नो पुराना गल्तीहरूमा अडिग रहेनन् र उनले पश्चाताप गरे र परमेश्वरको उद्देश्य अनुरूप नयाँ जीवन जिए। हाम्रो विगत जसोसुकै भए पनि परमेश्वरले हामीलाई नयाँ बनाउन चाहनुहुन्छ। दोस्रो, परमेश्वरको बोलावटलाई स्वीकार गर्नुपर्छ र यीशुले बोलाउन साथ पावलले आफ्नो योजना होइन परमेश्वरको योजनालाई रोजे। जीवनमा परमेश्वरको इच्छालाई पहिलो स्थान दिनु नै साँचो सफलता हो। तेस्रो, दुःख र संघर्षमा पनि विश्वास नछोड्नु। पावलले जेल, कुटाई, विरोध र अनेकौं दुःख भोगे, तर उनले कहिल्यै विश्वास त्यागेनन्। परिस्थिति जस्तो भए पनि प्रभुप्रति विश्वास अटल राख्नु पर्छ। चौथो, सुसमाचार बाँड्नलाई कहिले लाज मान्नु हुँदैन। पावलले राजा, अधिकारी, यहुदी र अन्य जाति सबैलाई निडरतापूर्वक सुसमाचार सुनाए। हामीले पनि आफ्नो जीवन र वचनद्वारा ख्रिस्टलाई चिनाउनु पर्छ। पाँचौं, प्रार्थना र धन्यवादी जीवन जिउनु पर्छ। जेलभित्र हुँदा समेत पावलले प्रार्थना गरे र परमेश्वरको स्तुति गरे। कठिन समयमा पनि धन्यवाद दिन सक्ने हृदय नै बलियो विश्वासको चिन्ह हो। छैठौं, अन्तिम समयसम्म विश्वास योग्य रहनु पर्छ। पावलले भने, मैले उत्तम लडाई लडेको छु, दौड़ पूरा गरेको छु र विश्वासलाई जोगाइराखेको छु। हामीले पनि जीवनको अन्तिम घड़ीसम्म प्रभुप्रति विश्वास योग्य रहने लक्ष्य राख्नु पर्दछ। निष्कर्ष, पावलको जीवनले हामीलाई सिकाउँछ कि परमेश्वरले साधारण र गल्ती गर्ने मानिसहरूलाई पनि असाधारण रूपमा प्रयोग गर्न सक्नुहुन्छ। यदि हामी पश्चाताप गरेर उहाँको इच्छामा समर्पित हुन्छौं भने हाम्रो जीवन पनि धेरैको लागि आशिष बन्न सक्छ। विगतले होइन, परमेश्वरको अनुग्रहले तपाईँको भविष्य निर्धारण गर्दछ भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी रेभरेन्ट डाक्टर सुनिल राजदूत लेख्नुहुन्छ, मित्र, यीशु कुनै धर्म होइन र विदेशी पनि होइन, तपाईँ र मेरो, हामी सबैको सनातनी पुर्ख्यौली ईश्वर हुन् भनेर लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, त्यसै गरी अब भने कार्यक्रममा एउटा मिठो गीतको बेला भइसकेको छ। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र आऊ भने फेरि पनि धेरै भन्दा धेरै आशिषको स्टाटसहरू तपाईँको बीचमा प्रस्तुत गर्न गइरहेको छु। र यतिखेर मेरो हातमा फेरि पनि अर्को एउटा आशिषको स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ बाइबल डेली नामको फेसबुक पेजबाट। लेख्नुहुन्छ, धनवान बन्ने हतारको खतरा शीर्षकमा उहाँले एउटा लेख पठाउनु भएको छ। अगाडि लेख्नुहुन्छ, आजको संसारमा एउटा यस्तो अदृश्य दबाव छ जसमाथि विरलै प्रश्न उठाइन्छ। यसले मानिसहरूलाई भन्छ कि जीवनका समस्याहरू चाँडै समाधान हुन सक्छन्, आर्थिक संघर्षबाट तुरन्तै छुटकारा पाउन सकिन्छ, तर एउटै सही अवसर र जोखिमले अचानक सबै थोक बदलिदिन्छ। तर पवित्र शास्त्रले भने अर्कै स्पष्टता साथ बोल्छ, धनी हुनलाई हतार गर्ने दण्डविहीन रहने छैन। उपदेश 28:20। यो परिश्रम, महत्वाकांक्षा र जीविकोपार्जनको विरोध होइन, यो मुद्दा अझ गहिरो छ। यो त्यो भित्री हतार हो जसले बुद्धिको प्रतीक्षा गर्न मान्दैन, परमेश्वरको समयमाथि भरोसा गर्न इन्कार गर्छ, र धनलाई एउटा जिम्मेवारी स्टेवार्डसिपको रूपमा लिनुको साटो जबरजस्ती कब्जा गर्ने वस्तुको रूपमा हेर्न थाल्दछ। दोस्रो, प्रेरित पावलले यही आफ्नो खतरालाई अर्को दृष्टिकोणले व्याख्या गरेका छन्। तर जो धनी हुन चाहन्छ तिनीहरू परीक्षा र पासमा फस्छन्, 1 तिमोथी 6:9। यो खतरा पैसा कमाउनु भन्दा पहिले शुरू हुन्छ, जब हृदयको चाहनाबाट शुरू हुन्छ, र जब हृदयको द्रुत गतिमा प्रगतिको पछि लाग्छ तब विवेक कमजोर हुन्छ र धैर्यता घट्दै जान्छ, र जुन कुरा अवसर जस्तो देखिन्छ त्यसभित्र प्राय लुकेका सम्झौताहरू हुन्छन्। त्यसै गरी अगाडि लेख्नुहुन्छ, यहीबाट धेरैको जीवन शान्त रूपमा परिवर्तन हुन थाल्छ। कुनै एक ठूलो र वा नाटकीय असफलताले होइन, तर दृढ विश्वास कन्भिक्सनको साटो हतारद्वारा प्रेरित साना साना निर्णयहरूको निरन्तरताले यो परिवर्तन ल्याउँछ। यहाँ एउटा छोटो बाटो सर्टकट, त्यहाँ एउटा सम्झौता र आवश्यकको नाममा लिने जोखिम। यो क्रम तबसम्म चल्छ कुनै समय आफ्नो नियन्त्रणमा रहेको सोचेको कुराले आफैलाई नियन्त्रण गर्न थाल्दछ। पावलले भनेको त्यो पासो सुरुमा स्पष्ट देखिँदैन, यो आकर्षक देखिन्छ, यसले आशाको भाषा बोल्छ, यो दबावको एउटा समाधान जस्तो हो। तर जसले समय बित्दै जाँदा वा यो क्रसिङ हुँदै जान्छ, र जसले राहत दिने प्रतिज्ञा गरेको थियो त्यसैले बोझ दिन थाल्छ, र जुवा र यस्ता अन्य खेलहरू आत्मिक रूपमा यति खतरनाक हुन्छन्, तिनीहरूले बिना बुद्धि गति बिमा श्रम लाभ बिना जगको आशा दिन्छन्। तिनीहरूले हृदयलाई परमेश्वरमाथि भन्दा भाग्यमाथि र जिम्मेवारीमाथि भन्दा आवेगमाथि भरोसा गर्न सिकाउँछन्। यसको परिणाम आर्थिक तनाव मात्र हुँदैन, यो अवसर पारिवारिक र आत्मिक तनाव पनि बन्न पुग्छ। परिवारले अनिश्चितताको बोझ महसुस गर्छ, विश्वास कमजोर हुन्छ, शान्तिको ठाउँ तनावले लिन्छ, अनि हृदय बेचेन हुन्छ। सन्तुष्टिमा विश्राम गर्नुको साटो सधैँ गुमेको कुरा फिर्ता पाउने दौडमा लागिरहन्छ। पावलले यस गहिरो जड प्रकट नगरी चेतावनीलाई टुङ्ग्याउँदैनन्, किनभने 1 तिमोथी 6:10 भन्छ, रुपियाँ पैसाको प्रेम नै सबै किसिमको खराबीको जड हो। समस्या पैसा आफैमा होइन, तर सुरक्षा पहिचान र उद्धारको रूपमा यसप्रति आसक्ति लगाव हो, र जब पैसा नै हृदयमा भरोसा गर्ने मुख्य कुरा बन्छ तब यसले बिस्तारै परमेश्वरमाथिको भरोसासँग प्रतिस्पर्धा गर्न थाल्दछ। यीशुले जीवनको ठिक विपरीत मार्ग देखाउनुहुन्छ हामीलाई। आज हाम्रो दैनिक भोजन दिनुहोस् मत्ती 6:11 भन्दछ, भोलिको बारेमा चिन्ता होइन तर आज परमेश्वरमाथिको दैनिक निर्भरता हो। यो भिन्नता छ कि एउटा मार्ग तुरुन्तै लाभ पाउन हतारिन्छ र अक्सर अस्थिरतामा गएर टुङ्गिन्छ, अर्को मार्ग भने स्थिर भरोसाका साथ परमेश्वरसँग हिँड्छ र प्रक्रियाकै बीचमा पनि सन्तुष्ट रहन सिकाउँछ। त्यसैले वास्तविक प्रश्न यो मात्र हो कि अझ बढी कसरी कमाउने, तर कमाउने इच्छालाई कुन कुन कुराले आकार दिइरहेको छ भन्ने हो। किनभने जब हृदयले परमेश्वरमाथि भरोसा गर्न सिक्छ तब आर्थिक दबाव पनि निराशा वा हताश पैदा गर्न सक्दछ, अनि जब हृदयमा सन्तुष्टि बन्न थाल्छ तब छोटा छोटा
बाटाहरू सत्कर्तहरूको आवश्यकताले बिस्तारै आफ्नो शक्ति गुमाउँछ। यसर्थ परमेश्वरको प्रबन्ध प्रोभिजनको गतिको जग्गामा बनेको हुँदैन, यो त परमेश्वरको विश्वास योग्यताको जगमा बनेको हुन्छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको र भनी कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ। अहिले भने सुन्नु एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ र यतिखेर मेरो हातमा फेरि पनि एउटा स्टाटस परेको छ पास्टर उद्धव गौतमज्यूको र उहाँको स्टाटसमा लेखिएको छ उपदेशक 8:6 लेख्नुहुन्छ यद्यपि मानिस माथि साह्रै दुःख कष्ट आए तापनि हरेक कुराको निम्ति उचित समय र तरिका हुन्छ भनेर उहाँले देख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस् र त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नु भएको छ सामुएल मुक्तानज्यूले हितोपदेश 13:3 लेख्नुहुन्छ आफ्नो ओठको रखवाली गर्नेले आफ्नो जीवन सुरक्षित पार्छ तर असावधान बोलीले सर्वनाश ल्याउनेछ भनेर उहाँले प्रेषित गर्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् दार्जिलिङ श्रोता। त्यसै गरी मेरो हातमा अर्को एउटा लेख परेको छ जसलाई प्रेषित गर्नुभएको छ मेरो आशा नामको फेसबुक पेजबाट परमेश्वरको जीवित वचन भनेर यहाँ उहाँले शीर्षक राख्नु भएको छ लेख्नुभएको छ यो केवल एउटा किताब होइन यो सृष्टिको आरम्भदेखि अन्त्यसम्मको परमेश्वरको योजना प्रकट गर्ने जीवित वचन हो यसले बताउँछ हामी कहाँबाट आयौं किन छौं कसरी जिउनु पर्छ र मृत्युपछि कहाँ जानेछौ यसले स्वर्ग र नरकको वास्तविकता पाप र उद्धारको मार्ग न्याय र अनन्त जीवनको सत्यलाई प्रकट गर्दछ अनि अगाडि लेख्नुहुन्छ संसारमा भएका र भइरहेका र हुनेवाला धेरै घटनाहरूको बारेमा बाइबलले पहिले नै घोषणा गरेको छ यसले मानिसको शरीर प्राण र आत्मा पहिलो थेसलोनिकी 5:23 रहस्य खोल्दछ र मृत्यु अन्त्य होइन तर अनन्तताको ढोका हो भन्ने सत्य सिकाउँछ जब कुनै व्यक्तिले प्रभु येशु ख्रिस्टमा विश्वास गरी पापको क्षमा पाउँछ र बाइबलको सत्यलाई ग्रहण गर्छ तब उसले मृत्युसँग डराएर होइन आशा सहित जीवन जिउँछ किनकि उसलाई थाहा हुन्छ कि उसको आत्माको अन्तिम गन्तव्य परमेश्वरको उपस्थितिमा अनन्त जीवन हो यहोन्ना 20:31 लेखिएको छ तर यी लेखिएका छन् कि तिमीहरूले येशु परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ भने विश्वास गर र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस् धन्य श्रोता यसैले बाइबल पढ्नुहोस् यसले केवल इतिहास मात्र होइन तपाईँको अनन्त गन्तव्यको पनि उत्तर दिनेछ आमेन भनेर उहाँले लेख्नु भएको छ परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् धन्य श्रोता त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ जसलाई प्रेषित गर्नु भएको छ यीशुमा शान्ति छ नामको फेसबुक पेजबाट उहाँ लेख्नुहुन्छ परमेश्वर साथमा हुनुहुन्छ यसैले नडराऊ यहोशू 1:9 तलाई मेरो आज्ञा छ बलियो र खुबै साहसी हो नडरा निराश नहो किनकि तह जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुन्छ जीवनको यात्रामा कहिलेकाहीँ हामी डर चिन्ता असफलता र अनिश्चितताले घेरिन्छौ भविष्य के होला मैले यो जिम्मेवारी पूरा गर्न सक्छु कि सक्दिन होला यस्ता प्रश्नले हाम्रो मन कमजोर बनाउँछ तर यही अवस्थामा परमेश्वरले यहोशूलाई दिनुभएको यो वचन आज हामीलाई पनि सम्बोधन गर्छ पहिलो कुरा बलियो र साहसिलो हुनु आज्ञा हो परमेश्वरले यहोशूलाई यदि सकिन्छ भने साहसी हो भन्नु भएन तर मेरो आज्ञा छ भन्नुभयो यसको अर्थ साहस केवल भावना होइन यो विश्वासको निर्णय हो परिस्थितिले डर देखाए पनि परमेश्वरमा भरोसा राखेर अघि बढ्नु साँच्चै साहस हो दोस्रो डर र निराशाले विश्वासलाई कमजोर बनाउँछ नडरा निराश नहो भन्ने आज्ञा केवल यहोशूका लागि मात्र होइन हरेक विश्वासीको लागि हो जब हामी समस्यालाई मात्र हेर्छौ हामी डराउँछौ तर जब हामी परमेश्वरलाई हेर्छौ हाम्रो विश्वास बलियो हुन्छ डरले भविष्यलाई अन्धकार देखाउँछ तर विश्वासले परमेश्वरको प्रतिज्ञालाई देखाउँछ 3 परमेश्वरको उपस्थिति भन्दा ठूलो आश्वासन अरू केही छैन यस पदका सबै भन्दा सुन्दर भाग हो किनकि त जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ परमेश्वरले यहोशूलाई समस्या नआउने प्रतिज्ञा गर्नु भएन तर हरेक परिस्थितिमा आफू साथ रहने प्रतिज्ञा गर्नुभयो तपाईँ एक्लै हुनुहुन्न तपाईँ संघर्षमा हुनुहुन्छ भने पनि परमेश्वर तपाईँको साथमा हुनुहुन्छ तपाईँ आँसुमा हुनुहुन्छ भने पनि तपाईँलाई सम्हालिराख्नु भएको हुन्छ 4 आजको जीवनमा यस पदको सन्देश नयाँ काम वा सेवकाई सुरु गर्दै हुनुहुन्छ त्यसर्थ बलियो र साहसिलो हुनुहोस् कठिन परिस्थितिबाट गुज्रिरहनु भएको छ नडराउनुहोस् भविष्यलाई लिएर चिन्तित नहुनुहोस् निराश नहुनुहोस् किनकि तपाईँ जहाँ जानुहुन्छ परमेश्वर तपाईँको साथमा हुनुहुन्छ यसको निष्कर्ष परमेश्वरको साथ
भएको जीवनमा डरले अन्तिम विजय पाउँदैन। परिस्थिति जति कठिन भए पनि उहाँको उपस्थितिले हामीलाई बलियो बनाउँछ। त्यसैले आज विश्वास साथ भन्नुहोस्, म डराउँदिन, म निराश हुँदिन, किनकि मेरो परमेश्वर सधैँ मेरो साथमा हुनुहुन्छ। प्रार्थना गर्नुहोस्, हे परमप्रभु परमेश्वर, मेरो जीवनमा आउने हरेक डर र निराशालाई हटाइदिनुहोस्। तपाईँको उपस्थितिमा मलाई बलियो र साहसी बनाइदिनुहोस्। जहाँ गए तापनि तपाईँ मेरो साथमा हुनुहुन्छ भन्ने विश्वासमा म अघि बढ्न सकौँ। येशूको नाममा आमेन भनेर उहाँले परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र यो आशिषमा स्टाटस पछि अब भने कार्यक्रममा एउटा अर्को मिठो गीतको साथ दिन बेला भइसकेको छ र यसपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो सुमधुर गीतपछि पुनः स्वागत छ र यतिखेर मेरो हातमा साइमन चौधरी ज्यूको एउटा लेख मेरो हातमा परेको छ। उहाँ लेख्नुहुन्छ, सन् 2011 क्रिसमसको पूर्व सन्ध्यामा पास्टर उमर मुलिन्देलाई उनको क्रिस्चियन विश्वासको कारण एसिड आक्रमण गरिएको थियो। यस आक्रमणले उनको शरीर गम्भीर रूपमा जल्यो र एउटा आँखाको दृष्टि पनि गुम्यो र उनको जीवन नै जोखिममा पर्यो। उनको अवस्था बारे थाहा पाएपछि विभिन्न क्रिस्चियनहरू र सहयोगीहरूको प्रयासमा उनलाई सेवा मेडिकल सेन्टरमा लगियो, जुन इजरायलका प्रमुख अस्पतालहरू मध्ये एक हो। त्यहाँ प्रसिद्ध प्लास्टिक सर्जन डाक्टर जोसेफ हाइकको नेतृत्वमा धेरै वर्षसम्म शल्यक्रियाहरू गरियो। घृणाको जवाफ घृणाले दिनुको सट्टा पास्टर मुलिन्देले क्षमा डोजे। उनले सुसमाचार प्रचार गर्न छोडेनन् र आफ्नो गभाइद्वारा धेरै मानिसहरूलाई यीशुतर्फ डोर्याइरहे। आज पनि संसारभरि सतावट भोगिरहेका क्रिस्चियनहरूलाई प्रार्थना गरौं, परमेश्वरले उनीहरूलाई बल दिनुभएको होस्, निको पार्नु भएको होस् र सुरक्षा दिनुभएको होस् र उनीहरूको अटल विश्वासद्वारा धेरै मानिसहरूलाई उद्धारतर्फ ल्याउन सक्नुभएको छ। आमेन। दोस्रो तिमोथी 3:12-13 पदले भन्छ, ख्रिस्ट येशूमा भक्तिसाथ जीवन जिउन इच्छा गर्नेहरू सबैजना सतावट पर्नेछन्, तर दुष्ट मानिसहरू र ठगाहरू ठगेर झन दुष्ट हुँदै जाँदछन् भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् दादुनी श्रोता। त्यसै गरी अब मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, जसलाई बराल विनोद धर्माले सेयर गर्नुभएको विशाल सिंहको पोस्ट। उहाँ लेख्नुहुन्छ, पत्थरलाई भगवान बनाएर मानिसलाई अछुत बनाउने समाजले मानवतामाथि होइन अन्धविश्वासमाथि विश्वास गरेको हुन्छ भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ आई स्याल स्पिक अर्थात म बोल्ने छु नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, धर्म बेचिन्छ भन्ने तर्क गर्ने व्यक्तिहरूको समझ शक्ति र चेतनाको स्तर बारे म कहिलेकाहीँ सोच्ने गर्छु। आखिर धर्म कसरी बेच्न सकिन्छ? धर्म कुनै वस्तु होइन जसको मूल्य तोकेर किनबेच गर्न सकियोस्। पैसाले धेरै भौतिक वस्तु किन्न सकेला, तर साँचो माया, शान्त निन्द्रा, आयु र आत्मिक शान्ति किन्न सकिँदैन। त्यसै गरी धर्म पनि पैसाले किन्न सकिँदैन न त बेच्न सकिन्छ। धर्म भनेको मानिसलाई दया, करुणा, क्षमा, न्याय, आत्मसंयम, सेवा र शान्तिको मार्गमा हिँड्न सिकाउने जीवन पद्धति हो। यसले अरूलाई सम्मान गर्न र कमजोरहरूको पक्ष उभिन, समाजको हितमा योगदान दिन र आध्यात्मिक सत्य खोजी गर्न प्रेरित गर्छ। धर्मको उद्देश्य केवल धार्मिक पहिचान धारण गर्नु होइन र धर्मी र नैतिक जीवन जिउन सिकाउनु हो। यदि कुनै धर्मलाई पैसाले किन्न सकिन्छ भने त्यो वास्तविक अर्थमा धर्म होइन, किनकि जुनसुकै ईश्वरमा आस्था राख्ने व्यक्ति किन नहोस्, धर्मले मानिसलाई असल, न्यायप्रिय, करुणामय र जिम्मेवार बन्न सिकाउँछ। त्यसैले कसैको धार्मिक आस्था वा विश्वासको परिवर्तनलाई बेचियो मात्र भनेर व्याख्या गर्नु व्यक्तिगत विवेक, स्वतन्त्र छनौट र आध्यात्मिक यात्राको गहिराईलाई नबुझ्नु हो। धर्म व्यापारको वस्तु होइन, तर यो मानिसको अन्तर आस्थाको मूल्य र जीवन जिउने तरिका हो भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अब अर्को एउटा स्टाटस परेको छ, जसलाई प्रेषित गर्नुभएको छ सीमा लामाले। उहाँ लेख्नुहुन्छ, भातृप्रेमसँग एक अर्कालाई प्रेम गर, आफूलाई भन्दा बढी अरूहरूलाई आदर गर भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी यीशु मसीहका वचन नामको फेसबुक पेजबाट एउटा पोस्ट आएको छ। उहाँ लेख्नुहुन्छ, जब आप कमजोर हो तो प्रार्थना करे, जब आप चोटिल हो तो भी प्रार्थना करे, जब आप खोए हुए हो तो भी प्रार्थना करे। प्रार्थना अंतिम तरीका नहीं है बल्कि सबसे शक्तिशाली शुरुआत है। अगर आपको विश्वास है कि प्रार्थना सब कुछ बदल सकती है तो आमीन भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र त्यसै गरी यहाँ मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ। सबिन राईज्यूले एउटा रमाइलो पोस्ट पठाउनु भएको छ, लेख्नुहुन्छ, मानिसको चोला दुई दिने झोला साँच्चै मरेपछि मेरो फेसबुक के होला, स्वर्गमा इन्टरनेट होला कि नहोला भनेर उहाँले एकदमै रमाइलो आशिषमय पोस्ट लेख्नुभएको छ। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। र अब भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर तपाईँले साथ दिनेको हामी यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्युज एफएम प्राली पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् श्रोता, भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई पनि अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र गुड न्युज एफएम सुन्दै रहनुहोस्। फेरि हामी अर्को कार्यक्रममा आउने नै छौँ। तबसम्मको लागि जय मसीह, शुभ दिन।
1: टाइम चेक, यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
2: माया र सद्भावले मात्र बाल बालिकालाई बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन दाई, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
4: कहाँ छ?
3: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-41-20-91-96, 98-41-20-91-96
5: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
4: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
1: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
0: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
1: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
0: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
1: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँसुकै उत्कृष्ट प्रदर्शन।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
1: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
2: जय मसीह तथा नमस्कार भाइ बहिनीहरू, म तपाईँहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लिपसिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8 देखि 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हेनरी बी इरिङ भन्नुहुन्छ, उहाँ येशु ख्रिस्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन क्वाइनी पारन चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
6: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
5: अनि यी सबै कहाँ पाउने त दाई?
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
5: कार्यक्रम मुक्तिको मार्ग?
6: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
7: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
9: एड हिन्डसन, प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
10: होइन, यो झोलाभित्र के छ?
11: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
10: यो झोलाको पोकाहरूमा के छ?
11: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
12: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहिबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
13: प्रस्तुता कुमार अब्राहमको साथमा।
11: ओहो, झोलाभित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र तन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क बारेर।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठमा विभिन्न लेखकहरूद्वारा लेखेका अर्थपूर्ण पुस्तक पाठ गर्ने गर्छु र केही समयदेखि मैले युगौं युगदेखि नामक पुस्तक पढ़िरहेको छु। बाइबल इतिहासको एक रूपरेखा र यसलाई चाहिँ लेखक एई हटनले लेख्नु भएको यो पुस्तकबाट केही महत्वपूर्ण अंश आजको निम्ति हुनेछ। र कार्यक्रमको शुरूआत भने म गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

मिश्र देशबाट इजरायलीहरूको प्रस्थान। इजरायलीहरू 430 वर्षसम्म मिश्र देशमा बसे। युसेफलाई चिन्ने राजा भाचुन्जेलसम्म तिनीहरूको कल्याण भयो, तर पछि मिश्रमा अरू राजाहरूले शासन गर्न थाले। अन्तमा एउटा नयाँ राजा खड़ा भए जसले युसुफलाई चिन्दैनथे। इजरायलीहरू संख्यामा धेरै भएको थियो, कारण परमेश्वरले तिनीहरूलाई प्रशस्त छोरा छोरीहरू दिनुभएको थियो। कुनै दिन इजरायलीहरू शक्तिशाली भई मिश्रहरूको विरूद्धमा लड़ाई गर्नेछन् र तिनीहरूलाई हराउनेछन् भनी त्यस बेलाको राजा भयभीत हुन थाले। यसर्थ तिनले इजरायलीहरूसँग दास चाहिँ व्यवहार गर्न थाले अनि तिनीहरूलाई कठिन कामहरू गर्न लगाए। यसो गर्दा इजरायलीहरू शक्तिशाली जातिमा हुन सक्ने छैनन् भनी तिनले सोच राखे। तर यसको विपरीत परमेश्वरले इजरायलीहरूलाई आशिष दिनुभयो र तिनीहरूको संख्यामा वृद्धि भई नै रह्यो। यसकारण राजाले आफ्नो प्रजालाई इजरायलीहरूबाट जन्मिने हरेक बालकलाई मार्ने आज्ञा दिए। यस्तै समयमा इजरायली जातिको एउटा परिवारमा एउटा अति सुन्दर बालकको जन्म भयो। बालक कि आमाले तिनी नमारिउन् भनी सकेसम्म मिश्रीहरूबाट लुकाइन्। तर जब बालकलाई धेरै दिनसम्म लुकाउन सकिनन् तब तिनले एउटा कुशको टोकरी बनाइन्। बालकलाई त्यसभित्र राखिन् र त्यो टोकरीलाई नदीको तीरमा कुशहरूको बीचमा राखिदिन्। हिरुनकी छोरी नदीमा नुहाउन आइन्, तब टोकरीभित्र बालकलाई रोइरहेको देखिन्। तिनको हृदय दयाले भरियो र तिनले त्यसलाई उठाएर आफूसँग घरमा लगिन्। तिनले बालकलाई आफ्नै छोरा सर पालन पोषण गरिन् र तिनको नाउँ मोसा राखिन्। त्यस समयमा मिश्रीहरू तिनीहरूको ज्ञानमा प्रख्यात थिए। मोसाले यी सब ज्ञान हासिल गरे र मिश्र देशमा एक महान व्यक्ति बन्न पुगे। तर पनि तिनले आफ्नो जातिलाई माया गर्थे र तिनीहरूको दुःखमा सहायता गर्न चाहन्थे। मोसा 40 वर्षको हुँदा एक दिन तिनले एउटा मिश्रीले एकजना इजरायलीलाई हिर्काइरहेको देखे। मोसाले आफ्ना भाई बन्धुलाई सहायता गर्न चाहन्थे, यसकारण तिनले त्यस मिश्रीलाई मारे। फिरुनलाई जब यसबारे थाहा भयो तब मोसाप्रति तिनी अति आक्रोशित भएर, जसको फलस्वरूप मोसाले मिश्र देश छाड्नु पर्यो। तिनी मिधानमा गए र बसेर धेरै समयसम्म भेडा गोठालोको काम गरे। 40 वर्षको अन्तरमा परमेश्वर मोसासँग उजाड भूमिमा तिनले भेडा चराइरहेको बेलामा देखा पर्नुभयो। उहाँ तिनको पिता पुर्खाको परमेश्वर हुनुहुन्छ भनी उहाँले मोसालाई बताउनुभयो। साथै मिश्रका राजाका तिनको दाजुहरूलाई लिएर जाने आज्ञा दिनुभयो। मोसा र हारूनले इजरायलीहरूलाई मिश्रबाट जान दिउन् भन्ने परमेश्वरको इच्छा राजा कहाँ गएर भन्नुपर्ने थियो। मोसाले परमेश्वरलाई के भनेर सम्बोधन गर्नु भनी प्रश्न गर्दा उनले म हुँ जो म हुँ भनी बताउनुभयो, जसको अर्थ उहाँ जो सधैँ हुनुहुन्छ भन्ने हुन्छ। मोसासँग परमेश्वर साँच्चै बोल्नु भएको रहेछ भनी फिरुनले थाहा पाओस् भनेर उहाँले मोसालाई आश्चर्य कर्म गर्ने शक्ति प्रदान गर्नुभयो। परमेश्वरले बताउनु भएको कुरा मोसाले फिरौनलाई बताइदिए, तर फिरौनले इजरायलीहरूलाई ज्याला बिना कठोर काम गर्न लाउँथे, त्यसकारण उनले तिनीहरूलाई जाने अनुमति दिएनन्। उनले मोसालाई तिम्रो परमेश्वरलाई चिन्दिन, यसकारण तिनीहरूलाई मिश्र देश छोडेर जान दिँदिन भन्यो। परमेश्वरले फिरौन मिश्रीहरूलाई विभिन्न माध्यमद्वारा दण्ड दिनुभयो। उहाँले तिनीहरूले पिउने पानी रगतमा बदल दिनुभयो अनि असंख्य भ्यागुताहरू हुलका हुल झिङ्गाहरू साथै अन्य कुराहरूले तिनीहरूको भूमिलाई भरिदिनुभयो। उहाँले तिनीहरूलाई गाईवस्तुलाई रूढीले मार्नुभयो र मिश्रीहरूको शरीरभरि पिलो र खटिराहरू पठाउनुभयो, जो अति नै असहनीय थियो। उहाँले भीषण आदि बेरी र असिनाहरू बर्साउनुभयो, जसले फलस्वरूप धेरैजना मानिसहरू मरे र तिनीहरूको फल नष्ट भयो। फेरि परमेश्वरले धेरै संख्यामा सलहहरू पठाउनुभयो, जसले तिनीहरूको खेतबारीमा भएका उब्जनीहरूलाई खाइदिए। त्यसपछि उहाँले मिश्रीहरू भएका ठाउँहरूमा तीन दिनसम्म अध्ययारो पार्नुभयो। तर पनि फिरौनले परमेश्वरको आज्ञा मान्न इन्कार गरेर इजरायलीहरूलाई मिश्रबाट जान दिएनन्। आखिरीमा परमेश्वरले मोसालाई झैं एउटा विपत्ति पठाउनेछु, त्यसपछि फिरौनले इजरायलीहरूलाई उसको देशबाट जान दिनेछ भनी बताउनुभयो। सर्वप्रथम परमेश्वरले इजरायलीहरूलाई हरेक परिवारको निम्ति एक एकवटा
पाठो चुन्ने आज्ञा दिनुभयो। तिनले त्यसलाई चार दिनसम्म घरमा राखेर त्यो होट रहित छ कि छैन सो जाँच गर्नु पर्यो। तिनले ती पाठाहरूलाई आगोमा पोलेर त्यही रात खानु पर्थ्यो, अर्थात महिनामा चौथौ दिनमा। त्यही रात स्वर्गदूतलाई मिश्रमा पठाउनेछु र मिश्रीहरूको प्रत्येक परिवारको पहिलो जन्मेकाहरूलाई मार्नेछु भनी परमेश्वरले बताउनु भयो। तर चोकसका खामाहरूमा रगत छ्यापिएका घरहरूमा चाहिँ कोही पनि मारिने थिएन, किनभने स्वर्गदूत त्यस ठाउँबाट भएर जाने थिएनन्। परमेश्वरले यसलाई निस्तार भनी भन्नुभयो, किनभने उहाँले चोकसमा रगत छ्यापिएका घरहरूलाई छाडिदिनुभयो। अब हामी जान्दछौ कि यो निस्तारको पाठो अर्थात थुमा ख्रिस्ट पापीहरूको निम्ति मर्नुहुने र उहाँको रगतद्वारा विश्वास गर्नेहरूको मुक्ति हुने कुराको चित्र थियो। इजरायलीहरूलाई यसबारे केही ज्ञान थिएन, किनभने त्यस समय ख्रिस्ट आउनु भएको थिएन।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम पुस्तक पाठ। पुस्तक पाठमा केही महत्वपूर्ण कुराहरू राखिरहेको छु। सिनै पर्वतमा व्यवस्था परमेश्वरले इजरायलीलाई लाल समुद्रबाट उजाड स्थानमा लानुभयो। त्यहाँ उहाँले स्वर्गको रोटी मन्ना खुवाउनुभयो, जुन चाहिँ राति तिनीहरू सुतेको बेला जमिनमा छर्थ्यो। उहाँले असंख्य चराहरू पठाएर तिनीहरूको निम्ति मासु जुटाउनुभयो। पिउने पानीको अभाव हुँदा उहाँले मूसालाई एउटा चट्टानमा हुर्काउने आज्ञा दिनुभयो र सम्पूर्ण समुदायको निम्ति यसरी पानी प्रशस्तसँग त्यस चट्टानबाट निस्क्यो। त्यसपछि परमेश्वरले तिनीहरूलाई सिनै पर्वतमा लानुभयो। यतिन्जेलसम्म पनि इजरायलीहरूले परमेश्वर कस्तो हुनुहुन्छ भनी थाहा पाएका थिएनन्। परमेश्वर महान हुनुहुन्छ र उहाँले पापबाट पापलाई घृणा गर्नुहुन्छ भन्ने कुरा पनि तिनीहरूले थाहा पाएका थिएनन्। यसर्थ परमेश्वरले मूसालाई मानिसहरू कहाँ स्वयं देखा पर्ने कुरा गर्नुभयो। यसको अभिप्राय मानिसहरूले उहाँको भय मानुन् भन्ने थियो। एका बिहान मानिसले सिनै पर्वततर्फ हेरेर तिनीहरूको आगोमा जलिरहेको छैन देखे। त्यसबाट कालो बाक्लो धुवा उडिरहेको थियो। पर्वतमा गडाङ गुडुङ भयो र तिनीहरू साह्रै डराए। त्यसपछि परमेश्वर मूसासँग बोल्नुभयो र सबै मानिसहरूले उहाँको आवाज सुने। यसले तिनीहरूलाई अझ भयभीत बनायो। परमेश्वरले मूसालाई 10 आज्ञा दिनुभएको जुन प्रस्थान 20:1-17 गरिएको छ।

तर परमेश्वर त्यस प्रकारले तिनीहरूसित नबोलुन् भनी तिनीहरूले मोसासित विन्ती गरे, किनभने तिनीहरू डरले अथवा डराएका थिए। यसकारण परमेश्वर मोसालाई पर्वतमा उक्लिने आज्ञा दिनुभयो। सिनै पर्वतमा उहाँले यसरी मोसासित बात गर्नुभयो र तिनलाई दुईवटा ढुङ्गाका पाटीहरू दिनुभयो। त्यहाँ परमेश्वरले आफ्नै हातले व्यवस्था लेख्नु भएको थियो। मोसाले ती ढुङ्गाका पाटीहरू तल लगेर मानिसहरूलाई देखाउनु पर्ने थियो। परमेश्वरले व्यवस्थाद्वारा उहाँ कस्तो हुनुहुन्छ, उहाँले पापलाई घृणा गर्नुहुन्छ र धार्मिकतालाई प्रेम गर्नुहुन्छ भन्ने कुरा मानिसहरूलाई देखाउनुभयो। उहाँले तिनीहरूलाई उहाँ मात्र ईश्वर हुनुहुन्छ र उहाँको मात्र आराधना गर्नु भनी आज्ञा दिनुभयो। तिनीहरूलाई अरू देवताहरूको अघि ननिहुरिनु भनी भन्यो। उहाँले तिनीहरूलाई विश्रामको दिन पवित्र मान्ने आज्ञा दिनुभयो अनि हत्या, व्यभिचार जस्ता कुराहरू गर्न निषेध गर्नुभयो। अरूको थोकको लालच र चोरी गर्नु पनि मनाही गर्नुभयो। यस्ता धेरै व्यवस्थाहरू तिनीहरूको दैनिक जीवनमा सहयोग पुगोस् भन्ने उद्देश्यले परमेश्वरले तिनीहरूलाई दिनुभयो। यी आज्ञाहरूमध्ये दुईवटा सबैभन्दा प्रमुख थियो जसले सबैलाई समेट्छ। पहिलो परमेश्वरलाई सम्पूर्ण हृदयले प्रेम गर्नु र दोस्रो आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर्नु। यी व्यवस्थाहरू पालन गरेमा इजरायलीहरू आशिषित हुन्थे र इन्कार गरेमा उनीहरू दण्ड भोग्नु पर्थ्यो। सबै मानिस पापी छन्, तिनीहरूमध्ये कसैले पनि व्यवस्थालाई पूर्ण रूपले पालना गर्न सक्दैन भन्ने कुरा परमेश्वरलाई थाहा थियो। यसकारण तिनीहरूको उद्धार हुनु असम्भव थियो। यही तथ्य मानिसहरूले खोजेर थाहा पाउन् भन्ने उहाँले चाहनुभयो। साधारणतया मानिसहरूले आफू कति बढी पापी छन् भन्ने कुरा थाहा पाउँदैनन्, तर परमेश्वरको व्यवस्थाद्वारा तिनीहरूलाई यो ज्ञान हुन्छ। यसरी परमेश्वरले ख्रिष्ट उद्धारकर्ताको रूपमा संसारमा आउनुहुँदा उहाँलाई ग्रहण गर्नको निम्ति मानिसहरूलाई तयार पार्ने उद्देश्यको व्यवस्था दिनुभएको थियो। परमेश्वरले व्यवस्थाका परमेश्वरलाई दिइरहनु भएको बेला उहाँ अचानक रिसाउनु हुनुभयो र मोसालाई चाँडै तल झर्ने आज्ञा दिनुभयो। इजरायलीहरूले अति दुष्ट काम गर्दै थिए। तिनीहरूले मोसाको अनुपस्थितिमा सुनको बाछा बनाएर त्यसलाई पुजिरहेका थिए। मिश्र देशबाट तिनीहरूलाई निकालेर ल्याउने यही हो भन्दै तिनीहरू गाइरहेका थिए, खाँदै पिउँदै र दुष्ट काम आनन्द लिइरहेका थिए। मानिसले पाप गरेका थिए, यसकारण परमेश्वरले तिनीहरूलाई नाश गर्न चाहनुभयो। तर मोसाले तिनीहरूको निम्ति उहाँसँग अन्तर्विन्ती चढाए, यसर्त परमेश्वरले तिनीहरूलाई मार्नु भएन। तर अब तिनीहरू एक्लै जानुपर्ने भयो, किनभने परमेश्वरले तिनीहरूलाई अब अगुवाई गर्न मान्नु भएन। यो सुनेर मानिसहरू साह्रै डराए, यसकारण तिनीहरूको निम्ति मोसाले फेरि विन्ती चढाए। त्यसपछि परमेश्वरले तिनीहरूलाई क्षमा दिनुभयो र मोसालाई पहिले जस्तै ढुङ्गामा पाटीहरू दुईवटा काटेर साथमा लिएर पर्वतमा उक्लिने आज्ञा गर्नुभयो। परमेश्वरले उहाँका व्यवस्थाहरू फेरि ती पाटीहरूमा लेख्नुभयो र मोसालाई दिनुभयो। यी ढुङ्गाका पाटीहरू इजरायलले धेरै वर्षसम्म आफ्नो साथमा राखे। परमेश्वरले मोसालाई एउटा पाल बनाउने आज्ञा गर्नुभयो जुन इजरायलीहरूले यात्राको समयमा आफ्नो साथमा बोकेर लैजान सक्थे। यो पाल एउटा पवित्र स्थान जस्तो थियो जहाँ हरेक परमेश्वर उहाँका मानिसहरूको माझमा रहनुहुन्थ्यो। यो एउटा खुल्ला मैदानमा राखिन्थ्यो। यसको वरिपरि पर्दाहरू हुन्थे। ती पर्दाहरू कपडाले मोडेका हुन्थे र खाबोमा झुण्डाइन्थ्यो। पवित्र स्थान सुनले मोडेको फलाकहरूद्वारा बनाइन्थ्यो र त्यसलाई चाँदीद्वारा निर्मित ठूलो चुल घरमाथि राखिन्थ्यो। पाल चाहिँ कपडा र छालाले बनाइन्थ्यो जसले फलाकलाई छोप्थ्यो। पालभित्र दुईवटा कोठा थिए। परमेश्वरले भित्री कोठामा आफूलाई प्रकट गर्छु भन्नुभएको थियो। यो भित्री कोठालाई महापवित्र स्थान भनिन्थ्यो। परमेश्वरले मोसालाई आज्ञा गर्नुभए अनुसार मानिसले सबै थोक बनाए। पवित्र स्थान भेटोले पालको निर्माण पूरा भएपछि बादल आएर त्यसलाई ढाक्यो र परमेश्वरको महिमाले पवित्र स्थान भरियो। त्यसपछि मानिसले यात्रा गरोस् भनेर परमेश्वरले चाहनुहुँदा त्यो बादल पवित्र स्थानबाट हट्थ्यो।
तब तिनीहरू पाललाई भाग भाग गरी बोकेर यात्रामा अघि बढ्थे। त्यो बादल तिनीहरूको अघि अघि गएर तिनीहरूलाई मार्गदर्शन गर्थ्यो। जब परमेश्वरले तिनीहरूलाई कुनै ठाउँमा बसेको चाहनुहुन्थ्यो तब त्यो बादल फेरि अडिन्थ्यो र मानिसहरूले त्यही नै पाल टाङ्थे। तब बादल पवित्र स्थानमा उर्लन्थ्यो र परमेश्वर यसरी आफ्नो मानिसहरूको माझमा बस्नुहुन्थ्यो। यसरी परमेश्वरले तिनीहरूलाई लैजानुहुने ठाउँमा तिनीहरू नपुगुन्जेल उहाँले तिनहुँ मार्गदर्शन गर्नुभयो। परमेश्वरले तिनीहरूलाई पाप ढाक्नको निम्ति पशुको बलिदान कसरी चढाउनुपर्छ र उहाँको आराधना कसरी गर्नुपर्छ भन्ने बारेमा पनि तिनीहरूलाई सिकाउनुभयो। यसबारे हामी प्रस्थान र लेवीको पुस्तकमा पढ्न पाउँछौ। यी बलिदानहरूले मानिसहरूलाई परमेश्वर पवित्र हुनुहुन्छ र तिनीहरू पापी छन् र मृत्युदण्ड पाउने योग्यका छन् भन्ने कुरा देखाउँछ। यी बलिदानहरूले प्रभु येशु ख्रिस्ट र हाम्रो निम्ति भएको उहाँको क्रुसको मृत्युको चित्रण गर्दछ। परमेश्वरले पुजारी पदको निम्ति मोसाको दाजु हारून र तिनका छोराहरूलाई चुन्नुभयो। तिनीहरूले मानिसको निम्ति बलिदान चढाउनु पर्थ्यो। उहाँले लेवीहरूको कुल चाहिँ पवित्र स्थानमा सेवा गर्नको निम्ति र इजरायलीहरूको यात्राको समयमा त्यसलाई बोकेर लैजानको निम्ति छान्नुभयो।

इजरायली रोजगार स्थानमा अल्मलेका अन्तमा परमेश्वरले इजरायलीलाई सिनै पर्वतबाट लैजानुभयो। उहाँले तिनीहरूलाई व्यवस्था दिनुभएको थियो र यसको उद्देश्य तिनीहरूले उहाँ कस्तो हुनुहुन्छ सो थाहा पाउनु भन्ने थियो। तिनीहरूले भेट हुने पाल पवित्र स्थान पनि निर्माण गरेका थिए जहाँ परमेश्वर तिनीहरूसँग बस्न सक्नुहुन्थ्यो। तिनीहरूले परमेश्वरले आज्ञा गर्नुभए चाहिँ बलिदानहरू चढाउन थाले। हामी अब इजरायलीले साँचो रूपमा परमेश्वरको आज्ञा पालन गरेर उहाँलाई प्रसन्न तुलाउनेछ भनी सोच्छौ, तर वास्तवमा तिनीहरू त्यस्ता भएनन्। तिनीहरू कठोर हृदयका मानिसहरू भएको हुनाले परमेश्वरमा भरोसा गर्न सकेनन्। इजरायलीले जब मासु खान पाएनन् तब परमेश्वरलाई सहायता माग्नुको सट्टामा तिनीहरूले गनगन गरे। यो गनगनले परमेश्वरलाई क्रोधित बनायो र उहाँले आफ्नो क्रोधको कारण तिनीहरू माझमा एउटा रोग पठाउनुभयो जसले गर्दा धेरैजना मानिसहरू मरे। त्यसपछि हारून र तिनकी बहिनी मरियमले मोसासँग रिस गर्न थाले किनभने परमेश्वरले मोसालाई तिनीहरू भन्दा बढी मन दिनुभएको थियो। यसकारण परमेश्वरले मरियमलाई कोरले ग्रस्त पार्नुभयो। उनी कोरबाट तबसम्म जाति भएनन् तबसम्म मोसाले तिनको निम्ति अन्तर्निम्ति गरेनन्। अब आखिरीमा इजरायलीहरू कनानको सिमानामा आइपुगे। मोसाले त्यस ठाउँको भेट लिनलाई 12 जना जासुस पठाए। यी मानिसहरू 40 दिनभित्र त्यो पूरै ठाउँ घुमेर सिमानामा स्थित इजरायलीहरूको छाउनीमा फर्के। तिनीहरूले मानिसलाई त्यो ठाउँ अति असल छ तर सहरहरू अल्गा अल्गा पर्खालहरूले घेरिएको छ साथै त्यहाँका मानिसहरू एकदम अल्गो र बलिया छन् भनी बताए। ती जासुसहरूले परमेश्वरमा रत्ति भर पनि भरोसा राखेनन् र त्यस ठाउँका मानिसहरूमाथि कसै गरेर पनि विजय प्राप्त गर्न सक्दैनौ भनी मानिसहरूलाई बताए। मानिसहरूले यो कुरा सुनेर साह्रै रोए। तिनीहरू परमेश्वरको विरूद्धमा मोसाको विरूद्धमा गनगनाए, बरु हामीहरू त मिश्रमै रहन उचित थियो वा उजाड स्थानमा नै मरेको भए पनि हुने थियो भन्दै गनगनाउन थाले। कनानभित्र पसे भने तिनीहरू र तिनीहरूका छोराछोरीहरू निश्चय पनि मारिनेछन् भनी तिनीहरूले सम्झे। यसर्थ तिनीहरूले मिश्रमा फर्कनको निम्ति एउटा अगुवा छान्ने इच्छा गरे। तर त्यो ठाउँको भेट लिन जानेहरूमध्ये 2 जना अर्थात कालेब र यहोशूले परमेश्वरमाथि भरोसा गरे र ती मानिसहरूसित शान्तिपूर्वक कुराकानी गरे। तिनीहरूले त्यो ठाउँ अति असल छ र परमेश्वर शक्तिशाली हुनुहुन्छ, यसर्थ तिनीहरूले उहाँमा भरोसा राख्नुपर्छ किनभने परमेश्वर तिनीहरूलाई यो ठाउँमा पुर्याउन र त्यो देश तिनीहरूलाई दिन सक्षम हुनुहुन्छ भन्ने। तर मानिसहरूलाई कालेब र यहोशूको सल्लाह उचित लागेन र तिनीहरूलाई मार्ने विचार गरे। यसपल्ट पनि फेरि परमेश्वर मानिसहरूसित रिसाउनु भयो र उहाँले तिनी सबैलाई नष्ट गर्छु भन्नुभयो। तर तिनीहरूको निम्ति मोसाले परमेश्वरसित अर्ज बिन्ती चढाए, यसकारण उहाँले तिनीहरूलाई मार्नु भएन तर अर्को प्रकारको दण्ड दिनेछु भन्नुभयो। तिनीहरूले आफू पहिले नै उजाड स्थानमा मरेको भए असल हुने थियो भनी भनेका थिए र अब त्यस्तै नै हुनेछ भनी परमेश्वरले भन्नुभयो। भेद लिन जानेहरूले कानमा जान 40 दिन लगाएका थिए, कनानमा जान 40 दिन लगाएका थिए किनभने अब तिनीहरू 40 वर्षसम्म उजाड स्थानमा घुम्नु पर्ने भयो जसको अर्थ हुन्छ हरेक दिनको निम्ति 1 वर्ष। यसरी अवधिमा परमेश्वरमा भरोसा गर्न नचाहेकाहरू सबै नष्ट हुने भए। परमेश्वरले तिनीहरूका छोराछोरीलाई मात्र त्यो ठाउँमा प्रवेश गराउनु हुने भयो। यी कुरा भन्नुभएपछि परमेश्वरले फेरि तिनीहरूलाई उजाड स्थानमा जाने आज्ञा गर्नुभयो। ती 10 जना भेद लिनेहरूको उतिखेरै मृत्यु भयो किनभने तिनीहरूले मानिसहरूलाई त्यो ठाउँमा नजाने सल्लाह दिएका थिए। अब मानिसहरू अति भयभीत भए, तिनीहरूले बल्ल आफ्नो मूर्खता थाहा पाए तर पनि तिनीहरूले परमेश्वरको आज्ञा मान्न इन्कार गरे। परमेश्वरले तिनीहरूलाई फेरि उजाड स्थानमा फर्किजाने आज्ञा गर्नुभएको थियो तर तिनीहरूले भने हामीले त पाप गरेछौं, हामीहरू परमेश्वरको प्रतिज्ञा गर्नुभएको ठाउँमा उक्लेर जाउँ। मोसाले तिनीहरूलाई त्यसो गर्ने कोसिस नगर्नु भनी चेतावनी दिए किनभने परमेश्वर तिनीहरूको बीचमा हुनुहुन्थ्यो जसको अर्थ तिनीहरू पूर्ण रूपले असफल हुन सक्थे। तर मानिसहरूले मूसाको कुरा सुन्दै नसुनी पहाड़को टाकुरातिर बढे। तब कनानका मानिसहरू ओर्लेर आएर तिनीहरूसित लड़ाई गरेर धेरैलाई मारे। यसकारण इजरायलीहरू कनानको सिमानाबाट फर्केर फेरि उजाड स्थानमा गए।
यसरी तिनीहरू असफल भए किनभने तिनीहरूले परमेश्वरमा भरोसा राखेर उहाँको आज्ञा पालन गर्न इन्कार गरे। इजरायलहरू 40 वर्षको लामो अवधिसम्म उजाड स्थानमा भड्किन पर्यो, जसको बारेमा अघिबाटै परमेश्वरले भन्नुभएको थियो, तर पनि तिनीहरूले परमेश्वरमा भरोसा गर्न सिकेका थिएन। यसरी फेरि तिनीहरूले कतिजनाले मूसाको अख्तियार मुनि बस्न इन्कार गरे, यसकारण परमेश्वरले तिनीहरूलाई नाश गर्नु पर्यो। अर्कोपल्ट तिनीहरूको निम्ति पानी थिएन, तिनीहरू मूसा र हारूनको विरूद्धमा गनगनाउन लागे। मूसा र हारूनको परमेश्वरलाई यसबारे विन्ती गरे। परमेश्वरले यसकारण मूसालाई गएर एउटा पहरालाई हुकुम गर्नु भन्नुभयो, र त्यो पहराबाट मानिसको निम्ति पिउने पानी अवश्य निस्किनेछ भनी प्रतिज्ञा गर्नुभयो। तर मूसा मानिसहरूसित अति रिसाएका थिए। तिनले यस्तो कुरा गरे जुन नगर्नु पर्ने थियो। तिनले तिनीहरूलाई भने, के यही पहराबाट हामी तिनीहरूलाई पानी निकालिदिउँ? यसद्वारा परमेश्वर होइन तर तिनी आफै र हारून दुईजना मिलेर यो कुरा गरिरहेको जस्तो मूसाले गरे। त्यसपछि तिनले आफ्नो हात उठाएर दुईपल्ट आफ्नो लौरोले पहाड़लाई हिर्काए। परमेश्वरले पहराबाट मानिसहरूको निम्ति पानी निकाल्नु भयो, तर मूसाले जुन प्रकारले यो काम गरे यसको निम्ति उहाँले तिनलाई दण्डको घोषणा गर्नुभयो र मूसाले कनान देशमा प्रवेश गर्न नपाउने भए। त्यसपछि फेरि मानिसलाई खानको निम्ति भोजनको अभाव भयो। तिनीहरूले परमेश्वरलाई सहायताको निम्ति पुकार्नको साटो गनगन गर्न थाले। यसपल्ट परमेश्वरले तिनीहरूलाई केही विषालु सर्पहरू पठाउनु भयो। सर्पले डसेर धेरैजना इजरायलहरू मरे। जब तिनीहरूले परमेश्वरलाई क्षमा माग्दै विन्ती गरे, तब परमेश्वरले मूसालाई एउटा पित्तलको साप बनाएर खाबोमा झुण्डाउने आज्ञा दिनुभयो। त्यसपछि उहाँले सर्पले डसेका मानिसहरूले पित्तलको सापलाई हेरे भने तिनीहरू बाँच्नेछन् भनी भन्नुभयो। यदि हामी उहाँमा विश्वास गर्छौं भने यसले येशू ख्रिष्ट हाम्रो निम्ति क्रुसमा हामीलाई बचाउनको निम्ति मर्नुभएको भन्ने कुराको चित्रण गर्दछ। प्रभु येशू आफैले यो कुरा योहन्ना 3 अध्यायमा भन्नुभएको छ। अब मोआबको राजा बालाकले इजरायलीहरूलाई उजाड स्थानमा यात्रा गरिरहेको समयमा देखे। तब तिनीहरू साह्रै अधिक संख्यामा भएको तिनले देखे, तब तिनी डराए। यसर्थ तिनले बिलाम नाम गरेको एकजना मानिसलाई आएर तिनको निम्ति इजरायलीहरूलाई शराब दिनुहोस् भनी आग्रह गरे। बिलाप यो कुरा गर्न राजी भए, कारण बालकले उसलाई प्रशस्त रूपियाँ पैसा दिने प्रतिज्ञा गरेको थियो। तर परमेश्वरले बिलामलाई इजरायलीहरूलाई शराब्ने अनुमति दिनु भएन, बरु उल्टो तिनीहरूलाई आशिष दिने बताउनु भयो। यसले गर्दा बालक राजा बिलामसित रिसाए र रूपियाँ पैसा दिने इन्कार गरे। तब बिलामले मोआबी स्त्रीलाई इजरायलीहरूका पठाएर तिनीहरूलाई पाप गर्न लगाए बताए। यसो गर्दा परमेश्वर आफ्नो मानिसहरूसँग रिसाउनुहुनेछ र तिनीहरूमध्ये कोही कोही नष्ट हुनेछन् भनी बिलामलाई थाप थियो। तिनीहरूमध्ये कोही मानिसहरू साँच्चै मरे, तर परमेश्वर बिलामसित साह्रै रिसाउनु भयो। पछि गएर इजरायलीहरूले शत्रुहरूको विरूद्धमा लड़ाई गरिरहेको बेला तिनलाई मारे। 40 वर्षसम्म परमेश्वरले इजरायलीहरूलाई उजाड स्थानमा डोर्याउनु भयो। अन्तमा परमेश्वरमाथि भरोसा नगर्ने, उहाँको आज्ञा पालन इन्कार गर्ने जति सबैजना मरे। मरियम र हारून पनि उजाड स्थानमा नै मरे। परमेश्वरले मूसालाई तिनको मृत्युपछि यहोशूले इजरायलीहरूलाई नेतृत्व गर्ने भनी बताउनुभयो। यसरी मूसाको पनि मृत्यु भयो। परमेश्वर आफैले तिनलाई गाड्नुभयो। त्यसपछि यहोशू इजरायलीहरूको अगुवा भए। कालेब पनि जीवित नै रहे। ती सबै मानिसहरू जो तिनीहरूका पुर्खाले परमेश्वरको आज्ञा पालन गर्न इन्कार गर्दा नाबालक थिए, अब तिनीहरू कनानमा जानको निम्ति तयार भए। अहिलेलाई भने यो अर्थपूर्ण संकेतको साथ कार्यक्रममा।

आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठबाट मैले बिदा माग्नु पर्ने हुन्छ र युगौं युगदेखि नामक पुस्तक तपाईँको निम्ति मैले केही हप्तादेखि वाचन गरिरहेको छु, पाठ गरिरहेको छु। लेखक एई हटनलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। निकै नै अर्थपूर्ण पुस्तक मैले पढ्ने मौका पाएँ र म एकदम आशिषित पनि भइरहेको छु र हाम्रो श्रोताहरू पनि आशिषित भइराख्नु भएको छ भने मैले आशा लिएको छु। र श्रोता, अब नै लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टी अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट यहाँहरूको बीचमा युहन्ना प्रभु येशु ख्रीष्टको चेलाद्वारा लिखित पहिलो युहन्नाको पत्रबाट एक अध्यायको एकदेखि चार पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्न चाहन्छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। र यहाँ यसरी लेखिएको छ, पहिलो युहन्नाको पत्र एक अध्यायको एकदेखि चार पदहरूलाई यहाँहरूको बीचमा म पाठ गरिरहेको छु। जीवनको वचन, जीवनको त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका छौ, जो हाम्रै आँखाले हामीले देखेका छौ, जो हामीले हेर्यौं र हाम्रो हातले छोयौं, त्यो जीवन प्रकट भयो र हामीले देख्यौं र हामी गवाही दिन्छौ र तिमीहरूलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौ जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। हामीले जे देखेका र सुनेका छौं सो हामी तिमीहरूलाई सुनाउँछौ ताकि हामीहरूसँग तिमीहरूको संगति होस्। हाम्रा संगति पिता र उहाँका पुत्र येशु ख्रीष्टसँग छ। हामी यी कुरा यस हेतुले लेखिरहेका छौं कि हाम्रो आनन्द पूर्ण होस्। आदरणीय श्रोता, यो खण्डमा जब्दियाको छोरा युहन्ना प्रेरितबाट लेखिएको यो पत्र हो र यीशुका 12 चेलाहरूमध्ये एकजना उहाँ थियो र युहन्नालाई यीशुले प्रेम गर्नुहुने चेला पनि भनिएको छ र युहन्नाको सुसमाचार, युहन्नाको 3 पत्रहरू र युहन्नालाई भएको प्रकाश युहन्नाबाट लेखिएका थिए। ख्रीष्टको मृत्युपछि युहन्ना धेरै वर्षसम्म बाँचे। यो पत्र पहिलो शताब्दीको अन्ततिर लेखिएको थियो। यसै कारण युहन्ना बढी अधिकारसित लेख्छन्। सबै विश्वास गर्नेहरूलाई तिनको बारेमा थाहा थियो। युहन्ना यति प्रख्यात थिए कि यस पत्रमा तिनले परिचयका लागि आफ्नो नाम लेख्न आवश्यक थिएन। यो पत्र पढ्नेहरूले आनन्द जीवन पाएका छन् भन्ने जानुन् भनेर युहन्नाले यो पत्र लेखेका हुन्। तिनी उनीहरूलाई विश्वासमा बलियो बनाउन चाहन्छन्। यो पत्र कुन ठाउँ वा कुन क्रिस्चियन मण्डलीलाई लेखिएको हो भन्ने कुरा थाहा छैन। सायद विभिन्न मण्डलीहरूलाई यो पत्र लेखिएको थियो। पत्र पढ्नेहरूमा उठेका केही झुटा शिक्षाको विरोध गर्नलाई योहन्नाले लेख्दछन्। यो पत्र लेखेको समयमा कोही कोही झुटा शिक्षकहरू यीशु खास मानिसको रूपमा संसारमा आउनु भएन भनेर सिकाउँदै थिए। यीशु एउटा भूत वा प्रकाश मात्र हुनुहुन्छ भनेर तिनीहरू भन्थे। तर योहन्ना जोडसित यीशु पूर्ण रूपमा मानिस र पूर्ण रूपमा परमेश्वर पनि हुनुहुन्छ भनेर यस पत्रमा सिकाउँछन्। यदि यीशु पूरा तवरले मानिस हुनुभएको भए उहाँको मृत्युको कुनै मतलब हुने थिएन। उहाँ आफै हाम्रा पापको लागि बलिदान बन्न सक्नु हुने थिएन। आदरणीय श्रोता, यो जुन खण्ड हामीले पढ्यौं, यो खण्डमा आनन्द जीवन यीशु ख्रीष्टमा विश्वास र उहाँसँग को संगतिबाट मात्रै प्राप्त गर्न सकिन्छ भन्ने मुख्य विचारलाई हामी यहाँ हेरिरहेका छौं। अनन्त जीवन यीशु ख्रीष्टमा विश्वास र उहाँसँगको संगतिबाट मात्र प्राप्त गर्न सकिन्छ। यीशु ख्रीष्ट जीवनको वचनको रूपमा हामी यहाँ देख्छौं। जीवनको वचन विषयमा सुरुदेखि नै थियो। चेलाहरूले सुनेको, आँखाले देखेको र हातले छोएको विवरणहरू हो यो। यीशुलाई मानिसहरूले मानिस भएर आउनुभएको होइन भन्ने विचार उनीहरूको थियो र यीशुलाई मानिसहरूले मानिस भएर जन्मेको भन्ने कुरामा उनीहरूले शंका गरेका थिए र विश्वास गर्न सकेका थिएनन्। त्यसै कारणले पनि योहन्नाले यीशु ख्रीष्ट चाहिँ मानिस हुनुहुन्छ, पूर्ण मानिस र उहाँ पूर्ण ईश्वर हुनुहुन्छ भनेर यसहरूले मानिस भएर आउनुभएको होइन भन्ने विचार उनीहरूको थियो र यीशुलाई मानिसहरूले

पार्न खोजिएको छ र यहाँ त्यो जीवन प्रकट भयो र देखियो, गवाही पनि दियो र अनन्त जीवनको सन्देश सुनाएका थिए। यीशु प्रभु यो संसारमा झन्नै 33.5 वर्षसम्म रहँदाखेरि उहाँले यो संसारमा मानिसको रूप धारण गरेर जिउनुभयो र मानिसको पूर्ण गुणहरू लिएर उहाँ जिउनुभयो र उहाँ जिउने क्रममा उहाँले मानिसको सबै दुःख कष्ट, मानिसको जीवनको लक्ष्य उद्देश्य सबै कुरो बुझेर उहाँले आफ्ना मानिसहरूको लागि जो बलिदान गर्नुपर्ने माग थियो, मानव जातिको पापको प्रायश्चितको लागि एउटा थुमा, एउटा शरीर, पाप रहितको शरीर चाहिएको थियो, बलिदान गर्नुपर्ने थियो अनि त्यो शरीरको बलिदान पछि पापको प्रायश्चित हुने थियो र पापको प्रायश्चितको लागि रगत बगाउनु पर्ने थियो, बलिदान हुनुपर्ने थियो, कोही न कोही मर्नुपर्ने थियो मानव जातिलाई बचाउनका लागि, त्यसको लागि एउटा शरीर चाहिन्थ्यो र त्यो शरीर चाहिँ येशु ख्रीष्टले मानव चोला धारण गर्नुभएको थियो र मानव चोला धारण गर्न गरेको हो भन्ने कुरामा स्पष्ट पार्नका लागि युहन्नाले यो पत्र लेखेका थिए र मानिस किन उहाँ किन मानिस भएर जन्मनु पर्थ्यो भन्ने कुरा चाहिँ बाइबल धर्मशास्त्रले स्पष्ट रूपमा बताउनु भएको छ कि मानिसको पापको प्रायश्चितको लागि एकजना एउटा बलिदानको आवश्यकता थियो। मानव जातिले पाप गरेको कारण मानिसहरू सबै मृत्युमा गएका थिए, मृत्युको भागीदार भएका थिए, मृत्यु उनको लागि एउटा भाग नै बनेको थियो र दुईवटा मृत्यु मानव जातिले भोगिरहेको अवस्था हामी यहाँ देख्छौँ। एउटा मृत्यु शारीरिक मृत्यु जो क्षणभरको छ भने अर्को मृत्यु चाहिँ अनन्त मृत्यु, त्यो चाहिँ आत्मिक मृत्यु हो र मानिसले दुई दुईवटा मृत्युको सामना गर्नु पर्दाखेरि मानिसको जीवनमा शान्ति हरण भएको थियो र आज पनि मानव जातिको जीवनमा शान्ति छैन। मानिसले शान्ति प्राप्त गर्नका लागि मानिसले अनेक किसिमका सिद्धान्तहरू, अनेक किसिमका धर्मकर्महरू, अनेक किसिमका नियम कानूनहरू मा जी राखेको अवस्था हामी देख्छौ, तर साँचो शान्ति कसैले पनि पाएका छैन र शान्तिको मूल केवल येशु ख्रीष्ट मात्र हुनुहुन्छ। कसरी भन्दाखेरि येशुले आएर मानव चोला लिएर एउटा निष्खोट पाठोको रूपमा, थुमाको रूपमा उहाँले आफ्नो शरीर, मानव शरीरलाई धारण गर्नुभयो र यही मानव शरीरलाई धारण गर्नका लागि नै उहाँले अवतार लिनु पर्यो। परमेश्वर भएर पनि उहाँ मानव चोलामा अवतार लिनुको कारण चाहिँ मानव जातिको पापको प्रायश्चितको लागि बलिदान हुनु नै थियो। त्यसकारणले बलिको थुमा अथवा पाप रही बलिको थुमा भएर यो संसारमा आउनु पर्ने थियो, मानव चोलामा उहाँ आउनु पर्ने थियो। त्यसकारणले मात्रै जब उहाँको मृत्यु भयो, उहाँको मृत्यु पश्चात सबै मानव जातिको पापको प्रायश्चितको लागि उहाँको यो रगत बगाई उहाँको मृत्युले गर्दा सबै मानिसहरूको पाप क्षमाको निश्चयता भएको छ। जसले येशूलाई विश्वास गर्छन् उनीहरूले पाप क्षमा पाउँछन्। उसले गरेको सिन्दुरे रङको पाप भए पनि त्यो क्षमा हुनेछन् र यही क्षमाको प्रचार, यही क्षमाको सन्देश आज सारा विश्वका मानव जातिलाई दिनु पर्छ र दिनु आवश्यक छ। कसैले यो कुरा सुनेनन् भनेदेखि उनीहरूको जिन्दगीमा ठूलो घाटा हुन जान्छ। यो पश्चातापको, यो क्षमाको सन्देश मानव जाति हरेकले सुन्नुपर्छ। सुनेर उनीहरूले विश्वास गरे भने आनन्द जीवन उनीहरूले पाउँछ। आनन्द जीवन पाउनका लागि येशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गर्नै पर्छ। उहाँ मानव चोलामा आउनु भएको हो र उहाँको मृत्यु भएको हो र उहाँको पुनरुत्थान भएको हो, स्वर्ग रहन भएको हो
र उहाँ

0: फेरि मानव चोलामा फेरि आउँदै हुनुहुन्छ अथवा उहाँ फेरि मानव जातिलाई लिनका लागि आउँदै हुनुहुन्छ भन्ने विश्वास गर्नेहरूले उद्धार र मुक्ति पाउँछन्। त्यसै कारणले पनि यीशु ख्रीष्टलाई जसले मानिस भएर जन्मेको होइनन् भनेर उनीहरूले विरोध गर्छन्, उनीहरूले स्वीकार गर्दैनन्, उनीहरू चाहिँ झुटा ठहरिन्छ। धेरै समय भनौँ योहन्नाले लेख्दै गर्दाखेरि कति व्यक्तिहरूले चाहिँ यीशु ख्रीष्टको मानव शरीरलाई स्वीकार गरेका थिएनन् र यीशु ख्रीष्टको मानव शरीर होइन, यो शरीर भूत प्रेतको शरीर हो भनेर उनीहरूले अर्कै अर्थमा लिएको कारणले गर्दा यीशुको चेला योहन्नाले चाहिँ यो कुरा स्पष्ट पार्नलाई लेखिएको हो। त्यसकारण यहाँ यही विवरणहरू हामीले स्पष्ट रूपमा देख्छौ। कसरी भन्दाखेरि योहन्नाले के भन्दछन् भन्दाखेरि हामीले सुनेका छौं भनेर स्पष्ट पारेका छन् योहन्ना। चेलाहरूले यो कुरा स्पष्ट पारेछ, हामीले सुनेका छौं यो जीवनको बारेमा अथवा वचनको विषयमा, जीवनको त्यस वचनको विषयमा जो शुरूदेखि थियो, आदिमा वचन थियो, वचन परमेश्वरसँग थियो र वचन नै परमेश्वर हुनुहुन्थ्यो भनेर स्पष्ट पारेका छन् उहाँको पहिलो पुस्तकमा। र त्यसै गरिकन त्यही वचन चाहिँ देहधारी हुन आयो भनेर पनि स्पष्ट लेखकले पारेका छन्, स्पष्ट पारेका छन्। त्यति मात्रै होइन, लेखकले भन्छन् हाम्रै आँखाले हामीले देखेका छौं र यीशु ख्रीष्टको मानव शरीरलाई उनीहरूले देखेका पनि छन्, किनभने वचन देहधारी हुन आयो भनेर उल्लेख गरिएको छ र त्यही वचन चाहिँ देहधारी भएको कुरा उनीहरूको आँखाले देखेको कुरा यहाँ स्वीकार गर्छन् र हेर्यौं पनि भनेका छन् उहाँले, हामीले हेर्यौं। त्यति मात्र होइन, हाम्रो हातले छोयौं पनि भनिएको छ। त्यो शरीर जो पूर्ण मानवलाई प्रस्तुत गर्दै गर्दाखेरि यहाँ सुनेको कुरा, आँखाले देखेको कुरा, हेरेको कुरा र हातले छोएको कुरा, र त्यो जीवन प्रकट भयो र हामीले देख्यौं र हामी गवाही दिन्छौं, तिमीहरूलाई त्यस आनन्द जीवनको सन्देश सुनाउँछौं जो पितासँग थियो र हामी कहाँ प्रकट भयो। र यसरी मानव जातिलाई, पाठकहरूलाई यीशु ख्रीष्टको मानव शरीर सत्य हो, सही हो, पक्का हो भन्ने कुरालाई यहाँ घोषणा गर्नु नै पर्ने थियो र त्यसै कारण यो योहन्नाले, लेखकले यीशु ख्रीष्टको शरीरलाई प्रमाण दिँदै उहाँ पूर्ण मानिस हुनुहुन्छ, पूर्ण ईश्वर पनि हुनुहुन्छ भन्ने कुराको यहाँ गवाही दिन्छन्। हामीले जे देखेका र सुनेका छौ सो हामी तिमीहरूलाई सुनाउँछौ। चेलाहरूले यीशुलाई भेटेको, देखेको, छोएको सबै कुरा अनुभव भनौँ, बौरी उठिसकेपछि पनि यीशु ख्रीष्टको शरीरलाई छोएको कुरा, सँगसँगै हिँडेको कुरा, भोगेको सबै कुरा स्पष्ट थियो र उहाँको मानवीय शरीरलाई पनि उनीहरूले छोएको थियो भने उहाँको महिमी शरीरलाई पनि उनीहरूले छुँदै सँगै संगति गरेको कुरा हामी देख्छौ। र यो कुराले यो कुरा स्पष्ट हुन्छ कि ताकि हामीहरूसँग तिमीहरूको संगति होस्, हाम्रो संगति पिता र उहाँको पुत्र यीशु ख्रीष्टसँग छ र यीशु ख्रीष्ट परमेश्वर भएर पनि मानव चोलामा आएर उहाँ पुत्र बनेर उहाँ आउनुभयो, मानव चोलामा आउनुभयो, परमेश्वर आफै भएर पनि पिता र पुत्रको सम्बन्धबाट उहाँले आफूलाई परमेश्वर भनेर प्रकट गर्नुभयो र त्यही कुरालाई लेखकले स्पष्ट पारेका छन्। जसले येशूलाई मानव चोलामा आउनुभएको हो, हाम्रो लागि बलिदान हुनुभएको हो, मर्नु भएर गाडिएर तेस्रो दिनमा पुनरुत्थान भएको हो, स्वर्गरहन भएर जानुभएको छ, स्वर्गरहन हुनुभएको छ, उहाँ फेरि हामीलाई लिन आउँदै हुनुहुन्छ भनेर ज जसले विश्वास गर्छ उनीहरूसँग संगति हुन्छ, उनीहरूसँग एउटै मन हुन्छ, एउटै जात जाति भाषा स्वर्गीय नागरिक हक पाएर एक साथ जिउन सकिन्छ, संगति गर्न सकिन्छ, एउटै परिवारमा गनिन्छ र विश्वास गर्नेहरू सबै परमेश्वरका सन्तान हुनेछन् र परमेश्वरको सन्तानहरू भएर परमेश्वरसँग अनन्त आनन्दसम्म शासन अथवा राज्य गर्नेछन् भन्ने कुराको सन्देश यहाँ दिएको छ र हामीले यो कुरा यस हेतुले लेखेका छौं कि हाम्रो आनन्द पूर्ण होस्। अनि लेखकले के कुरा यहाँ प्रकट गरिरहेका छन् भन्दाखेरि उहाँ हुनुहुन्थ्यो, हुनुहुन्छ र हुन आउनुहुनेछ, उहाँ नै परमेश्वर हुनुहुन्छ, उहाँले मानव चोलामा आएर मानव पूर्ण मानव भएर पूर्ण ईश्वर भएर उहाँले आफ्नो जीवन यो संसारमा बिताउनुभयो र उहाँले मानव जातिको पापको प्रायश्चितको लागि रगत बगाउनुभयो र उहाँलाई विश्वास गर्नेहरूले पापको क्षमा पाउँछन् र उनीहरू क्षमा पाएकाहरू एकसाथ भेला हुन्छन्, उनीहरू स्वर्गीय नागरिक हक हुन्छन्, उनीहरू परमेश्वरको सन्तान कहलिन्छन् र एक अर्कासँग संगति हुन्छ। परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा त्रि एक परमेश्वरसँग एउटै संगति भएर जिउन सकिन्छ भन्ने कुरा यहाँ लेखकले स्पष्ट पारेका छन्। त्यसकारण यहाँ यो कुरा स्पष्ट गर्न चाहन्छु कि लेखकले यो खण्डमा अनन्त जीवन यीशु ख्रीष्टमा विश्वास र उहाँसँगको संगतिबाट मात्र प्राप्त गर्न सकिन्छ भनेर सिकाएका छन् भने यीशु ख्रीष्टलाई वचन भनेर सम्बोधन गरेका छन् भने त्यो वचन चेलाहरूसँग प्रकट भयो र त्यो प्रमाणको साथ यीशुलाई देखेको कुरालाई स्पष्ट पार्न सकिन्छ। त्यसरी नै हरेकले यीशुको आनन्द जीवनलाई उहाँमा विश्वास गरेर प्राप्त गर्न सक्नुपर्छ। उहाँ सत्य हो भनेर चेलाहरूले आफ्नो अनुभव बाँडेको कुराले हरेकलाई आनन्द जीवन प्राप्त गर्न लाग्छ र हरेकले यीशुलाई उहाँ चाहिँ भनौँ पूर्ण मानिस पूर्ण ईश्वर हुनुहुन्छ भनेर विश्वास गर्यो भने उनीहरूले उद्धार र मुक्ति पाउँछ र उहाँको संगतिमा जिउन सकिन्छ र उहाँमा मात्रै आनन्द जीवन छ र उहाँमा विश्वास गरेर उहाँसँगको संगतिमा जिएर एउटा मानिसले आनन्द जीवन प्राप्त गर्न सक्छन्। उहाँसँग आनन्द जीवन प्राप्त गर्नेहरूले उहाँसँग दिन रात संगति गर्न सक्छन्, अहिले भोलि सदा सर्वदाको लागि उहाँसँगै आनन्दको संगति मानिसले प्राप्त गर्न सक्छन्। यसरी आज यहाँहरूले प्रवचन सुन्दै गर्नुहुँदाखेरि कसैको जीवनमा यदि संगति टुटेको छ, कसैको जीवनमा परमेश्वरको राज्यमा जिउनबाट वञ्चित भएका छन्, आनन्द जीवन प्राप्त गर्नका लागि उनीहरू भोको भएर खोजिराख्नु भएको छ, जीवन खोजिराख्नु भएको छ, बाटो सतेर जीवन खोजिराख्नु भएको छ भने आज यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरेर आनन्द जीवन प्राप्त गर्नुहोस् र उहाँ चाहिँ पूर्ण मानिस पूर्ण ईश्वर हुनुहुन्छ, उहाँलाई विश्वास गर्नेहरूले क्षमा पाउँछन् पापको, त्यसपछि उनीहरूले आनन्द जीवन प्राप्त गर्नेछन्। आउनुहोस् यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले यदि मौका दिनुभयो भने फेरि यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: गुड न्यूज एफएम 105.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
5: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
6: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, वाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
9: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
8: कहाँ छ?
9: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
5: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
9: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-41-20-91-96, 98-41-20-91-96
5: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
8: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।

स्वागत गर्न चाहन्छु कार्यक्रम खुशीका पलहरूमा गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट यो समय तपाईँले ट्युन गरिरहनु भएको छ र कार्यक्रम प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ। विशेष गरिकन तपाईँको जीवनमा भएका खुशी उत्साह आशिष गवाईहरू चाहिँ हामी बाँड्ने गर्दछौं, त्यो पनि प्रत्यक्ष तपाईँबाट नै। र यी दिनहरूमा कुन कुराहरूले गर्दा एकदमै आशिषित महसुस गरिरहनु भएको छ, तपाईँको गवाईहरू छन् होला जो तपाईँ बाँड्न चाहनुहुन्छ, धेरैजनालाई उत्साह दिन चाहनुहुन्छ आफ्ना गवाईहरूबाट आशिषहरूबाट, धेरैजनाको जीवनमा अझै तपाईँ प्रोत्साहन दिन चाहनुहुन्छ होला। र ती कुराहरूलाई चाहिँ तपाईँले आफैमा सीमित राख्नु भएको छ भने कार्यक्रम खुशीका पलहरू तपाईँको आफ्नै कार्यक्रम हो, फोन गर्न सक्नुहुनेछ र तपाईँलाई एकदम उत्साह महसुस भएको कुनै पनि कुराहरू, चाहे त्यो वचनहरूबाट होस् होइन, तपाईँले वचन अध्ययन गर्दै गर्दा सुन्दै गर्दा कसैलाई भेटेको समय क्षण पलहरू हुनसक्छ, अथवा तपाईँले सन्देशहरू सुन्नुभएको सेवा सेमिनारहरूमा रहँदै गर्दाखेरि प्राप्त गर्नुभएको आशिष हुनसक्छ, तपाईँको प्रार्थनाको उत्तरहरू हुनसक्छन्, कुनै पनि आशिषमय क्षणहरू जसलाई सम्झिरहनु भएको छ र एकले अर्कालाई तपाईँ उत्साह दिन चाहनुहुन्छ, आशिषहरू बाँड्न चाहनुहुन्छ भने कार्यक्रममा फोन गर्न सक्नुहुनेछ। हामी चाहिँ तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि तपाईँकै रोजाइमा कार्यक्रम मार्फत पनि राख्नेछौ र फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-23-44-96-44 र फोन गरेर साथ दिन सक्नुहुनेछ र कार्यक्रम अवधिभर हामी मिठा मिठा गीत संगीतहरू तपाईँको रोजाइमा सुनाउनेछौ, तपाईँले पनि आफ्ना आशिषहरू बाँडेर हामीलाई साथ दिन सक्नुहुनेछ। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छौ, हामी गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईँलाई यसरी नै साथ दिन्छौं। तपाईँले रोज्नुभएका भजन गीत संगीतहरू सुनाएर साथ दिने गर्दछौ र हामी खुशी बाँड्छौ, आशिषहरू बाँड्छौ, गवाईहरू बाँड्छौ र प्रभु सँगसँगैको यात्राहरू हरेक दिन गर्दै जाँदाखेरि हामीले कुनै न कुनै समय कुनै न कुनै क्षण विभिन्न प्रकारको अवस्था परिस्थितिहरूलाई सामना गरिरहेको छौं, गर्नु पनि पर्छ। संसारमा छौं हामी यात्रीहरू हौ। हाम्रो अन्तिम गन्तव्य भनेको चाहिँ हामी सबैजनालाई राम्रोसँग थाहा छ, यो संसार होइन, हाम्रो पर्मानेन्ट घर यो संसार होइन। तर पनि जति समय हामी यहाँ रहन्छौ हामीले सबै कुराहरूको सामना गर्दै सबै कुराहरूलाई अनुभव गर्दै सिक्दै सिकाउँदै बन्दै बनाउँदै होइन हामी अगाडि बढ़िरहेको हुन्छौं र ती क्षणहरूमा हामीले कतिचोटि परमेश्वरको महानतालाई महसुस गर्छौं, परमेश्वरको उपस्थितिलाई महसुस गर्छौं, कतिचोटि हामी आफै लड्छौं, निराश पनि हुन्छौं, एक्लो पनि हुन्छौं भने कतिचोटि फेरि हामी साथ पाउँछौं, हामीले उत्साह पाउँछौं, हामी उठ्छौं, बलियो हुन्छौं, प्रभुको कार्यलाई अझै गहिराईमा बुझ्ने गर्दछौं। जस प्रभुको उपस्थिति हरेक समय हरेक क्षण हामी खुशी हुँदा होस् दुखी हुँदा होस् हरेक परिस्थितिमा हामीले महसुस गरिरहेको हुन्छौं र उहाँबाटको उत्साह पाउनु हाम्रो लागि कस्तो धेरै आशिषमय कुरा, हाम्रो लागि कति धेरै होइन अर्थपूर्ण कुरा कि परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र यी विविध परिस्थितिहरूमा तपाईँ कसरी अगाडि बढ्नुभयो, कसरी विजयी हुनुभयो, कसरी निको हुनुभयो, सुरक्षा दिनुभयो प्रभुले कसरी तपाईँको जीवनमा, अनि उहाँले कसरी मानिसहरूबाट होइन तपाईँलाई आशिषित बनाउनु भयो, विभिन्न मौका अवसरहरू प्रदान गर्नुभयो, विविध विविध विविध कुराहरू हामी सङ्गत छन् गवाईहरू, कसरी प्रभुलाई पायौं, प्रभु पाउनुभन्दा अगाडि हामी कस्तो थियौं, प्रभु पाइसकेपछि हाम्रो जीवनमा कस्तो परिवर्तनहरू आए, यी सबै कुराहरू चाहिँ तपाईँ हाम्रो जीवन्त गवाईहरू हुन् र आशिषको विषय पनि हुन् र यही कुराहरूलाई बाँडेर हामीले एक्लै अर्कालाई प्रभुलाई चिनाउने, प्रभुमा बलियो बनाउने, प्रभुमा उत्साह दिने, अझै बाँच्नको लागि होइन उनीहरूलाई चाहिँ अझै हौसला प्रदान गर्ने कार्यहरू हामी गर्छौँ। कार्यक्रम खुशीका पलहरू मार्फत पनि हामी यही कार्यलाई अगाडि निरन्तर बढ़ाइरहेको छौँ। फोन लाइन एकदमै खुला रहेको छ, फोन गरेर साथ दिनुहोला। एउटा गीतको साथ फेरि पनि दिन चाहन्छु, म गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र गीतले भने जस्तै नै हामी यात्री नै हौ यो संसारको लागि र हामी यात्रामा नै छौं। हाम्रो गन्तव्य कहाँ छ हामीलाई स्पष्टसँग थाहा छ। बस परमेश्वरको हात परमेश्वरको साथ नछोडिकन जीवनलाई चाहिँ निरन्तर अगाडि बढ़ाउने कार्य हामीले गर्नुपर्दछ र हामीले हेर्ने भनेको चाहिँ परमप्रभु परमेश्वरलाई नै हो र यो संसारमा रहन्जेल सबै कुराहरूभन्दा माथि परमप्रभु परमेश्वरलाई राखेर अगाडि बढ़नुपर्दछ। यही कुराले नै साँचो आनन्द र शान्ति पनि तपाईँ हामीलाई दिँदछ र सबै कुराहरूमा आशिष दिनुहुने परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरालाई नबिर्सिनुहोस् भन्ने उत्साहसँगै म अर्को एउटा गीतको साथ फेरि पनि तपाईँलाई दिन चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बहिनी, जय मसी।
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर आरामै छु बहिनी।
0: आमेन। राजा कार्यक्रम मार्फत तपाईँले आफ्नो खुसीका पलहरू, आशिषमय कुराहरू यो समय बाँड्न सक्नुहुनेछ।
1: हुन्छ बहिनी, परमेश्वरलाई धन्यवाद दिनुपर्छ धेरै धेरै है। करार बोलेर मात्रै पनि होइन रहेछ, हृदयबाट बोलेको, हृदयबाट भनेको प्रभुले सुन्नुहुँदैछ है। धेरै धन्यवाद छ प्रभुलाई। म चाहिँ बिहानदेखि नि म यहीँ छु, कोठामा छु, एक भाँडो पानी थापेँ, काम देखि हो, अनि एक वचन पढ्ने, प्रार्थना गर्ने बहिनी, अनि हजुरहरूको यहाँको आवाज सुनेको छु, अनि जीवनको वचनको सुनेको छु। अब अहिले धेरै हुन्छ नभनौँ है, किनभने म चाहिँ एउटा कुरो, तर पैसा पनि नभई नहुने चिज रहेछ के, पैसाले पनि काम चाहिँ त्यसको नि काम रहेछ त्यो ठाउँमा भन्ने मलाई लाग्छ है कि बहिनी, किनभने मसँग चाहिँ एउटा कुरो या आशिषको कुरा भनेको छु कि मैले, मलाई त्यहाँ त्यो पैसा भन्दाखेरि यहाँ त म डर लाग्छ, मुटु काम्छ मेरो, त्यही ठाउँमा म लरबरिँदै बरबरिँदै हिँड्दाखेरिमा मलाई चाहिँ आज साँगुरो बाटो डोराउनु भएको छ मेरो प्रभुले, म आनन्द खुसी छु कि, अनि त्यो कारणले गर्दा आज मलाई मेरो चाहिँ अब भनौँ न भोलि बिगाएर हिँड्नलाई नि भाडा थिएन के, संगति जानलाई, अनि शनिबारलाई पनि छैन, म व्याकुल व्याकुल भएको छु। मैले भनेको यो गुड न्युजमा म साह्रै आशिषमा भएर प्रभुको आशिष बाँडेको छु है, अनि मलाई गाह्रो भइरहेको थियो, म धेरै चिन्तामा थिएँ, अब यो मैले कसरी जुटाउने त, मलाई काँडी के गर्ने त, मलाई आउने महिना दिनसम्म मलाई केटकेटले दिएको सकियो, म कसो गर्ने होला, अब मैले सापाटी गरे पनि मलाई आउने पैसाले तिर्न तिर्यो, मैले खाएको हरेको तिर्न पर्छ, म कसो गर्ने होला, अचम्मै चिन्ता थियो मेरो प्रभुसँग म जोडिरहेको थिएँ कि, मैले उहाँसँग म नजिक भइरहेको छु। आज त्यहाँदेखि चाहिँ मलाई राति चाहिँ म अब पैसै छैन हिँड्नलाई, अचम्मै लाग्छ कि मलाई, अनि त्यहाँदेखि राति एकपल्ट मलाई त्यो 500 रुपियाँ दाम मैले एउटा बुडुकामा राखेर छु कि, मैले चाहिँ म अति सुषमा कहाँ बुहारी कहाँ गएथेँ, अनि त्यहाँदेखि दुईटै तिनवटा बुडुका मुन्तिर, अनि त्यो 500 रुपियाँ दाम मुन्तिर बुडुकामा राखेर छु, अनि मलाई यादै छैन, अनि त्यहाँदेखि चाहिँ अब बहिनीहरूसँग साथीहरूसँग भन्नु पर्ला अब जस्तो नि भयो, अनि पछि चाहिँ मलाई राति देखाउनु भयो के, किन चिन्ता त्यहाँ छ नि पैसा हेर न भनेर भन्नुभयो कि राति मलाई है, त्यो बोर्डकामा छ त्यहाँ हेर न भनेर भन्नुभयो मलाई प्रभुले, अनि म चाहिँ आनन्द लायो मात्रै, मैले बिहान उठेर नि खोजिन कि हेरिनँ मात्रै, अनि फेरि दिउँसो पनि यही भने भनै छ, अनि त्यहाँदेखि भएन अब हेर्छु भनेर अनि हेरेको त बोटुकामा 500 राखिरहेको छु कि मैले है, मलाई त 1,00,000 रुपियाँ त भयो, मलाई बारी गाडी भाडै थिएन, अब बाबाले बच्चाहरूले त दिएका छन् तर दिएर पनि तिरो टाढो गर्दा पानी सुद्ध किनेर खानुपर्छ है, मलाई यताउति फर्केर माग्ने ठाउँ मेरो नभएको हो नि त, यो प्रभुलाई धन्यवाद छैन यस्तो मानिसहरू मेरो साथमा मेरो परिवारमा एउटा बच्चाहरूलाई भाडा तिर्न दिनुभएको छ प्रभुले, अनि म त अहि भर्खरै हेरेको त अनि भन्यो भने छ यहाँभित्र, अनि हेरेको त 500 रुपियाँ राम्रो छ है रहेछ, अनि खुसी भएँ, हे प्रभु धन्यवाद भनेर प्रार्थना गरेँ, अनि म अचम्मै लाग्यो, खुसी लाग्यो, मैले अहिले म खान मलाई कस्तो भन्ने एउटा कुरो, मलाई धेरै भोक लाग्थ्यो क्या, बिहान उठेनैमा कुटु कुटु कुटु कुटु कुटु कुटु भोक लाग्ने, पेटको पार्ने कुटुको पार्ने, अनि पिठो पनि लिएर आएँ, अझ यता गरे उता गरे त्यही के नि पैसाले पिठो पनि लिएर आएर राखेँ, मलाई खान मनै लाग्दैन, अनि बिहान त्यहाँ प्रार्थना गरेको थिएँ कि मैले, मलाई प्रभु मलाई बच्चा खानुपर्छ, मलाई किन यस्तो भोकको हातमा आएको, मलाई यो राम्रो होइन नि त, म त तपाईँको 49 कोर्राको चोटले म चुनिएको मान्छे हुँ, मलाई किन भोक लाग्यो, यो डरलाउँदो भोक आउँछ, यो हट्नु पर्छ भनेर मैले प्रार्थना गरेको थिएँ, अनि कसलाई भन्न जानु, कहाँ कसलाई हालौँ मैले, मलाई यो मठ अनौठको परमेश्वर हुनुहुन्छ नि त, मैले भन्नुपर्छ त अरूलाई, अन्त मैले सङ्गतिमा भन्ने मैले प्रभु चिनेको छु भन्ने लाग्यो क्या मलाई, अनि त्यो कारणले गर्दा अनि मैले साँच्चै नै मलाई भोक पनि छैन अहिलेसम्म, मैले खाएको छैन क्या अनि खाना. अब यहाँ वचनहरू हजुरको सबै सुनिसकेको छु, म अब एक प्रार्थना गरिरहेको छु. अब म एकपल्ट म प्रार्थना गरेर मेरो खाना खान्छु. म मलाई भोक छैन, त्यस्तो रहेछ दुष्टले गरेको काम. मबाट यति भोक लगाइदिने ओछ्यानैमा ओछ्यानैमा जात्रै बनायो. अनि अहिले मलाई म बस्न सकेको छु प्रभुसँग, म खुसी भएछु. अनि विशेष गरी चाहिँ मलाई चाहिँ किनभने आज मेरो मलाई अचम्मै लाग्यो, मेरो आत्माको आँखा खोलाइदिनु भयो प्रभुले, मलाई बुझाइदिनु भयो. म कोल हाल्दै यताउता हात्ते चार्दै भनौँ न, हिँड्न त मलाई परेन नि, मैले राखेको ठाउँ बिर्सिएँ. मेरो आत्माको परमेश्वरले मलाई देखाउनु भयो. अनि त्यही पनि यो जाबोटोहरू मान्छे को पस्छ पस्छ नै भोलि है, त्यो यसो राखेको खर्च पनि फेरि यहाँ रहेछ पैसा यति हेर्ने भनेर मान्छेले त्यो मैले उल्टो सम्झेँ कि सुल्टो सम्झेँ, तर आफ्नो थैलीको मुख बलियो गर अर्काले दोष नलाऊ भनेर चाहिँ नि मेरो चाहिँ रामठामै त्यही हो, त्यस्तै हो कि म त्यस्तैमा राख्छु. अनि आनन्द भयो, खुसी मलाई यति भयो नि, कति नै परेन. परमेश्वरलाई धन्यवाद, म आशिष बोले है, एकदम धेरै धन्यवाद. म सबै कुराबाट खुसी छु, म धन्यवादी छु. म भित्र आनन्द आनन्द आनन्द आनन्द छ. अनि कति कति सानो भनेकै मैले नानी भोइसमा नि, अनि बाबुलाई अनि बाबु हजार दिनुहुन्छ अथिकाले नि भने जस्तो लाग्थ्यो, फेरि थपेँ है मैले, अनि हजार दिनुहुन्छ, हजार पन्ध्र सय त्यति देऊ नि त मलाई, आउने दिनसम्म त नपुग्ने भयो नि त बाबु भनेर भनेको सुनेका नि लाएन नि, आनन्दै छ. त्यो पनि म खुसी भएको के, त्यसमा पनि मलाई रोइ छैन, कराई छैन, रिस छैन है. यस्तो आनन्द परमेश्वर पाएँ, मैले पाएको छु. धन्यवाद हुन्छ हजुर,
0: धेरै धेरै धन्यवाद पुनाजी. र गीततर्फ जाउँ हामी, कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: मलाई हुन्छ, मैले गीत भनेको छु है,
0: कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, म हजुरलाई सुनाउँछु, ज्ञानु बहिनी अनि सम्पूर्ण गुटने परिवारलाई, अनि मेरो मण्डलीबाट सुन्दैछ हुनुहुन्छ भने सबैलाई भन्छु सुनाउँछु. अनि जो जति गुटनेजमा जोडिएको दिदी बहिनी हुनुहुन्छ, दाजुभाइ मण्डली विश्वासी सबैलाई सुनाउँछु म बहिनी.
0: हुन्छ, धेरै धेरै धन्यवाद पुनाजी. अहिले छोटो हामी पुनाजी हुनुहुन्थ्यो, उहाँले आफ्नो आशिष पारेर जानुभएको छ र यो समय उहाँले रोज्नु भएको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ. फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं.

हावाले बादलले तिम्रो नै प्रशंसाको गीत गुनगुनाइरहेछ। निकै नै अर्थपूर्ण भजन गीत हाम्रो पुनाजीले रोजेर जानु भएको थियो र उहाँको रोजाईमा तपाईँ सम्पूर्ण श्रोताहरूको निम्ति हामीले कार्यक्रम खुशीका पलहरू मार्फत राखेको छौं र तपाईँले पनि आफ्नो खुशी उत्साह आशिष बाँडेर साथ दिन सक्नुहुनेछ र एकअर्कालाई अझै उत्साह हौसला प्रौमा नजिक हुन बलियो हुनको लागि तपाईँले पनि प्रदान गर्न सक्नुहुनेछ। त्यसको लागि चाहिँ फोन गर्नुहोला 01447754 01447754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98024646 हाम्रो वाट्सएप नम्बर रहेको छ र तपाईँसँग नै कुराकानी गरिरहेको छौं र हामी आशिषहरू पनि बाँडिरहेको छौं। सँगसँगै तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीतहरू पनि हामी तपाईँलाई सुनाइरहेको छौं र एउटा गीतको साथ फेरि पनि दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठोकी तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र हामी तपाईँलाई साथ दिइरहेको छौं। यस्तै अर्थपूर्ण मीठा मीठा भजन गीत संगीतहरू सुनाएर र सँगसँगै तपाईँको जीवनमा भएका आशिषमय कुराहरू कार्यक्रम मार्फत राखेर पनि हामी तपाईँलाई साथ दिइरहेको छौं। फोन गर्न सक्नुहुनेछ र फोन लाइन एकदमै खुला रहेको छ। र रुमीको पुस्तक 12:12 भन्दछ, आफ्नो आशामा आनन्द गर, संकष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरह। र अवश्य पनि हाम्रो आशा चाहिँ परमप्रभु परमेश्वर हुनुहुन्छ अनि हामी उहाँमा चाहिँ आनन्दित हुन्छौं, किनभने हामीलाई थाहा छ हरेक अवस्था परिस्थितिहरूमा चाहिँ हाम्रो प्रार्थनाको उत्तर दिनुहुने परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। हामीलाई सम्हाल्ने, हामीलाई सुरक्षा दिने, हामीलाई अनुग्रह गर्ने, हामीलाई उत्साह दिने, होइन हामीलाई निको पार्ने, हामीलाई बुझ्ने, हामीलाई सुन्नुहुने परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। यसकारण कहिले पनि निराशाको अवस्था परिस्थितिहरू जब आउँदछ भने निराश नहुनुहोस्, आफ्नो आशामा आनन्द गर्नुहोस् र संकष्टमा धैर्य धारण गर्नुहोस् र प्रार्थनामा निरन्तर लाग्नुहोस्। बाँकी कामहरू परमेश्वरले अदृश्य ढंगबाट तपाईँ हाम्रो जीवनमा गरिरहनु भएको छ, एकदिन समय आउनेछ र ती सबै कुराहरूलाई उहाँले दृश्यमा वास्तविकतामा लिएर आउनुहुनेछ। रोमी 12:12 तपाईँले आफ्नो जीवनमा आफ्नो हृदयमा मनन गर्नुहोस् भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीतको साथमा फेरि पनि तपाईँलाई यो समय दिन चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत हामी तपाईँलाई यसरी नै अर्थपूर्ण मिठा मिठा गीत संगीतहरू सुनाइरहेको छौं र हामी खुशी र आनन्दित हुने कुराहरूलाई बढ़ी नै एकदमै प्रोत्साहन दिन्छौ किन भन्दाखेरि हामीले अलरेडी नै अगाडि नै हामीले जितिसकेका लड़ाईहरू छन् लड़ाईहरू जो अहिले हामी सामना गरिरहेको छौं आत्मिकी लड़ाई विशेष गरिकन आत्मिकी अब सोच विचारको लड़ाई हुन सक्छ विविध प्रकारको आत्मिकी हामीले युद्धहरू महसुस गरिरहेको छ यो युद्धहरूमा हामी अगाडि नै विजय भइसकेको छौं येशु ख्रीष्टले अगाडि नै तपाईँ हामीलाई विजय बनाइसक्नु भएको छ कल्भरी क्रुसमा एकैचोटिमा नै तपाईँ हामीलाई उहाँले आफू सँगसँगै विजय बनाइसक्नु भएको छ यस कारणले गर्दाखेरि निराश नहुनुहोस् आफूलाई कमजोर पनि नसोच्नुहोस् किनभने तपाईँ जुन कुराहरूको सामना आजको दिनहरूमा गरिरहनु भएको छ अलरेडी तपाईँ विजय भइसक्नु भएको छ तपाईँ हामी एकदमै विजय परमेश्वरका सन्तानहरू हौ भन्ने यो उत्साहसँगै अर्को एउटा मिठो गीत फेरि पनि राख्न चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं

निकै नै मिठो गीत तपाईँको निम्ति राखेर श्रोता अब जब हामी कार्यक्रम टन्डिनतिर आइसकेको छौँ र बिदा माग्नु पर्ने बेला भइसकेको छ र आज फोन गरेर साथ दिनुहुने कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
0: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
2: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
3: टाइम चेक यति बेला अपराह्नको 5 बज्यो

0: गुड न्यूज एफएम 105.1
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होली ट्रिनिटी बिलिभर्स इस्टर्न चर्च बुढानील कण्ठको प्रस्तुति कार्यक्रम ज्योतिमा पाइला, प्रस्तुता सुश्री फिङको साथमा हरेक आइतबार बेलुका 4:30-5 बजेसम्म सुन्न नभुल्नुहोला।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: जय मसी, म कलाकार आशा खड्का। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: प्रिय श्रोता मित्र, रमेश तथा हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्र साथमा
1: म प्रकाश तामाङ,
0: म आयोजक राई अबको आधी घण्टाको लागि उपस्थित भइसकेका छौं। आजको श्रृंखलामा हामी तपाईंलाई अर्थपूर्ण अनि मिठा मिठा नेपाली र अंग्रेजी बालगीतहरू, विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा डाइनोको समुद्री यात्रा भाग छ, केही पशु र अन्नका बोटहरू, अनि बाइबल सामान्य ज्ञान र ख्रिस्ट येशू प्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौ।
1: अहिले पनि हामी सुन्दर बकेजा एल्बमबाट बागबारीमा अंगुर भन्ने गीत सुन्नेछौ।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम मजेरीमा स्वागत गर्दछौ।
1: यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुड न्युज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np लगाउनुपर्ने हुन्छ। अनि प्रिय श्रोता मित्र, मजेरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रवेश क्रिस्टको विषयमा जान्न इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। युट्युबमा तपाईँले हामीलाई मजेरी प्रोग्राम सर्च गरेर भेटाउन सक्नुहुन्छ।
0: हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम, MAJEREIPROGRAM मजेरी प्रोग्राम। यसै गरी हाम्रो फेसबुक आइडी रहेको छ मजेरी सन्देश, MAJEREISENDESH। तपाईँले हाम्रो पेज लाइक गर्न सक्नुहुन्छ र हामीलाई फ्रेन्ड रिक्वेस्ट पनि पठाउन सक्नुहुन्छ। यसै गरी इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com yesukosandesh@gmail.com। त्यसै गरी तपाईँले एसएमएस गर्न अथवा हामीलाई कल गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 9813034602।
1: प्रिय श्रोता मित्र, हामीले गएको साता र गत केही सातादेखि तपाईँलाई डाइनोको समुद्री यात्रा धारावाहिक कथा सुनाउँदै आएका छौं। गत साता हामीले तपाईँलाई भाग 5 जहाजका सामानहरू टापुमा डाइनोको समुद्री यात्रा, अनि आज चाहिँ हामी तपाईँलाई भाग 6 सुनाउनेछौ, केही पशु र अन्नका बोटहरू। डाइनोको समुद्री यात्रा भाग 6, केही पशु र अन्नका बोटहरू।
0: डाइनोले समुद्रको छेउभन्दा अलि पर रहेको ठाउँमा आफ्नो लागि किल्ला बनाउन शुरू गर्यो। उसले काठले चारैतिरबाट बारेर एउटा बलियो किल्ला बनायो। त्यस किल्लाभित्र जाँदा र बाहिर आउँदा एउटा भर्याङ चढ्नु पर्दथ्यो। उसले आफूभित्र गएको बेलामा त्यो सिँढी भित्रै राख्ने गर्दथ्यो। उसले जहाजबाट डुङ्गामा ओसारेका सबै सामानहरूलाई त्यही किल्लाभित्र ल्यायो। उसले आफ्नो किल्लाभित्रै 4 कोठाको घर पनि तयार पार्यो, जहाँ उसले एउटा कोठामा सामानहरू राख्यो, अर्कोमा सुत्नलाई ठाउँ बनायो, अरू 2 वटा मध्ये एउटालाई अध्ययन र काम गर्ने कोठा अनि अर्कोलाई किचन कोठा बनायो। उसले आफूसित भएका औजार र हतियारहरूको प्रयोग गरेर आफ्नो लागि आवश्यक पर्ने काठका सामानहरूलाई पनि तयार पार्यो। मेच, टेबल, दराज, खाट आदि फर्निचरहरू उसले आफ्नो लागि तयार पारेको थियो। उसले ती फर्निचरहरू तयार पार्नलाई कयौं दिन लगाएर नजिकैको जंगलका रूखहरूलाई ढालेर फल्याक तयार पारेको थियो, जुन फल्याकको सहायताबाट नै उसले आफूलाई चाहे जस्तो काठका सामानहरू बनाउन ऊ सक्षम भयो। उसले ती सबै फर्निचरहरू बनाउनका लागि ती दिनहरूमा प्रोत्साहन चाहिँ पवित्र बाइबललाई पढेर नै प्राप्त गरेको थियो। उसले आफ्नो दिनदिनको बाइबल अध्ययनद्वारा राम्रोसँग थाहा पायो कि येशु ख्रीष्ट जब यो संसारमा मानिस भएर जिउनुभयो, उहाँले पनि आफ्नो सेवकाई शुरू गर्नभन्दा अघि आफ्नो परिवारको पेसालाई नै अँगाल्नु भएको थियो। उहाँ यस सम्पूर्ण ब्रह्माण्डको सृष्टिकर्ता हुनुभए तापनि नम्र भएर यस पृथ्वीमा 30 वर्षसम्म एउटा सिकर्मी भएर जिउनुभयो। त्यसपछि मात्र उहाँ सेवकाईमा लाग्नुभयो।
1: डाइनो बाइबलमा उल्लेख गरिएका यी कुराले निकै प्रोत्साहित थियो। त्यसै कारणले गर्दा उसले दिनरात परिश्रम गरेर भए पनि घरलाई तयार पार्यो र उसले प्रार्थना र अध्ययनमा बिताएका हरेक समयमा परमप्रभु परमेश्वरलाई उसको निम्ति आफ्नो देश फर्किने बाटो खोलिदिन र उसको परिवार बाबु ज्याक, आमा लिना र प्यारी श्रीमती डेजीलाई सुरक्षित राख्नुहोस् भनी बिन्ती चढाउन कहिले पनि बिर्सेन। उसले आफ्ना देशका मानिसहरूका लागि र केही गरी त्यस टापुमा मानिसहरू रहेछन् भने पनि उनीहरूसँग पनि भेट गराइदिनको लागि निरन्तर प्रार्थना गरिरह्यो। दिनहरू यसरी नै बितिरहेका थिए। एक दिन ऊ आफ्नो बन्दुक काँधमा बोकी कुनै शिकार पाइन्छ कि भनी खोज्नलाई घर बाहिर निस्कियो। ऊ त्यस दिन अचम्ममा पर्यो जब उसले जंगलको एउटा मैदानमा जंगली बाख्रा र बोकाहरू फेला पार्यो। तर उसले आफ्नो बन्दुक सोझ्याउन नपाउँदै ती सब विपत्ता भइभागे। त्यसको केही दिनपछि उसले एउटा भेडीलाई त्यस्तै चर्न लागेको अवस्थामा फेला पार्यो। यसपटक ऊ एकदमै होसियार भयो र उसले बन्दुक होइन कि डोरी प्रयोग गरेर त्यसलाई पक्रन सफल भयो। बन्दुक प्रयोग गरेको भए त गोलीको आवाजले त्यो भेडी अवश्य पनि भाग्ने थियो होला। उसले त्यो भेडीलाई सुरुमा त मारेर खाने विचार गरेको थियो, तर जब त्यसलाई उसले आफ्नो घरमा ल्याएर राम्रोसँग निहालेर हेर्यो, उसले त्यसलाई गर्भवती भएको थाहा पायो। त्यसपछि त ऊ निकै खुसी भयो, किनभने उसँग अब साथीहरूका रूपमा केही जनावरहरू पनि हुनेछन्। उसले त्यस गर्भवती भेडीको राम्रोसँग हेरविचार गर्न थाल्यो। त्यस भेडीले केही हप्ताभित्र नै एउटा पाठो र एउटा पाठी जन्म दियो। डाइनोले अब ती भेडाहरूलाई राख्नको लागि पहिलेको भन्दा ठूलो ठाउँ तयार पार्यो र केही दिनको लागि ती भेडाहरूलाई खानेकुराको व्यवस्था मिलाएर ऊ चाहिँ पहिला नगएका टापुमा टापुका भागतिर पनि गयो। ऊ त्यस क्रममा एउटा उपत्यकामा पुग्यो जहाँ हरियो रुख पात र फलहरू थिए। सुन्तला, कागती, नेबुवा, जामिर, अङ्गुर र यस्तै कति फलफुलका बोटहरू पनि लटरम्मा भएर फलफलेका थिए। उसले धेरै दिनपछि फलफुल खान पायो र केही फलफुलहरू त उसले घरमा लिएर पनि आयो। फलफुलहरू खान पाएको खुसियालीमा त्यसपछि उ त जनावरहरूलाई खोज्ने काम नगरी त्यतिकै घर फर्केको थियो।
0: भोलिपल्ट जब उसले जहाजबाट ल्याएको अन्नको धोक्राहरू हेर्यो, उसले त्यसलाई मुसोले खाएर सखा पारेको पायो अनि उसले धोक्रोलाई बाहिर लगी टकटक्यायो। त्यसको केही दिनपछि त्यसै धोक्रो टकटक्याएको ठाउँमा उसले जौ, धान र गहुँका केही बोट उम्रेको देख्यो। ऊ अति प्रसन्न भयो र उसले त्यस ठाउँमा बार लगाई आफूले समातेर ल्याएको जनावरहरूको जसरी उसले राम्रोसँग हेरविचार गर्यो, त्यसरी नै ती अन्नका बोटहरूको पनि हेरविचार गर्न थाल्यो। केही समयपछि त्यहाँ धान, जौ र गहुँका बालाहरू लागे। समयमा पाकेर तयार भएर उसले ती अन्नलाई काटेर घर भित्यायो। अब ऊ एक किसान पनि भयो। यो सबै कुराहरू उसको जीवनमा भइरहेको बेलामा उसले ख्रिस्ट येशु प्रभुलाई, येशु प्रभु परमेश्वरलाई धन्यवाद दिन चाहिँ कहिल्यै बिर्सेन।
1: प्रिय श्रोता मित्र, आगामी हप्ता हामी तपाईँलाई बाइबलीय ज्ञानको कमी, डाइनोको समुद्री यात्रा भाग 7 सुनाउनेछौ। आजको लागि डाइनोको समुद्री यात्रा भाग 6 यतिमै टुङ्गिएको छ। श्रोता, अब भने हामी तपाईँलाई केही रोचक जानकारीतर्फ लान चाहन्छौ। हामीसँग केही रोचक जानकारी रहेका छन्। हाम्रो सपना औसत 20 मिनटको मात्र हुन्छ। त्यसै गरेर अर्को रहेको छ, अस्ट्रिचको आँखा दिमागभन्दा ठूलो हुन्छ। हामी मानिसको औसत पैदल गति 4 किलोमिटर प्रति घण्टाको हुन्छ। फ्रान्स देशमा एउटा पनि लामखुट्टे पाइँदैन। अनि त्यसै गरेर ह्याप्पी बर्थडे टु यू विश्वभर गाइने गीत हो।
0: यसै गरी टाइको प्रचलन फ्रान्स देशबाट सुरु भएको थियो। अर्को गिटार बाजाको जन्म स्पेनमा भएको हो। त्यसै गरी पुरूषमा साना अक्षर पढ्ने क्षमता महिलामा भन्दा बढी हुन्छ। महिलाको श्रवण अर्थात सुन्ने क्षमता पुरूषमा भन्दा पनि बढी हुन्छ। कहिले पनि आँखा नचिम्लिने जीव माछा हो।
1: माउरीले पहेँलो रङ छुट्याउन सक्दैन। गङ्गटाको अनि पेटमा दाँत हुन्छ। झ्याउकिरीको अघिल्लो खुट्टामा कान हुन्छ। टाउकोमा गर्भधारण गर्ने जीव अर्थात किरा चाहिँ उडुस हो। अनि कहिले पनि नदिदाउने जीव चाहिँ फेरि पनि अर्को किराको विषयमा रहेको छ, कमिला हो। यस कमिलाको विषयमा बाइबलमा पनि उल्लेख गरेको हामी पाउँदछौ।
0: रूस देशमा रहेको मस्को शहर विश्वको एउटा यस्तो शहर हो जहाँ एकै पटक दिन र रात हुन्छ। यसै गरी चीन देश हाम्रो देश नेपाल भन्दा 65 गुणा ठूलो छ। र अन्तिम रोचक जानकारी, हाम्रो देश नेपालको जम्मा क्षेत्रफल 147,181 स्क्वायर किलोमिटर रहेको छ।
1: र भने हामी तपाईँलाई बाइबल सामान्य ज्ञानतर्फ लान चाहन्छौ। शुरूमा रहेको छ मत्ती अध्याय 5 शीर्षक के हो?
0: डाँडाको उपदेश हो।
1: परमप्रभु परमेश्वर येशु ख्रिस्टले चेलाहरूलाई सिकाउनु भएको प्रार्थना बाइबलमा कहाँ पाउन सकिन्छ?
0: हामीले मत्ती 6:9-13 पदमा पाउन सकिन्छ।
1: प्रभु येशूले हामी सबै मानिसहरूलाई भन्नुभएको यो वचन हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु बाइबलमा कहाँ उल्लेख गरिएको छ?
0: यो वचन मत्ती 11 अध्यायको 28 पदमा उल्लेख गरिएको छ।
1: मत्ती 21 अध्यायको 22 पदमा के लेखिएको छ?
0: मत्ती 21 अध्यायको 22 पदमा विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ भनेर लेखिएको छ।
1: रातको कति पहरमा येशु प्रभु येशु ख्रिस्टले पानीमा हिँड्ने काम गर्नुभएको थियो, अर्थात येशु पानीमा हिँड्दै आउनु भएको थियो।
0: उहाँ चौथो पहरमा आउनुभएको थियो। यसलाई हामी मत्ती 14 अध्यायको 25 पदमा पाउन सक्छौ।
1: प्रभु येशु क्रुसमा टाँगिनु भएको ठाउँको नाम के थियो?
0: त्यो ठाउँको नाम खपरे डाँडा थियो। मत्ती 27 अध्यायको 33 पदमा हामी यो कुरा पाउन सक्छौ।
1: आदम कसका छोरा थिए?
0: उनी परमेश्वरका छोरा थिए। लुका 3 अध्यायको 38 पद।
1: इस्टर सन्डे भन्नाले केलाई बुझाउँछ?
0: इस्टर सन्डे भन्नाले येशु ख्रिस्ट मृत्युबाट जीवित हुनुभएको दिनलाई बुझाउँदछ,
1: अर्थात हामी यी दिनहरूमा चाहिँ पुनरुत्थान दिवस भन्ने पनि गर्छौ। अनि अर्को प्रश्न रहेको छ, परमप्रभु परमेश्वरले हामीलाई गर्नुभएको प्रतिज्ञा के हो?
0: हामीलाई गर्नुभएको प्रतिज्ञा अनन्त जीवन हो। पहिलो यौहन्ना 2 अध्यायको 25 पद।
1: त्यसै गरेर अर्को प्रश्न रहेको छ, व्यवस्थाको महान वा प्रथम आज्ञा के हो?
0: व्यवस्थाको महान वा प्रथम आज्ञा, तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समाजले प्रेम गर्नु भन्ने हो। मत्ती 22 अध्यायको 37 पद।
1: पवित्र बाइबलको मत्तीको पुस्तकमा कति पदहरू रहेका छन्?
0: मत्तीको पुस्तकमा 1071 पदहरू रहेका छन्।
1: त्यसै गरेर पवित्र बाइबलको लुकाको पुस्तकमा कति अध्यायहरू रहेका छन्?
0: लुकाको पुस्तकमा 24 अध्यायहरू रहेका छन्।
1: अनि त्यसै गरेर यूहन्नाको पुस्तकले येशूलाई केको रूपमा प्रस्तुत गर्दछ?
0: यूहन्नाको पुस्तकले येशूलाई परमेश्वरको थुमाको रूपमा प्रस्तुत गर्दछ।
1: इम्मानुएल शब्दको अर्थ के हो?
0: इम्मानुएल शब्दको अर्थ परमेश्वर हामीसँग भन्ने हो। यसलाई हामी मत्ती 1 अध्यायको 23 पदमा पाउन सक्छौ।
1: आदिमा परमेश्वरले के बनाउनु भयो?
2: उत्पत्ति 1 अध्यायको 1 पद अनुसार आदिमा परमेश्वरले आकाश र पृथ्वी बनाउनु भयो।
1: कसरी मानिस जीवित प्राणी भयो?
2: परमेश्वरले मानिसको नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भयो। उत्पत्ति 2 अध्यायको 7 पद।
1: येशु ख्रिस्टको जन्म कहाँ भएको थियो?
2: येशु ख्रिस्टको जन्म बेथलेहेम गाउँमा भएको थियो। मत्ती 2 अध्यायको 5 र 6 पद।
1: परमप्रभु परमेश्वरले ओबानो भूमिलाई के भन्नुभयो?
2: परमेश्वरले ओबानो भूमिलाई पृथ्वी भन्नुभयो। उत्पत्ति 1 अध्यायको 10 पद।
1: परमप्रभु परमेश्वरले जम्मा भएको पानीलाई के भन्नुभयो?
2: उहाँले जम्मा भएको पानीलाई समुद्र भन्नुभयो। उत्पत्ति 1 अध्यायको 10 पद।
1: पवित्र बाइबलमा उल्लेख भए अनुसार सबभन्दा पहिलो श्राप कसलाई पर्यो?
2: सबैभन्दा पहिलो श्राप सर्पलाई पर्यो। उत्पत्ति 3 अध्यायको 14 पद।
1: अनि त्यसै गरेर अर्को प्रश्न रहेको छ, उत्पत्तिको पुस्तकबाट नै भेटीको चलन कहाँबाट सुरु भएको थियो?
2: भेटीको चलन कैन र हाबिलबाट सुरु भएको थियो। उत्पत्ति 4 अध्यायको 4 पद।
1: भेटीको चलन चाहिँ कसबाट भन्नुपर्ने थियो रहेछ, कसबाट सुरु भयो भन्दाखेरि कैन र हाबिलबाट सुरु भएको थियो। त्यसै गरेर बाबेलको अर्थ के हो?
2: बाबेलको अर्थ भाषा खलबल पारिएको हो। उत्पत्ति 11 अध्यायको 9 पद।
1: पवित्र बाइबलमा पुरुषले लाउने लुगा स्त्रीले लाउनु हुँदैन र स्त्रीको लुगा पनि पुरुषले लाउनु हुँदैन भनी कहाँ उल्लेख गरिएको छ?
2: यो चाहिँ व्यवस्था 22 अध्यायको 5 पदमा उल्लेख गरिएको छ।
1: पवित्र बाइबल अनुसार सबैभन्दा बलियो मानिस को थियो?
2: उनी चाहिँ सिमसोन थिए। न्यायकर्ता 14 अध्यायको 5 पदमा हामी पाउँदछौ।
1: त्यसै गरेर अर्को प्रश्न भएको छ, साउलले कति वर्ष राज्य गरेका थिए?
2: साउलले 42 वर्ष राज्य गरेका थिए। पहिलो सामुएल 13 अध्यायको 1 पद।
1: त्यसै गरेर बाइबलको सबभन्दा लामो पद कुन हो?
2: बाइबलको सबैभन्दा लामो पद स्थल 8 अध्यायको 9 पद हो।
1: प्रभु येशूले के भनेर प्रचार गर्नुभयो?
2: प्रभु येशूले पश्चाताप गर भनेर प्रचार गर्नुभयो। मत्ती 4 अध्यायको 17 पद।
1: आजको लागि अन्तिम प्रश्न, प्रभु येशू ख्रिस्ट बौरी उठ्नु भएपछिको घटनामा उहाँले बोल्नुभएको पहिलो शब्द के थियो?
2: उहाँले बोल्नुभएको पहिलो शब्द शान्ति थियो। मत्ती 28 अध्यायको 9 पद। अब भने हामी सामान्य ज्ञान तपाईँलाई सुनाउन चाहन्छौ। र सामान्य ज्ञानमा पहिलो प्रश्न रहेको छ, राजा मानदेवकी आमाको नाम के थियो?
1: राजा मानदेवकी आमाको नाम राज्यवती थियो।
2: नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री को हुन्?
1: नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री चाहिँ बीपी कोइराला हुन्।
2: नेपालमा सर्वप्रथम चाँदीको सिक्का कसले चलाएका थिए?
1: नेपालमा सर्वप्रथम चाँदीको सिक्का महेन्द्र मल्लले चलाएका थिए।
2: नेपालको स्वर्ण युग भनेर लिच्छवी वंशको कुन राजाको शासनकाललाई भनिन्छ?
1: नेपालको स्वर्ण युग भनेर लिच्छवी वंशको अंश वर्मा राजाको शासनकाललाई स्वर्णयुग भनिन्छ।
2: कति मिटरको उचाइदेखि हिमरेखा शुरू हुन्छ?
1: 5000 मिटरको उचाइदेखि चाहिँ हिमरेखा शुरू हुन्छ।
2: कृषि कार्यका लागि सबैभन्दा उपयुक्त माटो कुन हो?
1: कृषि कार्यको लागि सबैभन्दा उपयुक्त माटो चाहिँ तलैया माटो हो।
2: कुनै पनि देशमा मट्टीतेल, पेट्रोल र आणविक शक्तिको कमी वा अभाव हुने स्थितिलाई के भनिन्छ?
1: कुनै पनि देशमा मट्टीतेल, पेट्रोल र आणविक शक्तिको कमी वा अभाव हुने परिस्थिति वा स्थितिलाई चाहिँ इनर्जी क्राइसिस अर्थात ऊर्जाको संकट आइपर्नु भनिन्छ।
2: सिस्नुको पोल्नुको कारण कुन एसिडले गर्दा हो?
1: सिस्नुले पोल्नुको कारण चाहिँ फर्मिक एसिडले गर्दा हो।
2: रातो पाण्डा हाब्रेलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले कहिलेदेखि संकटापन्न जीवको सूचीमा राखेको हो?
1: ईस्वी सम्वत 1996 सालदेखि चाहिँ रातो पाण्डालाई चाहिँ संकटापन्न जीवको सूचीमा राखिएको हो।
2: एक दिनमा मानिसको आँखाबाट सामान्य अवस्थामा पनि कति थोप आँसु बग्ने गर्दछ?
1: एक दिनमा मानिसको आँखाबाट सामान्य अवस्थामा पनि 13 थोपा आँसु सर्ने गर्दछ। यसमध्ये 6 थोपा बाफ मनी उडेर जान्छ र बाँकी त्यतिकै जाने गर्दछ। भने हामी तपाईँलाई त्यसै गरेर विज्ञान प्रश्न उत्तरतर्फ लान चाहन्छौ, तर त्यसभन्दा पहिले हामी तपाईँलाई बाइबलबाट केही कुरा फेरि पनि प्रस्तुत गर्न चाहन्छौ।
2: प्रिय श्रोता मित्र, कार्यक्रम मझेरीमा यस समय हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि परमप्रभु परमेश्वरको जीवित वचन पवित्र शास्त्र बाइबलले रोमी 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै गरी रोमी 6:23 हामी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति प्रभु येशु ख्रिस्टमा मर्नुभयो र फेरि बौरी उठ्नुभयो। तपाईँको पापहरूका मूल्य चुकाउनको लागि येशु ख्रिस्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँले प्रभु येशु ख्रिस्टमाथि तपाईँका पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्, नरक दण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमप्रभु परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ।
1: प्रभु येशूलाई आफ्नो जीवन सुम्पर्नको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, अथवा यदि तपाईँ चाहनुहुन्छ भने अहिले नै मेरो पछि पछि यो वचन यो प्रार्थनालाई दोहोऱ्याउन पनि सक्नुहुन्छ। अनि आउनुहोस् हामी प्रार्थना गरौं। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रिस्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रिस्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे प्रभु येशू आउनुहोस्, आमेन।
2: प्रिय मित्र, यी तपाईँले ठिक अहिले ख्रिस्ट येशूलाई प्रभु अनि मुक्तिदाता भनी हृदयदेखि नै साँचो रूपमा ग्रहण गर्नुभएको छ भने अब तपाईँले यही क्षणदेखि प्रभु येशूसँग एक उदयको नयाँ जीवनको शुरूआत गर्नुभएको छ र अनन्त जीवनको भागीदार बन्नुभएको छ।
1: श्रोता, भने हामी तपाईँलाई विज्ञान प्रश्नोत्तरतर्फ लान चाहन्छौ, र विज्ञान प्रश्नोत्तरमा पहिलो प्रश्न रहेको छ, कतिपय चराहरू एउटा मात्रै खुट्टामा उभिन्छन् किन?
3: राजा हाँस जस्ता कतिपय चराहरू आफ्नो शरीरको ताप र शक्ति सञ्चय गर्नका लागि एउटा मात्र खुट्टाले उने गर्छन्। खुट्टा खुम्च्याएर राख्दा हावाको सम्पर्कमा आउने शरीरका सतही क्षेत्र कम हुन्छन्। यसले शरीरको ताप सञ्चयमा ठूलो मदत मिल्दछ। त्यसै गरी खुट्टामा रक्त सञ्चार राम्रो पार्नका लागि पनि चराहरू एक खुट्टामा उभिने गर्छन्। हामीले देखेका छौं सारस र राजा हाँस जस्ता चराहरूको खुट्टा धेरै लामा हुन्छन्। त्यसैले खुट्टामा रक्त सञ्चारका लागि मुटुलाई बढी काम गर्नुपर्ने हुन्छ। चिसो पानीमा खुट्टा रहिरहँदा त्यसलाई तातो राख्न मुटुले खुट्टामा बढी मात्रामा रगत प्रवाह गर्नुपर्ने हुन्छ। एउटा खुट्टा शरीरको नजिक राख्दा मुटुलाई हल्का भार पर्ने हुँदा केही चराहरू एक खुट्टाले उभिने गर्छन्।
2: यसै गरी रुद्रघण्टी पुरूषहरूमा मात्र देखिन्छ किन? हुन त महिला पुरुष दुवैमा रुद्रघण्टी हुन्छ। फरक यति मात्र हो कि पुरूषमा यो राम्रोसँग देखिन्छ भने महिलामा देखिँदैन। रुद्रघण्टी दुईवटा कुर्कुरे हड्डी मिलेर बनेको हुन्छ। रुद्रघण्टी बाहिरबाट हेर्दा कति ठूलो देखिन्छ भन्ने कुरा दुईवटा हड्डीहरू बीचको कोण कति छ भन्नेमा निर्भर हुन्छ। पुरूषमा यी दुई हड्डी बीचको कोण 90 डिग्री हुनाले चुपचुप प्रष्टसँग देखिन्छ, तर महिलामा भने 120 डिग्रीमा फैलिएको हुँदा चुच्चो राम्रोसँग देखिँदैन। जन्मदा महिला पुरूष दुवैमा रुद्रघण्टीको आकार उस्तै उस्तै भए पनि किशोर अवस्थामा पुरूष मा टेस्टोस्टेरोन हर्मोनको उत्पादन बढ्दा ल्यारिङ्सको आकार ठूलो हुन जान्छ, तब रुद्रघण्टी पनि स्वतः ठूलो हुन्छ। त्यसैले गर्दा वयस्क पुरूषमा रुद्रघण्टी प्रष्टसँग देखिन्छ।
3: डन्डी फोर किन आउँछ? हाम्रो छालामा रहेका रौं निस्कने ससाना प्वालहरूमा कोषहरू मर्ने प्रक्रिया निरन्तर चलिरहेको हुन्छ। यी मृत कोषहरूलाई तेल ग्रन्थीद्वारा उत्पादित तेलले छालाको बाहिरी सतहसम्म पुर्याउँछ। अत्याधिक तेल उत्पादन हुने ठाउँमा यी मृत कोष थुप्रिन्छन्। छालाका प्वालहरू बन्द हुँदा तेल बाहिर निस्कन पाउँदैन। तब छालामा रहेका फोलिकल रौं निस्कने ससाना प्वालमा प्राकृतिक रूपमा नै पाइने ब्याक्टेरियाहरूले मृत कोषहरूलाई फ्याक्टिक एसिडमा परिणत गरिदिन्छन्। यसको मात्रा बढ्दै जाँदा फोलिकलभित्र चाप उत्पन्न हुन्छ। यसपछि बन्द भएको प्वाल फुट्छ र छालामा संक्रमण भई त्यस ठाउँमा रगत जम्मा हुन जान्छ अनि छाला रातो हुन्छ अनि फलस्वरूप डन्डी फोरको निर्माण हुन जान्छ। श्रोता मित्र, आज हामीलाई विज्ञान प्रश्नोत्तर सुनेर साथ दिनुभएको लागि धन्यवाद। अनि श्रोता, अहिले तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा निहाल्नुहोस्। साँचो खुशी र आनन्द तपाईँको हृदयको मजुरीमा प्रभु येशू ख्रीष्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति र उम्कने उपाय दिनुहुन्छ समस्या पर्दा, र तपाईँलाई पनि अवश्य दिनुहुन्छ। हामीले त यस कुरालाई नियमित रूपमा अनुभव गर्दै आएका छौं। र श्रोता आयो भने आजको लागि ठेगाना बताउने बेला भइसकेको छ।
2: हाम्रो इमेल ठेगाना रहेको छ yesukasandesh@gmail.com yesukasandesh@gmail.com। त्यसै गरी हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम MAJERIPROGRAM मजेरी प्रोग्राम। हाम्रो फेसबुक आइडी हो मजेरी सन्देश MAJERIPROGRAM मजेरी सन्देश। अनि यदि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न तथा हामीलाई मेसेज गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 9813037602।
3: अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुन्छ सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई
2: म प्रकाश तामाङ,
3: म अजय राईलाई बिदा दिनुहोस्।
2: जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: जो कोहीले पनि बाइबलका पदहरू उद्धृत गर्न सक्छ। जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 50 यहाँहरूलाई स्वागत छ। हामीले कुन क्रिश्चियन सेवक कार्यहरू पछ्याउँछौ भन्ने कुरामा धेरै होशियार हुनुपर्छ र कुन पास्टरहरूको सुन्छौ जो कोहीले पनि बाइबलबाट पदहरू उद्धृत गर्न सक्छन्। बाइबलका पदहरू उद्धृत गर्दै तपाईँ स्वत येशु ख्रीष्टलाई पछ्याउने आत्मिक सोच भएको व्यक्ति बन्नुहुन्न। शैतानले पनि धर्मशास्त्र उद्धृत गर्दछ। लुकाको पुस्तक 4:9-10 पद, तब त्यसले उहाँलाई एरुसलेममा लगेर मन्दिरको टुप्पामा राख्यो र उहाँलाई भन्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्, किनभने लेखिएको छ, उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ। येशु ख्रीष्टलाई परीक्षामा पार्न शैतानले गरेको काम भनेको सन्दर्भ भन्दा बाहिर धर्मशास्त्र उद्धृत गर्नु थियो। आज धेरै सेवकहरूले पनि यस्तै गरिरहेका छन्। तिनीहरूले आफ्नो कुरा स्पष्ट पार्न आफ्नो उपदेशमा कुन बाइबलका पदहरू प्रयोग गर्ने भनेर छनौट गर्छन् र तिनीहरूले पद लेखिएको सन्दर्भलाई सहजै व्यवस्था गर्छन्। उदाहरणको लागि, आफ्नो चर्चहरूमा महिलाहरूको सेवालाई दबाउन चाहने चर्चका अगुवाहरूले यो बाइबल पदलाई उद्धृत गर्नेछन्। पहिलो कोरिन्थीको पुस्तक 14:34 पद, स्त्रीहरू मण्डलीको सभामा चुपचाप रहन्, तिनीहरूलाई बोल्ने अनुमति छैन, तर व्यवस्थाले भने चाहिँ तिनीहरू अधीनमा रहन्। महिलाहरूलाई मण्डलीको सेवा गर्नबाट रोक्नको लागि बनाइएका धार्मिक नियमहरूको स्थापनालाई औचित्य दिन तिनीहरूले यो पद प्रयोग गर्छन्। तिनीहरूले भन्नेछन् कि महिलाले मञ्चमा उभिन र बोल्न सक्दैनन्, महिलाहरू चर्चको एल्डर बन्न सक्दैनन् र चर्चहरूमा महिलाहरूलाई दबाइने तरिकाहरूको सूची त्यहाँबाट निरन्तर चलिरहन्छ। सबै धर्मशास्त्रको एउटा पदको कारणले गर्दा जुन सन्दर्भबाट बाहिर निकालिएको थियो। इफिसीको पुस्तक 4:16 पद, उहाँबाट नै सारा शरीर प्रत्येक जोडीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। प्रिय श्रोता, परमेश्वरले महिलाहरूलाई पुरूषहरू जस्तै बनाउन सृष्टि गर्नुभयो। येशु ख्रीष्टको रगतले बचाइएका सबै महिलाहरूले पुरूषहरू जस्तै परमेश्वरको आत्मा पाउँछन्। यो त्यही आत्मा हो जसले तिनीहरूलाई महान र शक्तिशाली सेवाहरू गर्न सक्षम बनाउँछ। बाइबल भरि त्यस्ता अभिलेखहरू छन् जहाँ महिलाहरूले चर्चभित्र सक्रिय नेतृत्व भूमिकाहरू निर्वाह गरेका थिए। प्रेरित पावलले नेतृत्व जिम्मेवारी पूरा गर्ने महिलाहरूको धेरै समर्थन गर्थे। कलसीको पुस्तक 4:15 पद, लाउडिकियाका भाइहरू र नुम्फास र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन दियो। यहाँ हामी पावलले मण्डलीको संगतिको अगुवा महिलालाई समर्थन गरिरहेका देख्छौं। पहिलो कुरन्थी 14:1 महिलाहरूले चर्चको सेवा गर्न सक्दैन भनेर भन्दैन, यसले चर्चको संगतिभित्र शालीनता र व्यवस्था कायम राख्न उपयोगी सुझावहरू प्रदान गरिरहेको छ। त्यस अध्यायको शुरूमा कसैले भविष्यवाणी गर्दा पुरूषहरूलाई पनि चुप लाग्न निर्देशन दिएको थियो। पत्नीलाई घरमा आफ्ना पतिलाई पर्खन र प्रश्नहरू सोध्न भनिएको थियो। मत्तीको पुस्तक 7:15-17 पद, झुटा अगमवक्ताहरूदेखि होसियार बस, जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ डरलाग्दा वासाहरू जस्ता हुन्छन्, तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ, के काँडाबाट के काँडाका बोटबाट अंगुर अथवा सिउरीबाट अन्जी टिपिन्छ र त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ तर खराब रूखले खराब फल फलाउँछ। तिनीहरूले धर्मशास्त्र उद्धृत गरिरहेका छन्। कसैको भ्रममा नपर्नुहोस्, वास्तविक परीक्षा भनेको तिनीहरूको जीवनका फलको जाँच गर्नु हो। के मानिसहरू आफ्नो विश्वासमा बढ्दैछन् र आफ्नो सेवाको कारणले परमेश्वरको नजिक आउँदैछन्, वा तिनीहरूको धार्मिक नियम र अभ्यासहरूको कारणले मानिसहरूको सेवालाई दबाइरहेका छन्। यो कुराले साँचो अगुवा र झुटो अगुवालाई छुट्याउँदछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225444
3: र 40225742 40225742।
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
7: के भयो बोलादै, के गुनगुनाइरहेको?
6: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
7: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
6: यति सजिलै?
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं।
2: आदरणीय श्रोताहरू, आज हामी मुक्तिको मार्ग अध्ययन यात्राको क्रममा एउटा विशेष पुस्तकको अध्ययन आरम्भ गर्दैछौ। त्यसैले यस अध्ययन यात्रामा निरन्तर सहभागी हुन तपाईँहरू सबैलाई हार्दिक स्वागत तथा अनुरोध गर्दछौ।
1: धेरै धेरै धन्यवाद दाई हजुरलाई। म पनि सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दछु। तपाईँले भन्नुभयो कि आजदेखि हामी नयाँ पुस्तकको अध्ययन शुरू गर्दैछौ, त्यो कुन चाहिँ पुस्तक हो त्यसको बारेमा हामीलाई केही जानकारी दिनुहुन्छ?
2: अवश्य पनि भाइ, आजदेखि केही समयसम्म हामी पुरानो करारको अत्यन्त महत्वपूर्ण पुस्तक भजन संग्रहको अध्ययन गर्नेछौ। यस पुस्तकमा परमेश्वरको स्तुति, प्रशंसा, आराधना, प्रार्थना, विश्वास, आशा र मानव जीवनका विविध अनुभवहरू समेटिएका छन्। यस अध्ययन मार्फत हामी परमेश्वरको महिमा गर्ने तरिका र उहाँका अद्भुत कार्यहरूबारे सिक्नेछौ।
1: वाह दाई, त्यसो भए यो अध्ययनले चाहिँ हामीलाई परमेश्वरको महिमा गर्न, उहाँको महान कार्यको वर्णन गर्न र साँचो आराधना गर्न चाहिँ सहायता गर्ने रहेछ, होइन त?
2: हो, ठिक भन्नुभयो भाइ तपाईँले। भजन संग्रहमा प्राचीन कालका परमेश्वर भक्त व्यक्तिहरूले आफ्ना अनुभवहरू, संघर्षहरू, विजयहरू र परमेश्वर प्रतिको विश्वासलाई गीत तथा कविता मार्फत व्यक्त गरेका छन्। हामी अध्ययनको क्रममा ती अमूल्य सत्यहरूलाई क्रमशः सिक्दै जानेछौँ।
1: तपाईँले जुन यो पुस्तकको विषयमा भन्दै हुनुहुन्छ भजन संग्रह, यो पुस्तकको लेखक चाहिँ को हुनुहुन्छ?
2: भाइ, भजन संग्रहका प्रमुख लेखक राजा दाउदलाई मानिन्छ, तर उहाँ मात्र होइन, मोसा, सुलोमन, आसाफ, कोरहका सन्तानहरू, हेमान, एतान, हिजकिया लगायतका अन्य धेरै व्यक्तिहरूले पनि विभिन्न भजनहरू लेखेका छन्। यी सबै लेखहरू पवित्र आत्माको प्रेरणाद्वारा लेखिएका हुनाले आज पनि उत्तिकै प्रभावशाली र महत्वपूर्ण छन्।
1: जानकारीको लागि धेरै धेरै धन्यवाद दाई तपाईँलाई। अनि यो पुस्तकको बारेमा सुन्दै गर्दाखेरि चाहिँ म अझै धेरै उत्साहित भएको छु। भजन संग्रहको यो अध्ययनले चाहिँ मलाई विश्वास छ हामीलाई परमेश्वरले अझ नजिक ल्याउनको निम्ति नै हामीलाई यो अध्ययनको यात्रामा चाहिँ डोर्याउँदै हुनुहुन्छ भनेर।
2: अवश्य पनि भाइ, त्यसैले ढिला नगरिकन आउनुहोस्। आजदेखि हामी सबै मिलेर भजन संग्रहको यस सुन्दर यात्रामा अघि बढ्नेछौ र परमेश्वरले दिनुभएको सत्यतालाई जानी राख्नेछौ।
3: प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह साथै ख्रीष्टीय अभिवादन छ। प्रिय मित्रहरू, आज पनि तपाईँहरू परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ होला। अनि मित्र, आज हामी नयाँ पुस्तकबाट परमेश्वरको वचन अध्ययन गर्न आरम्भ गरिरहेका छौं। मित्र, त्यो पुस्तक हो पुरानो नियमको भजन संग्रह। त मित्र, आज हामी भजन संग्रहको पुस्तकबाट खालि परिचय भाग मात्र देख्नेछौ र अर्को दिनदेखि हामी आफ्नो वचन अध्ययनलाई यस पुस्तकबाट निरन्तर जारी राख्नेछौ। हिब्रूमा शीर्षकको अर्थ हो स्तुति वा स्तुतिहरूको पुस्तक। ग्रीकमा यस भजन संग्रह शीर्षकले साजबाज सहितको स्तुतिको दर्शाउँछ। अंग्रेजी शीर्षक साम, ग्रीक पामोसबाट आउँछ। यो आराधनाको पुस्तक हो, यो मन्दिरको भजन गीत हो। धेरै लेखकहरूले एक वा अधिक भजनहरूको दिएर सहायता गरे। दाऊद जो इसरायलका मनोहर भजनकार थिए, उसको स्पष्ट रूपमा 73 भजनको योगदान छ। भजन संग्रह 2 अध्याय, प्रेरित 4 अध्याय 25 पद अनुसार अनि भजन संग्रह 95, हिब्रू 4 अध्याय 7 पद अनुसार उसले नै लेखेका हुन्। उही समय सम्भवत दाऊद केही टुहुरा भजनका लेखक पनि हुन सक्छन्। उसले यी गीतहरू भजनहरू आफ्नो अनुभवबाट साथै विशेष योग्यताबाट लेखेका थिए। उसले ती भजनहरूलाई आफ्नो दिनमा मन्दिर प्रयोगको लागि अस्तित्वमा मिलाएर राखेका थिए। अनि भजन संग्रहको अरू लेखकहरू पनि थिए, जस्तै मुसाले एउटा भजन लेखेर योगदान दिए जुन 90 अध्याय थियो। सुलेमानले 2 वटा भजन लेखे। कोराका पुत्रहरूले 15 वटा भजन लेखे थिए। आसाफले 12 भजनहरू लेखे अनि हेमानले एउटा भजन लेखे जुन 88 अध्याय हो। इथानले एउटा भजन लेखे जुन 89 अध्याय हो। हिजकियाले एउटा भजन लेखे अनि टुहुरा अज्ञात लेखकद्वारा लिखित भजनहरू चाहिँ 39 वटा छन्। दाऊद यी टुहुरा भजनहरू मध्ये केही भजनहरूका लेखक थिए। ख्रिस्ट यानि मसी पूरा भजन संग्रहभरि महत्वपूर्ण छ। राजा र राज्य भजनहरूका मुख्य विषय गीतहरू हुन्। भजनका पुस्तकमा कुञ्जी शब्द चाहिँ हालेलुया हो, जुनको अर्थ हो परमप्रभुको स्तुति होस्। म विचार गर्दछु कि भजन 50 र भजन 150 नै कुञ्जी अध्याय हो। भजन 50 जुन आसाफको भजन हो, जुनले अरू कुनै भन्दा धेरै कुरा भन्दछ। भजन संग्रह 150 हालेलुया कोरस हो। हालेलुया शब्द 13 पल्ट उल्लेख हुन्छ। यस अध्यायको छोटा 6 पदहरूमा यसले भजनहरूको पुस्तकलाई गाब्दछ र अरू सबै भजनहरूको कोरसको रूपमा विचार गर्न सकिन्छ। भजनहरूले गहिरो भक्त तीव्र भावना, उच्च उठाइएको आवेग र गहिरो खिनताको रेकर्ड गर्दछन्। यस पुस्तकले शताब्दी शताब्दीदेखि हजारौंका हृदयलाई आशिष दिएको छ। जब म बिमार हुन्छु वा हस्पिटलमा हुन्छु वा कुनै समस्याले मेरो मनलाई र हृदयलाई सताइरहेको हुन्छ, म सधैँ नै आफैलाई भजनका पुस्तकहरूमा फर्किएको पाउँछु। तिनीहरूले सधैँ मेरो हृदय र जीवनलाई आशिष दिन्छन्। अनि निसन्देह शताब्दी शताब्दीदेखि यसले त्यसरी नै हजारौंको हृदयलाई आशिष दिँदै आएको छ। मित्र, प्राचीन मण्डलीको एक महान सन्त अद्रोजले भनेथे, भजनहरू चर्चका आवाजहरू हुन्। अगस्तिनले भने, तिनीहरू सम्पूर्ण शास्त्रका सार हुन्। मार्टिन लुथरले भने, तिनीहरू सबै सन्तहरूका सान पुस्तक हुन्। जोन काल्भिनले भने कि तिनीहरू हृदयका सम्पूर्ण भागहरूको शरीर रचनाको विज्ञान हो। मलाई यो कुराको मन पराउँछु। कसैले भनेका थिए कि 126 मनोविज्ञान अनुभवहरू छन्। मलाई थाहा छैन कि कसरी तिनीहरू त्यस संख्यामा आइपुगे, तर मित्र, म जान्दछु कि ती सबै भजनका पुस्तकहरूमा रेकर्ड गरिएका छन्। यो मात्र त्यो एक पुस्तक हो जुनमा मानव जातिका हरेक अनुभवहरूको समावेश छ। अनि भजनका पुस्तकहरू ख्रीष्टको बारेमा भरिएको छ। सुसमाचारहरूमा भन्दा धेरै भजनहरूमा उहाँको पूर्ण तस्विर छ। सुसमाचारले हामीलाई भन्दछ, उहाँ पहाडमा प्रार्थना गर्न जानुभयो, तर भजनले हामीलाई उहाँको प्रार्थनाको दिन छ। सुसमाचारले हामीलाई भन्दछ कि उहाँलाई क्रुसमा टाँगियो, तर भजनहरूले हामीलाई भन्छ कि क्रुसमा टाँगिएको बेला उहाँको आफ्नो हृदयमा के कस्तो महसुस भए थियो, के चाहिँ भइरहेको थियो। सुसमाचारले हामीलाई भन्दछ कि उहाँ स्वर्गमा फर्किजानुभयो, तर भजनहरूले सुसमाचारले छोडेको छ जहाँ त्यसबाट आरम्भ गर्छ र ख्रीष्ट स्वर्गमा विराजमान हुनुभएको तथ्यको देखाउँछ। ख्रीष्ट जो मसी हुनुहुन्छ, यो पुस्तक भरि महत्वपूर्ण छ। तपाईले याद गर्नुभएको होला, प्रभु येशूले आफ्नो पुनरुत्थान पछि आफ्नाहरू कहाँ देखा पर्नु भएको बेला भन्नुभयो, लुका 24:44, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, अगम वक्ताहरू र भजनका पुस्तकमा लेखिएका सबै कुराहरू जो पूरा हुनु पर्छ भनी तिमीहरूसितै हुँदै मैले तिमीहरूलाई भनेको थिएँ, ती कुरा यी नै हुन्। ख्रीष्ट नै भजनहरूको खास मुख्य विषय हुनुहुन्छ। म सोच्दछु कि उहाँ ती हरेक भजनहरूको स्तुतिको पात्र हुनुहुन्छ। म ती हरेक भजनहरूमा उहाँको स्थान निर्धारण गर्न नसके तापनि यसको मतलब यो होइन कि उहाँ हरेक भजनमा हुनुहुन्न। यसको मतलब यो मात्र हो कि यो फुच्चे प्रचारक सीमित छ। उसको दिमाग, उसको प्रतिभा सीमित छ। यद्यपि ती हरेक भजनहरूसँग ख्रिस्ट आराधनाको पात्रको रूपमा हुनुभए तापनि केही भजनहरू चाहिँ परिभाषा अनुसार मसायनिक साम्स यानी मसीह सम्बन्धका भजनहरू भनिन्छन्। यिनीहरूले ख्रिस्टको जन्म, ख्रिस्टको जीवन, ख्रिस्टको मृत्यु र ख्रिस्टको पुनरुत्थान, ख्रिस्टको महिमा, ख्रिस्टको पुजारित्व, ख्रिस्टको राजत्व र ख्रिस्टको दोस्रो आगमनको रेकर्ड गर्दछ। त्यहाँ 16 मेसाइनिक साम्स यानी मसीहको बारेमा उल्लेख भएका भजनहरू छन् जुनले विशेष गरेर ख्रिस्टको बारेमा बताउँछ। तर मैले पहिले पनि भनिसकेको छु कि पूरा 150 भजनहरू उहाँको बारेमा नै हुन्। भजनहरूमा पुस्तक, भजन गीत र उहाँको बारेका पुस्तक हुन्। सबै भजनहरू उहाँको बारेमा हुन्। जब हामी यी पुस्तकहरूतिर अध्ययन गर्दै प्रवेश गर्छौं, यी कुराहरू अति नै स्पष्ट हुनेछन्। अधिक सीमित पार्ने अर्थमा भजनहरू ती तथ्यहरूसँग व्यवहार गर्दछ। ख्रिस्ट इस्रायलका हुनुहुन्छ र इस्रायल ख्रिस्टका हुन्। दुवै मुख्य विषयवस्तु मानिसको विद्रोहसँग सम्बन्धित छ। जबसम्म इस्रायल र ख्रिस्टलाई एक साथमा ल्याइँदैन, तबसम्म यो पृथ्वीमा कुनै पनि आशिष हुँदैन। भजनहरू आशामा र प्रत्याशामा यहुदी हुन्। तिनीहरू ती गीतहरू हुन् जुन मन्दिर आराधनामा अनुकूल गरिए। यसको मतलब यो होइन कि आज हाम्रो निम्ति आत्मिक उपयोग यानि लागू छैन। यसको मतलब यो होइन तिनीहरूसँग निश्चय नै आत्मिक लागू छन्। म सम्भवत शास्त्रका अरू पुस्तकहरू भन्दा धेरै गरी यी भजनहरूको पुस्तक देख्ने गर्छु। तर हामीले भजनहरूको अर्थ दिने काम चाहिँ ठिक ठिक तरिकामा अलिक कडा हुन आवश्यक छ। उदाहरणको निम्ति यस पुस्तकमा परमेश्वरलाई पिता भनिएको छैन। परमेश्वरका जन यानि सन्तहरूलाई परमेश्वरका सन्तान भनिएका छैनन्। भजनहरूमा उहाँ परमेश्वर पिता हुनुहुन्छ, पिता परमेश्वर होइन, यानि गड द फादर हुनुहुन्छ, फादर गड होइन। पवित्र आत्माको स्थायी उपस्थित र नयाँ नियमको धन्य आशा यो पुस्तकमा छैन। यो कुराको बुझ्न असफलताको कारण धेरै मानिसहरू भजन दुई अध्यायको तिनीहरूका अर्थ दिने कुरामा गलत बाटोमा लगियो। यो भजन सङ्ग्रह दुई अध्यायको गीतको विजयी सन्दर्भ यानि उल्लेख कलिसियाको स्वर्गमा उठाइ लगाइ र्याप्चर होइन, तर यसको विषय सन्दर्भ चाहिँ यो पृथ्वीमा आफ्नो राज्य स्थापित गर्न र यरुसलेममा शासन गर्न ख्रिस्टको दोस्रो आगमन हो। श्रापयुक्त भजनहरूले दण्डको निम्ति तिनीहरूका प्रार्थना र बदलाको भावनाको कारण धेरै आलोचना खण्डनहरूको सृजना गरियो। यी भजनहरू युद्धका समयबाट र ती मानिसहरूबाट आयो जो व्यवस्था मुनि थिए र पृथ्वीमा न्याय र शान्तिको प्रतीक्षा गरिरहेका थिए। मेरो मित्र, अधार्मिकता र विद्रोहको खतम नगरुन्जेलसम्म तपाईले विश्वमा शान्ति पाउन सक्नुहुन्न। निश्चय नै परमेश्वर त्यसो गर्न चाहनुहुन्छ र यो उहाँको इरादा हो र उहाँले यसको निम्ति कुनै क्षमा याचना बनाउनुहुन्न र पर्दैन। उहाँको आफ्नै समयमा उहाँ यो पृथ्वीमा दण्डमा चाल चल्नुहुन्छ। नयाँ नियममा ख्रिस्टियनहरूलाई, विश्वासीहरूलाई आफ्ना शत्रुहरूलाई प्रेम गर्न भनिएको छ अनि भजनका किताबहरूमा शत्रुहरूको बारेमा कठोर व्यवहारको प्रार्थनाको बारेमा पढ्नुहुँदा सायद तपाईलाई अचम्भित लाग्ला। तर मित्र, दण्ड इन्साफले नै यो पृथ्वीमा न्याय ल्याउँदछ र त्यही तरिकामा प्रभु येशू दोस्रो पल्ट संसारमा आउनुहुनेछ। अनि उही समयमा त्यहाँ त्यस्ता भजनहरू छन् जुनले ख्रिस्ट विरोधी शक्तिमा हुने समय अवधिको अघिबाट नै सूचित गर्दछ, अवगत गराउँदछ। अमित्र, यस्ता परिस्थितिहरूमा नि मानिसहरूले कसरी व्यवहार गर्दछ वा तिनीहरूले कस्तो प्रार्थना गर्दछ, ती कुराहरूको खण्डन गर्न हामीसँग कुनै यथोचित आधार छैन। भजनहरूका पुस्तकहरू सुव्यवस्थित क्रमबद्ध रूपले मिलाइएर राखिएको छ। वास्तवमा यो सालौं वर्षदेखि प्रसिद्ध छ कि भजनका पुस्तकहरू मोसाद्वारा लिखित पञ्चशास्त्र शास्त्र वा बाइबलका आरम्भका पाँचवटा पुस्तकसित क्रमबद्ध रूपमा मेल खाँदछ। पञ्चशास्त्रहरूमा उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्थाका पुस्तक खण्डहरू पर्दछन् जुन तपाईँ रूपरेखामा देख्नुहुनेछ। भजनहरू र पञ्चशास्त्र बीच आपसमा मेलको सजिलैसँग देख्न सकिन्छ। उदाहरणको निम्ति उत्पत्ति खण्डमा तपाईँ धन्य स्थितिमा सिद्ध मानिसको देख्नुहुन्छ। उही कुरा हामी भजन एक अध्यायमा पनि देख्न सक्छौ। अर्को तपाईँ दृश्यमा मानिसको पतन र पुनस्थापन पुनः सुधारको देख्नुहुन्छ। भजन दुई अध्यायले विद्रोही मानिसको तस्विर दिन्छ। भजन तीन अध्यायमा सिद्ध मानिस अस्वीकार यानि इन्कार गरिएको कुरा देख्छौ र चार अध्यायमा श्राप र साप र स्त्रीको सन्तान बीच संघर्षको देख्छौ। अध्याय पाँचमा सिद्ध मानिस शत्रुहरूको बीचमा भएको देख्छौ अनि अध्याय छमा सिद्ध मानिसलाई ताडनाको बीच भएको देख्छौ। सात अध्यायमा सिद्ध मानिस झुट्टा साक्षीहरूको बीचमा देख्छौ। अन्तिममा आठ अध्यायमा शिरको कुचैद्वारा मानिसको उद्धार आएको देख्छौ। भजन नौदेखि पन्ध्र अध्यायमा हामी शत्रु र ख्रिस्ट विरोधी संघर्ष र अन्तिममा छुटकाराको देख्छौ। त्यसपछि भजन सोह्रदेखि एकचालिसमा हामी ख्रिस्टलाई आफ्ना जनहरूको बीचमा तिनीहरूलाई परमेश्वरको सामने शुद्धिकरण गरिरहनु भएको देख्छौ। यी सबै देखिनेछन् भजनको पुस्तकमा भएर जब हामी जानेछौ। जब हामी अध्ययन गर्दै भजनका पुस्तकहरूमा भएर जानेछौ, प्रभु यस पुस्तक अध्ययनद्वारा तपाईँहरूको हृदयलाई आशिष दिउन्।
1: दया, आजको अध्ययन साँच्चै नै एकदमै धेरै आशिषमय रह्यो र मलाई आशा अनि विश्वास छ सम्पूर्ण श्रोताहरूले आजको अध्ययनबाट धेरै नै आत्मिक लाभहरू उठाउनु भएको छ भनेर हामीले हेर्यौं कि भजन संग्रहका 150 अध्यायहरूको विषयवस्तु, त्यसका लेखकहरू तथा लेखिएको ऐतिहासिक पृष्ठभूमिको बारेमा चाहिँ महत्वपूर्ण जानकारी आजको अध्ययनबाट हामीले पाएका छौं। त्यसैले आगामी अध्ययनमा अझ रोचक र आशिषमय हुने संकेत चाहिँ म यो अध्ययनबाट चाहिँ देख्दछु।
2: हो भाइ, आजको अध्ययनले हामीलाई भजन संग्रहको वास्तविक परिचय दिएको छ। दाउद मात्र नभई मोसा, सोलोमन, असाफ, कोरहका सन्तानहरू, हेमान, केतान, हिजकिया लगायत धेरै व्यक्तिहरूले यस पुस्तकमा योगदान दिएका छन्। साथै यो बाइबलको काव्यात्मक पुस्तकहरू मध्ये एक स्तुति प्रशंसाको पुस्तक पनि हो भन्ने तथ्यले हामीलाई यो अध्ययनको यात्रामा अझ धेरै रुचि बढाएको छ भाइ।
1: साँच्चै नै एकदमै सही कुरा तपाईँले बताउनु भयो दाई। हामी पनि आफ्ना जीवनका अनुभव, भावना र परिस्थितिहरूलाई गीत, कविता, कथा र अन्य सृजना मार्फत चाहिँ व्यक्त गर्छौ। त्यसरी नै भजन संग्रहमा पनि मानव जीवनका हरेक भावना, आनन्द, दुःख, शान्ति, निराश, विजय र संघर्ष चाहिँ समेटिएका छन्। यही कारणले यो पुस्तक आज पनि अत्यन्त सान्दर्भिक देखिन्छ दाई।
2: भाइ, म तपाईँको कुरासँग पूर्ण रूपमा सहमत छु। भजन संग्रहले पीड़ामा भएका हृदयहरूलाई आशा दिएको छ, निराश मानिसहरूलाई उत्साह दिएको छ र परमेश्वर प्रति विश्वास बढाएको छ। अझ रोचक कुरा त के छ भने यस पुस्तकमा हामी बारम्बार एउटा शब्द भेट्नेछौ, हालेलुया। यसको अर्थ हो परमेश्वरको प्रशंसा गरौं। संसारका जुनसुकै ठाउँमा पनि यो शब्दको अर्थ र महत्व एउटै रहेको छ।
1: हजुर, साँच्चै नै दाई। त्यसैले आदरणीय श्रोताहरू, हामी सबै एउटै परमेश्वरको आराधना र प्रशंसा एकताबद्ध हुँदै यस अध्ययनको यात्रामा अघि बढ्दै हामी जानेछौं। तपाईहरूलाई पनि यस आशिषमय यात्रामा सहभागी हुन हामी विनम्र अनुरोध गर्दछौं र आफ्ना अनुभवहरू हामीलाई साझा गर्न र निरन्तर हामीसँग जोडिन पनि हार्दिक निमन्त्रणा हामी गर्दछौं।
2: हजुर, र आदरणीय श्रोताहरू, भजन संग्रहको अध्ययनले हामीलाई जीवनका हरेक परिस्थितिमा, चाहे आनन्द होस् वा पीड़ा, सफलता होस् वा संघर्ष, परमेश्वरको प्रशंसा गर्न सिकाउनेछ। त्यसैले आगामी कार्यक्रमहरूमा निरन्तर रूपमा हामीहरूसँग जोडिनुहोस् र अन्तमा परमेश्वरको प्रेम, प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको सहभागिता हामीहरू सबैसँग रहिरहोस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने वाचा गर्दै आजको अध्ययनबाट हामी बिदा लिन चाहन्छौं र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797

0: तपाईहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9720 9790 4209797.
1: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, समस्त मानव जातिको निम्ति धन्यको आशा अनि सांसारिक दौड़धूपको बीचमा थकित मानिसहरूको निम्ति प्रेमिलो शान्तिदाता महान परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको महिमाको आगमनको आशा दिन लक्षित रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिमा यहाँ हरेकलाई स्वागत छ। अहिलेलाई भने एउटा मिठो ख्रिस्टीय भजन सुनौ र त्यसपछि पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आजको वचन अध्ययन गर्नेछौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसिंह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, जीवनमा भएका विभिन्न प्रश्नहरूको खोजी जुन हामीले गर्ने गर्छौं, विभिन्न हाम्रा चासोहरू हुन्छन्, हाम्रा चिन्ताहरू हुन्छन्, फिक्रीहरू हुन्छन्, यो के होला, यसको विषयमा अझ जान्न पाए हुन्थ्यो भन्ने जस्तो हामीलाई जुन लाग्छ, त्यसैको सेरोफेरोमा रहेर शुरू गरेको यो अध्ययन श्रृंखला सत्यको खोजी नामक अध्ययन कार्यक्रममा हामी अहिले जमा भएका छौं। नयाँ आशा रेडियो अध्ययनको यो सेगमेन्टमा आज पनि हामी त्यसलाई नै अगाडि बढाउनेछौं। शुरूमा परमेश्वरबाट बुद्धि र ज्ञानको निम्ति निवेदन गर्दै आउनुहोस्, प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौं आजको यो समयको निम्ति। पिता परमेश्वर, हामीले देख्ने हरेक कुराहरू र नदेख्ने असल कुराहरू पनि तपाईँले नै बनाउनु भएको हो। तपाईँ सर्वज्ञानी हुनुहुन्छ। तपाईँलाई यो कसरी गर्नुपर्छ, त्यो के हो, यो कस्तो छ भन्ने कसैले सिकाउनु पर्दैन। तपाईँले सबै कुराहरूमाथि नियन्त्रण गर्न सक्नुहुन्छ, किनभने तपाईँ सृष्टिकर्ता हुनुहुन्छ। तपाईँले नै हाम्रो एकदिन न्याय गर्नुहुनेछ। तपाईँ सर्वज्ञानी हुनुहुन्छ, हे सर्वव्यापी सर्वशक्तिमान परमेश्वर। आजको यो वचन अध्ययनमा हामीलाई बुद्धि र ज्ञान दिनुहोस्, किनभने हामीलाई त्यसको खाँचो छ। हामी अज्ञानी मानिसहरू हौ, हामीलाई तपाईँले सिकाउनुहोस्, हाम्रो गुरु भएर यो अध्ययनको क्रममा भनी विन्ती गर्छौं प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, दानीपनाबाट हुने आत्मिक वृद्धिपनाको बारेमा हामीले अहिले अध्ययन गरिरहेका छौं, कुरा गरिरहेका छौं। यानि कि दिँदाखेरि पाइने आशिष, मान्छेले त लिँदा मात्रै आशिष हुन्छ, लिँदा मात्रै मेरो फलिफाप हुन्छ भन्ठान्छन्, तर वास्तवमा दिँदाखेरि राम्रो हुन्छ, दिने बानी बसाल्ने। कति मान्छेहरू जिन्दगीभरि जमा मात्रै गरिरहेछन्, धन सम्पत्ति, पद, ओहदा अनि मान सम्मान, अनि अन्तमा केही पनि लिएर जान सक्दैन। तर त्यसको विपरीत यदि दिने बानी बसाल्यो भने कमसे कम आफैलाई पनि त्यसले राम्रो मनस्थितिमा राख्छ र असल काममा संलग्न हुँदा हुँदा आफू पनि असल बनिन्छ। श्रोता मित्र, तर त्यो इमानदार प्रयास चाहिँ हुनुपर्छ, त्यो देखावटी तरिकाले मात्रै गर्ने चाहिँ हुनु हुँदैन। मित्रहरू, जब यो संसारको कुरा गर्दाखेरि, जब जब यो पाप र दुष्टताले भरिएको संसारमा कसरी यसलाई बचाउने हेतु यूहन्नाको सुसमाचारीय पुस्तकको 3:16 आधारित परमेश्वरको प्रेमको सन्देशलाई मनन गरिन्छ, तब तब विस्तारै मानिसको हृदय कसरी निराशाबाट आशातर्फ र चिन्ता फिक्रीबाट आनन्दतर्फ दोरिदो रहेछ भनेर, सुसमाचार भनेको परमेश्वरको शक्ति रहेछ भनेर हामीले एउटा प्रख्यात वक्ता जसको नाउँ एचएमएस रिचर्ड्स थियो, उनको लेखलाई पढेर गएको हाम्रो वचन अध्ययनको बीट मारेका थियौं र यो जान्ने चेष्टा गरेका थियौं कि परमेश्वरको पुत्रमा पाइने अनन्त जीवनको सन्देश सुनेर पढेर आफ्नो जीवन उहाँमा सुम्पन चाहने हरेक घर गृहस्थी र परिवार जीवनमा अकल्पनीय स्वर्गीय परिवर्तनलाई उनीहरूले महसुस गरे। जसको नाउँ एचएमएस रिचर्ड्स थियो, उनको लेखलाई पढेर गएको हाम्रो वचन अध्ययनको बीट मारेका थियौं र यो जान्ने चेष्टा

त्यस्तो आनन्द जुन यो बितिजाने संसारबाट प्राप्त गर्न सकिँदैन, बरु त्यो आनन्द जुन परमेश्वरसँग हिँड्ने व्यक्तिले मात्रै आत्मसात गर्न थाल्दछ वा सक्दछ। तसर्थ हरेक मानिसले आफूले आफूलाई क्षण प्रतिक्षण सोध्नु पर्ने हुन्छ, के म परमेश्वरसँग हिँडिरहेको छु? के मैले मेरो जीवन त्यो व्यक्ति जसले मलाई अति प्रेम गरी कलवरीको क्रुसमा वेदनापूर्ण मृत्युलाई अंगाल्नु भयो मेरो निम्ति हो, उहाँको इच्छा अनुसार के म जिइरहेको छु त? याद राखौं श्रोता मित्र, यो संसारलाई सुन्दर, सौम्य, शान्तिपूर्ण र प्रेम र सत्यताले भरिएको बनाउने क्रममा हामी हरेकलाई सृष्टिकर्ता परमेश्वरले उहाँको असल इच्छामा, उहाँको अनुग्रहमा विशेष भूमिका र जिम्मेवारी प्रदान गर्नुभएको छ। तसर्थ यो अमूल्य जीवन जुन चाहिँ परमेश्वरको उपहार हो, त्यसलाई आफू खुसी अनैतिक आचरण र स्वार्थी सोचले दुर्गन्धित गर्नु वा पार्नु हुँदैन। यो संसारलाई असल रूपमा अगाडि बढाउन परमप्रभुले हामीलाई दिनुभएको जुन भूमिका वा जिम्मेवारी छ, त्यो भनेको नै आफूसँग भएको असल थोक अरूहरूसँग बाँड्नु हो। मित्रहरू, जसले परमेश्वरको आशिष जो उसलाई प्राप्त भएको छ त्यो अरूसँग बाँड्ने गर्दछ, त्यसले अरूलाई मात्र नभई आफैलाई पनि भलो गर्ने गर्दछ। कारण दिने बानीले आत्मिक स्वास्थ्यलाई पनि ऊर्जाशील र उत्साहपूर्ण बनाउन मदत गर्दछ वा पुर्याउँदछ, र परमेश्वरसँगको हाम्रो विश्वासको सम्बन्धलाई बचाइराख्न यसले मदत पुर्याइरहेको हुन्छ। अब दिने कुरा भनेको केवल भौतिक कुराहरू मात्र नभइकन आशा, प्रेम अनि उत्साहका बानी पनि हुन सक्छ। त्यो परमेश्वरको वचनको खण्ड पनि हुन सक्छ, वा त्यो परमेश्वरले ती व्यक्तिको जीवनमा गर्नुभएको असल कामको गवाही पनि हुन सक्छ, जसले अप्ठ्यारोमा परेको अर्को मानिसलाई परमेश्वरसँग नजिक बनाउन सक्दछ, ढाडस दिने काम गर्दछ। हुन त परमेश्वरको प्रेम बाँड्ने विभिन्न तौर तरिकाहरू के हुन् मलाई त अब थाहा छैन भनेर हामी प्रश्न पनि गर्न सक्छौ वा भन्न पनि सक्छौ। तर यदि त्यस्तो हो भने पनि हामीले हे परम प्रभु, म मेरो जीवन आफ्नो निम्ति मात्र स्वार्थी तवरले नभइकन जसरी तपाईसँग सदाकालदेखि एक तपाईको पुत्र प्रभु येशु ख्रिस्टले आफ्नो जीवन हामी मानिसहरूको निम्ति दिनुभयो, त्यसरी मेरो जीवन अरूको भलाई र तपाईँको महिमाको निम्ति जिउन मलाई शक्ति र प्रेरणा दिनुहोस् भनी इमान्दार तवरले तपाईँले प्रार्थना गर्नुभयो वा मैले प्रार्थना गरे भने, सर्वज्ञानी परमेश्वरले हाम्रो जीवनलाई उपलब्धिमूलक प्रेरणादायी बाटोमा आफ्नै असल योजना र समयमा डोर्याउनुहुन्छ। तर के हाम्रो जीवनमा परमेश्वरको अगुवाईको वा दिशानिर्देशको निम्ति हामी तयार छौ त मित्रहरू? यो पनि एउटा महत्वपूर्ण प्रश्न हो। कैयौं पटक हामी हाम्रो जीवन परमप्रभुको इच्छामा समर्पित गर्न तयार छौ भनेर त हामी भन्दछौ, तर वास्तवमा त्यो हाम्रो भनाईमा मात्रै सीमित हुने गर्दछ। हाम्रो व्यवहारिक चालचलन भने आफ्नै स्वार्थको पछि दौड़िने खालको हुन्छ वा दौड़िरहेको हुन्छ। यो यसकारणले पनि हो श्रोता मित्रहरू, हामीमा यो जीवनको गाडीको रिमोट कन्ट्रोल रूपी स्टेरिङ आफैले चलाउने अत्याधिक लालसा रहेको हुन्छ। कति पटक यो डर त्रासको कारण हुन्छ भने कैयौं पटक यो हाम्रो घमण्डीपूर्ण स्वार्थको कारण भनी हामी जान्न सक्छौ, अनि धेरैजसो समय चाहिँ यो हाम्रो प्रेमिलो सृष्टिकर्ता पिता परमेश्वर प्रतिको अविश्वासको कारण हुन जान्छ, जसले हाम्रो जीवनमा श्रोता मित्रहरू आफ्नै गलत प्रवृत्ति र व्यवहारको कारण अकल्पनीय दुःख लिएर आउन सक्छ हाम्रो

आफ्नै गलत निर्णयहरूको कारण। तर परमेश्वर त्यो चाहनुहुन्न, परमेश्वर खुसी दिन चाहनुहुन्छ। तर जबसम्म हामी हाम्रो जीवनमा परमेश्वरलाई काम गर्न दिँदैनौं, तबसम्म त्यो सम्भव हुँदैन। श्रोता मित्रहरू, तसर्थ विश्वासपूर्ण जीवनको लागि आजको यो वचन अध्ययनको समापन गर्दै गर्दाखेरि प्रभु येशूको त्यो महत्वपूर्ण वाणी जुन मत्तीको सुसमाचारीय पुस्तकको 6 अध्यायको 33 उल्लेखित, आफ्नो जीवनको पहिलो प्राथमिकतामा वा हाम्रो जीवनमा हुनुपर्ने पहिलो कुरा भनेको परमप्रभुको सदिच्छा हो, उहाँको पवित्रता हो, उहाँको प्रेम हो र उहाँको सत्यता हो। र यदि ती कुरालाई हामीले महत्व दियौं भने बाँकी सबै थोकहरू परमेश्वरले हाम्रो निम्ति जुटाइदिनुहुनेछ भन्ने कुरालाई मनन गर्दै सम्झना गराउँदै म शिशिर आजको यो अध्ययनक्रमबाट विदा हुन्छु। भोलि फेरि यही स्टेशन र यही समय भेट हुने बाचाको साथ जय मसीह। धन्यवाद। शुभ समय।

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिले काहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाम हो शिशिरसँग सवाल। शिशिरसँग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिरसँग सवाल।
2: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

0: अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: गाउन भाडामा,
9: गाउन भाडामा,
8: हे गाउन भाडामा।
10: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
11: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
12: अधिक जानकारीको लागि मोबाइल 9841768602, 9841768602
13: र 9818252040, 9818252040।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: यीशु ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू पनि आशिषित होस् भन्ने उद्देश्यको साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम र ब्लेसेड लाइफलाई प्रतीक्षा गरिरहनु भएका सम्पूर्ण श्रोता बिनहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजेदेखि गुड न्यूज एफएम 105.1 MHz सुन्न सक्नुहुनेछ र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेसेड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी शुरू गर्नेछौँ आजको हाम्रो कार्यक्रमलाई। आजको कार्यक्रमको शीर्षक रहेको छ उठ्नुहोस् र निर्माण गर्नुहोस् भाग 16। अघिल्लो सन्देशमा हामीले हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो भन्ने विषयमा अध्ययन गर्यौं। उहाँ हामी भित्र हुनुहुन्छ र परमेश्वरबाट पठाइनु भएको हो। त्यसैले अब यस श्रृंखलालाई समाप्त गर्ने क्रममा त्रिएक परमेश्वरको तेस्रो व्यक्तित्व पवित्र आत्माको बारेमा अझ केही कुरा जानौ। हामी अझै पनि अन्तिम बुधाचार प्रभुको नामका लागि निर्माण गरिएको घर उपबुधा ग उहाँले त्यो सम्मान र महिमा फर्काएर दिनुहुन्छ। उहाँले हामीलाई कसरी सम्मान गर्नुहुन्छ अन्तर्गत छौ। उहाँले हामीलाई सम्मान गर्नुहुने एउटा तरिका यो हो कि येशूले पितासँग प्रार्थना गर्नुभयो र उहाँले हामीलाई अर्को सहायक अर्थात सत्यको आत्मा दिनुभयो। यौन्नको पुस्तक 14:16-18 यसरी लेखिएको छ, र म पितासँग विन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। यिनी सत्यका आत्मा हुनुहुन्छ जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई न त देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँग बास गर्नुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुनेछ। म तिमीहरूलाई टुरा छोड्ने छैन, म तिमीहरू कहाँ आउनेछु। येशूले पवित्र आत्माको स्वभाव र विश्वासीहरूप्रतिको उहाँको सेवकाईलाई वर्णन गर्न विशेष नामहरू प्रयोग गर्नुभयो। हामीले भर्खरै 5:16 पढ्यौं कि उहाँ सहायक हुनुहुन्छ, उहाँ हाम्रो पक्षमा उभिने अधिवक्ता सल्लाहकार र सहयोगी हुनुहुन्छ। उहाँ हामीलाई सहायता गर्न मार्गदर्शन गर्न र हाम्रो पक्षमा खडा हुन बोलाइनु भएको व्यक्तित्व हुनुहुन्छ। येशूले पवित्र आत्मालाई सान्त्वनादाता पनि भन्नुभयो। कठिन परीक्षा र संकष्टको समयमा उहाँले हामीलाई शान्ति र अलौकिक शक्ति प्रदान गर्नुहुन्छ। यौहन्नको पुस्तक 14:27 यसरी लेखिएको छ, शान्ति म तिमीहरूसँग छोडिराख्छु, म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिए जस्तो म तिमीहरूलाई दिदिन, तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। येशूले उहाँलाई सत्यको आत्मा पनि भन्नुभयो। उहाँले हामीलाई सम्पूर्ण सत्यतर्फ डोर्याउनुहुन्छ र ख्रीष्टका कुराहरू प्रकट गर्नुहुन्छ। यौहन्नको पुस्तक 16:13-14 यसरी लेखिएको छ, जब उहाँ अर्थात् सत्यका आत्मा आउनुहुनेछ तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ। उहाँ आफ्नो तर्फबाट बोल्नुहुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नुहुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। उहाँले मेरो महिमा गर्नुहुनेछ किनभने जे मेरो हो त्यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ। येशू जस्तै उहाँ पनि शिक्षक हुनुहुन्छ। उहाँले हामीलाई सिकाउनुहुन्छ र परमेश्वरको वचन सम्झाउनुहुन्छ। फेरि पनि यौहन्नको पुस्तक 14:26 हामी हेर्नेछौ, तर सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। पवित्र आत्मालाई उहाँले हामी भित्र उत्पादन गर्नुहुने परिवर्तनद्वारा पनि चिनिन्छ। त्यो परिवर्तनलाई आत्माको फल भनिन्छ। गलातीको पुस्तक 5:22-23 यसरी लेखिएको छ, तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाई, विश्वस्तता, नम्रता, स्वयम् हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन। पवित्र आत्माले तपाईँभित्र उत्पादन गर्नुहुने फल भनेको उहाँको दिव्य प्रेम हो जुन विभिन्न तरिकामा प्रकट

हुन्छ। त्यो उम्लेर आउने आनन्द हो, त्यो शान्ति हो जसले मनलाई स्थिर बनाउँछ, त्यो धैर्यता हो जसले सहिरहन्छ, त्यो व्यवहारमा देखिने दया हो, त्यो सदुनले भरिएको जीवन हो, त्यो विजय प्राप्त गर्ने विश्वास हो, त्यो कोमल हृदय हो, त्यो आत्मिक शक्ति हो। यी सबै गुणहरूले परमेश्वरीय प्रेमलाई प्रकट गर्छन् जसले तपाईँभित्र सक्रिय रूपमा काम गरिरहेको हुन्छ। पवित्र आत्मासँग मन, इच्छा र भावना पनि छन्। उहाँको मनले उहाँको बुद्धि र ज्ञानलाई देखाउँछ। उहाँले परमेश्वरका गहिरा कुराहरूलाई जान्नुहुन्छ र तिनको खोजी गर्नुहुन्छ। पहिलो कोरन्थीको पुस्तक 2:10-11 यसरी लेखिएको छ, परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नुभएको छ, किनकि पवित्र आत्माले प्रत्येक कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ। मानिसभित्र रहेको आफ्नै आत्मा बाहेक कसले मानिसका विचारहरूलाई बुझ्न सक्छ? त्यसरी नै परमेश्वरका विचारहरू परमेश्वरका आत्मा बाहेक कसैले बुझ्दैन। उहाँको इच्छाद्वारा उहाँले सार्वभौमिक निर्णयहरू गर्नुहुन्छ। उदाहरणका लागि उहाँले आत्मिक वरदानहरू आफ्नै इच्छा अनुसार बाँड्नुहुन्छ। पहिलो कोरन्थीको पुस्तक 12:11 यसरी लेखिएको छ, तर यी सबै उनै एक पवित्र आत्माका कामहरू हुन्। उहाँले हरेकलाई उहाँको इच्छा अनुसार वरदान दिनुहुन्छ। उहाँसँग भावना पनि छन्। उहाँ दुखी हुन सक्नुहुन्छ, उहाँलाई शोकित तुल्याउन सकिन्छ। एपिसीको पुस्तक 4:30 यसरी लेखिएको

पहिचान हुनुहुन्छ। उहाँले हामीलाई छाप लगाउनु भएको छ। उहाँले हामीलाई पवित्र पार्नुहुन्छ। उहाँ नै हाम्रो शक्तिको स्रोत हुनुहुन्छ। उहाँले आफ्नो सम्पूर्ण ध्यान, वरदान, शक्ति र वचन हाम्रो निम्ति प्रयोग गर्नुहुन्छ। उहाँ हामीलाई प्रेम गर्नुहुन्छ। उहाँले पिताबाट पाउनु भएको जिम्मेवारी पूरा गर्न गहिरो चाहना राख्नुहुन्छ। उहाँ हामीलाई सहायता गर्न, सिकाउन, डोर्याउन र सामर्थ्य बनाउन चाहनुहुन्छ। प्रत्येक दिन उहाँ हाम्रो समय, हाम्रो ध्यान, हाम्रो समर्पण र हाम्रो संगति चाहनुहुन्छ। उहाँ हामीलाई भरिपूर्ण बनाउन, शक्तिशाली बनाउन र आफ्नो दिव्य जीवनले भरिदिन चाहनुहुन्छ। यस सम्बन्धको एउटा राम्रो उदाहरण पति र पत्नीको सम्बन्ध हो। एकजना पतिले आफ्नी पत्नीको प्रेम र समर्पण आफ्नै लागि चाहन्छ। यदि कुनै व्यक्ति वा कुराले त्यो प्रेम खोज्न खोज्छ भने उसले त्यसको विरोध गर्छ। विवाहको सम्बन्ध यस्तै हुनका लागि परमेश्वरले स्थापना गर्नुभएको हो। यो राम्रो कुरा हो। त्यसरी नै परमेश्वरसँगको हाम्रो सम्बन्ध पनि यो अत्यन्त राम्रो कुरा हो। उहाँ हाम्रो प्रेम चाहनुहुन्छ। उहाँ हाम्रो समर्पण चाहनुहुन्छ। उहाँ आफ्ना मानिसहरूका लागि यति ईर्ष्यालु हुनुहुन्छ कि हाम्रो जीवन वा कल्याणलाई हानि पुर्याउने कुनै पनि कुरा वा व्यक्तिको विरुद्ध उहाँ आफ्नो शक्ति सहित खडा हुनुहुन्छ। परमेश्वरको ईर्ष्या असुरक्षित वा डरले भरिएको ईर्ष्या होइन। उहाँलाई हामीले उहाँ भन्दा राम्रो अरू कोही भेट्छौ कि भन्ने डर छैन, किनकि उहाँ भन्दा उत्तम कोही छैन। उहाँको ईर्ष्याले हाम्रो सर्वोत्तम हित खोज्छ। उहाँले हाम्रो हृदयलाई सुरक्षित राख्नुहुन्छ ताकि हामी पापपूर्ण र संसारिक आनन्दहरूसँग मित्रता नगरौं। उहाँले आफूलाई उचित रूपमा सम्बन्धित भएको कुराको रक्षा गर्नुहुन्छ। त्यो भनेको हाम्रो प्रेम, हाम्रो आराधना र हाम्रो निष्ठा हो। उहाँले हामीसँगको सम्बन्धको रक्षा गर्नुहुन्छ। पवित्र आत्मा हाम्रो सहायक हुनु गहिरो इच्छा राख्नुहुन्छ। उहाँको लक्ष्य तपाईँलाई परिवर्तन गर्नु हो। उहाँ तपाईँलाई येशु ख्रीष्टको स्वरूपमा ढाल्न चाहनुहुन्छ। उहाँले तपाईँलाई सामर्थ्य बनाउनुहुन्छ ताकि तपाईँले परमेश्वरका लागि त्यस्ता कामहरू गर्न सक्नुहोस् जुन आफ्नै शक्तिले कहिल्यै गर्न सक्नुहुन्न। उहाँ निरन्तर तपाईँलाई सहायता गर्नुहुन्छ र तपाईँको जीवनको लागि परमेश्वरको योजना पूरा गर्न सहयोग गर्नुहुन्छ। पवित्र आत्मालाई तपाईँलाई प्रेम गर्न दिनुहोस्। प्रत्येक दिन उहाँलाई तपाईँको जीवनमा अझ बढी स्थान दिनुहोस्।

आशुले भन्नुभयो बालकहरूलाई मकाउन देऊ उनीहरूलाई नरग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टाटा। अहिले तपाईँहरू

जय मसीह साथै नमस्कार सम्पूर्ण मेरा प्यारा प्यारा भाइ बहिनीहरू र श्रोताहरूमा कार्यक्रम यीपी लेप्सिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा र यहाँहरू सम्पूर्णलाई थाहा नै छ हाम्रो कार्यक्रम यीपी लेप्सिङ आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ र पक्कै पनि सम्पूर्ण भाइ बहिनीहरू यहाँहरू आफ्नो स्कूल अनि आफ्नो बाल संगति अनि हरेक दिन गर्ने जति पनि डेली एक्टिभिटिजहरूसँग यहाँहरू रमाउँदै हुनुहुन्छ होला आफ्नो परिवारहरूसँग आफ्नो साथीभाइहरूसँग रमाउँदै हुनुहुन्छ होला र सबैजनालाई खुसी रहनुहोस् पनि भन्न चाहन्छु र भाइ बहिनीहरू यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यीपी लेप्सिङ विशेष गरी हाम्रो यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूले गाउनु भएको गीतहरू मार्फत चाहिँ हामीले सुसमाचार फैलाउनु हाम्रो उद्देश्य रहेको छ र यहाँहरूलाई थाहै छ हाम्रो यीपी क्वायरमा यहाँहरू जस्तै ससाना भाइ बहिनीहरूले गाउनुभएका यति आशिषमय अनि एकदमै मिठो गीतहरू उहाँहरूले गाउनु भएको छ र यहाँहरूले पनि यी गीतहरूलाई आफ्नो साथीहरूको बीचमा गाउन सक्नुहुन्छ आफ्नो बाल संगतिमा गाउन सक्नुहुन्छ र मलाई चाहिँ यीपी क्वायरले गाउनुभएका गीतहरू एकदमै मनपर्छ र यहाँका जति पनि बाल गीतहरू छन् हरेक गीतका शब्दहरू चाहिँ एकदमै मन छुने खालका पनि छन् अनि म चाहिँ एकदमै ब्लेस्ड फिल पनि गर्छु यो गीतहरू सुन्दै गर्दाखेरि र आज विशेष गरी म यहाँहरूको माझमा यीपी क्वायरले गाउनुभएका गीतहरू राख्ने नै छु र अवश्य नै यहाँहरू सबैजना एकदमै उत्साहित हुनुहुन्छ होला यीपी क्वायरले गाउनुभएका गीतहरू सुन्नको लागि र भाइ बहिनीहरू म तपाईँहरूलाई एउटा प्रश्न गर्न चाहन्छु अध्ययारो र उज्यालोमा चाहिँ तपाईँहरूलाई कुन कुरा धेरै शक्तिशाली छ होला जस्तो लाग्छ यहाँहरूले सोचिसक्नुभयो होला मलाई चाहिँ लाग्छ अध्ययारो भन्दा उज्यालो धेरै शक्तिशाली हुन्छ हामी यसलाई ज्योति पनि भन्दछौ ज्योति अर्थात उज्यालोलाई पछ्याउने व्यक्तिले अरूको भलाइ गर्ने साँचो कुरामा ध्यान दिने र परमेश्वरको उपस्थितिलाई मन पराउँदछ अनि उज्यालो सधैँ अन्धकारलाई जित्दछ अनि उज्यालोले सधैँभरि अध्ययारोमाथि विजय प्राप्त गर्दछ जसरी हरेक दुष्ट कुरामा येशूले जित्नुहुन्छ त्यसरी नै उज्यालोले अध्ययारोलाई हरेक पल जित्दछ अब हामी यसै विषयसँग सम्बन्धित एउटा गीत सुन्नेछौ र जुन गीतले भन्दछ जित्छ ज्योतिले अन्धकारलाई भन्ने गीत र यो बाल गीत अहिलेलाई भने म राख्न चाहन्छु यहाँहरूको माझमा यो गीत सुनेर आनन्दित महसुस गर्नुहोला

फेरि पनि कार्यक्रम यीपी लेप्चिङमा स्वागत गर्न चाहन्छु। भाइ बहिनीहरू, भर्खरै मात्र यहाँहरूले सुन्नुभयो जित्छ ज्योतिले नामको यो बाल गीत। र भाइ बहिनीहरू, म यहाँहरूलाई याद पनि दिलाउन चाहन्छु कि हाम्रो यीपी क्वेयरले गाउनुभएका गीतहरू चाहिँ यहाँहरूले हाम्रो युट्युब च्यानल यीपी नेपालमा गएर पनि हेर्न सक्नुहुनेछ, जसमा यहाँहरूले YIPPINEPAL नेपाल टाइप गरेर पनि यी गीतहरूलाई चाहिँ हेर्न सक्नुहुन्छ। र जतिजना हाम्रा सन्डे स्कूलका टिचरहरू हुनुहुन्छ, जो बालबालिकाको क्षेत्रमा काम गर्दै हुनुहुन्छ, यहाँहरूले पनि हाम्रो युट्युब च्यानलमा गएर ती गीतहरू चाहिँ आफ्नो मण्डलीका भाइ बहिनीहरूलाई पनि सिकाउन सक्नुहुन्छ। र फेरि पनि म यहाँहरूलाई एउटा कुरा सोध्न मन लाग्यो भाइ बहिनीहरू, के यहाँहरूले कहिल्यै हवाई जहाज चढ्नु भएको छ? र हवाई जहाज चढ्नका लागि के गर्नुपर्छ होला? अवश्य नै हवाई जहाज चढ्नको लागि चाहिँ हामीले टिकट काट्नुपर्छ, र त्यसको लागि यदि हामी देशबाट बाहिर जाँदैछौँ भने हामीलाई त्यसको लागि पासपोर्ट चाहिन्छ, त्यसको लागि हामीलाई भिजा अप्लाई गर्नुपर्ने हुन्छ। तर हामी नेपालकै केही ठाउँमा जाँदैछौँ, नेपालभित्रै ट्राभल गर्दैछौँ भने चाहिँ हामीलाई केवल हामीलाई टिकट काट्नु चाहिँ आवश्यक पर्दछ। र म पनि एकपटक मेरो जीवनमा पोखरा जाँदै गर्दाखेरि चाहिँ मैले एकपटक हवाई जहाजमा चढ्ने मौका पाएकी थिएँ, र त्यो चाहिँ एक वर्ष अगाडिको कुरा हो। अनि मलाई चाहिँ हवाई जहाजमा चढ्दाको त्यो पहिलो अनुभव चाहिँ एकदमै अनौठो पनि लागेको थियो, किनभने त्यो मेरो पहिलो ट्राभल थियो हवाई जहाजमा चढेर गएको। अनि त्यो हुँदै गर्दा थोरै थोरै आकाशमाथि उड्दै गर्दा थोरै थोरै डर पनि लाग्ने रहेछ, होइन, तलमाथि तलमाथि हुँदै गर्दाखेरि, टेक अफ हुँदै गर्दाखेरि। र अवश्य नै मानिसहरू कोही बस चढेर, कोही प्लेन चढेर अर्थात् हवाई जहाज चढेर, अनि कोही समुद्रबाट ठुल्ठूला जहाजहरूमा चढेर चाहिँ घुम्न जान्छन्, कोही व्यक्तिहरू चाहिँ पैदल अर्थात् हिँडेरै पनि घुम्न निस्किन्छन्। अनि तपाईँलाई चाहिँ के लाग्छ, जब हामी स्वर्ग जान चाहन्छौ भने चाहिँ हामी चाहिँ कसरी स्वर्गको यात्राको लागि तयारी रहन सक्छौ होला? के लाग्छ भाइ बहिनीहरू यहाँहरूलाई, स्वर्ग जानको लागि हामीलाई के को आवश्यक पर्छ होला? यहाँहरू सोच्दै गर्नुहोला। अहिलेलाई भने हामी सुन्नेछौ यीपी कोयरले गाउनु भएको यस आशिषमय बाल गीत, जुन गीतको बोल रहेको छ कसरी म पुग्छु स्वर्गमा। गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

गीतपछि फेरि पनि स्वागत छ कार्यक्रम यिपी लेप्सिङ सुन्दै हुनुहुन्छ भाइ बहिनीहरू र साथमा छु म यहाँहरूकै प्यारी दिदी सारा लामा र गीतले भने जस्तै यहाँहरूले पनि सोच्नुभयो होला कि स्वर्गमा जानलाई मान्छेले बनाएका कुराहरू अर्थात साधनहरू जस्तै गाडी रकेट हवाई जहाज साइकल बस बाइक स्कुटर चढेर चाहिँ होइन तर हामीले गरेका पापहरू गल्तीहरूको क्षमा मागेर यीशुमा विश्वास गरेर मात्र हामी चाहिँ स्वर्ग जान सक्छौ। अवश्य नै भाइ बहिनीहरू यदि हामी स्वर्ग जान चाहन्छौ भने चाहिँ हामीले यीशु जो परमेश्वरको पुत्र हुनुहुन्छ जो चाहिँ यस संसारमा हाम्रो पापको निम्ति हामीलाई पापबाट छुटकारा दिनको लागि यस संसारमा आउनुभयो उहाँमा विश्वास गर्ने अनि हामीले गरेका सबै गल्तीहरूको चाहिँ उहाँमा क्षमा माग्ने अर्थात पश्चाताप गरेर अनि जब हामी यीशुलाई विश्वास गर्छौ भने अवश्य नै हामी चाहिँ स्वर्ग जानको लागि चाहिँ तयार रहन सक्छौ। अनि भाइ बहिनीहरू यहाँहरूलाई खेतीपातीको बारेमा कतिको थाहा छ त? मलाई त मेरो आमाले मेरो बुवाले म सानो हुँदाखेरि पनि बारीहरूमा लगेर काम गराउनुहुन्थ्यो अनि जब उहाँहरूले काम गर्दै गर्दाखेरि पनि म माटोसँग खेल्ने गर्थे र यदि यहाँहरूले आफ्ना ठूला बडाहरूले खेतबारीमा काम गर्नुभएको देख्नु भएको छ भने अवश्य नै यहाँहरूलाई रायोको दानाको बारेमा पनि थाहा नै होला। जुन कुरा हाम्रो घरमा आमाहरूले हाम्रो घरको परिवारहरूले चाहिँ किचनमा पनि प्रयोग गर्नुहुन्छ। रायोको दाना चाहिँ कालो वा खैरो रङको हुँदछ जुन साना साना अनि गोला गोला दानाहरू हुन्। यो दाना रायोको बिरुवाबाट आउने गर्दछ अनि यो दाना चाहिँ माटोमा छर्दाखेरि चाहिँ हरियो रायोको साग पनि उम्रदछ जुन खाँदा निकै स्वादिलो हुन्छ र मलाई चाहिँ रायोको साग खान एकदमै मनपर्छ जुन स्वास्थ्यको लागि पनि निकै राम्रो हो। भाइ बहिनीहरूलाई चाहिँ सागपात खान कतिको मनपर्छ? यदि मन पर्दैन भने खान सुरु गर्नुहोस् है। अनि सुन्नुहोस् न, रायोको दाना धेरै सानो भए पनि यसले ठूलो ठूलो पात भएको सागहरू उमार्दछ र भान्सामा अचार बनाउन पनि यसले ठूलो मदत पुर्याउँदछ र अझ रायोको दाना हालेको अचार चाहिँ निकै स्वादिलो र मिठो हुन्छ। अनि जसरी सानो रायोको दानाले ठूलो काम गर्छ यदि हामी पनि रायोको दाना जति नै परमेश्वरमा विश्वास अनि भरोसा गर्छौ भने हाम्रो जीवनमा भएका ठूला ठूला समस्या पनि हटेर जाँदछ र हामीलाई ती समस्याको समाधान गर्ने बुद्धि पनि परमेश्वरले दिनुहुन्छ। अब सुनौ रायोको दाना झै बोलको यस सुन्दर बालगीत। गीतपछि फेरि पनि आउने नै छु।

पनि स्वागत गर्न चाहन्छु कार्यक्रम यिपी लेप्सिङमा। म छु यहाँहरूकै प्यारी दिदी सारा लामा। र भाइ बहिनीहरू, भर्खरै मात्र यहाँहरूले रायोको दाना भन्ने गीत सुन्नुभयो नि। अवश्य नै रायोको दाना जतिको पनि सानो मसिनो खालको पनि विश्वास हामीमा छ भने चाहिँ अवश्य नै हरेक कुरा चाहिँ परमेश्वरमा सम्भव हुँदछ। र यदि यहाँहरूको जीवनमा पनि केही समस्या आइरहेको छ भने अवश्य नै परमेश्वरमा विश्वास साथ प्रार्थना गर्नुहोस् र अवश्य नै यहाँहरूले चाहनु भएको कुरा प्राप्त गर्नुहुन्छ। र अवश्य नै यहाँहरूले हाम्रो यिपीको गीतहरू सुनेर एकदमै रमाइलो महसुस गर्दै हुनुहुन्छ होला भाइ बहिनीहरू। र अवश्य नै यस संसारमा गीतहरू मन नपराउने व्यक्ति त कमै होलान्। अनि हामी सबैजनालाई गीत मनपर्छ, गीत गाउन मनपर्छ, र हामी गीतहरूको मार्फतबाट पनि परमेश्वरलाई महिमा दिने गर्छौं, उहाँलाई प्रशंसा गर्ने गर्छौं। ल, र भाइ बहिनीहरू, आज चाहिँ म यहाँहरूसँग कुराकानी पनि गर्दैछु र म चाहिँ आज यहाँहरूसँग यसरी कुराकानी गरिरहँदा एकदमै आनन्दित महसुस गरिरहेकी छु। र भाइ बहिनीहरू, यहाँहरूको चाहिँ कतिको साथीहरू हुनुहुन्छ है? मेरो पनि धेरैजना साथीहरू हुनुहुन्छ र यहाँहरूलाई कोही पनि साथीहरूले कहिलेकाहीँ नराम्रो व्यवहार देखायो वा उनीहरूले तपाईँको विरुद्धमा काम गर्यो भने चाहिँ तपाईँ उनीहरूलाई माफी दिन सक्नुहुन्छ त? अवश्य नै माफी दिनु चाहिँ सजिलो काम चाहिँ पक्कै होइन। तर कहिलेकाहीँ मलाई पनि कसैले नराम्रो गर्यो भने मलाई पनि एकैचोटि त्यो व्यक्तिलाई माफी दिन चाहिँ सजिलो काम लाग्दैन। तर जब हामी परमेश्वरलाई हेर्छौं अनि परमेश्वरले जसरी हाम्रो गल्तीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै हामीले अरूलाई पनि क्षमा दिनुपर्छ भन्ने कुरालाई म सम्झिन्छु अनि म त्यस्ता साथीभाइहरूलाई पनि क्षमा दिने गर्छु। र यहाँहरूलाई पनि यदि कसैलाई फर्गिभ गर्नलाई, माफी दिनलाई गाह्रो भइरहेको छ भने चाहिँ अवश्य नै परमेश्वरलाई हेर्नुहोस् र उहाँले जसरी माफी दिनुभयो हामीले पनि अरूलाई सजिलै माफी दिन सक्छौं। अनि परमेश्वरले हामी सबैका गल्ती भूललाई क्षमा दिनको लागि चाहिँ उहाँका एउटै मात्र पुत्र अर्थात छोरा येशु ख्रीष्ट चाहिँ संसारमा पठाउनुभयो। र यदि हामी आफ्नो गल्तीहरूलाई पनि येशुको अगाडि राखेर माफी माग्छौं भने उहाँले चाहिँ हामीलाई क्षमा गर्नुहुन्छ र हामीलाई माया गर्नुहुन्छ। र सबैभन्दा हाम्रो जीवनमा हामीले सिक्नुपर्ने पाठ चाहिँ के हो भने हामीले जहिले पनि यदि हामीबाट गल्ती हुन्छ भने चाहिँ हामीले आफ्नो गल्तीलाई चाहिँ स्वीकार्नु पर्दछ। मैले गरेको छैन भनेर जिद्दी गर्नुभन्दा पनि हो मबाट गल्ती भएको भनेर चाहिँ हामीले परमेश्वरमा मात्रै होइन हामीले आफ्नो बुवा आमाको अगाडि पनि मैले गल्ती गरेँ अथवा साथीहरूको अगाडि पनि टिचरहरूको अगाडि पनि हामीले चाहिँ हो मैले गल्ती गरेको छु मलाई माफ गरिदिनुहोस् भनेर हामीले उहाँहरूसँग पनि भन्न सक्छौ। र भाइ बहिनीहरू, अहिले चाहिँ हामी असारको महिनामा छौं र असारको महिना भन्ने बित्तिकै चाहिँ खेतहरूमा चाहिँ धानहरू रोप्ने महिना रहेको छ जसबाट चाहिँ हामीले अन्नहरू उमार्ने गर्दछौ, जसबाट चाहिँ हामीले चामल उत्पादन गर्न सक्छौ। र अहिले चाहिँ हामी असारको दोस्रो हप्तामा छौ र कतिजना स्कूलहरूमा चाहिँ आजकल असार महिनाको बेलामा धान रोप्नको लागि चाहिँ भाइ बहिनीहरूलाई पनि स्कूलबाट विभिन्न ठाउँहरूमा खेतहरूमा भिजिट गराइएको हामी कुराहरू देख्न सक्छौ। र गाउँघरमा हुनुभएका भाइ बहिनीहरूले त अवश्य नै यो कुराहरू चाहिँ सजिलै रूपमा एक्सप्लोर गर्ने मौका पाउनुहुन्छ होला, होइन? यहाँहरूले आफै पनि त्यो कुराहरूमा एकदमै युज टु भएर यहाँहरूले त्यो धान रोप्ने कुराहरू चाहिँ यहाँहरूलाई धेरै थाहा छ होला है। अनि अवश्य नै धान रोपेपछि चाहिँ अनि हामीले चामलको भात खान पाउँछौ र असार महिनाभरि चाहिँ झरीहरू धेरै पर्ने गर्दछ है। अनि यो महिनामा चाहिँ यहाँहरू मध्ये कसको जन्मदिन परेको छ त? र यो महिना असारमा चाहिँ मेरो भाइको चाहिँ जन्मदिन परेको छ र म एकदमै एक्साइटेड छु उसलाई चाहिँ
बर्थडे विस गर्नको लागि र सँगसँगै अरू भाइ बहिनीहरूको पनि असारमा जन्मदिन परेको हुन सक्छ। र म चाहिँ फागुन महिनामा जन्मेको भएर मलाई चाहिँ फागुन महिना एकदमै मनपर्छ। र अरू भाइ बहिनीहरू पनि कुन कुन महिनामा जन्मिनु भयो यसो सम्झिनुहोस् है त। थाहा नभए यहाँहरूले आफ्नो घरको परिवारहरूलाई सोध्न सक्नुहुन्छ। र अहिलेलाई भने चाहिँ हामी अर्को एउटा गीत सुन्नेछौ, जुन गीतले भन्दछ को जन्मियो। र अवश्य नै को कुन कुन महिनामा जन्मिनु भएको यहाँहरूले चाहिँ यो गीत सुनेर आफूलाई एकदम स्पेशल महसुस गर्न सक्नुहुनेछ।

फेरि पनि कार्यक्रममा स्वागत छ र यो गीत सुनेर अवश्य नै सबैजना भाइ बहिनीहरूले आफूलाई एकदम स्पेसल महसुस गर्नुभयो होला र जो जति भाइ बहिनीहरू जुन महिनामा जन्मिनु भए पनि सबैजनालाई शुभकामना पनि दिन चाहन्छु। भाइ बहिनीहरू आजको यो कार्यक्रममा यहाँहरूले यिपीको बाल गीतहरू सुन्दै हुनुहुन्छ र भाइ बहिनीहरू अवश्य नै यहाँहरूले आजको बाल गीतबाट आशिष पाउनु नै भयो होला र आफूले सुनेका यी गीतहरूलाई चाहिँ आफ्नो साथीहरूलाई सिकाउनु होला अनि सँगसँगै बाल संगतिमा पनि गाउनु होला भन्न चाहन्छु। यतिन्जेलसम्म यो कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद अनि यो कार्यक्रमलाई माया गरिदिनु भएको लागि पनि धेरै धेरै धन्यवाद र फेरि पनि याद दिलाउन चाहन्छु हाम्रो यिपी क्वेयरले गाउनुभएका गीतहरू हाम्रो युट्युब च्यानल यिपी नेपालमा गएर यहाँहरूले हेर्न सक्नुहुनेछ सुन्न सक्नुहुनेछ र केही गीतहरूमा यहाँहरूले भिडियोहरू पनि देख्नुहुन्छ जसमा एक्सनहरू पनि गरिएको छ र त्यो एक्सनहरूलाई यहाँहरूले पनि सिक्न सक्नुहुनेछ। यतिन्जेल कार्यक्रममा साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद र आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त जय मसी नमस्कार साथै न्यानो माया।

0: जयमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनः उपस्थित भइसकेकी छु। तपाईँ कसमा भर पर्दै हुनुहुन्छ भन्ने शीर्षकमा केही कुराहरू राख्न चाहन्छु। योहन्ना 15:5 पदले भन्छ, म बाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ, परमेश्वरको आत्मा तपाईँमा बास गर्नुहुन्छ भन्दैमा उहाँको शक्तिले तपाईँको जीवनमा काम गरिरहेको छ भन्ने कुनै निश्चयता हुँदैन। परमेश्वरको शक्ति उपलब्ध छ, तर तपाईँ यसमा जोडिनुपर्छ। यीशु हाम्रो आत्मिक जीवनलाई दाखको बोट र यसका हाँगाहरूसँग तुलना गर्नुहुन्छ। म दाखको बोट हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। यस तुलनामा हाँगो पूर्णतया मुख्य दाखको बोटमा निर्भर छ। यसले आफै फल फलाउन सक्दैन, फल फलाउनु आन्तरिक कार्य हो। यदि कसैले मरेको रूखको हाँगाहरूमा स्याउ बाँधेर यस फलको रूखलाई हेर भन्यो भने तपाईँ के भन्नुहुन्छ? सायद तपाईँ भन्नुहुनेछ, तपाईँले त्यो चिज यसमा बाँध्नुभयो। मानव कुनै एक क्रिस्चियनले यसो भन्यो, म मेरो जीवनलाई फलको गुच्छामा बाँध्नेछु। अहिले थोरै धैर्य, पछि थोरै भलाइ, अर्को समयमा थोरै संयम हुनेछ, म आफै यो गर्नेछु। यो असम्भव छ। यो आत्माको फल हो, शरीरको प्रयास होइन। यीशुले भन्नुभयो, कोही ममा रह्यो भने र म त्यसमा रहे भने त्यसले धेरै फल फलाउँछ। तपाईँ ख्रिस्टमा रहनु भएको छ भने तपाईँ कसरी भन्न सक्नुहुन्छ? आफ्नो प्रार्थनाको जीवनलाई विचार गर्नुहोस्। तपाईँको प्रार्थनाले परमेश्वरमा तपाईँको निर्भरता प्रकट गर्दछ। तपाईँ के को बारेमा प्रार्थना गर्नुहुन्छ? जेको विषयमा प्रार्थना गरे तापनि तपाईँ परमेश्वरमा भर पर्दै हुनुहुन्छ। बाइबलले भन्छ, निरन्तर प्रार्थना गरिरहो। आफ्नो निर्णय, आवश्यकता, परीक्षा, रुचि, योजना, तालिका, समस्या, खरिद बिक्रीहरूको बारेमा प्रार्थना गर्नुहोस्। वास्तवमा भन्नुपर्दा सबै कुराको बारेमा प्रार्थना गर्नुहोस्। यही गर्नु नै रहनु हो, अर्थात् परमेश्वर सधैँ तपाईँसँग हुनुहुन्छ, उहाँको उपस्थितिको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरामा सचेत हुनु हो। यीशु भन्दा बाहिर रहेर फल फलाउन नसकिने भएकोले सधैँ यीशुमा रहनुहोस् भन्ने उत्साह दिँदै कार्यक्रम अन्तरबिन्तीबाट यो समयमा पुनः बिदा हुन्छु। जयमसी, नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि, के भयो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ज्ञान का कुरा,
7: जीवन का कुरा,
6: सफलता का कुरा,
7: अनि दर्शन का कुरा, कार्यक्रम
6: ज्ञान दर्पण।
0: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
8: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
9: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
8: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
9: खै के गर्ने गर्ने दिदी,
10: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
0: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बिटिएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
11: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
0: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
11: अधिक जानकारीका लागि
0: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9818-25-12-40, 9818-25-12-40।
12: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
2: जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिबस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा सुनेर साथ दिन सक्नुहुन्छ र विशेष गरिकन कहिलेकाहीँ हामी कलाकारहरूसँग कहिलेकाहीँ सेवकाईमा एकदमै तल्लीन व्यक्तित्वहरूसँग कुराकानी भलाकुसारी गर्ने गर्छौं र आज मैले कसैलाई निम्ता त गर्न सकिनँ तर पनि म तपाईँलाई भने एक घण्टाभरि कार्यक्रममा साथ दिने नै छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

निकै नै अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र म केही महत्वपूर्ण कुरा राख्न गइरहेको छु, विशेष गरिकन आज बुबाको बारेमा, हजुर पिताको बारेमा। हामीलाई सबैको बुबा हुनुहुन्छ र बुवाको टाउकोले के सोच्छ थाहा छ? सबै परिवारको जिम्मेवारी बोकेर हिँड्छ टाउको। यो पिता भन्ने कुरा, बाबा भन्ने कुरा, कसैले ड्याडी भन्नुहुन्छ, कसैले बाउ भन्नुहुन्छ, कसैले बुवा भन्नुहुन्छ, कसैले पिता भन्नुहुन्छ, तर एउटा मान्छे हो, होइन? तर यो मान्छेको काँधमा नि

यति धेरै जिम्मेवारी हुनुहुन्छ। प्रत्येक एउटा बाउको टाउकोले के सोच्छ, दिमागले के गर्छ, आँखाले के गर्छ, घडीले के गर्छ, होइन, बाउले लगाएको घडी, बाउले हिँडेको पाउ, उहाँको चरण, घुँडा, होइन, हात, मुख, यी सबै कुराको अर्थ छ, होइन। मान्छेलाई देख्दा यस्तो लाग्छ धेरैजनाको गुनासो पनि हुन्छ, धेरै चाहिँ बुबा आमाको चर्चा परिचर्चा हुन्छ बुवाको भन्दा पनि भनिन्छ। तर जहिले पनि तपाईँ त्यो ठाउँमा पुग्नको लागि जति आमाको भूमिका हुन्छ त्यति नै बाउको भूमिका हुन्छ, बराबरी नै हुन्छ बाउ आमाको भूमिका। तर आज म तपाईँलाई केही महत्त्वपूर्ण कुरा बताउँदैछु, एउटा बाउको टाउको जिम्मेवारी के हो भन्दा सधैँ परिवारको जिम्मेवारी बोकेर हिँड्छ जुन टाउको छ। अनि तपाईँले बाउको टाउकोभित्र एउटा दिमाग छ, त्यो दिमागले सधैँ के सोच्छ थाहा छ, सधैँ छोराछोरीको भविष्यको बारेमा मात्रै सोचिरहेछ त्यो दिमागले, होइन, छोरालाई या छोरीलाई यो ठाउँमा पुर्याउनु छ, त्यो गर्नु छ, सोचिरहेछ उसले त्यो दिमागले। अनि मुख छ बाउको, मुखले के बोल्छ, कम बोल्छ तर जीवनभर सम्झिने कुरा सिकाउँछ त्यो मुखले, होइन, त्यो महत्त्वपूर्ण कुरा छ। र कतिले आफ्नो बाबाले भनेको कुरा, आफ्नो आमाले भनेका कुराहरू जुन मुखबाट आउँछ नि, यो कुरा चाहिँ छोराछोरीको लागि 100% सही हुन्छ। तर अरूको मुखबाट बोलिएका कुराहरूमा छल हुन सक्छ, तर बुवाले बोलेको कुरामा छल कहिले पनि हुन सक्दैन। यो बुवाको हातको कुरा गरौँ, हात दिनरात मेहनत गरेर परिवारको सपना पूरा गर्छ, जुन हात तपाईँले बुवाको हातलाई स्पर्श गर्नुभएको छ कि छैन, होइन, कहिलेकाहीँ त्यो हात समातेर तपाईँले भन्न सक्नुपर्छ, बाबा दिनरात मेहनत गरेर मेरो भविष्य पूरा गर्नुभयो अथवा मलाई खुट्टामा टेकाउनु भयो, होइन। त्यो हात कयौंचोटि चलेनन् होला, कहिलेकाहीँ कहिलेकाहीँ ठेला उठ्यो होला, कहिलेकाहीँ होइन, मेहनत गरेको छ नि त उसले, त सम्पूर्ण मेहनत आफ्नो छोराछोरीको लागि र परिवारको लागि मात्रै गर्छ। र बुवाको घोडा सङ्कट आए सबैभन्दा अगाडि उभिन्छ, बुवाको घोडा अथवा चरण, यो कुरा पनि हामीले ल्याउनुपर्छ। कुनै पनि सङ्कट, परिवारमा कुनै समस्या आयो भने नि पहिलोचोटि सोच्नुपर्ने, त्यो कुरालाई सल्भ गर्नुपर्ने, त्यो कुरालाई टुङ्गाउनु पर्ने पिताले नै हुन्छ अथवा बुवाले नै हुन्छ, होइन त। त्यही भएर त्यो बुवाको घोडा कति शक्तिशाली छ, होइन, त्यो घोडा बस्यो भने नि परिवारै बस्छ, यो कुरा कसैलाई थाहा छ। यदि बुवाले अस्वास्थ्य हुनुभयो भने परिवारमा कति धेरै सङ्कट हुन्छ नि, त्यस्ता सङ्कटहरू हामी देखेका छौँ। मानिलिउँ बुवा बित्नुभयो, आमालाई धेरै भार हुन्छ, समस्या हुन्छ, होइन, आमा र बुवा हुँदा दुवैलाई भार कम हुन्छ, तर बुवा बित्नुभयो भने होइन आमालाई त्यही धेरै गाह्रो हुन्छ, किनभने त्यो घर कयौँ परिवारहरू हामीले देखेका छौँ, सुनेका छौँ। त्यो भएर बुवाको त्यो चरण, त्यो खुट्टा एकदमै शक्तिशाली हुन्छ। आँखा, बुवाको आँखा भनेको आफ्नो दुःख लुकाएर परिवार खुसी देख्ने आँखा हो बुवाको आँखा भनेको। बाउलाई चाहिँ कहिले पीडा हुँदैन र, होइन, तपाईँलाई थाहा छ नि, बुवा जहिले बाहिर निस्किनुहुन्छ, मम्मी घरमा बस्नुहुन्छ, त्यो बुवा किन बाहिर निस्क्यो होला, त्यो परिवारको लागि त हो नि, होइन, छोरा पढाउनु छ, छोरी पढाउनु छ, घर खर्च टार्नु छ, भोलि यो तिर्नु छ, त्यो तिर्नु छ, बाउले कमाउँछ, आमाले जमाउने हो, घर सम्हाल्ने हो, होइन। अनि जहिले पनि बाउको आँखा आफ्नो दुःख लुकाएर परिवारको खुसी हेर्छ बाउको आँखाले, जहिले पनि उसले कहिले पनि मलाई यस्तो भयो उस्तो भयो भन्दैन, दुःख भए पनि उसले गरि नै रहेछ, त्यो हो नि त पिता, होइन र। अनि अर्को घडी, बाउले लगाएको घडी पनि त कतिचोटि तपाईँले देख्नुभएको होला, होइन, समयसँग परिवारको लागि सफल बन्न खोज्छ, होइन, कति राम्रो कुरा छ, समयसँगै परिवारको लागि सफल बन्न खोज्छ त्यो घडी। पाउ, आफ्नो थकान बिर्सेर परिवारको लागि दौडिरहने हो पाउको, पाउ चाहिँ खुट्टा, होइन,
आफ्नो थकान बिर्सेर पनि परिवारको लागि दौडिरहन्छ त्यो पिता, त्यो बाबा। त्यो भएर बुवाप्रति, आमाप्रति हामी धन्यवादी हुनुपर्छ नि। अहिले तपाईँ र म जुन ठाउँमा छौँ नि, त्यो ठाउँमा कहाँ हामी सक्लै जन्मेको हो र होइन? एउटा हातमा हुनुहुन्थ्यो सानो बच्चा, रुँदै जन्मेको मान्छे, हुर्काउने, बढाउने, ठुलो बनाउने जिम्मेवारी त आमा बाबुले कति हन्डर खाँदै, कति दुःख गर्दै जोगाउनु भयो होला होइन? मैले देखिरहेको थिएँ एउटा घटना, एउटा बच्चा त्यही 10-11 बजी राति निकै रोयो, अनि बाउ पनि आत्तिने, आमा पनि आत्तिने, तुरुन्तै होइन एम्बुलेन्स बोलाएर हस्पिटल लगिहाले क्या। ननिन्द्रा नभोक रातभरि हस्पिटलमा बाबामा ननिदाई ननिदाई बच्चालाई केही नहोस् भनेर कति धडपिन्छन् होइन? अनि त्यही बच्चाहरूले भविष्यमा गएर कति बाबामालाई टर्चर दिएको कुरा, पीड़ा दिएको कुराहरू पनि देख्छौँ। तर त्यसो चाहिँ हामीले कहिले पनि गर्नु हुँदैन। बाबामा यति महत्वपूर्ण हुनुहुन्छ नि। म त यस्तो लाग्छ बाबामा भनेको त परमेश्वरको अर्को रूप जस्तो लाग्छ क्या। अब अहिले त परमेश्वर हामीसँग त होइन प्रत्यक्ष त हुनुहुन्न, पवित्र आत्माको रूपमा हुनुहुन्छ, तर हामीलाई सम्हाल्नको लागि चाहिँ परमेश्वरले बाबा आमा दिएको जस्तो लाग्छ। हुर्काए बडा होइन म छँदैछु भन्ने जस्तो लाग्छ मलाई। त्यो भएर आमा बालाई कहिले पनि हामीले आँखामा आँसु शिर झुकाउने कहिले पनि बनाउनु हुँदैन। हो, कतिचोटि गल्ती भयो होला, क्षमा माग्नुहोस् होइन। मैले एउटा घटना, एउटा गवाही सुनिरहेको थिएँ मेरो मित्रबाट, म एकदमै आशीषित भएँ। उहाँले भन्दै हुनुहुन्थ्यो एकजना परिवारमा एउटै छोरा, धनीको छोरा, तर अब बाबुआमाले सुखले हुर्काउनु भयो, पढाउनु भयो, तर एउटा कुरामा चाहिँ निगरानी राख्नु भएन। उहाँहरूले कस्तो सङ्गत गर्दैछ, कहाँ जाँदैछ। छोरा त टाटा बाई बाई गर्दै घरबाट निस्किन्छ कलेज जान्छु भनेर, तर ऊ जाँदो रहेछ अरू नै ठाउँ, एउटा भिडमा जाँदो रहेछ। त्यहाँनिर यस्तो भिड जहाँ कसैको मतलब छैन, कोही कसैको मतलब छैन, उनीहरू रमाउने होइन, पैसा ल्याउने, त्यसपछि ड्रग्स खाने, लागु पदार्थ प्रयोग गर्ने, इन्जोय गर्ने, त्यस्तो सङ्गतमा पर्यो। अनि त्यस्तो सङ्गतमा परिसकेपछि त्यस्ता मानिसहरूलाई धेरै पैसा खाँचो पर्छ, अनि खाँचो पर्छ। बाउले दिए, आमाले दिए, सकुन्जेल त दिने हो नि, सधैँ त कहाँबाट ल्याउने होइन? अनि उसले बिस्तारी घरका सामानहरू बेच्न थालेछ। अनि ऊ राम्रो गिटार बजाउने मान्छे पनि थियो अरे। एक दिन के भयो, पैसा छैन, अब धेरै कुराहरू पनि बेचिसक्यो, आमा बुवाले पनि यस्तो छोरा हुनुभन्दा नभएकै राम्रो भनिसकेको अवस्था छ, बिग्रियो एउटै छोरा होइन। अनि एक दिन के भएछ भने एउटा गिटार बाँकी छ, यही गिटार बेचेर खाइदिने हो भनेर ऊ चाहिँ गिटार बेच्नको लागि निस्क्यो, गिटार बोकेको छ। अनि मान्छेलाई भन्यो, अरे दाई मलाई पैसा चाहिएको छ, गिटार किनिदिनुहोस् न भाइ, हाम्रो घरमा त कोही बजाउँदैनन्। अनि त्यसपछि त्यो चाहिँ शनिबारको दिन रहेछ, अनि अर्को ठाउँमा पनि गयो, अरे दाइ मलाई यो गिटार बेच्नुपर्नेछ, एकदम राम्रो गिटार, मलाई पैसा चाहिएको छ, आपत पराएछ। आपत त तपाईँलाई थाहा छ, उसलाई खानु परेको थियो होइन। अनि त्यसपछि त्यहाँ एकजना बहिनी हुनुहुँदो रहेछ, उसले भन्नुभएछ यहाँ त प्रायः गिटारहरू बजाउने मान्छे नै छैन, तर त्यहाँ पर चाहिँ एउटा चर्च छ, त्यो चर्चमा गिटार छैन जस्तो लाग्छ मलाई, मान्छेले ताली बजाएर मादल बजाएर मात्रै सङ्गति गर्छन्, तिनीहरूले चाहिँ लिन सक्छन् है गिटार भनेर त्यसपछि त्यो बहिनीले देखाइदिनु भएछ। अनि उहाँ त्यो चर्चमा पुग्नु भएछ, चर्चमा पुग्दाखेरि केही जवानहरू हुनुहुँदो रहेछ, विश्वासीहरू हुनुहुँदो रहेछ, अनि सुन्नुहोस् न मलाई पैसा चाहिएको थियो, यो गिटार लिइदिनुहोस् न, तपाईँहरूलाई त चाहिन्छ नि यहाँ बजाउनु भनेर। हो, गिटार चाहिन्छ हामीलाई, तर अहिले चाहिँ हामी चाहिँ किन्न सक्दैनौँ, तपाईँ भोलि आउनु, हाम्रो यो चर्चको ठुलो मान्छे आउनुहुन्छ, पास्टर आउनुहुन्छ, अनि सायद भोलि चाहिँ उहाँले लिनुहुन्छ होला मलाई लाग्छ, चाहिँ पनि रहेको छ हामीलाई।
त्यसपछि उसको गिटार काहीँ नबिकिसकेपछि गिटार बोकेर ऊ गयो घर। अनि उसलाई बोलाइएको थियो 10 बजे, किनभने भोलि त आइतबारको दिन सङ्गति पनि हुन्छ। अनि त्यसपछि त्यहाँनिर भोलिपल्ट ऊ गएछ, अगाडि नै पुगेछ, कोही छैन, मान्छेहरू बिस्तारै मान्छे आउन थाले। पशुबा पनि आउनुभयो, भन्यो हजुर मलाई पैसा चाहिएको थियो, यो गिटार लिइदिनुहोस् न। अनि पाशुबाले भनेछ ल भाइ म लिइदिउँला, तर हजुर चाहिँ बस्नुहोस् चाहिँ हाम्रो सङ्गति हुन्छ सुन्नुहोस् होइन, अनि त्यसपछि म विचार गरौँला। अनि त्यसपछि सङ्गति सक्यो, सबै कुरा सक्यो, उसलाई सङ्गति एकदमै मन पर्यो होइन। ऊ कयौँचोटि सुधार केन्द्रमा गइसकेको थियो, सुधार केन्द्रले पनि उसलाई सुधार्न सकेको थिएन। जब त्यो मण्डलीमा जान थाल्यो अनि अन्तिममा पाशुबाले भन्नुभयो भाइ हामी गिटार त किन्छौँ, अनि गिटार बजाउने मान्छे छैन, तपाईँले प्रत्येक शनिबार आएर अथवा आइतबार आएर बजाइदिन सक्नुहुन्छ भने हामी लिन्छौँ भन्नुभएको छ क्या। अनि त्यसपछि ए ठिक छ ठिक छ, नत्र हामी लिँदैनौँ है, तपाईँले भन्योभन्दा बढी पैसा दिउँला, तर हजुरले प्रत्येक दिन आएर प्रत्येक आइतबार आएर गिटार चाहिँ बजाइदिनुपर्छ। ए ठिक छ ठिक छ, तर गिटार चाहिँ लिइदिनुपर्छ। ठिक छ, लिइदिनु भएछ। अनि भाइले अब प्रतिज्ञा गरिसकेको छ, प्रत्येक के छ आइतबार चाहिँ गिटार बजाउनु पर्छ भनेर होइन। त्यसपछि गयो, आइतबार आयो, अब उसले गिटार बजाउनै पर्यो। त्यसो गर्दा गर्दा चाहिँ उहाँले प्रभुलाई पाउनु भयो अरे। अनि अहिले उहाँको सारा घरना आमा बुवा खुसी साथ प्रभुलाई आराधना गर्न आउनुहुन्छ अरे त्यो चर्चमा। अहिले छोरा त्यो चर्चको क्वायर लिडर भएर सङ्गतिमा साथ दिइराख्नु भएको छ अरे। मेरो मित्रले भन्दै हुनुहुन्थ्यो शक्तिशाली गवाई होइन। अनि उहाँको बाह्र आमाले भन्नुभयो अरे कैयौँचोटि लगे सुधार केन्द्र, यो सुध्रिन सकेन, तर जब यो चर्च आयो सुध्रियो, हामीलाई पनि ल्यायो, कस्तो आशिषको कुरा। त्यो भएर भोलि परमेश्वरले कसरी कसको जीवनमा काम गर्नुहुन्छ हामीलाई थाहा छैन, तर प्रत्येक मान्छेलाई हामीले प्रभुको बारेमा सुनाउनै पर्छ, सुनाउनै पर्छ। होइन भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

मेरो बुवाको घर, मेरो पनि छ एउटा घर, मेरो बुवाको घर निकै नै अर्थपूर्ण कुरा छ। एउटा घटना मैले सुनेको थिएँ बुवाको बारेमा र आमाको बारेमा। तीन भाइ छोरा रहेछन्, जेठा, माइला, कान्छा। समय र परिस्थितिले बाबामाले यति धेरै दुःख गरेर छोराछोरीलाई हुर्काए, पढाए, ठूलो मान्छे बनाए। समय यस्तो आयो अनि जब सबै दुःख त बाबामाले छोराहरूकै लागि गरेको थियो, बाबामा वृद्ध हुँदै गइसकेपछि भोलि के थाहा हामीलाई, हामी बित्यौँ भने तिमीहरूलाई गाह्रो होला भनेर बाउले चाहिँ तीन ठाउँमा जमिन जोड्नु भएको रहेछ। एउटा सहरमा, एउटा गाउँ भइगयो अनि एउटा पुरानो घर। तीन भाइलाई यसरी प्रश्न सोध्नु भयो अरे उहाँले, यी सबै सम्पत्ति तिमीहरूको लाग्यो जुन तीन ठाउँमा छ, यो घर अनि सहरको घर अनि त्यसपछि बजारमा घर छ। अनि तीन दाजुभाइले, जेठाले एक ठाउँको रोज्यो अरे, माइरूले अर्को ठाउँ, कान्छोले एउटा ठाउँ रोज्यो अरे। तर बाबा मलाई कसैले रोजेन अरे। त्यो तीन ठाउँको जग्गा उनीहरूलाई पास गरिदिइसकेपछि अब त उनीहरूको पनि त अब कहाँ जाने, बाबामालाई चाहिँ कसैले रोजेन अरे। यो घटना मैले सुनिरहँदा कतिचोटि यस्तो अवस्था पनि आउँछ, कतिचोटि हामीले आमा बुवाले हाम्रो लागि गरेको परिश्रम, मेहनत हाम्रो लागि भन्ने कुरा बिर्सन्छौँ होइन। कतिचोटि परिस्थिति हेर आउँछ, आमा बुवाले यो मेरो छोरा, यो मेरो छोरी भनेर हुर्काएको हुन्छ नि त होइन। कतिचोटि अफिसबाट आउँदा एकछिन नदेख्दा मेरो छोरा भनेर अँगालो मारेको, मेरो छोरी भनेर अँगालो मारेको त्यो स्पर्श अझैसम्म पनि ताजा हुन्छ। तर जहिले पनि आमा बुवाले छोराछोरी रोज्छन्, तर छोराछोरीले आमा बुवा कति रोज्दैनन् देख्न सकिन्छ। त्यो भएर हामी परमेश्वरलाई धन्यवाद दिने हजार कारणहरू छन् होइन। आमा बुवा दिनुभयो यसको लागि धन्यवाद, मेहनत गर्ने बुवा दिनुभयो यसको लागि धन्यवाद, आमा दिनुभएको छ यसको लागि धन्यवाद, साथी सङ्गी दिनुभएको छ यसको लागि धन्यवाद, मैले प्रभुलाई पाएको छु यसको लागि धन्यवाद, म आमा बुवाको सेवा गर्छु यसको लागि धन्यवाद। हामी जस्तो रोप्छौँ नि त्यस्तै पाउँछौँ। हामीले आमा बुवाको सेवा गऱ्यौँ भने पछि, अहिले तपाईँले सेवा गर्नुहुन्छ होइन आमा बुवाको, तर पछि परमेश्वरले तपाईँलाई दुईटा सेवा गर्ने मान्छे दिनुहुन्छ क्या। आफूले रोपेका कुरा त फिर्ता पाउने हो नि। अहिलेदेखि नै हामीले आमा बुवालाई माया प्रेम गऱ्यौँ भने हामीले पनि त्यो माया प्रेम जस्तो रोप्यो त्यस्तै फल्ने हो क्या। हामीले घृणा गऱ्यौँ, आमा बुवालाई वास्ता गरेनौँ भने हामीलाई पनि त्यो दिन आउँछ, कसैले वास्ता गर्दैन। त्यो भएर परमेश्वरको वचन स्पष्ट रूपले भन्छ, तिमी जस्तो चाहन्छौ त्यस्तै गर होइन। तपाईँ आदर इज्जत चाहनुहुन्छ भने नि आफूले पनि त आदर इज्जत गर्नु पर्यो नि। आदर इज्जत मात्रै पाएर हुन्छ, आफूले चाहिँ नगर्ने अनि आफू चाहिँ आदर इज्जत पाउन खोज्ने त्यो त हुँदैन नि त। एकतर्फी त रोटी पाक्दैन नि त। त्यो भएर मैले आमा बुवाको सन्दर्भमा आज के जोडिरहेको छु भने, हामीले आमा बुवाप्रति धन्यवादी हुनुपर्छ। उहाँको अथाह त्यो परिश्रमले नै तपाईँ र म आज यो पृथ्वीमा उभिएका छौँ भन्ने कुरा कहिले पनि बिर्सनु हुँदैन। तपाईँ सानो हुँदा लड्ला कि केही चोट लाग्ला कि भनेर पछि पछि दौडेको बिर्सिनु भयो, तर आज बुवा आमा कयौं दिन भयो निस्केर हिँडेको, कहिले फोन गरेर सोध्नु भएको छ कहाँ हुनुहुन्छ, के खाँदै हुनुहुन्छ। कतिले एकदमै माया गरेको देख्छ क्या आफ्नो आमा बुवालाई, त्यो त रोपेको हो नि होइन र,
अहिले तपाईँले माया गर्यौं भने, हामीले आमा बुवालाई माया गर्यौं भने हाम्रो छोराछोरीले पनि हामीलाई माया गर्छन् होइन? परिणाम त भोग्नुपर्छ, जस्तो रोप्नु भएको छ त्यसको परिणाम त हामी पाउँछौ होइन? आज नफल्ला भोलि नफल्ला, तर एक दिन चाहिँ फल्छ। एउटा रुखलाई कसैले तपाईँलाई रुखको बिरुवा दियो, मेरा थपक्क गाडेर त हुँदैन नि। त्यो रुखलाई गोडमेल गर्नुपर्छ, मल हाल्नुपर्छ, पानी हाल्नुपर्छ, अनि त्यसले फल राम्रो दिने हो नि, होइन र? हामी फलको आशा गर्छौँ तर परिश्रम गर्दैनौ, मेहनत गर्दैनौ। त्यस्तै हो, अहिलेदेखि नै यस्तो रुख रोप्नुहोस् अनि त्यो दिन जुन दिन तपाईँ केही गर्न सक्नुहुन्न, हल्लीचल्ली गर्न सक्नुहुन्न, हो त्यही रुखको फल टिप्दै खाने हो। रोपेका कुराहरू त फिर्ता आउँछन् नि त, होइन? त्यो भएर हजार कारण छन् प्रभुलाई धन्यवाद दिने। बोलको गीत यतिखेर तपाईँको निम्ति कार्यक्रममा।

छोरा ठूलो भएपछि बुवाको संघर्ष बिर्सन सक्छ, तर बुवाले छोरा सानो हुँदा बिताएका दुःखका दिनहरू अथवा संघर्ष कहिले बिर्सन सक्दैन। किनभने जब आमा बुवालाई छोराछोरीले जोड दिन्छन् नि, त्यतिखेर त्यो दिन उनीहरूले सम्झिन्छन्, अरे क्या मैले त्यस्तो परिश्रम गरेर दुःख गरेर खाएँ नखाएँ, होइन मैले हुर्काएँ पढाएँ, तर आज यति ठुलो झड्का, यति ठुलो त्यो पीडा, यति ठुलो त्यो चोट छोराछोरीले दिन्छन् नि, होइन कहिल्यै बिर्सन नसक्ने। त्यो भएर तपाईँ र म आमा बुवाप्रति धन्यवादी हुने, धन्यवाद दिने कयौं कारणहरू छन्। यदि आमा बुवाले वास्ता फिक्री नगरेको भए नि, आज यसुकै होस् भनेर छोडिदिएको भए, तपाईँ यतिखेर सायद तपाईँ र म पनि जेलभित्र हुन्थ्यौँ होला, अथवा तपाईँ र म जाँ रक्सी खाएर कतै खोलाको छेउछाउ बाटोको छेउछाउतिर लडिरहेको हुन्थ्यौँ कि। तर प्रत्येक पल मेरो छोरा खराब सङ्गतमा नलागोस्, मेरो छोराले कुलतमा नलागोस्, मेरो छोरीले राम्रो सङ्गत गरोस्, संस्कारी होस् भनेर कति धेरै निगरानी राखेको हुन्छ क्या। त्यो ठाउँमा पुर्याउनको लागि नि, तपाईँ र मलाई त्यो ठाउँसम्म पुर्याउनको लागि, आमा बुवाले देखेको सपना पूरा गर्नको लागि रात दिन मेहनत गर्ने त आमा र बुवा हो नि, होइन? आमाले घर सम्हालिन्, बाउले होइन आर्थिक कुरा सम्हाले, त्यो भएर त तपाईँ र म छौँ त। यो कुरा तपाईँ र मैले कहिले पनि बिर्सन हुँदैन। त्यो भएर आमा बुवाप्रति एकदमै धन्यवादी हुनुपर्छ। मैले एउटा भिडियो हेरिरहेको थिएँ, जस आमा र बुवाको एकदमै एनिभर्सरी रहेछ, भव्य रूपमा उहाँले यति मजाले गरिदिनु भएको रहेछ, तर त्यहाँ सरप्राइज रहेछ क्या। अनि त्यो चाहिँ उहाँहरूले आफन्तले गरेको जस्तो बनाउनु भएछ, तर जति लगानी राख्ने आफन्तहरू सबैलाई बोलाएर होइन अनि गर्नुभएको रहेछ। अनि त्यो आयोजना चाहिँ आफ्नो छोरीले, उहाँ चाहिँ प्रवासमा विदेशमा हुनुहुँदो रहेछ, जति पैसा लागे पनि गर्नुहोस् है, किनभने बाबाआमाको लागि एउटा उत्साह हुन्छ भनेर। अनि त्यसपछि त्यो कार्यक्रम भइरहेको थियो, त्यहाँ एकजना व्यक्ति आउनुभयो। त्यो व्यक्तिले यति धेरै उपहारहरू लिएर आउनुभयो, अनि उहाँले भन्नुभयो, मलाई चिन्नुभयो भन्दा, चिनिन, त्यो फलानाको म छोरा क्या। अँ ए बाबु, त कति ठुलो भइसकेछौ, कहाँ थियो भन्दा, म बाहिर थिएँ नि। अनि कस्तो थाहा पायो त हाम्रो यो एनिभर्सरी छ भनेर, म थाहा पाउँदिनँ त अनि भनेर। अनि त्यसपछि उहाँले त्यो गिफ्टहरू दिनुहुन्छ, एउटा फेरि दिनुहुन्छ, अर्को दिनुहुन्छ, होइन त्यो टेबलै गिफ्टले भरियो। अनि अन्तिममा त्यो व्यक्तिले एउटा कुरा भन्नुभयो, यी सबै कुरा चाहिँ तपाईँको विदेशमा भएको छोरीले पठाउनु भएको। भन्दाखेरि त्यो बुवा यति रुनुभयो, आमा यति रुनुभयो अँगालो मारेर। अनि उहाँले एउटा पत्र लेखेर पठाउनु भएको रहेछ आमा बुवालाई। त्यो पत्र यस्तो त्यो प्रकारको थियो क्या, एकदमै धन्यवादी प्रकारको, हजार कारण छ धन्यवाद दिने बाबा आमालाई भन्ने प्रकारको थियो क्या। अनि त्यहाँ लेखिएको थियो, त्यो शब्दहरू पनि मलाई एकदमै मन पराएको थियो, मेरो बाबा आमा, मैले आज तपाईँको छोरी आफ्नो खुट्टामा उभिएकी छु, र यो खुट्टामा उभाउने तपाईँहरू नै हो। मैले गर्न त जति गर्न चाहेको छु गर्न सकिरहेको छैन तपाईँहरूको लागि, तर यो सानो उपहार यो कारणले पठाउँदैछु कि तपाईँहरूले मेरो जीवनमा यति धेरै लगानी गर्नुभयो, त्यो लगानीको मूल्य त म चुकाउन सक्दिनँ, तर एउटा यो सानो खुसीमा, झन् मेरो आमा बुवालाई खुसी बनाउनको लागि यो सानो कार्यक्रम आयोजना गरेको छु, खुसी हुनु। म आउने त धेरै कोसिस गरेँ तर बिदा मिलेन, अर्को वर्ष चाहिँ पक्कै पनि आउनेछु। अनि तपाईँले मलाई हुर्काउनु भयो, बढाउनु भयो, यो विदेशको ठाउँसम्म पुर्याउनु भयो, अझै पनि भन्नुहुन्छ केही गाह्रो पर भने भनै, त्यो मनको लागि धेरै धेरै धन्यवाद भनेर आफ्नो आमा बुवालाई पत्र लेख्नु भएको थियो क्या उहाँले। हेर्नुहोस् त,
कयौं छन् छोराछोरी आमा बुवाप्रति धन्यवादी हुने, तर कयौं छोराछोरी छन् आमा बुवालाई दिनदिनै रुवाउने। त्यसो नगरौं, किनभने जति रुनु पर्ने थियो, जति परिश्रम गर्नुपर्ने थियो तपाईँहरूको लागि उहाँले गरिसक्नु भएको छ। अब रुवाउने समय होइन, अब खुसी दिने समय हो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसी। नमस्कार।
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।